0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भयो।

हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754, 01-4470-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ धार्मिकताको खोजी। धार्मिकताको खोजी गर भनिकन सृष्टिकर्ता परमेश्वर मसीहा येशू भइकन धरतीमा आउनु हुँदाखेरि उहाँले मत्तीको पुस्तक 6 अध्यायको 33 पदमा त्यही नै भन्नुभयो। हामी फिक्री गर्दछौ तर प्रभु येशूले मत्तीको पुस्तक 6 अध्यायमा फिक्री नगर्नु बरु उहाँको राज्य र धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यही भन्नुभयो। यो खण्डलाई म पढिदिँदछु। यो खण्डमा यसरी लेखिएको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। के खाउला, के पिउला, के लगाउला, यानि भौतिक कुराहरूको आवश्यकता सम्बन्धी धेरै मानिसहरूले खोजी गरिरहेका हुन्छ र यी सबै कुराहरू थपिने सिद्धान्त चाहिँ उहाँको राज्य र उहाँको धार्मिकताको खोजी हो भनिकन प्रभु येशूले यस खण्डमा बताउनु भयो। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, जो सुर्ता फिक्री गर्छौ यो आत्मिकी समस्या हो। दुष्ट आत्माले तपाईँ र मलाई सुर्ता फिक्री गरोस् तर प्रभुको राज्य र उहाँको धार्मिकताको चाहिँ खोजी नगरोस् भन्ने उसले चाहिरहेको छ र उसको इच्छा अनुसारकै कुराहरू हामी गर्दै जिन्दगी जिउँदछौ। तर सृष्टिकर्ता परमेश्वरले हामीलाई यो स्पष्ट सल्लाह आज्ञा दिनुभएको छ, सुर्ता फिक्री नगर्नु तर उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु भनिकन उहाँले यो स्पष्ट गर्नुभयो। र उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म हामीले अध्ययन गरेर हेर्ने हो भने जो परमेश्वरका जनहरूले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो उहाँहरूलाई सबै कुराहरू थपिँदै गयो। उदाहरणको लागि इसाकको छोरा याकुबले उहाँले एकपटक प्रार्थनामा भन्नुहुन्छ, म यर्दन नदी एउटा लट्ठी मात्रै टेकेर तरेको थिएँ, अहिले मेरो यत्रो ठुलो बगाल छ, यत्रो ठुलो परिवार छ भने चाहिँ उहाँले यो प्रकारले प्रभुलाई धन्यवाद दिँदै गर्नुभएको उहाँको प्रार्थना हामी उत्पत्तिको पुस्तकमा पढ्न पाउँदछौ। र याकुबले उता मामलीतर्फ जाँदै गर्नुहुँदाखेरि पनि परमप्रभु परमेश्वरलाई यही नै भन्नुभएको थियो, मलाई तपाईँले सुरक्षा दिनुभयो, मलाई तपाईँले आशिष दिनुभएको खण्डमा म सबै मेरो उब्जनीबाट दशांश तपाईँलाई म बुझाउनेछु भने चाहिँ भन्नुभयो। यो उहाँको राज्य र उहाँको धार्मिकताको कुरा उहाँले गर्नुभएको हो। र नभन्दै पछि गएर हामीले त्यहाँ देख्दछौ कि एउटा सिङ्गो लट्ठी मात्र टेकेर यर्दन तरेको व्यक्तिलाई त्यहाँ त्यत्रो ठुलो बगाल लिएर उहाँ आफ्नो गृह जिल्ला, आफ्नो गृह स्थानमा फर्कँदै गर्नुहुँदाखेरि उहाँले गर्नुभएको प्रार्थना हो। त्यत्रो परिवार, त्यत्रो बगाल, त्यत्रो धन सम्पत्ति, सारा कुराहरू परमप्रभु परमेश्वरले दिनुभएको देखिन्छ। र अरू परमेश्वरका अन्य जनहरूको जीवनको विषयमा पनि तपाईँले हेर्नुहोस्। दाउदकै जीवनमा तपाईँले मैले हेर्यौं भने उहाँ एउटा गोठाला व्यक्ति, गरीब बाउ आमाको छोरा, त्यस्तो व्यक्तिले जब उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुभयो, उहाँलाई सबै कुराहरू थपिनुको साथसाथै एउटा डन्ठा यानि लट्ठी समातेर भेडाहरू चराउने व्यक्तिलाई इजरायलको सिंहासनको राजदण्ड समात्ने उहाँले बनाइदिनुभयो। र उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्नेहरूलाई सबै कुराहरू थपिन्छ भन्ने कुराहरू हामीले उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म पढ्दा यी सबै कुराहरूमा ती नै कुराहरू पाउँदछु। र मैले आफ्नै जीवनमा विचार गर्ने हो भने जब मैले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरे त्यसपछि मैले जो सेकुलर कलेज पढ्दै थिएँ त्यो कलेज छोडेर म बाइबल कलेज पढ्नको लागि भारतको मेघालय राज्यको सिलोङ सहरमा गएँ। त्यहाँ गएर कलेज पढ्दै गर्दाखेरि मेरो त पकेट मनी पनि हुँदैन थियो, परिवार सबैको समर्थन पनि थिएन, सिर्फ आमाको मात्रै समर्थन थियो र आमाले उहाँले पैसा रुपियाँ त्यसरी पठाउन सक्नुहुन्थेन र मेरो अवस्था गम्भीर थियो। तर प्रभुको अनुग्रहबाट मैले ठिक सिद्धान्त लिएको रहेछु कि मैले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर्न सुरु गरेछु। सबै हाम्रो नेपाली मूलका साथीहरू, दाईहरू, दिदीहरू जो सिक्किमबाट, दार्जिलिङबाट, भुटानबाट आउनुभएको थियो, उहाँहरू मसँगै हुनुहुन्थ्यो,
उहाँहरूले धेरै मायाहरू पनि गर्नुहुन्थ्यो, तर उहाँहरूले प्राय प्राय छुट्टी हुँदाखेरि पार्टी गर्ने, घुम्न जाने आदि इत्यादि त्यसमा नै प्राय मन लगाउनुहुन्थ्यो। तर मैले चाहिँ अलि पछि गएर मैले यसो सम्झे कि म चाहिँ जंगल जानुपर्छ, जंगलमा गएर मैले छुट्टीको दिन प्रार्थना गर्नुपर्छ र त्यही नै मैले बाइबल पढ्नुपर्छ, भनिकन उहाँको राज्य र उहाँको धार्मिकतामा तर्फ मैले मन लगाउन थाले। म बिहानको 4 बजी उठ्ने, 1 घण्टा जस्तो दौड़ने, त्यस पछाडि बाइबल कलेजको जो चर्च थियो, मण्डली भवन थियो, चर्च हल थियो, त्यहाँ परमिशन लिएर 5 बजीदेखि म प्रार्थना गर्नको लागि त्यहाँ पुग्ने। त्यो प्रकारले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर्न मैले सुरु गरे। त्यसरी खोजी गरेर म त्यसरी अगाडि बढ्दै बढ्दै बढ्दै जाँदाखेरि त म मार्फत यहाँ करिब 60 भन्दा ज्यादा मानिसहरू

खायो भने बेलुका के खाऊ, बेलुका खायो भने बिहान के खाऊ हुन्थ्यो त्यो बेलामा। अनि अलिअलि दाइले सहायता गर्नुहुन्थ्यो आमालाई। अब दिदी बितेपछि दिदीको रोग ठ्याक्कै दाइलाई सर्यो। अब उसको जुटो छुटो खानु हुँदैन, यस्तो छाइछुत गर्नु हुँदैन भनेर भन्थ्यो। अब हामी त्यसै गर्थ्यौँ, हामीले दिदीलाई खानपिन पनि हामीले छुट्टै दिन्थ्यौँ, उसको खाने भाँडा छुट्टै हुन्थ्यो। त्यसो गर्दा गर्दै पनि लास्टमा मेरो दाजुलाई दिदी बितेर गएपछि त्यो रोगले ठ्याक्कै समायो। अनि त्यो रोगले समाइसकेपछि त अब दाजुले केही गर्नु नसक्ने भयो, अनि आमालाई सहायता पुर्याउनु पनि नसक्ने भयो। अनि त्यसपछि त्यस्तो

0: मैले त्यतिखेर प्रभुलाई मैले ग्रहण गरेको थिइनँ, त्यसपछि मैले पनि ग्रहण गरे अनि अहिले चाहिँ मेरो परिवारमा सबैजना विश्वासी हुनुहुन्छ। अहिले मेरो दाजुले जवान संगति चलाएर हिँड्नुहुन्छ, बाल संगति चलाउनुहुन्छ अनि मेरो भाइ बहिनीहरूले प्रभुकै सेवा गरेर हिँड्नु भएको छ। अहिले म कति खुसी छु, आनन्दित छु, प्रभुलाई धन्यवाद। मेरो गवाई त भन्न धेरै छ, प्रभुले गर्नुभएको काम मेरो जीवनमा, मेरो परिवारमा गर्नुभएको काम, ठूलठूलो कामहरू गर्नुभएको गवाई त भन्नु धेरै छ। मेरो परिवारले अहिले प्रभुकै काम गरेर हिँडेको छ। संसारको कुरालाई हामीले कति विश्वास गरेर गर्यौं, खर्च गर्यौं, बरु खाएको भए जिउमा लाग्थ्यो होला, तर हामीले त्यो कुराहरू पाएनौं, संसारको कुराहरूलाई हामीले गरेर पाएनौं। प्रभुलाई धन्यवाद। हाम्रो प्रभु चाहिँ कति महान हुनुहुन्छ, उहाँले सित्तैमा उहाँले निको पार्नुहुन्छ, उहाँले पैसा पनि लिनुहुन्न, उहाँले सित्तैमा प्रेम गर्नुभएको कारणले, दिनुभएको कारणले हामीले सित्तैमा आशिषहरू पनि पायौं, स्वास्थ्यहरू पनि पाएको छौं। अनि प्रभुलाई धेरै धन्यवाद भन्न चाहन्छु। अनि अहिले सबैजना आशिषितै छौ, हजुरहरूले सुनिदिनुहोस्, आशिषित हुनुहोस्। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: कि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: मामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरको प्रेमको प्रकाशको लागि प्रार्थना गर्नुहोस्। तेस्रो भाग जयमसी आज आइतबार जून 14 तारीक जेठ 31 गते। आजको बाइबल लेखन रोमीको पुस्तक 8 अध्यायको 35 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, कसले हामीलाई ख्रिष्टको प्रेमबाट अलग गर्ने? पावलले सोधे, कसले हामीलाई ख्रिष्टको प्रेमबाट अलग गर्ने? अनि जवाफ हो, केहीले पनि होइन। त्यसपछि उनले सबैभन्दा खराब परिस्थितिहरूको सूची दिन्छन्, समस्यादेखि जोखिमसम्म अनि त्यसबीचमा धेरै कुरा। संकष्ट, दुःख, खेदो, अनिकाल, नग्नता, खतरा र तरबार। पावलले संकष्ट लेख्दा उनी भयानक आँधीबेहरीको समयमा भूमध्य सागरमा फँसेका थिए। खेदोले उनलाई लुस्त्रामा ढुङ्गाले हानेर मृतक भनी छोडिएको स्मरण गराउँथ्यो। परीक्षाहरू। पावल आफै नेरोको अगाडि मुद्दामा खड़ा भए। उनले खाना पनि खान पाएनन्। उनलाई विषालु सर्पले टोक्यो अनि उनको ढाडबाट लुगा फुकालेर कोर्रा लगाइयो। यस्तो घटना एक वा दुई पटक मात्र भएन, पाँच पटक उनले ठूलो सजाय पाए, 39 कोर्रा। पावलको ढाडमा 195 पटक कोर्रा लगाउँदाका छोट र दागहरू थिए। कठिनाईका दुईटा प्रभावहरू मध्ये एउटा हुन्छ, यसले हाम्रो हृदयलाई कठोर बनाउँछ वा नरम बनाउँछ, अनि त्यो कठोर वा नरमपनले हामीलाई बनाउँछ वा नष्ट गर्छ। लन्डनवासीहरूको एउटा सर्वेक्षण अनुसार दोस्रो विश्वयुद्धको समयमा जर्मनीले लन्डनमाथि गरेको हवाई आक्रमणबाट बचेका 60% यसलाई आफ्नो जीवनको सबैभन्दा खुशीको समयको रूपमा सम्झे। कठिन समयले हाम्रो प्रेमको परीक्षा लिन्छ, तर यस्तै समयमा नै हाम्रो प्रेम प्रमाणित पनि हुन्छ। ख्रिष्टको प्रेम उहाँका आश्चर्य कर्महरूद्वारा प्रमाणित भएन, यो त रोमी क्रुसमा प्रमाणित भयो, अनि यो अचूक प्रेम प्रमाणित भएको छ। त्यसैले तपाईँले जस्तो सुकै समस्या, कठिनाई वा सतावटको सामना गर्नु परे तापनि त्यो पनि बितेर जानेछ। अझ महत्वपूर्ण कुरा, यशु तपाईँसँग हुनुहुन्छ अनि यशु तपाईँको लागि हुनुहुन्छ। निष्कर्ष यही हो, कुनै पनि कुराले कहिले पनि तपाईँलाई उहाँको प्रेमबाट अलग गर्न सक्दैन। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र

0: दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
6: यो समय हो धन्यवाद बिहानी। बिहानी
7: प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई, गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिनको लागि प्राविधिक मित्र सुजनसँगै उपस्थित भइसकेको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु तपाईँ यस बिहानीमा शान्ति, खुशी र आनन्दित हुनुहुन्छ। तर यदि हुनुहुन्न भने पनि कृपया यस प्रसारणलाई ध्यान दिएर सुन्ने प्रयास गरिदिनुहोला, किनभने यस प्रसारणद्वारा हामी तपाईँलाई अहिले तपाईँ जसोसुकै अवस्थामा हुनुभए तापनि परमेश्वरले दिनुहुने शान्ति र आनन्दको विषयमा अवगत गराउँदै तपाईँको यस क्षणलाई फलदायी, आनन्दित तुल्याउने प्रयास गर्दैछौ। र सोही क्रममा श्रोता, यस बिहानी परमेश्वरलाई धन्यवाद दिन उत्साह प्रदान गर्नको लागि म तपाईँसँग यस क्षणमा धार्मिकताको नयाँ बाटो सम्बन्धित केही कुरालाई एकैछिन चर्चा गर्न चाहन्छु। श्रोता मित्र, धार्मिकता प्राप्त गरी उद्धार पाउन खोज्ने मानिसहरू विधि विधानहरू तनमन लाएर पालन गर्दछन्। तर मानिसले आफ्नो शरीरलाई कष्ट दिएर वा कुनै धार्मिक विधान पालन गरेर परमेश्वरको धार्मिकता प्राप्त गर्न सक्दैन। इसरायलीहरूको सोचाइ पनि यस्तै थियो। यीशु ख्रीष्टले यहुदी व्यवस्था पूर्ण पालन गरेर व्यवस्थाको अन्त्य गरी आफ्नो धार्मिकता दिनुहुन्छ भन्ने इसरायलीहरूले विश्वास गरेका थिएनन्। उनीहरूमा धार्मिक बन्ने जोस थियो, तर अविश्वास र अल्पज्ञानको कारण तिनीहरूको धार्मिकतालाई उनीहरूले स्वीकार गरेनन्। व्यवस्था पालन गरेर हजारौं कोशिशहरूद्वारा पृथ्वी मुनि वा स्वर्गमा धार्मिकताको खोजी गर्नुभन्दा स्वर्गबाट आफै तल ओर्लनु भएको र मृत्युबाट जीवित हुनुभएको येशु ख्रीष्टमा विश्वास गर्नु धार्मिकता प्राप्त गर्ने सजिलो उपाय हो। यदि हामीले येशुलाई प्रभु हो भनी मुखले स्वीकार गर्यौं र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौं भने हाम्रो उद्धार हुनेछ। त्यसकारण मानिसले उद्धार पाउने बाटो अब ख्रिस्टद्वारा धार्मिकता प्राप्त गरी उद्धार पाउन हृदयले विश्वास गरी मुखले स्वीकार गर्नुपर्दछ। व्यवस्थाले परिवर्तन गर्न नसकेको हृदयलाई विश्वासले परिवर्तन गराई पवित्र भएर परमेश्वरको मानिस निर्दोष ठहरिन्छ र उद्धार पाउँदछ। यसरी व्यवस्थाको अन्त्य भएकोले इसरायली र अरू जातिहरूमा कुनै भेद रहेको छैन। प्रिय मित्र, म आशा गर्छु अहिले भर्खरै प्रस्तुत गरिएका प्रभु येशू ख्रीष्टद्वारा मानिसलाई प्राप्त हुने धार्मिकता अर्थात् धार्मिकताको नयाँ बाटो सम्बन्धित कुराहरू जुन हामीले पवित्र शास्त्र बाइबलको रोमी अध्याय 10 पद 1-13 सविस्तार वर्णन गरिएको पाउँदछौ। सो कुराहरूले तपाईलाई हामी मानिसहरूले धर्मकर्महरूद्वारा धार्मिकता पाउन नसक्दा प्रभु येशू ख्रीष्टद्वारा हामीलाई परमेश्वरले धर्मी ठहराउनु भएकोमा धन्यवादी हुनलाई र यस सुन्दर जीवनमा पाएको उहाँको अनुग्रह कृपाप्रति पनि धन्यवादी हुनलाई अवश्य प्रेरणा मिलेको छ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आयोजक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुल्ली चेपेम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्थन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्र सन्ध्याजीको साथ कार्यक्रम हो प्रेयर टावर। श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताहरूले नै टिपाउनु भएका प्रार्थनाको अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहकार्य गर्नु हो। तपाईको प्रार्थनाको यात्रामा साथमा साथ मिलाउँदै, हातमा हात मिलाउँदै हामी तपाईसँग हिँड्न चाहन्छौ र त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईको रेडियो सेट मार्फत अबको करिब आधी घण्टासम्मको लागि तपाईसँग आजको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि आइपुगिसकेका छौं। श्रोता, यसकारणले गर्दा रेडियो नजिक आउनुहोस् र आउनुहोस् हामी सँगै आजको यो बिहानलाई प्रार्थनामय बनाएर प्रार्थनाको क्रममा हामी सहकार्य गरौं। आदरणीय श्रोता, यदि तपाईसँग प्रार्थनाका कुनै अनुरोधहरू छ र हामीले तपाईको लागि प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि अथवा टिपाउनको लागि हामीले तपाईको निम्ति स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौ, जुन रहेको छ 01-47-70-754 र हाम्रो ल्याण्डलाइन नम्बर यो रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9778-93-44-646 र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। श्रोता, यदि तपाईँ वाट्सएप वा फेसबुक मार्फत हामीलाई तपाईँ आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै हुनुहुन्छ भने कृपया तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर हामीलाई आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउन सक्नुहुनेछ। श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई फटाफट आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा हामीले उत्पत्ति 20 अध्यायको घटनालाई आज तपाईँको बीचमा स्मरण गराउन मन लाग्यो। प्रिय श्रोता, उत्पत्ति 20 अध्यायको घटनाले के भन्दछ र तपाईँ र हाम्रो प्रार्थनाको जीवनमा यसले के सन्देश दिदछ भन्ने विषयमा अबको केही समय तपाईँसँग बातचित गर्न गइरहेको छु। उत्पत्तिको पुस्तक अध्याय 20 यहाँ त्रुटिको एउटा श्रृंखला बढेको हामी देख्दछौ, अर्थात गल्ती गर्ने क्रमको। सबैभन्दा पहिले अब्राहमले आफ्नो जहाँ बसोबास गरेका थिए त्यो ठाउँमा अनिकाल परेको कारण उनी नेगेब भन्ने देशतिर गएर कादेश र सुरको बीचमा गई गरार भन्ने देशमा गएर बसोबास गर्न थालेको हामी पाउँदछौ। जतिखेर त्यो गरार देशमा अभिमेलेक नाम गरेका राजाले राज्य गर्दै थिए अनि अब्राहमको मनमा एउटा मानसिकता थियो, के भन्दा परमेश्वर चाहिँ मैले मात्र चिनेको छु र परमेश्वर मसँग मात्रै बातचित गर्नुहुन्छ, त्यसकारणले गर्दा म मात्रै धर्मी हुँ र अरू व्यक्तिहरूको मनमा ईश्वरको भय छैन भन्ने उनको मनमा एउटा त्यो त्यस प्रकारको एउटा मानसिकता थियो। तर परमेश्वरले उनको मनमा जुन प्रकारको मानसिकता उनले पालिराखेका थिए त्यो मानसिकता चाहिँ गलत हो भनेर पुष्टि गर्दै हुनुहुन्थ्यो। प्रिय श्रोता, हामी देख्छौ अब्राहम जहाँ जहाँ गयो त्यही त्यही उनले आफ्नो प्रवासको जीवन चाहिँ एउटा झुटको सहाराबाट स्थापित गर्दै गरेको हामी देख्छौ। यो उनको जीवनको त्रुटि थियो। उनी मिश्रमा गए र मिश्रको देशको फारोको अगाडि उनले आफ्नो श्रीमतीलाई यिनी त मेरो बहिनी हुन् भनेर ढाँटेको कुरा हामी पाउँदछौ। परिणामस्वरूप तत्कालीन समयको फारोले उनको श्रीमतीलाई आफ्नो रानी बनाउन लिएर जाँदा त्यहाँ पनि परमेश्वरले हस्तक्षेप गर्नु पर्यो र त्यहाँ पनि त्यहाँका शासकहरूद्वारा उनले गाली सहनु पर्यो। यद्यपि उनीहरूले अब्राहमलाई गाली गर्नु जायज थियो किनभने उनीहरू पनि परमेश्वरको भय मान्ने मानिसहरू थिए र परमेश्वरको विरुद्धमा पाप होस् अथवा आफू चाहिँ बाँचौं भनेर अरूलाई जेसुकै होस् भन्ने अरूको वास्ता नगरिकन उनले त्यहाँ एउटा झुटको काम गरेका थिए र त्यो झुटो बोलीको कारणले गर्दा त्यहाँ त्यो सिंहो राष्ट्र त्यो सिंहो देशमा विपत्ति आउन लागेको अथवा आइसकेको कुरा चाहिँ त्यहाँ थाहा भएको थियो। फेरि यहाँ पनि आएर अब्राहमले त्यही प्रकारको गल्ती गर्दैछन्। हामीलाई यो कुराले सोच्न बाध्य पार्छ कि आखिरमा अब्राहम किन मृत्युदेखि डराएर सत्यलाई छिपाउने दुष्प्रयास गर्दैछन् र बारम्बार उनले आफू र आफू बसेको आफूलाई शरण दिने देशमा उनले समस्या थप्दैछन् भन्ने कुरा यहाँ आउँदछ। आदरणीय श्रोता, अनि यहाँ पनि त्यस्तै भएको छ। उनले आफ्नो पत्नीलाई यिनी त मेरो बहिनी हुन् भनेर झुट बोलेका छन्। तब अभिमेलेकले सारालाई लिएर गएका छन्, साथै उनको छोरा इसाकले पनि त्यही गल्ती दोहोर्याएको छ। आफ्नो श्रीमतीलाई बहिनी हुन् भनेर उनले पनि ढाँटेका छन्। आदरणीय श्रोता, यो त्रुटिहरूको सिलसिला अब्राहम इसाकको क्रमसम्म चलिरहेको हामी थाहा गर्दछौं। तर यहाँ परमेश्वरले फेरि पनि अभिमेलेकसँग सपनामा आएर अब्राहमको गल्ती झुटको सहारामा अभिमेलेकले गर्दै गरेको त्रुटिलाई जनाइदिनु भएको छ। यद्यपि अभिमेलेक आफू हिब्रू नभए तापनि उनले सर्वोच्च परमेश्वरलाई चिनेका थिए, जानेका थिए र उनले यो कदम उठाएको कारणले गर्दा उनको देशमा एक प्रकारको बाँझोपन आएको थियो। त्यहाँ न फारोको दरबारमा भएका कमारीहरूले बालबच्चा जन्माइरहेका थिए, न उनको आफ्नै परिवारले, न त्यहाँका पशुहरू नै ब्याइरहेका थिए। सबैको कोख बन्द भएको थियो अनि सायद अभिमेलेकले यो के कारणले भयो भनेर सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गरेको हुनुपर्छ, नत्र भने परमेश्वर त्यत्तिकै अभिमेलेकको सपनामा आउनु सायद यत्तिकै आउनुहुन्छ होला भनेर हामी सोच्न सक्दैनौ। तर उहाँ देखा पनि पर्न सक्नुहुन्छ, तर पनि उनले आफ्नो देशमा भइरहेको यो विपत्ति के कारणले होला भनेर उनले परमेश्वरलाई पुकारा गरेको हुनुपर्छ। त्यसैको जवाफ स्वरूप राति सपनामा अभिमेलेक कहाँ आएर उनको त्रुटिलाई उनको मूर्खतालाई जनाइदिनु भएको हामी पाउँदछौ। र उहाँले मूर्खता मात्र जनाउनु भएन, त्यसलाई कसरी सुधार्ने र के गर्यो भने समस्याको समाधान हुन्छ भनेर समस्याको समाधानको उपाय पनि देखाइदिनु भएको हामी यहाँ देख्न सक्छौ श्रोता। अनि सात पदमा तब त्यस मानिसको पत्नी फर्काइदिए अब, किनभने त्यो एक अगम वक्ता हो र त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ र त बाँच्नेछस्। यो परमेश्वरले दिनुभएको समाधान हो। योभन्दा अगाडि अभिमेलेक र परमेश्वर बीचको या कुराकानी हामी पाउँछौ। उनले भन्दैछन्, परमेश्वर अब्राहमले के यिनी मेरो बहिनी हुन् भनेका थिएनन् र? अनि त्यो स्त्रीले पनि यिनी मेरा दाजु हुन् भनेका थिएनन् र? मैले त यो आफ्नो शुद्ध विवेकले र निर्दोष हातले गरेको हुँ। तब परमेश्वरले सपनामा भन्नुभयो, मलाई यो कुरा थाहा छ कि तेरो शुद्ध विवेकले तैले यो गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ, यसैले त मैले तँलाई त्यसलाई छोन दिन भनेर परमेश्वरले भन्नुभयो। आदरणीय श्रोता, अब तपाईँ र मैले बुझ्नुपर्ने कुरा, यो खण्डबाट जान्नुपर्ने कुरा, जहिले पनि तपाईँ हाम्रो जीवनबाट पाप अधर्म र त्रुटि भनेको चाहिँ गलत मानसिकताको कारणले नै हुन्छ भन्ने हाम्रो भनाइलाई यो खण्डले केही हदसम्म गलत हो भनी देखाएको छ। श्रोता, वास्तवमा अभिमेलेकले असल नियत राखेर काम गरेका थिए, तर त्यो परमेश्वरको नजरमा गलत साबित भयो। कतिपय अवस्थामा हामी के गर्छौं भने हाम्रो मानसिकता गलत हुँदैन, हामीले सही उद्देश्य राखेर कुनै पनि कदम चालिँदै गर्दाखेरि सृष्टिकर्ता परमेश्वरको नजरमा त्यो हाम्रो मूर्खता हुन पुग्दछ। अनि त्यो मूर्खतापूर्ण कामको परिणामस्वरूप हामीले असल गर्दा गर्दै पनि भलाइ गर्न खोज्दै पनि हाम्रो जीवनमा समस्याहरू कठिनाईहरू ल्याउन सक्छ। तब हामीले के गर्नुपर्छ? यहाँ अभिमेलेकले असल अभिप्राय राखेर काम गर्दै थिए, तर उनको देशमा उनले गरेको कामको कारणले गर्दा समस्या आयो। प्रेस्वता, अब हामीले के गर्नुपर्ने रहेछ? अभिमेलेकले के गरे? अभिमेलेकले आफ्ना देशमा भएको समस्याहरू के कारणले भएका हुन् त्यो देखाइदिनको लागि परमेश्वरसँग प्रार्थना गरे। जब उनको प्रार्थना परमेश्वरले सुन्नुभयो, तब उसले गरेका गल्ती र त्यो गल्तीको समाधानहरू बताइदिनुभयो। र तपाईँले पनि असल जीवन यापन गर्दै गर्दा, परमेश्वरलाई प्रसन्न पार्ने काम गर्दै गर्दा, तपाईँको जीवनमा फेरि पनि समस्याहरू कठिनाईहरू आइरहेका छन् भने तपाईँ र मैले पनि एउटा काम गर्नुपर्छ। त्यो के हो भने हामीले पनि प्रार्थना गर्नु पर्यो। मैले असल नियतले गर्दा गर्दै किन यहाँ गलत भइरहेको छ, के कारणले गर्दा समस्या भइरहेको छ र यसको समाधान के हो भनेर हामी सिधै सृष्टिकर्ता परमेश्वरसँग सोध्न सक्छौ। आदरणीय श्रोता, अनि तपाईँ हाम्रो जीवनमा कतिपय अवस्थामा समस्या आउनुको पछाडिको अर्को कारण के हुन्छ भन्दा, हामीले गरेको त्रुटिको कारण हामी जुन गम्भीर प्रकृतिका पापहरू गर्न पुगिरहेका थियौं, गर्न आँटिरहेका थियौं, त्यस पापबाट हामीलाई बचाउनको लागि, त्यो अधर्मबाट हामीलाई छुटाउनको लागि परमेश्वरले एउटा बन्देजको रूपमा, एउटा बारको रूपमा त्यो समस्याहरू तपाईँ हाम्रो जीवनमा पठाइराख्नु भएको पनि हुन सक्छ। त्यसकारणले गर्दाखेरि हामीले मैले यति साह्रो असल काम गर्दैछु, भलाइको काम गर्दैछु र पनि मेरै जीवनमा किन समस्या भनेर परमेश्वरको विरूद्धमा गनगन गर्नु र परमेश्वरको विरूद्धमा बोल्नुको साटो हामीले परमेश्वरसँग नै त्यो समस्याको समाधान र के त्यसको कारण पत्ता लगाउनलाई सहायता गर्नुभएको होस् भनेर हामीले प्रार्थना गर्नु सबैभन्दा ठूलो बुद्धिमानी हुन्छ। श्रोता, हामी देख्छौ परमेश्वरले समाधान दिनुभयो र त्यो समाधानमाथि अभिमेलेकले आज्ञाकारी भएर परमेश्वरले देखाउनु भएको समाधानको बाटो हिँडेको हामी पाउँदछौ। पद 8 देखि हामीले 15 पदसम्म र 16 पदसम्म हामीले हेर्ने हो भने उनले आफ्नो बीचमा बस्न आएका अब्राहमलाई बोलाएर उनले आफ्नो उसको श्रीमतीलाई फिर्ता गरिदिनुभयो र फिर्ता गरिदिनुको साथसाथै थुप्रै धन सम्पत्तिहरू दिएर उनलाई ससम्मान विदा गरेको र आफ्नो देशमा उसलाई जहाँ इच्छा लाग्छ त्यहीँ बस्ने अनुमति दिएको हामी पाउँछौ। त्यसपछि परमेश्वरले भन्नुभए झैं अब्राहमले प्रार्थना गरे 17 पदबाट र अभिमेलेक र तिनका पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो र तिनीहरूले फेरि जन्माउन सके। किनभने अब्राहमको पत्नी साराको कारणले गर्दा परमेश्वरले अभिमेलेकको घरका जन्मेका सबैको कोख बन्द गरिदिनु भएको थियो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, र यसरी त्यो देशमा पुनः संकष्ट टरेर गएको हामी थाहा गर्न सक्छौ। र यहाँ यस्तो प्रकारको त्रुटि गर्ने र परमेश्वरलाई मन नपर्ने काम गर्ने अरू केही व्यक्तिहरू पनि म तपाईँको बीचमा ल्याउन चाहन्छु। अयुब 42 अध्यायमा परमेश्वरले अब्राहमको मूर्खतालाई जनाइसकेपछि फेरि अब्राहमका साथीहरू जो मित्रहरू अब्राहमलाई उनको दुःखको कारण सान्त्वना दिन आएका थिए त्यहाँ उनीहरूले परमेश्वरको विरूद्धमा नराम्रा कुराहरू बकेका थिए। आफ्नो हृदयको घमण्डमा अब्राहमलाई दोषी ठहराउने धुनमा परमेश्वरलाई मन नपर्ने काम उनीहरूले वचन बोलेका थिए, त्यो उनीहरूको त्रुटि थियो। यद्यपि उनीहरूको अभिप्राय परमेश्वरलाई चिडाउनु थिएन, तर अब्राहमलाई पश्चाताप गर, परमेश्वरले सबै कुराहरू ठिक गर्नुहुनेछ भनेर सम्झाउनु थियो। र उनीहरूको अभिप्राय अब्राहमले कहाँ त्रुटि गरे, अयुबले कहाँ त्रुटि गरेका छन्, सो त्रुटिलाई पहिलाएर सुधार्नुहोस् भन्ने थियो। तर उनीहरूले बोल्दै जाँदा त्रुटि गरेको कुरा परमेश्वरले जनाउनु भयो। अयुब 42 अध्यायको 7 पददेखि 9 पदसम्म यसरी लेखिएको छ, जब परमप्रभु अयुबसित बोलिसक्नुभयो तब उहाँले एलिपस तेमानीलाई भन्नुभयो, तर तेरा दुई मित्रसँग म क्रोधित भएको छु, किनभने मेरो दास अयुबले मेरो विषयमा भने झैं तिमीहरूले भन्नुपर्ने ठिक कुरा भनेनौ, यसैले अब 7 साँढे र 7 भेडा लिएर मेरो दास अयुब कहाँ जाऊ र तिमीहरू आफ्ना निम्ति होम बलि चढाऊ र त्यसले तिमीहरूका निम्ति अन्तर्विन्ती चढाउनेछ र म त्यसको प्रार्थना सुन्नेछु अनि तिमीहरूको मूर्खता अनुसार तिमीहरूसित व्यवहार गर्ने छैन, किनभने अयुबले झैं मेरो विषयमा भन्नुपर्ने कुरा तिमीहरूले बोलेनौ। तब एलिपस तेमानी बिल्दत सुई र सोपर नमातीले परमप्रभुको आज्ञा अनुसार गरे र आफ्ना मित्रका निम्ति अयुबले अन्तर्विन्ती गरिदिँदा परमप्रभुले अयुबको प्रार्थना ग्रहण गर्नुभयो। यसरी अयुबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनुभयो र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा दुई गुणा बढाइदिनुभयो। श्रोता, मैले 6-10 पद पढ्न सकिन्। आदरणीय श्रोता, यहाँ पनि अयुबका तीनजना साथीहरू एलिपज, तेमानी, बिल्दत सुई र सोपर नमाती माथिको जुन मूर्खतापूर्ण त्यो वचनहरू उनीहरूले बोलेका थिए त्यसले परमेश्वरलाई चिडाएको र अब परमेश्वरले यदि उनीहरूले आफ्नो घमण्डमा अडिक नै रहिराखेर आफ्नो गल्तीलाई नसुधारेको खण्डमा उनीहरूलाई दण्ड दिने कुरा स्पष्ट भन्नुभयो र यदि उनीहरूले परमेश्वरको आज्ञालाई मानेर आफ्नो भूललाई सुधारेको खण्डमा अय्युबको अन्तर्विन्तीद्वारा उनीहरूलाई उनीहरूको मूर्खता अनुसार व्यवहार नगर्ने प्रतिज्ञा गर्नुभएको हामी पाउँछौ र यहाँ पनि ती तीनजनाको त्रुटि र यी तीनजनाले गर्नुपर्ने त्यो त्रुटि सुधार्नलाई गर्नुपर्ने काम परमेश्वरले बताइदिनु भएको कुरा हामी पाउँदछौ र यहाँ उनीहरूले परमेश्वरको कुरालाई मानेर गरेको कारण उनीहरूको समस्याको समाधान भएको कुरा पनि हामी थाहा गर्न सक्दछौ। आदरणीय श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौ भने तपाईँ हामी परमेश्वरको विश्वास र धार्मिकतामा जिउँदै गर्दा हाम्रो जीवनमा त्रुटि गर्ने व्यक्ति तपाईँ आफ्नो जीवनमा त्रुटि गर्ने व्यक्ति पहिलो व्यक्ति हुनुहुन्न। विश्वासका पुर्खाहरूले पनि यही प्रकारका त्रुटिहरू गरेका थिए र हामीले पनि त्यस्ता त्रुटिहरू गर्छौं। तर उनीहरूले के गरे? उनीहरूले आफ्नो जीवनमा आएको समस्या के कारणले हो भन्ने कुरालाई खोज्नको निम्ति परमेश्वरसँग बिना गनगन पूर्ण नम्रतामा प्रार्थनामा घुँडा टेके र परमेश्वरले तिनीहरूको गल्ती र तिनीहरूले गल्तीले गर्दा आएको समस्या र त्यसको समाधान बताइदिनुभयो र पछि तिनीहरू परमेश्वरप्रति आज्ञाकारी भएर परमेश्वरले देखाउनु भएको काम गरे र परिणामस्वरूप उनीहरूले छुटकारा पाएको कुरा हामी पाउँदछौ। के आज तपाईँसँग पनि यी र यस्तै समस्याहरू छन्? त्यसो भए तपाईँको निम्ति एउटै उपाय छ, तपाईँले पनि प्रार्थना गर्नुहोस् र परमेश्वरले तपाईँलाई त्यो समस्या के हो र के कारणले भएको हो र के गर्नुपर्छ भन्ने कुरा देखाउनुहुन्छ, बताउनुहुन्छ र त्यसप्रति आफ्नो हृदयको पूर्ण नम्रताको साथ आज्ञाकारी भएर त्यो कामहरू गर्नुहोस्। फेरि तपाईँले छुटकारा पाउनुहुनेछ अनि फेरि आशिष प्राप्त गर्नुहुनेछ। प्रिय श्रोता, फेरि पनि म तपाईँलाई याद दिलाउन चाहन्छु, तपाईँ हाम्रो जीवनबाट हुने हरेक गल्ती र पाप र अधर्महरू जो हाम्रो गलत मानसिकताबाट मात्रै हुन्छन् भन्ने होइन, कहिलेकाहीँ साँच्चो हृदयको शुद्धतामा पनि हामीले काम गर्दै जाँदा यस्ता प्रकारका गल्ती हुन पुग्छन् र गल्ती सदैव गल्ती हुन्छ, चाहे हामी जुनसुकै मानसिकताबाट गरेका हौं। यसकारणले गर्दा हरेकको परिणाम नकारात्मक नै हुन्छ। यसकारणले गर्दा त्यो नकारात्मक परिणामहरू आयो भन्दैमा परमेश्वरसँग गनगन होइन, बरु नम्रतामा प्रार्थना गरौं र उहाँसँग निर्देशन मागी त्यसलाई कार्यान्वयन गरौं भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र त्यसपछि म फेरि पनि आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर म छु तपाईँको प्रार्थनाको सयादिक पास्टर जोनाथन त्रिवेणी प्रविधिमा हुनुहुन्छ सन्ध्याजी र यतिखेर मेरो हातमा हो भने तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरू लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ। पहिलो श्रोता हुनुहुन्छ हरिबोल बुढाथोकीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो छोराको टाउको दुखेको छ र मेरो श्रीमतीको पनि घुँडा दुखेको छ, साथै मानसिक समस्या पनि छ। चंगाई र छुटकाराको निम्ति प्रार्थना गरिदिनुहोला र नातिनी पनि रोइरहेकी छिन् र सानी भएको हुनाले प्रार्थना गरिदिनु भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। र अर्को श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू, भोलि धादिङमा संगति छ, टाढा नजिकबाट आउने सबैलाई सुरक्षा भएको होस् र संगति आशिषमय हुन सकेको होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी उहाँहरू दुईजना श्रोताहरूको निम्ति केही समय प्रार्थना गर्नेछौ र त्यसपछि हामी आजको कार्यक्रमबाट विदा लिनेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र यतिखेर हामी विशेष गरी हरिबोल बुढाथोकी ज्यूको निम्ति हामी प्रार्थना गर्दछौ र उहाँको छोराको टाउको दुखेको छ र उहाँको श्रीमतीको घुँडा पनि दुखेको छ र मानसिक समस्या पनि भइरहेको छ। पिता परमेश्वर, तपाईँ परमप्रभु परमेश्वरले उहाँको छोरा र श्रीमतीलाई पूर्ण रूपले आफ्नो चंगाईको हातले छुनुहोस् र छुटकारा दिनुभएको छ। पिता, हामी प्रार्थना गर्छौ उहाँको नातिनीलाई जुन प्रकारको रोइरहने समस्या भएको छ, त्यो सानो नातिनीमाथि पनि तपाईँको आशिष अनुग्रह रहन सकेको होस्। जुन दुष्ट शक्तिले त्यो बालिकालाई रुहाइरहेको छ, त्यसलाई यीशु ख्रिस्टको नाममा त्यो छोरीबाट, त्यो नातिनीबाट हटिजाने हामी आज्ञा गर्दछौ। पिता, तपाईँ परमेश्वरले तपाईँको जनहरूलाई तपाईँले छोइसक्नु भएको छ, चंगाई दिइसक्नु भएको छ र छुटकारा दिइसक्नु भएको छ भने हामी विश्वास गर्दछौ। पिता, हामी प्रार्थना गर्छौ उत्तम सेवाकोटी ज्यूको लागि। प्रभु, भोलिको दिन उहाँको धादिङमा संगति हुन गइरहेको छ र उक्त विशेष संगतिमा टाढा नजिकबाट सबै विश्वासीजनहरूलाई सुरक्षा साथ ल्याउनलाई सहायता गर्नुभएको होस्। हामी प्रार्थना गर्छौ प्रत्येकको प्रभु यात्रामा तपाईँले आशिष दिनुभएको होस्। सवारी साधन अथवा पैदल यात्रा जेबाट आउँदै गर्दा भए पनि बाटोमा पूर्ण सुरक्षा दिनुभएको होस्। आउने जाने क्रममा हामी प्रार्थना गर्छौं र साथै भोलिको संगति पूर्ण रूपले आशिषमय हुन सकेको होस् र त्यहाँ तपाईँको उपस्थिति हुन सकेको होस् र वचनद्वारा आराधनाद्वारा तपाईँ बोल्नु भएको होस् र तपाईँको विशेष छुवाई त्यहाँ सबैले महसुस गर्न सक्नुभएको होस्। हामी प्रार्थना गर्छौं। धन्यवाद छ पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइसक्नु भएको छ। हामी विश्वास गर्छौ र हामी हाम्रो हृदयको अन्तस्करणदेखि तपाईँलाई धन्यवाद चढाउँदछौ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौ र तपाईँको नाउँको महिमा गर्छौ। सबै आदर महिमा प्रशंसा तपाईँलाई चढाउँछौ यीशु प्रभुको नाउँमा, आमेन। हवस्त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सन्ध्याजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै वचन पढ्दै र गुड न्युज एफएम सुन्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: जयमसीय आदरणीय श्रोता महानुभावहरू, तपाईँहरूलाई सदाको आइतबार चाहिँ आजको आइतबारको यो बिहानी पनि म स्वास्थ्य सम्बन्धी एउटा चेतनामूलक कार्यक्रम लिएर आएको छु। यहाँहरूलाई स्वागत गर्दछु। आजको विशेष विषय रहेको छ छारे रोग, जसलाई हामीहरू इपिलेप्सी पनि भन्ने गर्छौ। हामी यस रोगबारे केही जानकारीहरू तपाईँहरूलाई दिनेछौ। यो छारे रोग के हो, कतै कतै मिर्गी पनि भन्ने गरिन्छ गाउँ घरतिर, यो किन हुन्छ, यसलाई कसरी चिन्ने, यसको उपचार के हो र बिरामीले के कुराहरूमा ध्यान दिनुपर्छ, के खानुपर्छ जस्ता कुराहरू यहाँको माझमा म लिएर आएको छु। छारे रोग भनेको के हो, गाउँ घरतिर एकदमै सुनिन्थ्यो यसलाई छारे रोग लागेको छ, फलानाको छोरालाई या छोरीलाई त्यस्तो भयो भने त्यसलाई छुनु हुँदैन, अनि त्यस्तो भयो भने जुत्ता या मोजा सुँघाइदिनुपर्छ भन्ने कुराहरू सुन्थ्यौं, त्यो गलत कुराहरू हुन् तिनीहरू। छारे रोग भनेको दिमागको एक प्रकारको समस्या हो, त्यो एउटा अन्य रोगहरू जस्तै त्यो पनि एउटा रोग हो। हाम्रो दिमागमा साना साना बिजुली जस्ता संकेतहरू हुन्छन् जो सिग्नल्सहरू चलिरहेका हुन्छन्। जब ती संकेतहरू अचानक असामान्य हुन्छन् त्यो बेला मानिसलाई झट्का आउँछ, जुन हामी सिजर भयो भन्छौ, अनि झट्का आउँछ। यही अवस्था नै छारे रोग हो। यो ठ्याक्कै मानसिक रोग चाहिँ होइन यो, र यो सर्ने जस्तो सरुवा रोग पनि होइन यो, त्यस्तो सकारात्मक खालको पनि होइन यो, र अर्को कुनै यो पुर्खाको पापले या अन्धविश्वासले आउने चिज होइन जुन कुराहरू गाउँमा भन्ने गरिन्छ, त्यो गलत कुराहरू हुन्। छारे रोग किन हुन्छ त, यसका धेरै कारणहरू छन् आदरणीय श्रोताहरू, तपाईँहरूले टोल छिमेकमा पनि देख्नु भएको होला। अहिले त उपचार आएको छ, धेरै कुराहरू सजिलो छ। पहिला हामी देख्दा गाउँ घरतिर थुप्रै मान्छेहरू बाटोमा हिँड्ने लडेको पनि पाउँथ्यौँ। छारे रोग हुने कारणहरू जन्मजात समस्या पनि हुन्छ, जुन दिमागमा विकास हुनुपर्ने हुन्छ ब्रेनको, त्यो नभएर हुन्छ, र कहिलेकाहीँ टाउकोमा चोटपटक लागेर पनि यो समस्याहरू देखिएको पाइन्छ। र दिमागको संक्रमण हुनलाई कहिलेकाहीँ मान्छेहरूलाई बच्चामा मेनिन्जाइटिस भयो भने पनि यस्तो समस्याहरू देखेको पाइन्छ, अनि ब्रेन ट्युमर भएको बिरामीहरूमा, अनि वंशानुगत कारण पनि हुन्छ, कसै कसैको त यो डेन्टिकबाट पनि आउँछ। अर्को रगतमा चिनी या इलेक्ट्रोलाइट असन्तुलन, यसको चिनीको मात्रा अलिकति मिलेन भने पनि यस्तो हुन्छ, र कहीँ साधारणतया थाहा पनि हुँदैन किन भयो भन्ने कुराहरू पनि थाहा हुँदैन। त्यसैले आदरणीय श्रोताहरू, यसका लक्षणहरू पनि हुन्छ, यसका लक्षणहरू के हुन् त, जस्तो कहिले काहीँ हिँड्ने मान्छे लड्ने, अनि हात खुट्टा एकदमै काम्ने, अनि त्यस्तो बेलामा मुखबाट फिज आउने, एकछिन पुरै होस हराउने, केही सेकेन्ड त त्यो एकदमै ब्ल्याङ्क नै हुन्छ, सुतेको सेती हुन्छ, कहिले काहीँ अलि अनौठो खालको आवाज निकाल्ने, र यो घटना भइसकेपछि बिरामी एकदम थाके जस्तो हुने, अनि निन्द्रा लाग्ने, यस्ता लक्षणहरू यी बिरामीहरूमा देखिन्छ। जुन लक्षणहरूका कारण यसरी लडिकन अचानक लडेर धेरै मान्छेहरू अझ अन्य बिरामी भएको अवस्थाहरू पाउँछौ, जस्तै अग्लो ठाउँबाट लड्यो भने अन्य घटनाहरू हुने, जस्तो हात खुट्टा भाँचिने, टाउकोमा चोट लाग्ने या अन्य समस्याहरू हुने, आगो नजिक लडेको छ भने आग लागि हुने, र पानीको नजिक पनि जाँदा पानीमा डुबेर अन्य घटनाहरू हुने, त्यस्ता विभिन्न घटनाहरू हामीले देखेको पाउँछौ। अनि त्यस्तो बेलामा त्यो हामीले चाहिँ त्यो लडिरहेको एकदमै मान्छेहरू देखिन्छ, विभिन्न लक्षणहरू छन्। यस्तो बेलाबाट यी लक्षणहरू आइसकेपछि यो बिरामी हो भन्ने हामीले थाहा पाउनुपर्छ, हामीले थाहा पाउन सक्छौ त्यो भयो भने। त्यसकारण आदरणीय श्रोताहरू, यो रोग कुन उमेरमा हुन्छ होला त, कुन उमेरको मान्छेलाई यो रोग लाग्छ होला त, यो कुनै वर्ग विशेष या उमेरमा छैन, यो जुनसुकै उमेरमा पनि यो हुन सक्छ, तर यो बढी देखिने समूहमा चाहिँ बाल बालिका अनि वृद्ध मानिसहरूमा देखेको पाउँछौ हामी। यसले लामो समयसम्म दुःख दिएको हामी पाउँछौ यो रोगले। यसबाट बच्ने उपायहरू पनि केही कुराहरू हुन्छन् सामान्यतया, जस्तो टाउको चोटबाट हामी जोगिनुपर्छ, टाउकोलाई जहिले पनि सुरक्षित राख्नुपर्छ, कुनै पनि सवारी साधन चलाउँदा या कुनै गेमहरू खेल्दा टाउकोलाई कसरी सुरक्षित राख्ने भन्ने कुराहरूमा हामी ध्यान दिनुपर्छ। अनि अर्को महत्वपूर्ण एउटा कुरा भनेको गर्भावस्थामै त्यो बच्चाको केयर गर्ने, आमाले ख्याल गर्ने, आमालाई ख्याल गर्ने, यी कुराहरू छन्। यदि गर्भावस्थामै विभिन्न कारणहरूले, असरका कारणले पनि यो छारे रोग भएको पाउँछौ हामी, त्यसकारण कुनै पनि रोग लाग्दा, जस्तो मेनिन्जाइटिस होला, अन्य रोगहरूको समयमै उपचार गरियो भने यसको जोखिम घटाउन सकिन्छ। र अर्को कुरा, मादक पदार्थहरूको सेवन गर्ने मान्छेहरूमा पनि यो भएको पाउँछौ हामी, त्यसकारण मादक पदार्थबाट हामी टाढा रहनुपर्छ। जहाँ रक्सी, चोर, खैनी जति पनि नराम्रा चिजहरू छन् त्योबाट हामी टाढा रहनुपर्छ। र अर्को, हाम्रो जीवनमा नभई नहुने तर हामी नेपालीहरूले एकदमै कम गर्ने, वास्ता नगर्ने एउटा समस्या छ, त्यो भनेको नियमित स्वास्थ्य जाँच गर्दैनौ हामीहरू। त्यसकारण नियमित स्वास्थ्य निरन्तर हामीले गरिरहनुपर्छ, नियमित स्वास्थ्यलाई चेकजाँच गरिरहनुपर्छ। कम्तीमा 6 महिनामा एकचोटि हामीले पुरै शरीरको चेकजाँच गर्यो भने ठुल्ठूला रोगहरू लाग्नबाट हामी बच्न सक्छौ। आदरणीय श्रोताहरू, यसको उपचार विधि के होला? साधारणतया छारे रोग धेरै जसो नियन्त्रण गर्न सकिन्छ। छारे रोग अहिले विभिन्न औषधिहरू हामीले पाउँछौ, डाक्टरहरूले तपाईँहरूलाई दिन सक्नुहुन्छ, बिरामी भएका मान्छेहरूलाई उहाँहरू निको हुनुहुन्छ, त्यस कारण डराउनु पर्ने अहिले त्यस्तो ठूलो समस्या छैन। तर पनि यसको औषधि चाहिँ नियमित खानुपर्छ, यो चाहिँ रेगुलर चिकित्सकको सल्लाह अनुसार खानुपर्छ। र कहिले कहिले जस्तो ब्रेन ट्युमरहरू या अन्य कुराहरू छन् भने त्यो विभिन्न सर्जरीहरू गरेर पनि हामीले लान सक्छौ, गर्न सक्छौ, र विशेष अवस्थामा डाइट प्लानहरू पनि परिवर्तन गरेर पनि यसलाई हामीले राख्न सक्छौ। अनि हाम्रो यो शरीरका नसाहरू ब्रेनहरू यिनीहरूलाई हामीले एकदमै ठिक राख्नुपर्ने हुन्छ। अनि धेरै बिरामीहरू अहिले औषधि ठिक हुन्छन्। र अर्को कुरा, औषधि बन्द चाहिँ आफैले गर्नु हुँदैन, आफैले औषधि नियन्त्रण गर्ने मलाई ठिक भयो र आजबाट म औषधि खाँदिन भन्ने गर्नु हुँदैन, फेरि बल्दिन सक्छ। त्यसकारण चिकित्सकको सल्लाह बमोजिम हामीले निरन्तर निरन्तर निरन्तर औषधि खाइरहनु पर्छ। अर्को बिरामीले अप्नाउनु पर्ने सावधानीहरू छन् केही यस्तो रोगमा, यस्तो औषधि समयमै खानु पर्यो, निद्रा पूरा सुत्नु पर्यो 8 घण्टा जति, अनि जीवनमा भएका तनावहरूलाई कम गर्दै जानु पर्यो, तनाव लिनु भएन, पानीमा एक्लै नजाने, आगोमा एक्लै नजाने, उचाइबाट बस्ने, यस्ता यस्ता कुराहरूबाट बचाउने, डाक्टर चलाउँदा यदि गाडी चलाउँछौ भने हामी डाक्टरको सल्लाह लिने, कुनै पनि साधनहरू चलाउन गाह्रो हुन्छ यस्तो बिरामीले, त्यसकारण सतर्क हुने, सकभर पब्लिक भेहिकल प्रयोग गर्ने होइन, त्यस्तो गर्यौँ भने हामी यी कुराहरूबाट सचेत रह्यौँ भने हामी यसबाट बस्न सक्छौँ। आज श्रोताहरू, हामीले खानेकुरामा के के खानु हुने, के के नखानु हुने भन्ने कुराहरू छन्। जस्तो हरियो सागसब्जी हामीले जति पनि खान सक्छौँ, फलफूल खान सक्छौँ, दुध दही अनि ड्राई फ्रुट्सहरू नट्सहरू हामीले प्रशस्त खान सक्छौँ, यस्ता कुराहरूले हाम्रो शरीरलाई राम्रो गर्छ। पानीको मात्रा चाहिँ हाम्रो निरन्तर हुनुपर्छ, बढी हुनुपर्छ, निरन्तर पानी लिइरहनुपर्छ। हामीले खान नहुने कुराहरूमा प्रमुखतया रक्सी, चुरोट, के खैनीहरू छ, धेरै क्याफिन भएको खानेकुराहरू नखाने, जङ्क फुड बन्द गर्ने, बन्द बट्टाका खानाहरू, पकेटका खानाहरू नखाने, चिनी एकदमै कम, सकभर चिनी नै नखाने, खानै पर्छ भने एकदमै कम गर्ने, किनकि यी चिजहरूले त्यो भइरहेको रोगलाई पनि बढाउँछन् र अन्य रोगहरू पनि निम्त्याउन सक्छन्। आदरणीय श्रोताहरू, हाम्रो खानपिन नै स्वास्थ्यको कस्तो बनाउने भन्ने प्रमुख कुरा हो। यदि खाना असल छ, यदि हाम्रो भान्सा ठिक छ भने हाम्रो शरीर धेरै कुराबाट बस्न सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, यसमा केही घरेलु उपचारका विधिहरू पनि छन् कि जस्तो लाग्छ तपाईँहरूलाई, तर खासै त्यस्तो त छैन। तर पनि छारे रोगमा घरेलु उपचारले ठिक पार्दैन, त्यो सम्भव पनि छैन। गाउँघरतिर झारफुक गर्ने तान्त्रिकहरूले, वैद्यहरूले गरेको देखिन्छ, तर त्यसले अहिलेसम्म मैले निको भएको देखेको छैन। त्यसकारण तर हामीले गर्नुपर्ने साधारण हाम्रो क्रियाकलापले, हाम्रो जीवनशैलीले यसलाई असर त पार्छ। जस्तो राम्रो निद्रा हुनु पर्यो, राम्रो निद्रा यदि भएन भने भोलिदेखि नै असर गर्न सक्छ। तनावहरू कम गर्ने, नियमित जीवनशैली चलाउने, साधारण व्यायामहरू गर्ने, र मुख्य उपचार भनेको डाक्टरको औषधि नै हो। डाक्टरको उपचार बिना यो निको हुन सक्दैन, त्यसकारण डाक्टरलाई पछ्याइरहनु पर्छ यस्ता बिरामीहरूले। त्यसैकारण आदरणीय श्रोताहरू, हामी परमेश्वरका जनहरूले पनि कुनै पनि दुख बिमारमा हाम्रो बाइबल अनुसार, हाम्रो परमेश्वरको आदेश अनुसार, परमेश्वरको अनुगमन अनुसार हामी चल्नुपर्ने हुन्छ। फिलिपी 4:6-7 लेखिएको छ, कुनै कुरामा चिन्ता नगर, तर प्रार्थना बिन्ती मार्फत परमेश्वरलाई आफ्नो कुरा सुनाओ। हामीले कुनै कुरा तपाईँ र मेरो चिन्ताले त्यो ठिक हुने होइन, तर हाम्रा चिन्ता फिक्रीहरू सबै प्रार्थना र बिन्ती मार्फत परमेश्वरलाई सुनाउनु पर्छ। यदि परमेश्वरलाई हामीले बिन्ती प्रार्थना सहित हाम्रा समस्याहरू राख्न सक्यो भने हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, उहाँले हाम्रो कुराहरू सुन्नुहुन्छ। तपाईँ र मलाई निको गर्ने, तपाईँ र मलाई प्रत्येक दिनको आयु थपिदिने, तपाईँ र मलाई हर कुराबाट बचाउने उहाँ नै हुनुहुन्छ, किनकि संसारका अरबौं मान्छेहरूको माझमा तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। आजको यो दिन कति मान्छेले देख्न पाउनु भएन होला, तर पनि परमेश्वरले तपाईँ र मलाई जीवित राख्नु भएको छ। त्यसकारण परमेश्वरको भर अनि परमेश्वरको डर दुवै मानौ, परमेश्वरको समीपमा छौं, हाम्रा बिन्ती प्रार्थनाहरू उहाँलाई बिसाउ, अनि हामीलाई कुनै कुराको चिन्ता हुँदैन। त्यसकारण जीवनमा रोग डर चिन्ता त आउँछ, नआउने कुरै छैन, तर परमेश्वरमा भरोसा राख्दा मनमा शान्ति आउँछ, मनमा आनन्द आउँछ, अनि परमेश्वर प्रतिको विश्वासले तपाईँ र मेरो जीवन परिवर्तित हुन्छ, तपाईँ र मेरो जीवन आनन्दित हुन्छ, तपाईँ र मेरा रोगहरू सबै निको हुन्छन्। छारे रोग जस्तो समस्यामा पनि तपाईँ र मैले गर्नुपर्ने धैर्यता नै हो, प्रार्थना नै हो, परमेश्वरको भर नै पर्ने हो, र सँगसँगै हामीले उपचारलाई लानुपर्छ। उपचार पनि परमेश्वरकै ज्ञान बुद्धिमा हाम्रा डाक्टरहरूले गर्नुहुन्छ, परमेश्वरले नै उहाँलाई आशिष दिनुहुन्छ। त्यसकारण धैर्यता तपाईँमा हुनुपर्छ, उपचार गर्नुपर्छ, र तपाईँको परमेश्वर प्रतिको विश्वासले नै तपाईँलाई निको बनाउँछ। यी तीन चिजले तपाईँको जीवन सहज हुनेछ। र आजको यो रेडियो कार्यक्रममा तपाईँले छारे रोगबारे धेरै कुरा सिक्नुभयो जस्तो लाग्छ मलाई। यदि तपाईँ या तपाईँको परिवारमा कसैलाई यस्तो समस्या छ भने तपाईँहरू डराउनु पर्दैन, उपचार सम्भव छ र यो रोग निको हुन्छ। त्यसकारण हजुरहरूको दिन असल भएको होस्, कुनै पनि फिक्री चिन्ता तपाईँको आफ्नो होइन, तपाईँले परमेश्वरलाई बिसाउनुहोस् र तपाईँहरूको दिन आजको आशिषमय भएको होस्, परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रम

0: र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे,
1: अब चाहिँ के हुने हो?
3: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्, यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस।

0: नक्कुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849241699 9849241699।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: हुन्छ, यहाँहरू सबैजनालाई ख्रिस्ट येशू प्रभुको नाममा जय मसीह। र हामी यो सिरिजमा वचन सुनिराखेका छौँ फ्यामिली लाइफ अथवा पारिवारिक जीवन भन्ने यो वचन श्रृङ्खलामा। हामी आज चौथो भागमा आइपुगेका छौँ र चौथो भागमा आउँदै गर्दाखेरि चाहिँ हामीले ख्रिस्ट केन्द्रित शिक्षा अथवा क्राइस्ट सेन्टर्ड एजुकेसन भन्ने टपिक चाहिँ मलाई दिएको थियो। अनि मेरो वचनको मुख्य बोल भनौँ अथवा उद्देश्य भनेको चाहिँ यो फाउन्डेसनमा अलिकति हामीले ध्यान दिनुपर्छ होला। ख्रिस्ट केन्द्रित शिक्षा भन्ने बित्तिकै एजुकेसनको कुरा आउँछ, शिक्षाको कुरा आउँछ, शिक्षण प्रणालीको कुरा आउँछ। अनि शिक्षण प्रणालीको कुरा गर्दाखेरि समाजको कुरा आउँछ, संस्कृतिको कुराहरू आउँछ। क्रिश्चियन परिवार भए पनि फेरि हामी समाज र संस्कृतिमा अरू कुराहरूमा विश्वास गर्ने अथवा हिन्दू धर्ममा विश्वास गर्ने अथवा अरू धर्ममा विश्वास गर्ने मानिसहरूसँग हामी जिउँछौँ। अनि हाम्रा बच्चा बच्चीहरू विभिन्न स्कुल्सहरूमा हामी पठाउँछौँ। त्यसकारण ती कुराहरू बुझ्नको लागि आवश्यक छ जस्तो लाग्छ मलाई। यो एउटा प्रश्नबाट हामी सुरु गरौँ आजको वचन। एकछिन हामी सबैले सोचौं, जब तपाईँ शिक्षाको बारेमा र म पनि हामी सोच्छौं भने हाम्रो दिमागमा के आउँछ? धेरै कुराहरू आउँछ होला, तर एक दुईवटा कुराहरू मेरो दिमागमा चाहिँ जब एजुकेसनको कुरा हामी गर्छौं सोच्छौं, सबभन्दा पहिला चाहिँ पेसाको कुरा आउँछ। अध्ययन गरेपछि के गर्ने, पेसा अथवा जब अथवा करियर पनि भनेर भन्छौँ हामी। अनि जब शिक्षाको कुरा गर्छौँ करियरसँग सम्बन्धित हुन्छ, अनि करियर चाहिँ फेरि पैसासँग सम्बन्धित हुँदो रहेछ, पेसा चाहिँ पैसासँग सम्बन्धित हुँदो रहेछ। हामी करियर किन बनाउँछौँ? पढेपछि करियरको लागि हो। करियर के को लागि हो भन्दाखेरि चाहिँ पैसाको लागि हो, पैसै कमाउनको लागि हो, अल्टिमेटली घर चलाउनको लागि हो। अनि पैसा भएपछि के हुन्छ? धेरै कुराहरू हुन्छ होला, मान सम्मानहरू हुन्छ होला। तपाईँ र मलाई कसरी मान्छेले वरिपरि भएका साथीहरूले कस्तो प्रकारको व्यवहार गर्छन् भन्ने कुरा पनि कति समयमा तपाईँ र मसँग के छ भन्ने कुरामा आधारित हुन्छ होला। अनि अर्को भनेको सिप र ज्ञानको कुरा पनि हो। जब हामी एजुकेसनको कुरा गर्छौँ सिप स्किल्स नलेज ज्ञान बुद्धिको कुराहरू पनि हाम्रो दिमागमा आउँछ होला। मेरो दिमागमा आएको, तपाईँको दिमागमा त्योभन्दा धेरै कुराहरू आइराखेको होला। अब अलिकति पढ्न नपाएका मानिसहरूबाट हेर्ने हो भने उहाँहरूको दृष्टिकोण फेरि शिक्षाको फरक हुन सक्छ। मैले अलिकति पढ्न पाएको भए, कलेज जान पाएको भए, एसएससी गर्न पाएको भए, मास्टर्स गर्न पाएको भए अलि राम्रो जागिर पाउँथे होला भन्ने पनि हुनुहुन्छ होला कतिजना। त्यसकारण एजुकेसनको कुरा गर्दै गर्दाखेरि हाम्रो दिमागमा चाहिँ धेरै कुराहरू आउँछन्। भनेदेखि शिक्षा के र के को लागि हो त प्रश्न तपाईँ र मेरो लागि। हामीले हाम्रा बाल बालिकालाई किन शिक्षित बनाउन चाहन्छौँ? हामी आफै पनि किन शिक्षित बन्न चाहन्छौँ? एजुकेसन किन चाहिएको? हाम्रो बाल बालिकाले कस्तो शिक्षा हासिल गरोस् भन्ने हामी चाहन्छौँ। चाहना के हो तपाईँ र मेरो? हुनसक्छ शिक्षित परिवार, नेपाली सामान्यतया नेपाली परिवारको बुवा आमाको इच्छा उद्देश्य भनेको चाहिँ छोराछोरीहरूलाई पढाएर एउटा शिक्षित परिवार बनोस्, राम्रो परिवार बनोस्, पढेर भोलिको दिनमा असल मान्छे पनि बनोस्, सफल पनि बनोस्। अब असल र सफलको फेरि परिभाषा आफ्नो फरक फरक हुन सक्छ, परिवार अनुसार फरक हुन सक्छ। ज्ञानी मान्छे बनोस् हुन्छ नि सानो होइन, बाबामा चाहिँ भोलि ठुलो भएर धेरै पढेस्, ज्ञानी भएस्, सफल भएस् भन्छ नि होइन। त्यही हो नि शिक्षाको उद्देश्य, त्यही हो ठुलो मान्छे बन्ने। अनि हुनसक्छ हाम्रा छोराछोरीलाई राम्रो जिपिए लिएर पास गरोस् भन्ने हुनसक्छ, सकेसम्म राम्रो जिपिए लिएर डक्टरै बनोस्, कन्डक्टर होइन, सकेसम्म इन्जिनियर नै बनोस्, एकाउन्टेन्ट नै बनोस्, अलिक ठुलै बनोस् कि सानो होइन, सानो अफिसमा पनि होइन जाहिर खाने, अलिक ठुलै अफिसमा एनजिओमै गएर जाहिर खाओस्, आइएनजिओमै गएर जाहिर खाओस्, अलिक ठुलै होस् भन्ने चाहिँ हाम्रो चाहना चाहिँ हुन्छ, इच्छा चाहिँ हुन्छ। र हाम्रो समाज र संस्कृतिले शिक्षालाई एजुकेसनलाई हेर्ने दृष्टिकोण पनि पैसा पेसा मान सम्मान सिप ज्ञान हासिलदेखि हामी माथि उठेर हेर्न सकेका छैनौँ, सकेको छैन। अनि क्रिश्चियन परिवारमा जो हामी प्रभु येशू ख्रीष्टलाई विश्वास गरेका छौँ, हामी पनि यो समाज र संस्कृतिले प्रभाव पारेको छ, प्रभावित भएका छौँ। शिक्षाको महत्व के छ, कस्तो महत्व छ? अघि मैले भनेका कुराहरू है, शिक्षाको उद्देश्य हाम्रो समाज र संस्कृतिमा कस्तो प्रकारको बुझाइ छ भन्दाखेरि चाहिँ सिप पैसा मान सम्मान घर जमका कुराहरू होलान्, सिप ज्ञान आदि इत्यादि हासिल गर्ने कुरा होलान्। तर सिप र ज्ञान हासिल गर्नु राम्रो कुरा हो, नराम्रो कुरा होइन। शिक्षाको उद्देश्य पनि ज्ञान र सिप नै हासिल गर्ने हो। तर प्रश्न चाहिँ हामीले के को लागि सिप ज्ञान हासिल गर्दैछौँ, हाम्रो एजुकेसनको शिक्षाको उद्देश्य के हो, त्यो चाहिँ महत्वपूर्ण प्रश्न हो। संसारमा तपाईँ हेर्नुहुन्छ भने कता कता मलाई लाग्ने चाहिँ शिक्षाकै कारणले गर्दाखेरि समस्या क्रिएट गर्ने शिक्षित मान्छेले नै होइन, अशिक्षित मान्छेले कहाँबाट समस्या क्रिएट गर्छ? हामी जसले अलि धेरै दिमाग चलाउँछौँ, हामी अलि पढेका छौँ भन्छौँ, हामीले नै हो नि समस्या क्रिएट गर्ने। कसैले कसैको नसुन्ने, अलि धेरै जान्ने पल्टिने, ह्युमिलिटी छैन। संसारमा वर्ल्डमा तपाईँ हेर्नुहुन्छ भने वारहरू क्रिएट गर्ने धेरै पढेका मान्छेहरू नै हुन्। त्यस कारण मैले भनेको छु, हामीले के को लागि किन शिक्षा प्राप्त गर्दैछौँ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा रहेछ, त्यो प्रश्न महत्त्वपूर्ण कुरा रहेछ। त्यस कारण पनि हामी कस्तो शिक्षा हासिल गर्दैछौँ भन्ने कुरा महत्त्वपूर्ण छ। ख्रिस्ट केन्द्रित शिक्षा के हो भनेर बुझ्नु अति आवश्यक छ जस्तो लाग्छ मलाई। भनेपछि मान्छेको शिक्षाप्रति एजुकेसन प्रति एटिच्युड्सहरू छन्, विभिन्न मनोवृत्ति विभिन्न एटिच्युड्सहरू हुन सक्छ। हामी जिउने समाज र संस्कृतिले प्रभाव पारेको छ हाम्रो एजुकेसन प्रणालीलाई। अब सबै कुरा नम्बरको खेल हुन्छ हाम्रो समाज र संस्कृतिमा, होइन? जीपीए कसले बेसी ल्यायो भन्छ नि, होइन? मेरो छोरा तिम्रो छोराले कति ल्यायो है, मेरो छोराले त फर्स्ट हानेछ, कति 3.6789 होला, होइन हानेछ, कति अङ्क ल्यायो भनेर सोध्छौँ। अङ्कको खेल हुँदो रहेछ नि त शिक्षा भनेर। अनि शिक्षा साधारणतया पेसा पैसा र भविष्यसँग जोडिएको हुन्छ। अनि हामी हेर्छौँ भने शिक्षाको अन्त नै पैसा, करियर, वेल्थ अनि बेटर फ्युचर, सुरक्षित भविष्य, त्यही देख्छौँ हाम्रो वरिपरि, होइन? अनि नेपालमा त झन् प्रमाणपत्र भए पुग्छ, कसरी त्यो प्रमाणपत्र हासिल गर्ने भन्ने कुरासँग सम्बन्ध छैन, हामीले सुनेको होइन। डक्टरले त एमबिबिएस गरेको सर्टिफिकेट किनेर डक्टर हुँदो रहेछ, डाक्टर हुँदो रहेछ। भनेपछि हेर्नुहोस् त, मान्छेलाई चाहिँ किनेर भए पनि जसरी हुन्छ डिग्रीको प्रमाणपत्र बोकेर जागिर खानु छ, करियर बनाउनु छ। भनेपछि सिप ज्ञान विद्या हासिल गर्नको उद्देश्य चाहिँ हामी के देख्छौँ हाम्रो सन्दर्भमा भन्दाखेरि चाहिँ आफ्नै सेवा गर्नु, जागिर खाने, बच्चा बच्चीलाई पढाउने, घर ठुलो बनाउने, त्यसैको त हो त, त्यसैको लागि त हामीले शिक्षा आर्जन गरेको भनेदेखि चाहिँ हामीले त्यही कुरा हासिल गर्नेतिर लम्किरहेका छौँ। भनेदेखि अब मेरो प्रश्न, संसारिक शिक्षा, हामीले वरिपरि देख्ने शिक्षा, हामीलाई सिकाइएको शिक्षा र ख्रिस्ट केन्द्रित शिक्षामा के फरक छ? फरक छ कि छैन? फरक हुनुपर्ने हो कि होइन? अब शिक्षा एउटै हो, आफ्ना छोराछोरीहरूलाई सबै बुवा आमाको उद्देश्य राम्रो मान्छे बन्न सिकाउने नै हो। कसैले पनि आफ्ना छोराछोरीहरूलाई नराम्रो बनोस् भन्ने चाहना हुँदैन, डक्टर इन्जिनियर बनोस् भन्ने नै चाहना हुन्छ, अब चोर बनोस् भन्ने चाहना त हुँदैन नि कसै कुनै कुनै परिवारको पनि, हुन्छ हुँदैन नि त। तर फरक है त, पढेपछि चाहे तपाईँ एउटा क्रिस्चियन हो, चाहे तपाईँ हिन्दू हो, चाहे मुस्लिम हो, चाहे जो होस्, पढेपछि गर्ने भनेको जागिरै हो, पैसै कमाउने हो। तर फरक चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ हाम्रो उद्देश्यमा फरक छ, हाम्रो मोटिभेसनमा फरक छ, है, हाम्रो प्रेरणामा, हाम्रो सोचमा फरक छ। किन र कस्तो शिक्षा हासिल गर्न खोजेको हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। एउटा परमेश्वरलाई नचिनेको मान्छेले उसको उद्देश्य शिक्षित भएर राम्रो पेसामा लाग्ने, पैसा कमाउने, राम्रो मान्छे बन्ने हुन सक्छ, तर परमेश्वरलाई चिनेको मान्छेको उद्देश्य त्यति मात्रै होइन, त्यो भन्दा पनि ठुलो हुन्छ। एउटा ख्रिस्ट विश्वासीले उसले हासिल गर्ने शिक्षा, सोच्ने शिक्षाको बारेमा, यो संसारको लागि मात्र होइन, आउने संसारको लागि पनि त्यसको महत्व उसले देखेको हुन्छ। त्यही कुराहरू हामीले एकछिनमा वचनको खण्डमा पनि हेर्नेछौँ। शिक्षाको मूल्य अनन्तसम्म हुन्छ, इटर्निटीसम्म हुन्छ। प्रेयर भनेको हाम्रो सोचमा, हाम्रो उद्देश्यमा फरक छ। त्यही कुराहरू हामीलाई बाइबलले सिकाउँदछ, लक्ष्य र प्रेरणा। अनि तपाईँ अलिकति यो बिब्लिकल पर्सपेक्टिभबाट हामीले शिक्षालाई हेर्दाखेरि एक दुईवटा खण्ड तपाईँलाई म यहाँनिर देखाउन चाहन्छु। हितोपदेशको 1:7 तपाईँले हेर्नुहुन्छ भने त्यहाँनिर लेखिएको छ, परम प्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ। अझ एउटा पद पढौं, परम प्रभुको भय मान्नु नै बुद्धिको सुरुवात हो र परम पवित्रको ज्ञान नै समशक्ति हो। हितोपदेशको 9:10 त्यो कुराहरू हामी देख्छौ। अनि यहाँ चाहिँ के देख्छौ भन्दाखेरि, यो दुईवटा पदलाई तपाईँले हेर्नुभयो भने सँगै राखेर, ख्रिस्ट केन्द्रित शिक्षा परमेश्वरको भयबाट सुरु हुन्छ, परमेश्वरको ज्ञानबाट सुरु हुन्छ, परमेश्वर सृष्टिकर्तालाई चिन्नु नै शिक्षाको सुरुवात हो। त्यो चाहिँ फरक छ प्रियहरू, जुन संसारिक शिक्षामा पाइँदैन। संसारिक शिक्षाले परमेश्वरको भयको कुरा सिकाउँदैन। जब हामी बाइबलमा हेर्छौँ, परमप्रभुको भय नै ज्ञानको, बुद्धिको, एजुकेसनको सुरुवात हो। अनि बाइबलले शिक्षा र संसारिक शिक्षामा फरक के छ भन्दाखेरि, हाम्रो उद्देश्यमा फरक छ, हाम्रो गोलमा, लक्ष्यमा फरक छ। तपाईँले संसारिक एजुकेसन हेर्नुहुन्छ भने सबै चाहिँ स्वकेन्द्रित, भनेको सेल्फ सेन्टर्ड हुन्छ। मैले यति पढेँ भने, यो पढेँ भने यस्तो जागिर पाइन्छ, यस्तो बन्न सक्छु, यति पैसा कमाइन्छ भन्ने होला। तर ख्रिस्ट केन्द्रित एजुकेसन चाहिँ गड सेन्टर्ड हुन्छ, परमप्रभुको भय, परमप्रभुसँग नजिक हुने कुरा, उहाँलाई चिन्ने कुरा, उहाँसँग सम्बन्धित हुन्छ। प्रियहरू अब अलिकति अगाडि जाउँ, मत्तीको 7:21-27 छोटो अलि बाइबल अध्ययन गरौँ है, यो कुरालाई पनि अध्ययन गरौँ र समग्रमा हामी हेर्नेछौँ सबै कुराहरूलाई, यो एजुकेसनका कुराहरूलाई है त। अब अलिकति क्रिस्चियन परिवारको कुरा हामी गर्दैछौँ यहाँनिर, क्रिस्चियन परिवारभित्र ख्रिस्ट केन्द्रित शिक्षाको कुरा हामी गर्दैछौँ। त्यसकारण क्रिस्चियन परिवारमा शिक्षाको जग के हो त, परिवारको जग के हो त भन्ने कुरा महत्वपूर्ण कुरा हुँदछ। प्रयोग हाम्रो शिक्षा ख्रिस्ट केन्द्रित हुन, जग ठिक ठाउँमा बसालिन आवश्यक छ। त्यही कुराहरू आजको खण्डबाट हामी देख्न सक्छौँ। अनि यो मत्तीको 7 हेर्दै गर्दाखेरि यो एउटा सन्दर्भमा लेखिएको, सन्दर्भमा येशु प्रभुले सिकाउनु भएको डाँडाको उपदेश हो। यो एउटा उपदेश हो, तर उपदेशभित्र एउटा अर्थ छ, मिनिङ छ। केही कुरा उहाँले मण्डलीलाई सिकाउँदै हुनुहुन्छ, नयाँ यो फ्यामिली, नयाँ कम्युनिटीलाई सिकाउन खोज्दै हुनुहुन्छ उहाँले। डाँडाको उपदेश के हो भन्ने सन्दर्भमा एउटा जन स्टट भन्ने व्यक्ति हुनुहुन्छ, उहाँले भन्नुहुन्छ, डाँडाको उपदेश चाहिँ उहाँका अनुयायीहरू है, उहाँका फलोवर्सहरू के बनुन् र के गरून् भन्ने आफ्नै विवरण हो। अनि डाँडाको उपदेश परमेश्वरको मानिसहरू उहाँको राज्यमा, परमेश्वरको राज्यमा कसरी जिउने भन्ने बारेमा येशूले दिनुभएको व्यवहारिक शिक्षा हो। त्यसकारण पनि डाँडाको उपदेश हाम्रो लागि लाभदायक छ। अब अलिकति यसलाई कन्टेक्स्टमा हेर्दाखेरि है, कन्टेक्स्टमा तपाईँले हेर्नुभयो भने मत्तीको 4:17 तपाईँले देख्न सक्नुहुन्छ। मत्तीको 4:17 येशूले भन्नुहुन्छ, अथवा येशूले के गर्नुभयो भन्ने कुरा त्यहाँनिर लेखिएको छ, त्यस बेलादेखि जब येशू ख्रीष्ट आउनुभयो अनि उहाँले प्रचार गर्दै भन्न लाग्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। जब येशू ख्रीष्ट आउनुभयो, सारा सृष्टिको मालिक जसले सबै कुरा सृष्टि गर्नुभएको थियो, उहाँ सृष्टिकर्ता, सृष्टिमा उहाँ हुनुहुन्थ्यो, अनि त्यो सृष्टिकर्ता मानिसको रूप धारण गरेर तपाईँ र मेरो बीचमा हुनको लागि आउनुभयो। अनि त्यो परमेश्वरले भन्दै हुनुहुन्छ, पश्चाताप गर किनभने स्वर्गको राज्य अब नजिक आएको छ। अनि त्यसपछि मत्तीको 5-7 तपाईँले हेर्नुहुन्छ भने त्यो पश्चाताप गरेको जीवन कस्तो हुनुपर्छ भन्ने कुरा यहाँनिर देखाउन खोजेको छ। कसरी अब यो पश्चाताप गरेको चाहिँ समुदाय, नयाँ समुदाय कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ त्यहाँनिर हामीले देख्छौँ। र आजको खण्डमा विशेष गरी तपाईँहरूलाई म 2 कुरा मात्रै भन्न चाहन्छु। पहिलो 7:21-23 तपाईँ हेर्नुहुन्छ भने स्वर्गको राज्यमा प्रवेश गर्ने र नगर्ने कुरा त्यहाँनिर उहाँले भन्नुहुन्छ। स्वर्गको राज्यमा को प्रवेश गर्न पाउँछ, कसले पाउँदैन, अथवा परमेश्वरसँग को हुन पाउँछ, को हुन पाउँदैन। 21-23 तपाईँले हेर्नुभयो भने यसले भन्नुहुन्छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, प्रभु प्रभु के हामीले तपाईँको नाममा अगमबाणी बोलेनौ, तपाईँको नाममा भूतहरू धपाएनौ र तपाईँको नाममा अनेक शक्तिशाली काम गरेनौ र यसुले भन्नुहुन्छ, अनि म तिनीहरूलाई सभासँग भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, ए अधर्म काम गर्नेहरू हो, मबाट दूर हो। झिरिङ्ग हुँदैन तपाईँलाई? कहिलेकाहीँ चर्च आउँछौँ, भजन गाउँछौँ, भोलिको दिनमा परमप्रभुको नजिक, उहाँको नजिक उपदेश गर्दाखेरि मलाई अचम्म लाग्छ कोही बेला, मैले यो सबै काम गरेको कुराहरू, जे सोच्छु, जे गर्छु, जे भन्छु, यो सबै कुरा यहाँनिर तपाईँलाई स्क्रिनमा देखाइदिने भने तपाईँले मलाई के भन्नुहुन्थ्यो होला? त्यो घरमा दिन होइन, हप्ताभरि गरेको कुराहरू होइन, हप्ताभरि रिसाएका कुराहरू, मनभित्र सोचेका कुराहरू। यहाँ यीशुले भन्नु खोज्नु भएको के हो त, स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्ने, 21 पालन गर्ने कुरासँग सम्बन्धित छ, ओबिडियन्ससँग सम्बन्धित छ। मैले यीशुले प्रभुलाई विश्वास गरेँ मात्रै होइन रहेछ प्रिय, ख्रिस्टलाई विश्वास गर्यो अब के चाहियो भन्ने एउटा गीतै छ नि होइन, अब के चाहियो, जसरी पनि जिए पनि भयो, जहाँ गए पनि भयो, क्षमा दिइहाल्नुहुन्छ। यहाँ भन्नुहुन्छ इच्छा पालन गर्ने, स्वर्गको राज्यमा प्रवेश गर्ने र नगर्ने कुरा चाहिँ उहाँलाई चिन्ने र उहाँद्वारा चिनिने कुरासँग सम्बन्धित छ प्रिय। यहाँ तपाईँलाई उहाँले चिन्नुहुन्छ कि चिन्नुहुन्न, र तपाईँ चिनिनुहुन्छ कि हुनुहुन्न, अब चिनिनु भएको छ कि छैन, त्यो कुरासँग सम्बन्धित छ। स्वर्गको राज्यमा प्रवेश गर्ने आधार तपाईँ र मैले धर्मकर्म गरेर, ठुला कामहरू गरेर, धेरै शिक्षा हासिल गरेर, धेरै आश्चर्य कर्म गरेहरू गरेर होइन, यहाँ 22 हेर्नुहोस् त, तपाईँ र मैले भन्दा त धेरै पो गरेका छन् ती मानिसहरूले, के चाहिँ गरेका छैनन् यहाँनिर ल भन्नुहोस्, तपाईँ र मैले त के गरेका छौँ र जस्तो लाग्छ, अगमबाणी बोलाएका छन् यहाँनिर, भूत आत्माहरू धपाएका छन् होइन त, आश्चर्य कर्महरू गरेका छन् भनेदेखि तपाईँ र मैले के गरेर परमेश्वरले तपाईँ र मलाई स्वीकार गर्नु भएको होइन भन्ने कुरा चाहिँ यहाँबाट स्पष्ट देखिन्छ। स्वर्ग गइँदो रहेनछ ठुला ठुला काम गरेर, ठुला काम भन्दाखेरि तपाईँले सोच्नुहोस् कि कस्ता कस्ता कामहरू, ठुला कामहरू हुन सक्छ। तर यीशुले भन्नुहुन्छ पिताको इच्छा पालन गर्ने भनेको चाहिँ युहन्नाको 6:29 तपाईँले हेर्नुभयो भने, युहन्नाको 6:29 र युहन्नाको 6:40 तपाईँले हेर्नुभयो भने त्यहाँनिर स्पष्टसँग यीशुले भन्नुहुन्छ परमेश्वरको काम यही हो। 29 युहन्नाको 6:29 जसलाई उहाँले पठाउनु भयो उहाँमाथि विश्वास गर, येशु ख्रिस्टमाथि विश्वास गर भन्नु खोज्नु भएको। अनि 40 पनि हेरौँ, किनभने येशुले भन्नुहुन्छ मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि उसमाथि विश्वास गर्ने, येशुलाई हेर्ने र येशुमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। जब ख्रिस्टलाई हेर्छौँ अनि ख्रिस्टले पनि भन्नुहुन्छ कि सारा जगत भनौँ न संसारको सबै थोक हात पारेर पनि आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ। अहिले एजुकेसनको कुराहरू गर्दैछौँ, सम्पूर्ण कुराहरू हाम्रो अघि मैले तपाईँलाई भन्दै थिएँ, एजुकेसनको लक्ष्य के हो मान्छे के प्राप्त गरौँ भन्ने हो. सबै कुरा तपाईँले प्राप्त गर्नुभयो तर तपाईँको प्राण गुम्यो, के भयो त्यसको? सबै कुरा थाहा छैन प्रियहरू भोलि के हुन्छ भन्ने, तर हामीलाई यो चाहिँ ग्यारेन्टी छ, तपाईँ र मेरो अन्त्य हुन्छ हुन्छ. तपाईँ र म अजम्मरी छैन, ढिलो चाँडो मात्रै हो, हामी जानै पर्छ. त्यो चाहिँ निश्चित छ, भोलिको दिनमा अरू निश्चित छैन, तर त्यसपछि पनि जीवन छ, अनन्त जीवन छ, जुन यीशुले मात्रै दिन सक्नुहुन्छ. त्यसकारण हाम्रो शिक्षाको लक्ष्य परमेश्वरको राज्य र अनन्त जीवन हो, जुन तपाईँले बाहिर कतै पाउनुहुन्न. राम्रो शिक्षा हासिल गर्नु असल कुरा हो, तर ख्रिस्ट बिनाको शिक्षा अधुरो हुन्छ. राम्रो हासिल गर्यो, राम्रो डिग्री प्राप्त गर्यो, तर ख्रिस्ट हुनुहुन्न त्यसको कुनै पनि अर्थ छैन प्रिय. किन कलसीको 2:3 पनि हामी देख्छौँ, बाइबलले भन्दछ उहाँमा नै ख्रिस्टमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेको छ. ख्रिस्टमा छ सबै कुराहरू. त्यसकारण हामी ख्रिस्ट केन्द्रित शिक्षा पारिवारिक जीवनमा ख्रिस्टलाई प्रभु मानेर उहाँको प्रभुत्वलाई स्वीकार गरेर पिताको इच्छा पालन गरी परमेश्वर पिताको इच्छा पालन गरी जिउने जीवन चाहिँ ख्रिस्ट केन्द्रित अथवा ख्रिस्ट केन्द्रित शिक्षा हो. ख्रिस्ट बिना पनि हुन्छ, ख्रिस्ट बिना पनि मान्छेले सिप हासिल गर्न सक्दो रहेछ, ज्ञान हासिल गर्न सक्दो रहेछ, बुद्धि प्राप्त गर्न सक्दो रहेछ. तपाईँ र म भन्दा धेरै बुद्धिमानी मानिसहरू छन्, धेरै सिप ज्ञान भएका मानिसहरू छन्, छैनन् संसारमा. तर ख्रिस्ट बिनाको शिक्षामा अनन्त जीवन छैन, जीवनै छैन त्यसमा, अनन्त जीवन जीवनै छैन, परमेश्वरको राज्यमा प्रवेश गर्ने कुरा पनि छैन. त्यसकारण ख्रिस्ट बिनाको शिक्षा फेरि पनि भन्छ अधुरो हुन्छ. यदि तपाईँको छोराछोरीहरू छन्, हामी क्रिस्चियन हौ, क्रिस्चियन परिवार पारिवारिक शिक्षा पारिवारिक जीवनको सम्बन्धमा हामीले चर्चा परिचर्चा गर्दैछौँ, यो कुरा हामीले ध्यानमा राखौँ प्रियहरू. फाइनली अब है बुद्धिमान र मूर्खको कुरा हामी यहाँनिर देख्छौँ. अनि जसले सुनेर पालन गर्छ यहाँ पनि त्यही छ, पालन गर्ने कुरा छ. तपाईँले माथि पनि हेर्नुभयो भने तल पनि त्यही कुराहरू देख्नुहुन्छ. वचन सुनेर पालन गर्छ त्यो बुद्धिमान मानिस, र जसले वचन सुनेर पालन गर्दैन त्यो मूर्ख मानिससँग तुलना गरिएको छ. बुद्धिमानले घर चट्टानमाथि बनाउँछ, मूर्खले बालुवामाथि. अनि चट्टानमाथि बनाएको घर रहिरहन्छ, तर बालुवामाथि बनाएको घर सक्यो. हुरी बतास आँधी बेरी आउँदाखेरि चाहिँ त्यो ढल्यो. दुईटा कुरा देख्छौँ यहाँबाट आजको खण्डबाट. पहिलो कुरा, माथिको खण्डमा हामी हेर्छौँ भनेदेखि पालन गर्ने यो शब्द दोहोरिएको छ. माने लिनुहोस् उदाहरणको लागि, तपाईँ र मैले हाम्रो छोराछोरीहरूलाई छन् होला है, विवाह अविवाहित हुनुहुन्छ भने पनि ठिकै छ, बुझ्नुहोस्. तर हामीले आफ्नो छोराछोरीहरूलाई ढाँट्नु हुँदैन भनेर सिकाउँछौँ, चोर्नु हुँदैन भनेर सिकाउँछौँ, तर आफै ढाँट्छौँ, आफै चोर्छौँ, आफै गलत कुरा गर्छौँ, रिसाउनु हुँदैन भन्छौँ, आफै रिसाउँछौँ भने त्यो पालन भएको भने जे सिकाउँछौँ त्यो कुरा हामीले पालन गरेको गरेनौँ. यहाँ पनि पालन गर्ने कुरा चाहिँ महत्त्वपूर्ण हुँदो रहेछ. तपाईँ र मैले के सिक्छौँ के सुन्छौँ मात्र होइन, तर हामीले पालन गर्छौँ कि गर्दैनौँ, पालन गरेर हिँड्छौँ कि हिँड्दैनौँ. यद्यपि तपाईँ र मैले म फेरि विश्वासी भएको पालन गरेर विश्वासी भएको चाहिँ होइन, फेरि त्यो पनि याद गर्नुपर्छ. विश्वासी भएको कारणले, विश्वास गरेको कारणले चाहिँ तपाईँ र मैले पालन गर्ने कुरा हो. विश्वास गरेर पालन गरेर विश्वास चाहिँ भइदिएन. पारिवारिक जीवनमा ख्रिस्टको शिक्षा पालन गर्ने एउटा ठाउँ हो, ख्रिस्टको जीवनलाई अभ्यास गर्ने ठाउँ चाहिँ पारिवारिक जीवन हो, परिवार हो, जहाँ परमेश्वरको ख्रिस्टको शिक्षाहरू हामी पालन गर्न सिक्छौँ, उहाँसँग हिँड्न सिक्छौँ, उहाँसँगै जिउन सिक्छौँ हामी. भनेपछि पहिलो कुरा भनेको पालन गर्ने कुरा. दोस्रो कुरा चाहिँ जगको कुरा देख्छौँ हामी. हाम्रो शिक्षाको जग ठिक ठाउँमा हुन आवश्यक रहेछ प्रियहरू. अनि अनन्तसम्म रहिरहने शिक्षा ख्रिस्टमा मात्र पाउन सकिन्छ भन्ने कुरा चाहिँ यहाँबाट हामीले देख्यौँ. अनि पालन गर्ने व्यक्ति, ख्रिस्टको शिक्षालाई पालन गर्ने व्यक्ति नै अन्तिममा बुद्धिमानी ठहरिन्छ. त्यसकारण तपाईँ र मेरो जग कहाँ छ, कुन ठाउँमा छ? शिक्षामा, आफूले हासिल गरेको कुरामा, प्राप्त गरेको कुरामा हामी घमण्ड गर्दैछौँ कि ख्रिस्टमा नै तपाईँ र मेरो जग बसेको छ? उहाँ नै त्यो चट्टान हुनुहुन्छ जहाँ हाम्रो जीवन चाहिँ उहाँमा मात्रै सार्थक हुन सक्छ. हाम्रो एजुकेसन, हाम्रो फ्यामिली सबै कुरा उहाँमा मात्रै, त्यो जगमा मात्रै अनन्तसम्म रहन सक्छ। भनेदेखि अन्तिममा मेरो समरीमा चाहिँ अब यहाँतिर प्रश्न छ, हामी कसरी ख्रिस्टमा केन्द्रित घर र परिवार निर्माण गर्न सक्छौँ भन्ने कुरा चाहिँ यहाँनिर धेरै कुराहरू हुनसक्छ, तर चारवटा कुरा भनेर म सक्छु है यो खण्डहरूबाट अघि भनेकै कुराहरूबाट समग्रमा कन्क्लुड गर्दाखेरि चाहिँ, समरी गर्दाखेरि चाहिँ, ख्रिस्ट केन्द्रित शिक्षा परमेश्वरको भयबाट सुरु हुन्छ। प्रियहरू, यदि तपाईँ र हामीले ख्रिस्ट केन्द्रित शिक्षा हाम्रो परिवारमा बनाउन चाहन्छौँ, सिकाउन चाहन्छौँ भनेदेखि चाहिँ परमप्रभुको भयबाट सुरु हुँदो रहेछ। अनि दोस्रो कुरा, शिक्षा चाहिँ आराधनाको केन्द्र, आराधनाको निम्ति पनि हो। शिक्षा जस्ट एउटा जागिर, पेसा, काम पाउनको लागि मात्रै नभएर यो चाहिँ आराधनाको निम्ति पनि हो। तपाईँले कलसीको 3:23 हेर्नुहुन्छ भनेदेखि चाहिँ पावलले त्यहाँ भनेको कुरा स्पष्ट छ, तिमीहरूले जे गर्छौ जे पनि गर्छौ, तिमी शिक्षा पनि त पऱ्यो नि होइन, जे पनि गर्छौ सबै कुरा दिलो ज्यानले गर्ने गर। एथिक्स कुरा पनि आउँछ, हामी काम कसरी गर्छौँ भन्ने कुराहरू पनि त्यहाँनिर आउँछ, तर मान्छेको होइन परमेश्वरको सेवा गरे जस्तै भनेर त्यहाँनिर भनिएको छ। एकचोटि गएर तपाईँले हेर्न सक्नुहुन्छ। भनेदेखि शिक्षा चाहिँ आराधनाको निम्ति पनि हो, परमेश्वरको आराधनाको निम्ति है। अनि ख्रिस्ट केन्द्रित शिक्षाको मूल्य भ्यालु चाहिँ इटर्निटीसम्म छ, अनन्तसम्म छ, त्यो कुरा हामी यही खण्डमा पनि देख्दछौँ। र अन्तमा ख्रिस्ट नै परिवारको जग हुनुहुन्छ, घर परिवारमा नै ख्रिस्टको अभ्यास हामीले गर्न सक्छौँ। त्यसकारण प्रियहरू, आजको यो वचन सुन्दै गर्दाखेरि, ख्रिस्ट केन्द्रित शिक्षाको बारेमा सुन्दै गर्दाखेरि, ख्रिस्ट नै बुद्धि हुनुहुन्छ, ख्रिस्ट नै ज्ञान हुनुहुन्छ, उहाँ नै हाम्रो घर परिवारको, हाम्रो शिक्षाको केन्द्र हुनुहुन्छ, र परमप्रभु परमेश्वरले हामीलाई ख्रिस्ट केन्द्रित शिक्षा हासिल गर्दै उहाँको आराधनाको लागि, उहाँको सेवाको लागि समर्पित भएर जिउन सबैलाई सहायता गर्नुभयो।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको वचन तपाईहरूको बीचमा बोल्नको लागि यो समय उहाँले दिनुभएको निम्ति म मेरो परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। म विश्वास गर्दछु कि आजको वचनमा तपाईले परमेश्वरबाट आशिष पाउनुहुनेछ। उहाँको वचनद्वारा तपाईँको हृदयमा उत्साहित हुनुहुनेछ र तपाईँले धेरै आशिष पाउनुहुनेछ। परमेश्वरले मलाई दिनुभएको आजको वचनलाई ध्यानपूर्वक सुनिदिनुहोस्। यसले तपाईँको जीवन परिवर्तनको एउटा मार्ग देखाउनेछ। आजको हाम्रो बाइबलको पाठ हुनेछ लुकाको पुस्तक 2:29-30। अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्। यो सिमियोनको वचनहरू हुन्। तपाईँहरूले देखिराख्नु भएको छ कि सिमियोन एक वृद्ध भइसकेका मानिस थिए। तिनी एउटा धर्मी र असल पुजारी थिए। उनी आफ्नो अन्तिम दिनहरू बिताइरहेका थिए। यो समय तिनको निम्ति एकदमै अप्ठ्यारो अर्थात गाह्रो परेको थियो। हामी यस खण्डमा देखिरहेका छौ सिमियोनले वृद्ध भएर पनि आफ्नो मृत्युको विषयमा प्रष्ट रूपले बताउँदछन्। तिनी मृत्युको भय बिना नै जिउन सके। उनी मृत्युसित डराएनन्। के तपाईँ आफ्नो हुनेवाला मृत्युसित डराउनु हुँदैछ? के तपाईँ आफ्नो मृत्यु प्रति निश्चित भएर जिउन सक्नुहुन्छ? तिनले परमप्रभुको अघि आफ्नो मृत्युको विषयमा खुलेर बताउँछन्। तिनी आफ्नो मृत्यु प्रति चिन्तित भएनन्। उनी आफ्नो मृत्युको नजिकमा ढुक्क भएर बस्न सके। तिनले आफ्नो मृत्युको विषयमा परमप्रभुको अघि प्रष्ट रूपले घोषणा गरेका छन्। आज के तपाईँ सिमियोनले जस्तै बताउन सक्नुहुन्छ? हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। प्रभु मलाई जान दिनुहोस् भनी ठाडै रूपले तिनले परमेश्वरलाई भन्न सके। तिनले भने, अब मेरो जीवन लिनुहोस्, म तपाईँ कहाँ आउन चाहन्छु, मलाई तपाईँको साथमा राख्नुहोस्। तिनले परमेश्वरसँग विन्ती गरिरहेका छन्। के तपाईँले सिमोनले जस्तै भन्न सक्नुहुन्छ? प्रिय मित्र, आज धेरै मानिसहरू डरमा, मृत्युको डरमा बसिरहेका छन्। उनीहरू मर्नदेखि डराइरहेका छन्, किनभने मृत्यु पछिको दण्ड एकदमै खतरापूर्ण छ। त्यसकारण मानिसले मर्न डराइरहेको हुन्छ। तपाईँले सिमियोनले यहाँ सुनिराख्नु भएको छ, म मर्न चाहन्छु प्रभु भनेर विन्ती गरिरहेका छन्। परमेश्वर महिमित सिंहासन अघि खडा भएर निर्धक्क साथ, प्रभु म तपाईँसित आउन चाहन्छु, मलाई तपाईँको साथमा लिनुहोस् भनेर सिमियोनले भने जस्तै के तपाईँले निर्धक्क भएर भन्न सक्नुहुन्छ? जसरी यहाँ सिमियोनले भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्। यो हेक्का राख्नुहोस् कि तपाईँहरू सबै एक दिन परमेश्वरको सामुन्ने खडा हुनुपर्छ। हामीले आफ्नो जीवनमा गरेका सम्पूर्ण असल र खराब दुवै कामको लेखा उहाँलाई दिनुपर्नेछ। हामी यहाँ पढिरहेका छौ सिमियोनले परमेश्वरको सामुन्ने खडा भएर निर्धक्क साथ भनिरहेका छन्। तपाईँले लुकाको 2:29-30 राम्ररी हेर्नुहोला। यो तिनको व्यक्तिगत खोजी थियो। तिनले भन्दछन्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, तपाईँको मुक्तिलाई देखेका छन्। तिनले येशूको विषयमा बोलिरहेका छन्। यहाँनिर मरियम येशूकी आमा मन्दिरमा आएकी थिइन्। येशूलाई मन्दिरमा अर्पण गर्न भनी तिनी यरूशलेममा आएकी थिइन्। सिमियोनले बालकलाई काखमा लिए र तिनले परमेश्वरलाई धन्यवाद दिएर भने, हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित विदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनको यो पहिलो अनुसन्धान थियो। तिनले भन्दछन्, मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। यो उद्धार एकमात्र परमेश्वर येशु ख्रिष्टको हो। यसैया अगमवक्ताले यसैयाको पुस्तकमा भन्दछन् 52:10, हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्। लुका 3:6 भन्दछ, सबै प्राणीले परमेश्वरको मुक्तिलाई देख्नेछन्। यो सिमियोनको व्यक्तिगत येशुको उद्धारको विषयमा अनुसन्धान गरेको कुरा हो। सिमियोनले येशु कहाँ आएर भने, मेरा आँखाले तपाईँको उद्धारलाई देखेको छ। येशु ख्रिष्ट मात्र पापीहरूको उद्धारक हुनुहुन्छ। प्रिय मित्र, किन येशु ख्रिष्ट मात्र एक साँचो उद्धारक हुनुहुन्छ त? किनभने उहाँले परमेश्वरको आज्ञालाई पूर्ण रूपले पालन गर्नुभयो। उहाँले आफ्नो प्राण पापीहरूका निम्ति अर्पण गर्नुभयो। उहाँले हाम्रा विरूद्धमा भएको व्यवस्थालाई आफूमा लिएर क्रुसमा बलिदान हुनुभयो, जुन व्यवस्थाले हाम्रो उद्धारको निम्ति माग गर्दथ्यो। उहाँले सबै कुरा गरिदिनुभयो।
उहाँ पापीहरूको निम्ति कष्ट भोग्नुभयो। उहाँ पापी र धर्मी दुवैका निम्ति क्रुसमा मर्नुभयो। उहाँले आफूमाथि परमेश्वरको क्रोध लिनुभयो। परमेश्वरको क्रोध भन्नाले पापीहरूले दण्ड भोग्ने कुरालाई देखाउँदछ। पापको दण्ड भोग्नु पर्ने थियो पापीहरूले, तर त्यो परमेश्वरको क्रोध र दण्ड येशूमाथि पर्यो। यदि एकजना मानिसले म पापी छु, मलाई पाप क्षमाको आवश्यकता छ, म असहाय र कमजोर छु भने प्रभु येशूको सामान्य स्वीकार गर्दछ भने ख्रिष्ट येशूले त्यसलाई क्षमा गर्नुहुन्छ, उहाँले त्यसको उद्धार गर्नुहुन्छ। सिमियोनले परमेश्वरको उद्धारलाई महसुस गरेका छन्। तिनले आफ्नो पाप महसुस गरे। तिनले महसुस गरे कि म पापी हुँ, मलाई उद्धारको खाँचो छ। तिनले महसुस गरे कि तिनलाई कोही उद्धारकको खाँचो थियो। तिनले अनुभव गरे कि उनी एक हराएका पापी हुन् र तिनलाई उद्धारको खाँचो पर्छ। तिनले यसो भने मेरा आँखाले तपाईँको उद्धारलाई देखेका छन्। तिनले हाम्रा येशूको उद्धारलाई देखिरहेका छन्। परमेश्वरले तिनलाई येशूको उद्धारको बारेमा थाहा पाउन प्रकाश दिनुभयो। लुका 2:26 हामीलाई यसरी भन्दछ, परमप्रभुका ख्रिस्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ। यो उनलाई दिएको प्रकाश थियो जुन पवित्र आत्माद्वारा उनले पाएका थिए। 27 बताउँदछ, उनी पवित्र आत्माको प्रेरणामा मन्दिर भित्र आए। तिनले उहाँको उद्धारलाई व्यक्तिगत तवरले खोजी गरे। तसर्थ खोजी गर्नु चाहिँ महत्वपूर्ण कुरा हो। यस पाठमा ख्रिष्ट येशूको उद्धारलाई तपाईँको निम्ति आवश्यकता छ, यसकारण उहाँको उद्धारको खोजी गर्नुपर्छ। तपाईँले येशूलाई व्यक्तिगत रूपमा स्वीकार गर्नुहोस् र उहाँको उद्धारलाई तपाईँले आफ्नो बनाउनुहुनेछ। आफ्नो पाप मानिलिएर उहाँको सामान्य आउने व्यक्तिलाई उहाँले इन्कार गर्नुहुँदैन। उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ। तसर्थ येशूलाई आफ्नो उद्धारक मुक्तिदाताको रूपमा आज नै स्वीकार गर्नुहोस्, ग्रहण गर्नुहोस्। येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्। येशूमा मात्र हाम्रो उद्धार छ, उहाँमा मात्र हाम्रो आशा छ। प्रिय मित्र, उहाँ हाम्रो आशाको किरण हुनुहुन्छ। सिमियोनले येशूलाई आफ्नो काखमा लिए, यो एकदमै महत्वपूर्ण छ। तपाईँले आज नै येशूलाई आफ्नो उद्धारकर्ता बनाउनुहोस्, उहाँलाई आफ्नो हृदयमा स्वीकार गर्नुहोस्। उहाँमा हाम्रो पाप क्षमा छ। येशूले गर्नुभएको कार्यमा विश्वास गर्नुहोस्। उहाँले हाम्रो मुक्तिको कार्य गरिसक्नु भएको छ, यो कुरालाई विश्वास गर्नुहोस्। अब तपाईँले उद्धारको निम्ति कुनै पनि काम गर्नु आवश्यक छैन, किनभने ख्रिष्ट येशूबाट तपाईँले मुक्ति पाउन सक्नुहुन्छ। जब सिमियोन प्रभु येशूलाई विश्वास गरे, तब तिनी संसारबाट विदा हुन तयार भए। यो तिनको व्यक्तिगत अनुभव थियो। जब तपाईँले येशूमाथि विश्वास गर्नुहुन्छ प्रिय मित्र, तब तपाईँहरू मृत्युबाट डराउनु पर्ने छैन। सिमियोनले प्रभु येशूमाथि विश्वास गरे, यसकारण तिनले भन्न सके, तपाईँले आफ्नो दासलाई शान्तिसँग विदा दिनुहोस्। विदा दिनु भन्नुको अर्थ चाहिँ के होला? विदा हुनु भनेको चाहिँ के हो भने आत्मा शरीरबाट अलग हुनु हो। मृत्यु हुनु भनेको शरीरबाट आत्मा अलग हुनु हो। हाम्रो आत्मा शरीरबाट अलग हुन्छ र येशू ख्रिस्टसँग जान्छ। यदि हामीले येशूमा विश्वास गरेका छौँ भने मात्र त्यो काम हाम्रो जीवनमा हुन्छ। यो हाम्रो येशूमा भएको आशा हो। शरीर चिहानमा जानेछ भने आत्मा चाहिँ स्वर्गमा जानेछ। आत्माले शरीर छोड्नु चाहिँ मृत्यु हो। हाम्रो आत्मा शरीरमा छ भने मात्र हामी जीवित हुन्छौँ र हलचल गर्न सक्छौ। जब हाम्रो शरीरबाट आत्मा निस्कन्छ, तब हामी निर्जीव बन्दछौ। तसर्थ मृत्यु भनेको शरीरबाट आत्मा निस्कनु हो। हाम्रो आत्मा अनन्त राज्य स्वर्गमा जान्छ। यो हाम्रो निम्ति महिमित आशा हो। तसर्थ म तपाईँ जसले यो रेडियो कार्यक्रम सुनिराख्नु भएको छ, विन्ती गर्न चाहन्छु, आज नै ख्रिष्ट येशूमाथि विश्वास गर्नुहोस् र ढुक्क भएर जीवन जिउनुहोस्। यदि हामीले येशूमाथि विश्वास गरेका छौँ भने हाम्रो मृत्युसित हामीले डराउनु पर्दैन। यदि तपाईँहरू यो संसारबाट शान्तिसँग विदा हुन चाहनुहुन्छ भने येशूमाथि विश्वास गर्नुहोस्। आज एकपल्ट विचार गर्नुहोस् फेरि तपाईँको जीवनमा। यदि तपाईँ आज नै मर्नुभयो भने तपाईँको आत्मा कहाँ जाने होला? यदि तपाईँको आत्मा कहाँ जान्छ भनेर निश्चित हुनुहुन्न भने आज नै तपाईँले येशूमा विश्वास गर्नु पर्दछ र निर्धक्क भएर तपाईँले जिउनु पर्दछ। येशूले तपाईँहरूलाई प्रेम गर्नुहुन्छ। आदरणीय श्रोता मित्र, म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईँको लागि क्रुसमा मर्नु भएको हो। उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ। मृत्युले शान्ति ल्याउँछ, किनभने येशू हाम्रो शान्तिदाता हुनुहुन्छ। तसर्थ शान्तिदातामा आज नै विश्वास गर्नुहोस् र उद्धार पाउनुहोस्।
हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मानिसको जीवन प्रकृतिसँग घनिष्ठ रूपले जोडिएको छ भन्ने कुरा तपाईँ निश्चय नै स्वीकार गर्नुहुन्छ। आज प्रकृतिको अवस्था बिग्रदै गइरहेको छ, त्यसको साथमा मानिसको पनि अवस्था बिग्रदो छ, होइन र? के हामी यस विषयमा केही प्रयास गर्न सक्छौ? हाम्रो जीवन धान्य यो प्राकृतिको सुरक्षाको निम्ति के हामी केही गर्न सक्छौ? यही महत्वपूर्ण प्रश्नलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाई प्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति, सुझावको निम्ति, तपाईँका विचारहरूको निम्ति र तपाईँले यस कार्यक्रमको निरन्तरताको निम्ति दिनुभएको अनुदानको निम्ति म तपाई प्रति कृतज्ञ छु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

दिन महिना महिना भन्दा भन्दै समय बितेर जान्छ। त्यति मात्र होइन, समयको साथमा हाम्रो जीवन पनि बित्दै जान्छ। बिते मात्र त हुन्थ्यो नि, तर जीवन सकिँदै जान्छ। कस्तो नरमाइलो लाग्छ। कहिले काहीँ म सोच्ने गर्छु, यो जीवन जन्मबाट सुरु हुन्छ, तर सुरु हुने साथ यो अन्तिम लक्ष्यतिर निरन्तर पर्दछ। कति नमजा लाग्छ सोचेर ल्याउँदा। बाइबलको पुरानो करार खण्डमा प्राचीन मानिसहरूको बारेमा वर्णन गरिएको छ। ती मानिसहरू मध्ये कतिजना त 900 वर्ष भन्दा बढी समयसम्म बाँचेका थिए, जिएका थिए। त्यति लामो जीवन कस्तो हुन्थ्यो होला भन्ने जिज्ञासा हामीलाई निश्चय हुन्छ। मैले हालैमा एउटा पत्रिकामा मानिसको आयुको बारेमा लेख पढेको थिएँ। त्यो लेख लेख्ने व्यक्तिले अहिलेको मानिसको आयु र प्राचीन कालका मानिसहरूको जीवनको बारेमा तुलना गरेका थिए। तिनले भनेका छन् कि प्राचीन कालमा मानिसहरूको आयु लामो हुनुको एउटा कारण तिनीहरूको सुस्वास्थ्यता पनि हो। तिनीहरू स्वस्थ थिए। तिनीहरू जुन प्राकृतिमा जिएका थिए, त्यो प्राकृति पवित्र र शुद्ध थियो। प्राकृतिले तिनीहरूको जीवनलाई चाँडै नाश हुनबाट बचाउँथ्यो। हाम्रो परिवेश प्राकृति शुद्ध र असल छ भने त्यसले हाम्रो जीवनलाई शक्ति दिन्छ। मानिस किन बुढो हुन्छ र अन्तमा गएर मर्नुपर्छ? वैज्ञानिकहरू भन्छन् मानिसको शरीरमा हुने कोशिकाहरू कमजोर र क्षय हुन थालेपछि मानिसको शरीरको शक्ति घट्दै जान्छ, शरीर चाउरी पर्दै जान्छ, जीवन शक्ति उत्पन्न गर्ने ऊर्जा कम हुन थाल्छ। यसैकारण मानिस बुढो हुँदै गएर अन्तमा मर्छ। आज हामी जुन प्राकृति र परिवेशमा बाँचिरहेका छौं, त्यो प्रदूषणले गर्दा हानिकारक भएको छ। अहिले सबै कुरामा प्रदूषण छ। हावा, पानी, खेतमा उब्जने अन्न सबै नै प्रदूषित भएका छन्। त्यसले हाम्रो जीवनलाई असर पारिरहेको छ। तपाईँलाई म एउटा महत्वपूर्ण कुरा बताउन चाहन्छु कि हाम्रो प्राकृतिलाई बचाउनको निम्ति हामी पनि केही गर्न सक्छौं। हामी रूख बिरूवाहरू लगाऊ, हामी फोहोर मैलाहरू जथाभावी नफालौं, माछा मार्ने विष वा अन्य रासायनिक पदार्थहरू हालेर खोला नदीको पानी दूषित नपारौं। आज वैज्ञानिकहरूलाई ठूलो चिन्ताले सताएको छ। यो संसार विनाशको मुखतिर बढ़िरहेको देखेर उनीहरू चिन्तित छन्। पृथ्वी हाम्रो घर हो। हाम्रो यो घर नाश भएर गइरहेको छ। हाम्रो वासस्थान जलिरहेको छ। सृष्टिकर्ता परमेश्वरले मानिसलाई एउटा असल प्राकृतिमा राख्नु भएको थियो। परमेश्वरले जे बनाउनु भएको थियो त्यो असल र मानिसको निम्ति फाइदाजनक थियो। तर के भयो थाहा छ? बाँदरको हातमा नरियल भने जस्तै भयो। मानिसले आफ्नो स्वार्थको निम्ति प्राकृतिको उपयोग गर्यो। आफूलाई जे मन लाग्यो त्यही गर्यो अनि आफ्नो निम्ति आफैले मृत्युको खाडल खन्यो। मलाई एउटा घटना याद आउँछ। हाम्रै गाउँदेखि झण्डै 10 किलोमिटर तलदेखि एउटा ठूलो वन पूर्व क्षेत्रतिर फैलिएर गएको थियो। त्यो वनले एउटा ठूलो क्षेत्र ओगटेको थियो। पुराना मानिसहरू भन्थे त्यो वन यति घना थियो कि त्यहाँ कहिले घाम छिर्दैनथ्यो। त्यो वनमा धेरै किसिमका पशुहरूको बास थियो। हरियो वन अति नै सुन्दर देखिन्थ्यो। तर एक समय हाम्रो क्षेत्रमा अशान्त वातावरण हुँदा केही मानिसहरूले त्यो समयको फाइदा उठाए। त्यसरी फाइदा उठाउनेहरू मध्ये एकजनालाई म राम्ररी चिन्थे। तिनले त्यो हरियो घना वनका रूखहरू फटाफट काट्न थाले। उसले रात दिन मजदूर लगाएर यसरी वनका रूखहरू काटे, मानौ त्यो उसको बाबुबाजेले लगाएको निजी वन हो। त्यत्रो ठूलो वन एक हप्ता भित्रै तिनले नाङ्गो बनाए। कसैले उनलाई केही भन्ने आँट गरेनन्, किनकि तिनसित धेरै पैसा थियो। पैसाको बलमा तिनले कसैलाई केही पनि गर्न सक्थे। सबैजना दुखित भए। ती भने मजाले पैसा कमाउने धुनमा लागेका थिए। त्यो वन अहिले नाङ्गो भएको छ। त्यहाँ कुनै बेला घाम नछिर्ने वन थियो भनी कल्पना गर्न सकिँदैन। त्यो वन विनाश गर्ने दाइलाई मैले एक दिन सहरमा देखेँ।

धेरै वर्षपछि ऊ त लौरोको सहारामा लौरो टेकेर बिस्तारै हिँड्दै रहेछन्। तिनलाई रोग लागेको रहेछ, हिँड्न नसक्ने भएछन्। मैले मनमा विचार गरे, तिनले त्यति धेरै पैसा कमाएका छन्, प्रशस्त पैसा छ, तर जीवन चाहिँ त्यस्तो भयो, तिनलाई के फाइदा भयो र? हामीलाई जीवन दिने प्रकृतिलाई नै नाश पारेपछि मानिसको निम्ति अरू के आशा रहन्छ र? अहिले वैज्ञानिकहरूले धेरै किसिमका अड्कलबाजीहरू गरिरहेका छन्। यो संसारको विनाश अब धेरै टाढा छैन भनिरहेका छन्। आज घामको ताप पनि धेरै बढेर गइरहेको छ। प्रकृति पहिला जस्तो थियो अहिले त्यस्तो छैन। संसारका कतिपय देशमा सूर्यको हानिकारक किरणहरू परेको कारण पशु र मानिसहरूलाई पनि कहिले निको नहुने छालाका रोगहरूले समातेको छ। धेरै ठाउँमा ससाना नानीहरू जन्मैदेखि विकृति लिएर जन्मिरहेका छन्। यसो विचार गरी हेर्नुहोस् त, मानिसलाई आज कस्ता कस्ता रोग बिमारीले पक्रिरहेको छ। दिनहुँ जस्तो नयाँ नयाँ रोग बिमारीहरू उत्पन्न भइरहेका छन्। मानिससित यसको समाधान छैन। संसारमा धेरैवटा यस्ता रोगहरू छन् जसको कुनै उपचार नै छैन। आज मानिस कति असहाय र लाचार बनेको छ। यस्तो हुनुको पछि के कारण छ? के परमेश्वरले मानिसलाई महाविनाशद्वारा मार्न चाहनु भएको छ? होइन मित्र, बाइबलले भन्छ कि परमेश्वरले त तपाईँ र मलाई यो संसारका सबै मानिसहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले मानिसलाई बचाउनको निम्ति आफ्ना पुत्रलाई यस संसारमा पठाउनुभयो। परमेश्वर डरलाग्दो रूप भएको क्रूर हुनुहुन्न, उहाँ प्रेमिलो हुनुहुन्छ। परमेश्वरले हाम्रो संसार, हाम्रो प्राकृतिको रेखदेख गर्ने जिम्मा हामीलाई दिनुभएको छ। प्राकृति जो परमेश्वरले बनाउनु भयो त्यो हाम्रो आवश्यकता हो, हामीलाई चाहिन्छ। बाइबलले प्राकृतिलाई परमेश्वरले सृष्टि गर्नुभएको कुराको वर्णन गर्दछ। परमेश्वरले आफ्नो वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो भनी लेखिएको छ। बाइबलले भन्दछ, तब परमेश्वरले भन्नुभयो, भूमिले बिउ हुने बोट बिरुवाहरू र आफ्नो आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्। तब त्यसै भइहाल्यो। भूमिले वनस्पति बिउ हुने बोटहरू र आफ्नो आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, पानी जीवित जन्तुहरूले प्रशस्त गरी भरिउन् र पंक्षीहरू चाहिँ पृथ्वीमाथि अन्तरिक्षमा उडुन्। यसैले समुद्रका विशाल जल जन्तुहरू, पानीहरूमा भएका चलहल गर्ने किसिम किसिमका सबै जीवित प्राणीहरू र जात जातका पखेटा भएका सबै पंक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो र परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशीर्वाद दिनुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र समुद्रमा भरिँदै जाओ र पंक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदै जाओस्। तब परमेश्वरले मानिसलाई भन्नुभयो, हेर, म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहारका निम्ति हुनेछन् र पृथ्वीका हरेक पशु, आकाशको हरेक पंक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु, हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहारका निम्ति म हरिया वनस्पति दिन्छु। तब त्यस्तै भयो। परमेश्वरले मानिसलाई प्रकृतिमाथि अधिकार दिनुभयो। उहाँले भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। यसरी परमेश्वरले मानिसलाई, हामी मानव जातिलाई यो पृथ्वीको रेखदेख गर्ने जिम्मेवारी दिनुभयो। मानिसलाई प्रकृतिमाथि अधिकार दिनुभयो। तर आज यसो हेर्दा मानिसले त्यो अधिकारको दुरुपयोग गरिरहेको छ जस्तो लाग्छ। याद गर्नुहोस्, हामीले हाम्रो प्राकृतिको रक्षा गर्नुपर्छ। प्राकृति पूरै नाश भएपछि हामी अर्को नयाँ प्राकृति बनाउन सक्दैनौ। परमेश्वरले हाम्रो निम्ति जे बनाइदिनु भएको छ त्यसलाई नाश पार्ने काम गर्नु हुँदैन, किनकि मानिसको जीवन प्राकृतिमा अडेको छ। प्राकृति छैन भने मानव जीवन पनि छैन, यो कुरामा विश्वास गर्नुहोस्। प्रिय मित्र, जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने, असल कुरा पछि लाग्ने जिम्मेवारी र कर्तव्य पनि तपाईँको आफ्नै। आउनुहोस्, प्राकृतिको संरक्षण गर्ने कुरामा हामी अघि बढौं। यो पनि एउटा आत्मिक कुरा नै हो।
आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: पानी पर्दा गुनासो नगर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 34 यहाँलाई स्वागत छ। जब तपाईसँग आधा गिलास मन पर्ने पेय पदार्थ हुन्छ, यसलाई हेर्ने दुई तरिकाहरू छन्। तपाईँ या त भन्न सक्नुहुन्छ कि गिलास आधा भरिएको छ, वा तपाईँ यसलाई आधा खाली भन्न सक्नुहुन्छ। तपाईँको हातमा तपाईँको मन पर्ने पेय पदार्थको आधा गिलास भएकोमा तपाईँ कृतज्ञताको मनोवृत्ति राख्न सक्नुहुन्छ, वा तपाईँ गुनासो गर्न सक्नुहुन्छ किनभने तपाईँको पेय पदार्थ आधा सकिएको छ। यो एउटा सरल उदाहरण हो जसले प्रत्येक दिन हामीले महसुस गर्ने आनन्द वा दुःख निर्धारण गर्न हाम्रो मनोवृत्ति कति महत्वपूर्ण छ भनेर देखाउँछ। हामी सबैले जीवनमा नकारात्मक परिस्थितिहरूको अनुभव गर्छौं। ती परिस्थितिहरूसँग व्यवहार गर्ने हाम्रो दृष्टिकोणले हामी आनन्दले भरिएको जीवन बाँचिरहेका छौं कि दुःख र शोकले भरिएको जीवन बाँचिरहेका छौं भन्ने कुराको निर्धारण गर्छ। फिलिपीको पुस्तक 2:14 गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाऊ। केही मानिसहरू जीवनका सबै साना कुराहरूको बारेमा गुनासो गर्न खोज्छन् जुन उनीहरूले चाहे अनुसार चलिरहेको छैन। तिनीहरू मौसमको बारेमा हिजो राति पर्याप्त निन्द नपाएकोमा र मानिसहरूले उनीहरूसँग कस्तो व्यवहार गरिरहेको छन् भन्ने बारेमा गुनासो गर्छन् र तिनीहरूको गुनासोहरूको सूची लामो समयसम्म चलिरहन्छ। गन्तीको पुस्तक 11:1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूको विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो तब उहाँको क्रोध तन्कियो र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। धेरै गुनासो गर्ने मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ भन्ने कुराको स्पष्ट संकेत यस बाइबल पदले दिन्छ। यो व्यवहार देखेर उहाँ धेरै रिसाउनुहुन्छ। एफेसीको पुस्तक 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। हाम्रो मुखबाट निस्किने शब्दहरू सधैँ सकारात्मक हुनुपर्छ जसले हाम्रो कुरा सुन्नेहरूलाई सुधार गर्न मदत गर्नेछ। याकुबको पुस्तक 3:5-9 त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराहरूको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको छिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सडाप्दछौ। प्रिय श्रोता, हामी प्रत्येकसँग परिस्थितिहरूमा कसरी प्रतिक्रिया दिने भन्ने छनौट छ। हामी परमेश्वरका प्रतिज्ञाहरू स्वीकार गर्न र आभारी रहन छनौट गर्न सक्छौ, वा हामी हाम्रो परिस्थितिको बारेमा गुनासो गर्ने छनौट गर्न सक्छौ। जब पानी पर्छ हामी भिज्यो भनेर गुनासो गर्न सक्छौ, वा हामी त्यो वर्षाको सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्न सक्छौ। जस्तै किसानहरूले आफ्नो बाली उब्जाउन पानी पाउँछन्। हाम्रो मनोवृत्तिले जीवनमा हामीले यात्रा गर्ने दिशा निर्धारण गर्छ। जब हामी कृतज्ञ हुने मानसिकतासँग मिल्न हाम्रो सोच परिवर्तन गर्छौं र हामी हाम्रो परिस्थितिलाई परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरूबाट आउने दृष्टिकोणबाट हेर्छौं, तब हामी आनन्दले भरिएको जीवन बिताउन सक्षम हुन्छौं। हाम्रो दिमाग एक शक्तिशाली उपकरण हो। जब हामी हाम्रो सोच परिवर्तन गर्छौं, हामी हाम्रो कार्यहरू परिवर्तन गर्छौं, र जब हामी हाम्रा कार्यहरू परिवर्तन गर्छौं, हामी हाम्रो भविष्यको मार्ग परिवर्तन गर्छौं। रोमीको पुस्तक 8:28 हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। प्रिय श्रोता, नकारात्मक परिस्थितिहरूलाई सकारात्मक सोचका साथ व्यवहार गर्नुहोस्। तपाईँलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दै कृतज्ञ रहनुहोस् र उहाँले तपाईँको जीवनको लागि अँध्यारा क्षणहरूमा तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
6: प्रिय मित्र, अघिल्लो कार्यक्रममा हामीले आफ्नो मित्रबाट धोका पाउँदा कहाँ सान्त्वना खोज्ने भन्ने विषयमा कुराकानी गरेका थियौं। मलाई आशा छ उक्त कार्यक्रमबाट यहाँहरू आश्वासित हुनुभयो होला। आजको कार्यक्रममा हामी निराश हुनु गलत हो त भन्ने बारेमा कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रमबाट पनि यहाँहरूले आशिष अनुभव गर्न सक्नुहुनेछ। हे मेरो प्राण, त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। भजन संग्रह 43:5। चार्ल्स हार्डन स्पर्जियन 18 शताब्दीका एक प्रसिद्ध प्रचारक हुनुहुन्थ्यो। उहाँलाई प्रचारकहरूको राजकुमार पनि भनिन्छ। उहाँले 18 वर्षको उमेरमा आफ्नो उल्लेखनीय सेवाकै शुरू गर्नुभएको थियो। उहाँको बारेमा एउटा चाखलाग्दो कुरा म यहाँहरूलाई भन्छु है त। उहाँ जस्तो विश्वासमा परिपक्व भएको प्रचारक व्यक्तिले पनि डिप्रेसनको सामना गर्नु परेको थियो। केही फेमिलियर लाग्दैछ तपाईँलाई? आफ्नो सेवाकाईको शुरूवाती समय हुँदो एक दिन स्पर्जियन प्रचार गर्दै हुनुहुन्थ्यो। त्यही समयमा उहाँको मण्डली भवनमा आगो लाग्यो। अकस्मात के को हो हल्ला भनेर बुझ्न नसक्दा वा भनौ इमिडिएट रिएक्शन गर्न नसक्दाखेरि उहाँले मानिसहरूलाई यथास्थानमै बस्नुहोस् है, बाहिर नजानुहोस् भन्नुभयो। परिणाम स्वरूप धेरै मानिसहरूले त्यो आग लागीमा आफ्नो जीवन गुमाए। स्पर्जियनलाई यस घटनाले निकै विचलित बनायो। हामी अनुमान लगाउन सक्छौ उहाँले दोषी महसुस गर्नुभयो होला। जवान हुनुहुन्थ्यो उहाँ। स्पर्जियनको दिमागमा त्यो घटनाले गहिरो प्रभाव पार्यो र उहाँ डिप्रेसनमा डुब्नुभयो। उहाँले डिप्रेसनलाई जित्ने कोसिस गरिराख्नुभयो, तर कहिलेकाहीँ उहाँ यति गम्भीर रूपमा उदास हुन पुग्नुहुन्थ्यो कि आफ्नो ओछ्यानबाट पनि उठ्न उहाँ सक्नुहुँदैन थियो। डिप्रेसन लगभग सबैजनाले केही हदसम्म जीवनको कुनै न कुनै समयमा सामना गर्ने कुरा हो, तर धेरै जस्तो अवस्थाहरूमा डिप्रेसन अस्थायी हुन्छ। केही दिन वा हप्ताहरूमा निराशाका काला बादलहरू हटेर फेरि उज्यालो देख्न सकिन्छ, तर भिन्न अवस्थामा भने कसैको लागि भने डिप्रेसन एक कैद खाना जस्तो हो, जसले तपाईँलाई अन्धकारको पासोमा राख्छ र कुनै रीतिले पनि कुनै प्रकारले पनि त्यो उज्यालो तपाईँसम्म पुग्नै दिँदैन। प्रिय मित्रहरू, डिप्रेसनलाई पैदा गर्ने वा यसलाई बढावा दिने थुप्रै बाह्य कारणहरू छन्, जस्तै अपुरो अपेक्षाहरू, सबै प्रकारका व्यक्तिगत असफलताहरू, परिस्थितिहरू जसबाट उम्कने कुनै उपाय छैन जस्तो लाग्छ, एक्लोपन, शारीरिक कमजोरीहरू र शैतानबाट आउने दमन। योनालाई नै हेर्नुहोस् त, जो परमेश्वरबाट भागेका थिए र जसले गर्दा आत्मग्लानी भएर ठूलो निराशामा परिणत भयो। जो व्यक्तिले परमेश्वरमा आफ्नो पीठ फर्काउँछ उसले महसुस गर्छ कि त्यहाँ अर्को कुनै आशा वा प्रकाश छैन, र त्यो एकदम निराशाजनक कुरा हो। कहिलेकाहीँ कारण पत्ता लगाउने प्रयास पनि व्यर्थ हुन्छ, किनकि यदि निराशा त्यहाँ छ भने यो कुराले फरक पार्दैन कि यो के कारणले गर्दा यहाँ छ। हाम्रो उद्देश्य यसको पकडबाट उम्कने मात्र हो। स्पर्जियनले आफ्नो मनपर्ने बाइबलीय पात्रहरू मध्ये एक परमेश्वरको आफ्नै हृदयको मानिस भनेर चिनिने व्यक्तिलाई मनमा लिनुभयो। त्यो मानिस राजा दाउद हुनुहुन्थ्यो र उहाँ पनि डिप्रेसनसँग संघर्ष गरिरहनु भएको थियो। दाउदको एउटा प्रार्थनामा उहाँले यी शब्दहरू पोख्नु भएको थियो, हे परमप्रभु, तपाईँको काण्डले मलाई छेडेको छ र तपाईँको हात ममाथि उठेको छ। मेरो शरीरमा कुनै स्वास्थ्य छैन, मेरो पापको कारणले गर्दा मेरो हड्डीहरू स्वस्थ छैनन्, मेरो दोषले मलाई बोक्न नसक्ने भारी झैं बोझले थिचेको छ। म कमजोर र पूर्ण रूपमा दबिएको छु, म हृदयको पीड़ामा कहाली उठ्छु। मित्रहरू, यो खण्ड तपाईँले भजन संग्रह 38:3-8 पाउनुहुन्छ। तर दाउद राजाले आफूलाई परमेश्वरको कृपामा छोडिदिनुभयो र उहाँको सन्तुलन पुनर्स्थापित भयो। उहाँले रुँदै आफैलाई भन्नुभयो, हे मेरो प्राण त किन उदास हुन्छस् र मेरो अन्तस्करणमा त किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। भजन संग्रह 43:5। कोही मानिसहरू आफै डिप्रेसनको सामना गर्ने कोसिस गर्छन्, अरूलाई कसैको मदत चाहिन्छ र भरपर्दो सहयोगीको अभावमा आफू भित्रको अन्धकारले उनीहरूलाई निल्न सक्छ, जसले उनीहरूको सम्पूर्ण जीवनलाई कष्ट दिन्छ। प्रिय मित्रहरू, मलाई कसैको सहायता चाहिएको छ र तुरन्तै चाहिएको छ भन्ने कुरा स्वीकार गर्न सक्नु पनि हिम्मतको कुरा हो। यो पहिलो चरण हो। यदि तपाईँले कोही व्यक्ति सधैँ एक्लै बसेको, मानिसहरूको उपस्थितिबाट भाग्न खोजेको, धेरै सुतिरहने, ड्रग्स वा अन्य नशालु पदार्थहरूको सेवनमा फेरि फर्केर गएको वा निराश अवस्थामा देखिराख्नु भएको छ भने उक्त व्यक्तिको लागि तपाईँ सहयोगी व्यक्ति बन्न आवश्यक छ। डिप्रेसनबाट गुज्रिरहेका र यसको बन्धनबाट छुटकारा पाउन संघर्ष गर्नेहरू जसलाई भावनात्मक, शारीरिक र आध्यात्मिक रूपमा मदत चाहिएको छ, उनीहरूलाई परमेश्वरले भिन्न व्यवहार गर्नुहुन्न वा उनीहरूप्रति परमेश्वर उदासीन हुनुहुन्न। के परमेश्वरले तपाईँको अवसाद वा तपाईँको हृदयको रोदनलाई सम्हाल्न सक्नुहुन्छ? परमेश्वरले हाम्रा कमजोरीहरू बुझ्नुहुन्छ भन्ने बाइबलले स्पष्टसँग बताएको छ। भजन संग्रह 103:14 लेखिएको छ, किनभने उहाँ जान्नुहुन्छ हाम्रो सृष्टि कसरी भएको हो। अनि भजन संग्रह 55:17 बताउँछ कि परमेश्वरले हाम्रो आवाज सुन्नुहुन्छ। त्यहाँ लेखिएको छ, बिहान, बेलुकी र दिउँसो म दुःखमा उहाँलाई पुकार्छु र मेरो स्वर उहाँले सुन्नुहुन्छ। प्रिय मित्रहरू, डिप्रेसनमा फस्नु तपाईँको दोष होइन र यसबाट उम्कन सम्भव छ यदि हामीले परमेश्वरसँग सहायता माग्यौं भने। म आशा गर्दछु आजको कार्यक्रम यहाँहरूको लागि आशिषमय भयो होला। अर्को कार्यक्रममा हाम्रै जीवनसँग सम्बन्धित अर्को कुनै विषयमा हामी कुराकानी गर्ने नै छौ। आजको लागि भने बिदा दिनुहोस्। हवस् त, जय मसीह तथा नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
6: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
7: अन्तिम रेखा, नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज मसँग एउटा यस्तो उत्कृष्ट कथा छ जसले तपाईँलाई जीवनमा अगाडि बढ़िरहन ठूलो हौसला दिनेछ। 14 वर्षको उमेरमा कायला मन्टगोमेरी एक सामान्य किशोर किशोरी जस्तै थिइन्। फुटबल टोलीमा खेल्ने र हाई स्कूलमा भर्ना हुन उत्साहित, तर एक दिन मैदानमा खेलिरहेको बेला कायलाले केही कुरा ठिक नभएको महसुस गरिन्। उनका खुट्टाका औंलाहरूमा एउटा अनौठो झमझमाहट भइरहेको थियो। कायलाले अचानक आफ्ना दुवै खुट्टाहरू महसुस गर्न छाडिन्। त्यसको केही समयपछि डाक्टरहरूको जाँच र एमआरआईबाट पत्ता लाग्यो कि कायलालाई मल्टिपल स्क्लेरोसिस अर्थात दिमागको नसा बिग्रिएर हात खुट्टा नचल्ने बिरामी भएको रहेछ। यो एउटा यस्तो रोग हो जसमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्नायु कोषहरूमाथि आक्रमण गर्छ। वास्तवमा भन्नुपर्दा दिमागले मेरुदण्ड र शरीरका अन्य भागहरूसँग गर्ने संचारमा गडबड़ी उत्पन्न हुन्छ। कायला र उनको परिवार दुवैको लागि कहिले निको नहुने यस्तो बढ्दो रोगको पहिचान हुनु अत्यन्तै भयानक र डरलाग्दो कुरा थियो। महिनौसम्म कायलाले आफूलाई कोठामा थुनेर राखिन्। उनी एक्लै बस्न चाहन्थिन्। आँसु र आक्रोशका बीच उनी आफैलाई प्रश्न गर्थिन् कि आखिर उनीमाथि नै किन यस्तो भयो। उनले कुनै गल्ती गरेकी थिइनन्, उनी त अझै बच्चै थिइन्। उनले भन्थिन्, परमेश्वरले मलाई किन यसरी सजाय दिनु भइरहेको छ। तर समय बित्दै जाँदा औषधिहरूले काम गर्न थाले र 1 वर्षभित्रै कायलाले आफ्ना खुट्टाहरू फेरि महसुस गर्न थालिन् र त्यो सुधारसँगै उनको जीवनमा दौड़ने यात्रा शुरू भयो। यद्यपि कायलाले अब शारीरिक ठक्कर लाग्ने खेलहरू खेल्न सक्दिनथिन्, तर उनी दौड़न सक्थिन् र उनका प्रशिक्षक र परिवारले चाँडै नै थाहा पाए कि कायला धेरै तीव्र गतिमा दौड़न सक्छिन्, यति तीव्र कि उनी देशकै उत्कृष्ट धाविकाहरूमध्ये एक बन्न सफल भइन्। कायलाका लागि दौड़नु भनेको आफ्ना खुट्टाहरू सकेसम्म प्रयोग गर्ने र अन्य किशोर किशोरीहरू जस्तै देखिने एउटा अवसर हो। तर उनको मल्टिपल स्क्लेरोसिसको असर केही कम भएको अवस्थामा पनि दौड़नु कति पनि सजिलो छैन, किनभने कायला दौड़न शुरू गर्ने बित्तिकै उनको शरीरको तापक्रम बढ़छ जसले उनको त्यो रोगलाई तुरन्तै सक्रिय बनाइदिन्छ। दौड़दै गर्दा कायलाले आफ्ना खुट्टाहरूको सबै चेतना गुमाउँछिन्। यसको अर्थ यो हो कि यदि उनी दौड़दा दौड़दै लड़िन् भने उनलाई फेरि उठ्नका लागि निकै ठूलो संघर्ष गर्नुपर्छ र जब कायला दौड़ पूरा गरेर अन्तिम रेखा पार गर्छिन् तब उनको शरीर सन्तुलित बनाएर ठिकसँग रोक्न सक्दिनन्। तर कायलालाई यो कुरामा पूर्ण विश्वास हुन्छ कि उनका खुट्टाहरूले साथ छोड्नुभन्दा पहिले उनलाई थाम्नका लागि उनका प्रशिक्षक त्यहाँ तयार भएर बसिरहेका हुन्छन्। सायद तपाईलाई मल्टिपल स्क्लेरोसिस भएको छैन होला, तर यो जीवन नामक दौड़मा अब म एक पाइला पनि अगाडि बढ़ाउन सक्दिन जस्तो महसुस हुनु कस्तो हुन्छ भन्ने कुरा तपाईलाई राम्ररी थाहा छ। जीवन यति धेरै गाह्रो र शरीर यति कमजोर भएको कारण आफ्ना खुट्टाहरू खिस्रिरहेका छन् र आफ्नो सबै शक्ति समाप्त भएको छ जस्तो महसुस तपाईलाई भएको होला। यदि आज तपाईँको अवस्था यस्तै छ भने मेरा प्रिय मित्र, साहस राख्नुहोस्। जसरी कायलाका खुट्टाहरूको शक्ति सकिँदा उनका प्रशिक्षकले उनलाई अंगालोमा हालेर बचाउँछन्, त्यसरी नै तपाईँको साथमा पनि एकजना मुक्तिदाता हुनुहुन्छ। यसायाको पुस्तक 46 अध्यायमा परमप्रभु भन्नुहुन्छ, यस कुरालाई ध्यान दिएर सुन्नुहोस्, मैले तलाई बनाएको हुँ र म तलाई बोकेर हिँड्नेछु र तलाई बचाउनेछु र छुटाउनेछु। तपाईँले चिन्ता गर्नु पर्दैन, किनकि यशुले तपाईँलाई जीवनका सबैभन्दा ठूला चुनौतीहरू पार गराउन आफ्नो काँधमा बोक्नुहुनेछ। यो एउटा यस्तो प्रतिज्ञा हो जसलाई कायलाले अहिले दृढताका साथ समातेकी छिन्। उनी भन्छिन्, 4 वर्ष पहिले परमेश्वरले मलाई किन यो मल्टिपल स्क्लेरोसिस रोगसँग जिउन अनुमति दिनुभयो भन्ने कुरा मैले बुझ्न सकेकी थिइन, तर अब मैले यो महसुस गर्न थालेकी छु कि उहाँले मलाई केवल यस रोगको बारेमा जनचेतना जगाउन मात्र होइन तर अनगिन्ती मानिसहरूका बीचमा मेरो विश्वास बाँड्नका लागि एउटा माध्यमको रूपमा प्रयोग गरिरहनु भएको छ। मित्र, म प्रार्थना गर्छु कि कायलाको यो जीवनप्रतिको दृढ संकल्प र ख्रिस्टमाथिको उनको निर्भरतालाई आज तपाईलाई पनि परमेश्वरले तपाईँको सामुन्ने राख्नु भएको दौड़ पूरा गर्न प्रोत्साहन दिनेछ, ताकि तपाईँले पनि 2 तिमोथी 4 अध्यायको वचन जस्तै स्वीकार गर्न सक्नु भएको होस्। मैले उत्तम लड़ाई लड़ेको छु, मैले दौड़ सिद्धाएको छु, मैले विश्वासलाई बचाइराखेको छु। किन? किनभने तपाईँको मुक्तिदाता येशु त्यो अन्तिम रेखामा तपाईँलाई बोक्नका लागि त्यही हुनुहुन्छ। आमेन।
8: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
9: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: का बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार
3: पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका

0: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: टाइम चेक, यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री थिङको साथमा हरेक आइतबार बेलुका 4:30 देखि 5 बजेसम्म सुन्न नभुल्नुहोला।
7: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रम शुरूआत सुन्न नभुल्नुहोला, प्रत्येक आइतबार 4 बजेदेखि 4:30 सम्म प्रस्तुता श्याम काजीको साथमा।
9: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
9: ए सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यौरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, गमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
12: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
14: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।

0: सैमसे नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम नारी आवाज लिएर म ज्ञानो
1: र म पुनम
0: हामी उपस्थित भइसकेका छौं। अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र तपाईँहरूले हामीलाई सुनेर हेरेर पनि साथ दिन सक्नुहुनेछ र नारी आवाज हरेक आइतबार बिहान चाहिँ 10 देखि 11 बजेसम्म प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले रेडियोको प्रसारणबाट सुन्नुहुन्छ भने चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्न सक्नुहुनेछ र तपाईँहरूले हामीलाई युट्युब अथवा फेसबुकमा चाहिँ सुनेर हेरेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने चाहिँ तपाईँहरूले हामीलाई सुनेर हेरेर साथ दिन सक्नुहुनेछ
1: र नारीहरूको विषयमा नै हामी रहेर कुराकानीहरू गर्ने गर्दछौ कार्यक्रम मार्फत। र यो चाहिँ अति नै महत्वपूर्ण छ किनभने परमेश्वरको सेवकाईहरूमा प्रभु येशू ख्रीष्टको सेवकाईहरूमा पनि हामीले महिला दिदी बहिनीहरूको सक्रियता एकदमै धेरै देखेको छौं र जब येशू ख्रीष्ट चाहिँ 3 दिन होइन उहाँ चाहिँ अब ज्यानमा रहनुभयो सबैभन्दा पहिला यो कुरा पत्ता लगाउने व्यक्ति पनि नारी नै हामीले पाउँछौं होइन र नारीहरूको प्रार्थना अनि नारीहरूको परमेश्वरप्रतिको समर्पणता चाहिँ एकदमै महत्वपूर्ण छ र एउटा घरलाई होइन कसरी निर्माण गर्ने भन्ने कुराको जिम्मेवारी पनि नारीको हात हुँदछ। यो त हामी नर्मल्ली भन्दै पनि आइरहेको छौँ तर एउटा प्रार्थना गर्ने नारी यदि कुनै घरमा छिन् भने त्यो घरको स्वरूप र त्यो घरको माहौल पनि कति असल र कति आशिषित हुन्छ भन्ने कुराको हामी आकलन नै गर्न सक्दैनौँ। त्यसकारण नारीहरूको प्रार्थना नारीहरूको सहभागिता परमेश्वरप्रतिको समर्पणता चाहिँ एकदमै महत्वपूर्ण
0: एकदमै असल कुरा किन भन्दाखेरि चाहिँ आज हामीले चाहिँ तपाईँहरूको बीचमा यही प्रार्थनासँग सम्बन्धित कुराकानी गर्न गइरहेका छौँ। जसरी पुनमजीले प्रार्थना कति धेरै आवश्यक छ भन्ने कुरा उहाँले बताउँदै गर्दाखेरि र हामीलाई पनि थाहा छ होइन प्रार्थना भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ र अर्को कुरा चाहिँ हामीले जोड्न खोजेको कुरा चाहिँ हामी हेर्छौँ भने चाहिँ फेरि यति धेरै जिम्मेवारीहरू यति धेरै महत्वपूर्ण हुँदा हुँदै पनि समाजमा अथवा हामी आफै व्यक्तिगत जीवनमा पनि कतिवटा परिस्थितिले चाहिँ हामी नारीहरूले हाम्रो समस्याको समयमा हामी कसरी विजयी हुने अथवा भनौँ के छ त हामीसँग होइन विभिन्न किसिमका प्रश्नहरू हामीमा आउने गर्छन् र समाधानका कुराहरू हामी कतिपटक देख्दैनौँ। हामी थुप्रै कुराहरूमा समाधान खोजिरहेका हुन्छौँ र बाइबलमा नै हामी हेर्छौँ भने पनि त्यहाँनिर प्रार्थनाका योद्धा नारीहरू हामी देख्न सक्छौँ र अहिले पनि प्रार्थनाका योद्धा नारीहरू बन्न सक्छौँ र त्यो प्रार्थनाले चाहिँ धेरै ठूलो परिवर्तन भएका कुराहरू पनि देख्न सक्छौँ
1: र धेरै टाढा पनि जानु पर्दैन। बाइबलमा पनि हामीले धेरै नारीहरूमा देख्छौँ। हन्ना भन्ने नारीको विषयमा पनि हेर्न सक्छौँ। उनीबाट चाहिँ म एकदम धेरै इन्सपायर छु बाइबलमा किन भन्दाखेरि चाहिँ उनले प्रार्थना गरिन् अनि प्रार्थना गरिसकेपछि चाहिँ उनी खुसी भएर फर्किन्। त्यहाँ धेरै कुरा हेर्नै पर्दैन। जब परमेश्वरको मन्दिरमा उनी प्रार्थना गर्न बसेकी थिइन् उनले आफ्नो आवश्यकता के छ सन्तान थिएन होइन त्यसको लागि चाहिँ उनी एकदमै धेरै प्रार्थनामा त्यहाँ समय बिताइरहेकी थिइन् अनि उनी यस्तो साह्रो व्याकुल भएर प्रार्थना गरिरहेकी थिइन् कि उनको प्रार्थना चाहिँ एकदमै होइन मुख मात्र ओठ मात्र चलिरहने त्यो एउटा हुन्छ नि दाकमध्यहरू पिएर मातेको मान्छेको जस्तो अवस्था भएको थियो क्या। कुनै पनि एउटा अति नै गाह्रो अवस्थामा परेको व्यक्तिको क्रन्दन कचोटी हामी त्यसरी पनि देख्छौँ परमेश्वरको सामान्य। अब कसलाई भन्ने त होइन परमेश्वरलाई नै हामीले भन्नु पर्यो। जब परमेश्वरसँग हामी खुलेर भन्छौँ नि हामी एकदमै अर्कै प्रकारको व्यक्ति भएर नै प्रस्तुत हुन्छौँ नि त सबै हृदयको सबै कुराहरू निकालेर अनि उनी पनि त्यसरी नै प्रार्थना गर्दै गर्दाखेरि पुजारीलेसम्म पनि के हो तिमी त बिहान बिहानै होइन अब धाकमध्य पिएर आयो के के आयो भन्नेसम्म पनि हुँदाखेरि चाहिँ उनले इमान्दारिताको साथ होइन प्रभु म एकदमै व्याकुल छु होइन मेरो यस्तो यस्तो विषयले गर्दाखेरि मेरो सन्तान छैन तपाईँ यस्तो विषयले गर्दा चाहिँ म परमेश्वरसँग एकदमै व्याकुल छु भनेर उनले आफ्नो कुरा राख्दै गर्दा जब उनले आफ्नो प्रार्थनाहरू परमेश्वरसँग राखिन् अनि मलाई एकदम खुसी लागेको कुरा चाहिँ उनी त्यसपछि खुसी भएर फर्किन् ढुक्क भएर फर्किन् र मलाई जहाँसम्म लाग्छ हाम्रो आजको जीवन पनि त्यस्तो हुन आवश्यक छ। हामीलाई पनि धेरै कुराहरूले सताउँछ विशेष गरिकन नारीहरूलाई। अब अहिलेको नारीको कुरा गरौँ होइन अब अहिलेको नारी चाहिँ कस्तो पनि छ भन्दाखेरि घर परिवार मात्रै हेर्ने भन्दा पनि घर परिवार सँगसँगै आफ्नो बाहिरी कामलाई जिम्मेवारी अब कतिजना त व्यापार गर्नुहुन्छ बिजनेस गर्नुहुन्छ सबै कुराहरूलाई नै लिएर अगाडि बढ्ने हुन्छ नि समग्रमा सबै कुराहरूलाई बोकेर हिँड्ने नारीहरू पनि हुनुहुन्छ एकदम रेस्पोन्सिबिलिटीहरूमा चाहिँ अगाडि हुनुहुन्छ अनि त्यो हुँदै गर्दाखेरि कतिवटा कुराहरूले तनाव दिन्छ निराश पनि बनाउला होइन कचोटि एकदम कमजोर पनि बनाउला एक्लो पनि महसुस होला अनि विभिन्न प्रार्थनाको विषयहरू पनि होला। तर आज कार्यक्रम मार्फत हामी यही उत्साह दिन चाहन्छौँ कि तपाईँका विषयहरूलाई परमेश्वरको सामुन्ने लिएर जानुहोस् अनि जब उहाँको उपस्थितिमा जानुहुन्छ आफ्ना हृदयका सबै कुराहरू राख्नुहोस् तर जसरी हन्ना खुशी भएर फर्किन परमेश्वरको मन्दिरबाट प्रार्थना गरिसकेपछि हामी पनि परमेश्वरको उपस्थितिमा हाम्रो सबै विषयहरू उहाँलाई सुम्पिएर प्रभु तपाईँले अब सबै कुराहरूमा मलाई सहायता गरिसक्नु भएको छ भन्ने त्यो एउटा विश्वास लिएर प्रभुमा ढुक्क भएर फर्किनुहोस् अनि एकदमै उहाँमा विश्वास गर्नुहोस् किनभने मर्कुस 11:24 पनि त्यही भन्छ जुन कुराहरूको लागि तिमी प्रार्थना गर्दछौ सो पाएको छौ भनेर विश्वास गर र त्यो तिमीहरूको हुनेछ र आजको दिनमा हामीले यी कुरालाई चाहिँ पक्रिनै पर्छ नत्र भने जीवन जिउन गाह्रो छ संसारमा धेरै जिम्मेवारीहरूले हामीलाई यस्तो होइन थकित बनाउँछ यतिसम्मको परमेश्वरमाथिको विश्वास र आनन्द चाहिँ लिने हामीले निश्चय पनि गर्नुपर्छ
0: र प्रार्थनामा सबै कुराको समाधान छ भन्न चाहन्छौँ हामी आज होइन किन भन्दाखेरि चाहिँ प्रार्थना नै शक्तिशाली हतियार हो होइन हामी भन्ने चाहिँ गर्छौँ अघि पुनमजीले जोड्दै गर्दाखेरि जुन हन्नाको विषयलाई मलाई पनि एकदमै मनपर्ने पात्र हुनुहुन्छ बाइबलमा चाहिँ हेर्नुपर्दा जब प्रार्थना भन्ने शब्द आउँछ हन्ना भन्ने शब्द सँगसँगै जोडेर आएको जस्तो लाग्छ अनि त्यो चाहिँ आज हाम्रो लागि पनि एउटा ठूलो उदाहरण ठूलो उत्साहको कुरा हो होइन र भनिन्छ नि एउटा तिमीले चाहिँ शंका नगरी प्रार्थना गर अथवा भनौ विश्वासको साथ प्रार्थना गर बाइबलमा धेरै ठाउँमा चाहिँ होइन ए नारी तिम्रो विश्वासले तिमी निको भएको छौ अथवा ए छोरा तिमी तिम्रो विश्वासले निको भएको छौ अथवा तिम्रो विश्वासले तिमीले यो कुरा पाएको छौ भन्ने कुराहरू छ तर पनि जस्तो पुनमजी हामीले हेर्छौँ भने चाहिँ प्रार्थना गरिसके पछाडि नै हामीलाई चाहिँ के लाग्छ भन्दाखेरि हुन्छ कि हुन्न त होइन अब त्यो भनौँ न 100% हामी स्योर हुँदैनौँ कि तर हामीले हन्नाको जीवनबाट र परमेश्वरको वचनबाट सिकेको कुरा चाहिँ प्रार्थना गरिसके पछाडि चाहिँ काम गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ हामी चाहिँ प्रार्थना गर्ने हो त्यो चाहिँ कुरा हामीले परमेश्वरको हातमा दिइसके पछाडि चाहिँ त्यो कुराको रिजल्ट आउँछ नै त्यसले फल दिन्छ नै भन्ने चाहिँ त्यो विश्वासको साथ प्रार्थना चाहिँ गर्नुपर्दो रहेछ कि होइन हन्ना चाहिँ जुन एउटा बाँझी स्त्री भनेर चाहिँ निन्दिन् होइन त्यो समयमा उनले जुन प्रकारको प्रार्थना गरेकी छन् अनि त्यो प्रार्थना गरिसके पछाडि अघि पुनमजीले भनेको जस्तै उनी चिन्तित भएकी छैनन् कि उनी एकदम खुसी भएर फर्किएकी छन् र उनले एउटा भनौँ न एउटा भाकल गरेकी थिइन् त्यहाँ त्यो भाकल उनले पूरा पनि गरेकी छन् तर हामी आज आमा दिदी बहिनीहरूको जीवनमा जसरी त्यो हन्नाको एउटा सन्तान नभएको बाँझोपना थियो होइन त्यस्तो प्रकारको भनौँ न फरक प्रकारको समस्याहरू हुन सक्छ हामीले पनि परमेश्वरको शरणमा जानु पहिलो कुरा त सबैभन्दा पहिलो कुरा त हामी परमेश्वरकोमै जानु आवश्यक रहेछ नि त प्रार्थनाको लागि होइन त्यहाँनिर उनलाई प्रेम गर्ने श्रीमान थिए त्यहाँनिर उनको आफन्तहरू थियो होलान् थुप्रै व्यक्तिहरू थियो होलान् र पनि उनले चाहिँ यो किसिमको समस्या चाहिँ मैले परमेश्वरमा नै लिएर जानुपर्छ मेरो प्रार्थना चाहिँ परमेश्वरसँगै हुनुपर्छ मेरो गुहार चाहिँ उहाँबाट नै आउँछ त्यहाँ नै लैजानुपर्छ भनेर चिनिन्ने त होइन त्यो कुरा कहिलेकाहीँ चाहिँ हामी चाहिँ हाम्रो वरिपरि नै बोकेर हिँडिरहेका हुन्छौँ होइन हामी धेरै ठाउँमा भौतारिरहेका हुन्छौँ तर सम्बन्धित ठाउँमा पुग्नु चाहिँ कति धेरै महत्वपूर्ण कुरा रहेछ अनि उहाँ चाहिँ विश्वासयोग्य हुनुहुन्छ परमेश्वर चाहिँ उहाँको शरणमा लिएर गएका कुराहरू चाहिँ पक्कै पनि त्यसले केही न केही कुरा लिएर आउँछ त्यो रिजल्ट आउँछ भन्ने कुरा उनलाई थाहा थियो त्यो विश्वासको साथ प्रार्थना गरिन् र त्योभन्दा अगाडि पनि उनले प्रार्थना त गरेकी थिइन् होला होइन र पनि त्यो यस्तो अवस्थामा गएकी छन् कि उनी अब कुनै पनि बाटै छैन विकल्पै छैन यही नै विकल्प छ यही नै छ भनेर होइन त्यो शिथिल अवस्थामा
1: होइन न त्यो अवस्थामा उहाँको श्रीमानले उहाँलाई सहायता गर्न सक्ने अवस्था थियो न त रूपियाँ पैसाले उहाँलाई सहायता गर्न सक्ने अवस्था थियो न आफूले आफैलाई सहायता अह त्यहाँ आशा भन्ने कुरा कुनै कुराबाट पनि थिएन बस उहाँको आशा भनेको चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो र ज्ञानुजी अहिलेको समयमा सायद हामी पनि कतिजना अब कार्यक्रम सुनिरहनु भएको अथवा हेरिरहनु भएको हाम्रो श्रोता दर्शक वृन्दहरू तपाईँ पनि कुनै न कुनै अवस्थाबाट भएर गइरहनु भएको छ होला जुन कुरा तपाईँले एकले अर्कालाई भन्न सकिरहनु भएको छैन र त्यसको लागि चाहिँ सहायता कुनै पनि कुराबाट आउँदैन भन्ने नै तपाईँ महसुस गरिरहनु भएको छ र निराश पनि भइरहनु भएको छ भने हामी यही उत्साह दिन चाहन्छौँ हन्नाको प्रार्थनाबाट नै तपाईँको लागि आशा छ परमेश्वरबाट तपाईँको लागि आशा छ जुन कुरा मानिसको लागि असम्भव छ त्यो कुरा परमेश्वरको लागि सम्भव छ कचोटि नै कतिवटा कुराहरू चाहिँ अब हुँदैन सकियो भन्ने नै लाग्छ क्या हामी मानिसहरू अब संसारमा भएको कारणले गर्दा हामीलाई संसारमा भएका कुराहरूले पनि एकदमै प्रभाव पनि पार्छ होइन र अब सक्यो अब सायद हुँदैन भन्ने लाग्छ नि तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि जुन समय हामीले हार खाएर यसरी हात उठाउँछौ नि अब म सक्दिनँ अब सक्यो अब केही पनि गर्न सक्दिनँ भनेर जब हामी हात उठाएर सरेन्डर गर्छौ नि अब परमेश्वर अब काम गर्न सुरु गर्नुहुन्छ कतिचोटि हामी आफ्नो प्रयास गरिरहेको हुन्छौँ क्या म प्रयास गर्छु नि यति त म प्रयास गर्छु यति त मेरो लागि आशा छ अलिकति त मसँग रुपियाँ पैसा छ अलिकति त मेरो आफ्नो भन्ने मान्छेहरू पनि छ नि अथवा मलाई अति नै भयो भने त मण्डली पनि छ अथवा फलानु पनि छ भन्ने कचोटि हामीलाई लाग्छ क्या. अनि त्यो भनेको चाहिँ कचोटि हाम्रो विश्वास हाम्रो भरोसा भनेको चाहिँ संसारमै भएका थोकहरूमाथि नै हामी कचोटि भरोसा गरिरहेको हुन्छौँ. हामी दिदी बहिनीहरूले त झन् त्यसरी भरोसा गर्ने ठाउँ पनि छ ज्ञानजी होइन, किनभने कचोटि हामीले हाम्रो श्रीमानमाथि भरोसा गर्नुपर्छ, कचोटि परिवारमाथि गर्नुपर्छ, कचोटि काम गर्ने ठाउँमा गर्नुपर्छ, विविध ठाउँहरूमा गर्नुपर्छ. फेरि त्यो भन्दै गर्दा भरोसा नगर्नु भनेको पनि होइन, भरोसा विश्वास सम्बन्ध हुनुपर्छ. तर जब यस्तो अवस्थामा हामी पर्छौँ नि, अब सक्यो, अब मेरो लागि आशा भएको कोजना रोग बिमारले गर्दा सायद यस्तो प्रकारको मेन्टालिटीमा हुनुहुन्छ होला, सोचमा होइन, कोजना आर्थिक कुराले गर्दा हुनुहुन्छ होला, कोजना सम्बन्धका कुरा श्रीमान श्रीमती अथवा छोराछोरीका सम्बन्धका कुराहरूले हुनुहुन्छ होला, अथवा अन्य सम्बन्धमा निराश भएर धोका पाएर होइन विविध कुराहरूले होला. जब तपाईँलाई अब यो सकियो, अब रित्यो, अब म केही गर्न सक्दिनँ भन्ने जब तपाईँ लाग्छ र प्रभु अब मैले सकिनँ, म तपाईँकै हातमा सुम्पेँ है यी कुराहरू भन्नु, जब तपाईँले सबै कुरा प्रभुको हातमा समर्पण गर्नुहुन्छ नि, अब चाहिँ प्रभुले काम गर्न सुरु गर्नुहुन्छ अनि तपाईँको लागि आशा छ. त्यही भएर जो जति होइन अब नारी दिदी बहिनी होइन जो जति तपाईँ आफ्नो विविध कुराहरूलाई लिएर प्रार्थना गर्दै हुनुहुन्छ, अघि हामीले बाँझोपनाका कुराहरू पनि गर्यौं, अहिलेको समय यस्तो समय आइसकेको छ ज्ञानुजी, हाम्रो लाइफ स्टाइल हाम्रो जीवन जिउने शैली खानपिन होइन विविध कुराहरूले गर्दाखेरि यो पनि एउटा मेजर समस्या छ होइन, समस्याकै कुरा हेल्थकै कुराहरू गर्ने हो भने र अन्य पनि दिदी बहिनीहरूमा धेरै प्रकारको चुनौतीहरू छ, डिप्रेसनका कुराहरू, निराशाका कुराहरू, एक्लोपनाका कुराहरू, सम्बन्धले कतिचोटि होइन व्यस्तताका कुराहरू, विविध कुराले दिदी बहिनीहरूलाई पनि अर्कै लेभलको समस्याहरू छ. तर यस्तो समस्याहरू हुँदै गर्दा पनि हाम्रो लागि चाहिँ आशा छ भन्ने कुरा नबिर्सिनुहोस् र त्यो आशा चाहिँ प्रभु येशू ख्रीष्टले
0: एकदम. र अघि हामीले कुराकानी गर्दै गर्दा अहिलेको आमा दिदी बहिनीहरू अहिलेको समयसम्म आइपुग्दा चाहिँ पहिलाको समय जस्तै त्यो भनौँ न घरभित्रै मान्छे हुनुहुन्न, उहाँहरूको जिम्मेवारीहरू बढ़िरहेको छ होइन. यो कुरालाई अलिकति भन्नुपर्दा चाहिँ कस्तो लाग्छ भन्दा पुनमजी मलाई चाहिँ पहिलाको समयमा जुन प्रकारको दिदी बहिनीहरूको एउटा त्यो काम थियो त्यसलाई छोडेर अर्को काममा जानुभएको छैन कि, त्यो सँगसँगै आइरहनु भएको छ कि, उहाँहरूको काम कहिले पनि घटेको छैन कि. हामी आमा दिदी बहिनीहरूको काम चाहिँ घट्नुको सट्टा चाहिँ बढी नै रहेको छ कि. घरको काम पनि छ, बाहिरको काम पनि छ, समय परिवर्तनशील छ. अहिलेको आमा दिदी बहिनीहरू धेरै ठाउँमा हुनुहुन्छ अथवा उच्च वाजामा पुगिसक्नुभयो, सबै ठाउँमा हुनुहुन्छ, राज्यले पनि समेटिरहेको छ, देश विदेशमा पुगिरहनु भएको छ, उहाँहरूले आफ्नो सपना पूरा गरिरहनु भएको छ भन्दै गर्दाखेरि चाहिँ आमा दिदी बहिनीहरू त्यसमा मात्रै सीमित हुनुहुन्न कि. पहिलाको जुन कुरा उहाँहरूले गरिरहनु भएको थियो त्यो कुरा पनि उहाँहरूलाई समाजले भनिरहेको छ, दिइरहेको छ, तिमीले यो पनि तिमीले सँगसँगै लिएर जानुपर्छ, यो पनि तिम्रो भाग हो, यो पनि तिम्रो जिम्मेवारी हो, तिमीले घर पनि लिएर जानुपर्छ, बाहिर पनि लिएर जानुपर्छ. तिमी बाहिर त जान पाउँछौ तर तिमीले घर पनि लिएर जानुपर्छ है, अथवा घरको कुराहरू पनि तिमीले लिएर जानुपर्छ भन्ने कुरा छ. हामीले कहिले पनि पुरुषसँग महिलालाई दाज्नुपर्छ, दाजिन्छ भन्न खोजेको छैन होइन. पुरुषहरूले जुन समयमा पहिला एउटा बाहिरको काम गर्नुहुन्थ्यो, अहिले पनि बाहिरकै काममा कतिजना सीमित हुनुहुन्छ, अथवा भनौँ त्यही काममा उहाँहरूले आफूलाई अगाडि बढाउन पाइरहनु भएको छ, त्यति धेरै उहाँहरूले त्यो कामलाई लिएर गइरहनु परेको छैन. तर आमा दिदी बहिनीहरू जो हुनुहुन्छ यहाँहरूमा चाहिँ त्यो क्षमता पनि छ भन्न चाहन्छौँ हामी, किनकि परमेश्वरले त्यो क्षमता दिएरै होला सक्नु भएको होइन. घरमा पनि गरिरहन सक्नु भएको छ, बाहिर पनि गर्न सक्नु भएको छ. जतिजना आमा दिदी बहिनीहरू अहिले शिक्षाको क्षेत्रमा, रोजगारको क्षेत्रमा अगाडि बढिरहनु भएको छ, स्वाटै उहाँहरूले घरलाई छोडेर बाहिरको मात्रै काम गर्न पाउनु भएको पक्कै पनि छैन. व्यस्तता दिन प्रतिदिन बढेको छ, त्यो हुँदै गर्दा फेरि अघि पुनमजीले भन्दै गर्नुभएको कुरामा चाहिँ त्यो समस्याहरू पनि होइन, व्यस्तताका कुराहरू, अप्ठ्यारोका कुराहरू, भन्न नमिल्ने ठाउँहरू होइन, एकदमै शिथिल भएको अवस्थाहरू हुनसक्छ होइन. त्यो अवस्थामा चाहिँ कहाँ जाने त. आज हामी थुप्रै आमा दिदी बहिनीहरूलाई थुप्रै कुराको लागि लडिरहेको हामी देख्छौँ होइन. हुन त त्यसको लागि पनि जाने ठाउँहरू होला, संसारमा रहँदा बस्दा होइन विभिन्न ठाउँहरूमा जानुपर्ने अवस्था पनि आउँछ होला. अन्यायमा पर्दै गर्दाखेरि, गाह्रो थिचोमिचोमा पर्दै गर्दाखेरि होइन, शोषणमा पर्दै गर्दाखेरि त आवाज उठाउनु पर्ने ठाउँहरू पनि छ होला. तर त्योभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ हाम्रो आवाजलाई सुन्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ. जसरी हन्नाले चाहिँ त्यो कुरालाई पत्ता लगाइँदैन, धेरैचोटि जाँदा जाँदै पनि नभएको अवस्थाहरू अथवा हामीले प्रयास गरेको अनि त्यो प्रयास सँगसँगै परमेश्वरको शरणमा गएको पनि हुनसक्छ होइन. एउटै कुरालाई कतिचोटि प्रार्थना गर्ने भन्ने कुराको यकिन छैन कि कहिले पनि होइन. अब कुन अवस्थामा परमेश्वरले चाहिँ त्यसलाई राइट ठान्नुहुन्छ त्यति बेला उत्तर दिनुहुन्छ भन्ने पनि थाहा छैन नि त होइन. प्रार्थना गर्दा गर्दै गर्दा गर्दै मैले त धेरैचोटि हन्नाएको जस्तो प्रार्थना गरेको छु भन्ने आमा दिदीबहिनीहरू पनि हुनुहुन्छ होला. मैले उत्तर पाएको छैन भन्ने पनि हुनसक्छौँ, हामीमा पनि हुनसक्छ त्यो कुरा. तर हामी कुन अवस्थामा गएका छौँ त त्यहाँ भन्ने कुरा पनि महत्वपूर्ण कुरा रहेछ कि होइन. त्यो कारणले गर्दा चाहिँ हन्ना यस्तो अवस्थामा गएको देखिन्छ कि त्यो अवस्थामा चाहिँ उनले वैकल्पिक उपाय नै देखेको देख्दैनौ कि होइन. एउटै उपाय चाहिँ परमेश्वर नै हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ र उहाँले नै गर्न सक्नुहुन्छ भन्ने अवस्थामा गएको देख्छौँ. अनि त्यो कारणले गर्दा उनले भाकलसहित गरेकी छन् प्रार्थना होइन, त्यो कुरालाई पनि उनले पूरा गरेकी छन्. तर धेरै पटक हामी चाहिँ म आफैमा पनि हुनसक्छ, प्रभु तपाईँले मलाई यो दिनुभयो भने यो गरिदिनुभयो भने चाहिँ म तपाईँको शरणमा यो कुरा लिएर आउँछु अथवा म यो गर्छु म त्यो बन्छु भनेर भन्दै गर्दा पनि कतिपटक पाइसकेपछि हामी बिर्सने बानी पनि छ होइन. परमेश्वरलाई त्यो कुरा पनि थाहा हुन्छ होला होइन, हाम्रो हृदय चाहिँ कस्तो प्रकारले हामी गइरहेका छौँ, यसले चाहिँ त्यो कुरा पूरा गर्छ कि गर्दैन भन्ने कुरा पनि थाहा हुन्छ होला होइन. त्यो शिथिल अवस्थाको मनले चाहिँ हुन्छ नि भित्रैबाट त्यो समर्पित हुँदा चाहिँ म चाहिँ तपाईँमा नै समर्पित भएँ, अब जे भन्नुहुन्छ म त्यो गर्न रेडी छु र म यो सबै कुरा तपाईँ सब थोक दिन्छु भन्ने कुरा चाहिँ त्यति बेला आउँछ होला कि. सब थोक दिएको नै परमेश्वर मन पराउनुहुन्छ
1: एकदमै, प्रभु त्यही नै चाहनुहुन्छ वास्तवमा भन्यो. किनभने हामीलाई राम्रोसँग चिन्ने र जान्ने त परमेश्वर नै हुनुहुन्छ नि त. र जस्तै कि एउटा बिरामी व्यक्ति होइन हस्पिटलमा गएर उसले आफ्नो सब सबै थोक डक्टरलाई भनेन भने डक्टरले राम्रोसँग उसलाई उपचार गर्न सक्दैन नि त. कचोटि हामीलाई लाज लाग्ने कुराहरू पनि हुन सक्ला, अप्ठ्यारो लाग्ने कुराहरू पनि हुन सक्ला, तर डक्टरलाई उसले त्यो सबै कुराहरू क्लियर आफैलाई नै होइन मजाले खोलेर मलाई यो समस्या भइरहेको छ भने उसले भन्न सकेन भने डक्टरले उपचार गर्न सक्दैन, एकदम रोग पनि पत्ता लाग्दैन, सही औषधि उपचार पनि गर्न सक्दैन भने जस्तो एउटा सानो उदाहरण मात्र दिएको. तर परमेश्वर चाहिँ हामीलाई एकदम राम्रो जान्नुहुन्छ, किनभने हाम्रो अङ्ग प्रत्याङ्ग उहाँले नै बनाउनु भएको, हाम्रो हृदयमा कस्तो विचारहरू कस्तो कुराहरू चलिरहेको छ उहाँ राम्रोसँग जान्नु पनि हुन्छ. र सबै कुरा उहाँलाई सुम्पिदियौँ भने त हाम्रो जीवन एकदमै सुन्दर छ, एकदमै सुन्दर छ. कचोटि हामी आफ्नै प्रयास गर्छौँ क्या, आफ्नै नियन्त्रण आफ्नै. एउटा मैले उदाहरण पनि पहिला कतै सुनेको थिएँ, कचोटि हामी यस्तो अवस्थामा पुग्छौँ अरे ज्ञानुजी होइन, कतै हामी अड्किन्छौँ क्या, यसरी अड्किन्छौँ कि अब यहाँबाट म झरेँ भने चाहिँ अब म सक्यो मेरो जीवन सक्यो जस्तो लाग्छ अरे क्या हामीलाई कहिलेकाहीँ समस्या अथवा विविध कुराहरूले. तर परमेश्वर भन्नुहुन्छ अरे त्यो हात छोड्दे छोड्दे तल तल म तलाई एकदम सुरक्षितसँग होइन ल्यान्ड गराउँछु छोड्दे भन्नुहुन्छ अरे क्या. तर हामी कसरी डराएर म सक्दिनँ म सक्दिनँ म सक्दिनँ भनेर त्यहीँ समातेको समातेकै, तर वास्तवमा मुनि त्यस्तो डरलाग्दो केही पनि हुँदैन अरे, किन परमेश्वर हामीसँग हुनुहुन्छ नि त भने जस्तै नै हाम्रो जीवनमा आज के कुरालाई पक्रेर बसिरहेको छौँ हामी, के कुराले गर्दाखेरि हामी परमेश्वरमा आफूलाई पूर्ण रूपमा समर्पण गर्न सकिरहेको छैनौँ, विशेष गरिकन हामी आमा दिदी बहिनी होइन, हामी के कुराले गर्दाखेरि चाहिँ परमेश्वरमा पूरा समर्पित हुन सकिरहेको छैनौँ र आफ्नै मात्र प्रयास गरिरहेको छौँ भने, यदि त्यस्तो सोचहरूमा त भएर गइरहनु भएको छ भने अब ती तपाईँलाई पक्रेर राख्ने तपाईँलाई बन्धनमा राख्ने निराश बनाउने निरुत्साह गर्ने ती सबै कुराहरूलाई छोडिदिनुहोस्. परमेश्वरले तपाईँलाई सुरक्षित साथ मेरो छोरी म तिमीहरूलाई सुरक्षित साथ होइन तिमीहरूलाई चाहिँ म ल्यान्ड गर्न सक्छ. अथवा भनौँ भजन सङ्ग्रहको पुस्तक 23 अध्यायमा हामीले होइन परमप्रभु चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ भनेर हेरेको छौँ. त्यहाँ चाहिँ उहाँले के पनि भन्नुभएको छ भन्दाखेरि तिमीहरूलाई चाहिँ म हरियो खर्कमा लेटाउनेछु सुकचैनको पानीनिर डोर्याउनेछु भनेर भन्नुभएको छ. अनि यी कुराहरू चाहिँ परमेश्वर आज तपाईँ हामीलाई पनि भनिरहनु भएको छ कि मेरो छोरा मेरो छोरी म तिमीहरूलाई हरियो खर्कमा राख्नेछु सुकचैनको पानीनिर पनि म डोर्याउनेछु. तर त्यसको लागि चाहिँ के गर्नु पर्यो, हामी उहाँ चाहिँ हाम्रो असल गोठालो हुनुहुन्छ र जसरी भेडाले आफ्नो गोठालोको आवाज सुनेर पछ्याउँछ होइन पूर्ण रूपमा उसलाई विश्वास गर्छ आफूलाई आफ्नो गोठालोमा समर्पण गर्छ, त्यसरी नै हामी पनि हाम्रो परमेश्वरमा चाहिँ समर्पित चाहिँ हुनुपर्छ. त्यसपछि बाँकी काम प्रभुले असल तरिकाले गर्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी एकदमै निर्भर गर्छौँ
0: एकदम. र हामीले एउटा उदाहरण अथवा भनौँ आज चाहिँ हामीले विशेष गरी हन्नाको विषयलाई जोडिरहेका छौँ, तर त्यस्तो उदाहरणहरू थुप्रै छ भए भन्दा पनि. र अहिले संसारमा हामी हेर्छौँ भने पनि थुप्रै कुराहरू हामीले हाम्रो मण्डलीहरूमा हाम्रो आमा दिदी बहिनीहरूको गवाईहरूमा उहाँहरूको जीवन जिउँदै गर्दाखेरि चाहिँ होइन दिदी बहिनीको जीवनमा धेरै समस्याहरू धेरै अवस्थाहरू होइन धेरै कुराहरूबाट भएर जानुभएको कुरा र त्यसमा चाहिँ विजय परमेश्वरमा नै हुनुभएका कुराले चाहिँ हामीलाई अहिले पनि उत्साह त्यति नै दिन्छ होइन, त्यही उत्साह आज हामी तपाईँहरूलाई पनि दिन चाहन्छौँ। किन भन्दाखेरि चाहिँ प्रार्थना शक्तिशाली छ, महिलाको लागि पनि, स्त्रीको लागि पनि र पुरुषको लागि पनि होइन। जसरी येशु ख्रीष्टले पनि पटक पटक पितासँग प्रार्थना गरेको हामी देख्न सक्छौँ होइन, प्रार्थनामा शक्ति छ, प्रार्थनामा निरन्तर लागिरहो होइन, प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी त्यहाँनिर देख्छौँ। दाउदले नै दिनमा 3 पटक घुँडा टेकेर प्रार्थना गरेको हामी देख्न सक्छौँ होइन। यो हुँदा हुँदै पनि अघि हामीले जोडेको जस्तो कुरामा चाहिँ हामी धेरैचोटि निराश हुन्छौँ, कतिचोटि प्रार्थना गर्ने, कति चाहिँ प्रार्थना गर्ने, यो चाहिँ सुनाइ हुन्छ होला, यो चाहिँ सुनाइ हुन्न होला भन्ने हुन्छ होइन। जस्तो समस्याको मात्रै समाधान प्रार्थनामा छ कि, अथवा हामीमा भएका कमी कमजोरीहरू अथवा हामीले गरेका गल्तीहरूमा पनि सुध्रिनको लागि हामीले प्रार्थना गर्ने, अथवा फर्किएर आउने कुरामा पनि हामीले प्रार्थना गर्ने कि होइन, के कुराको चाहिँ प्रार्थना गर्ने र के कुराको प्रार्थना गर्ने भन्ने कुनै बााउन्ड्री नै छैन कि। हरेक कुराको लागि हामी उहाँसँग प्रार्थना गर्न सक्छौँ, हाम्रो शारीरिक अस्वस्थताको लागि प्रार्थना गर्न सक्छौँ, हामी हाम्रो आत्मिक वृद्धिको लागि गर्न सक्छौँ, हामीमा भएका कमी कमजोरीको लागि हामी प्रार्थना गर्न सक्छौँ, घटी कमी अभावको लागि प्रार्थना गर्न सक्छौँ, सतावटको लागि प्रार्थना गर्न सक्छौँ। हरेक कुराको लागि प्रार्थनामा नै समाधान छ होइन, कुनै पनि एउटा यस्तो कुरा छैन कि जुन चाहिँ यो चाहिँ प्रार्थनामा लान सकिँदैन भन्ने कुरा छैन होइन। हरेक कुरा के हाम्रो जीवनमा हुने हरेक कुराको लागि प्रार्थनामा नै समाधान छ। अनि अर्को कुरा पनि हुन्छ, जस्तो अहिले आजको दिनमा चाहिँ नेपालमा होइन एउटा आमाको लागि विशेष दिन भनेर पनि छुट्याइएको छ। सम्पूर्ण आमाहरूको लागि हामी एकदमै आदर गर्न चाहन्छौँ होइन, र पनि आमाहरूको लागि आज धेरैजनाले चाहिँ के दिने, कस्तो दिने, कसरी गर्ने, आमा दिदी बहिनीहरूको लागि होइन, यो चाहिँ आमा दिदी बहिनीहरूको लागि नै मानिसहरूले जोडिरहनु भएको हुनसक्छ। र सबभन्दा महत्वपूर्ण कुरा चाहिँ हामीले हाम्रो आमाहरूलाई, हाम्रो अग्रजहरूलाई अथवा भनौँ होइन, त्यो कुरा दिने कुरा चाहिँ एउटा आमाले पनि गर्ने कुरा र सन्तानले पनि गर्नुपर्ने कुरा चाहिँ एउटा महत्वपूर्ण पहिलो कुरा त प्रार्थना नै हो जस्तो लाग्छ होइन। सुस्वास्थ्यको लागि होइन, उहाँहरूको जीवनको लागि कतिवटा अवस्थाहरू भएर जानुभएका कुराहरू हुनसक्छन्। हामीले एक दिन मात्रै गर्नुपर्छ भन्ने कुरा पनि होइन र एक दिनको हामी विरोधी पनि होइन होइन। तपाईँहरूले कहिले विशेष बनाउन चाहनुहुन्छ त्यो आफ्नो ठाउँमा छ होइन। यो आज नारी आवाज भएको कारणले गर्दा हामी नारीको आवाज अथवा भनौँ एउटा आमा दिदी बहिनीहरूको आवाज चाहिँ हाम्रो सन्तानको लागि पनि, हाम्रो आमाहरूको लागि पनि गर्नुपर्ने कुरा चाहिँ प्रार्थना पनि हो
1: एकदमै। र आमालाई खुसी बनाउनको लागि हामी हरेक दिन नै तत्पर रहनु पर्दछ भन्ने यस्तो पनि लाग्छ। र प्रार्थनाको विषयमा कुराकानीहरू गरिरहेको थियौँ र प्रार्थना चाहिँ हामीले किन पनि गर्छौँ भन्दाखेरि, वास्तवमा प्रार्थना गरेर हामीले यो पाउँछौँ त्यो पाउँछौँ अथवा प्रभुले यो गरिदिनुहुन्छ त्यसको लागि होइन वास्तवमा प्रार्थना। प्रार्थना भनेको परमेश्वरसँगको सम्बन्ध हो। जब हामी परमेश्वरसँग सम्बन्ध बिताउँदछौँ, समय बिताउँदछौँ, प्रभुसँग नजिक हुन्छौँ नि, हामीले परमेश्वरको आवाजलाई सुन्न र चिन्न सुरु गर्छौँ। जस्तै कि कोही व्यक्तिसँग म एकदमै धेरै घनिष्ठ छु, एकदमै नजिक छु, दिन रात हामी कुराकानीहरू गर्छौँ भने त्यो व्यक्ति हाँस्दा पनि म बुझ्छु कि त्यो व्यक्तिको मनमा के चलिरहेको छ, अथवा त्यो व्यक्ति हाँस्दैन भने पनि म बुझ्छु कि त्यो व्यक्तिको मनमा के कुरा चलिरहेको छ, त्यो व्यक्तिले पनि मलाई बुझ्छ। किन? किनभने हामीले प्रशस्तै समय एकअर्कासँग बिताएको छौँ। कोही व्यक्तिको चाहिँ हिमाईले पनि थाहा हुन्छ कि को व्यक्ति आउँदैछ भनेर, यदि कोहीसँग हामी एकदमै नजिक छौँ भने। भन्न खोजेको चाहिँ यदि परमेश्वरसँग पनि हामी त्यसरी नै नजिक हुन्छौँ भने नि, परमेश्वर तपाईँ हाम्रो जीवनमा के चाहनुहुन्छ भन्ने कुरालाई बुझ्न सुरु गर्दछौँ। उहाँको आवाजलाई सुन्न मात्र होइन कि उहाँको आवाजलाई चिन्न पनि सुरु गर्दछौँ। किनभने संसारमा भएको कारणले गर्दाखेरि यस्तो धेरै आवाजहरू आउँछ नि हाम्रो कानमा, यस्तो धेरै आवाजहरू गुन्जिन सुरु गर्दछ। अनि के हो कुन चाहिँ हो त परमेश्वरको आवाज, अथवा कुन आवाजलाई चाहिँ म पक्रिएर अगाडि बढ्ने भनेर एकदमै हामीलाई एकचोटि दुविधा हुन्छ। तर जब परमेश्वरसँग समय बिताउन सुरु गर्दछौँ, उहाँसँग घनिष्ठ पनि हुन्छौँ, उहाँसँग नजिक पनि हुन्छौँ, उहाँको इच्छालाई बुझ्न सुरु गर्दछौँ, उहाँले के चाहनु भएको छ भन्ने कुरालाई प्राप्त गर्न सुरु गर्दछौँ, दर्शन पाउन सुरु गर्दछौँ, अनि त्यसपछि जहाँ परमेश्वरको उपस्थिति हुँदछ परमेश्वरसँग समय बिताएर, अनि त्यहाँ परमेश्वरले चाहिँ एकदमै काम गर्न सुरु गर्नुहुन्छ नि, उहाँले काम गर्ने मौका पनि पाउनुहुन्छ। तर जहिले पनि प्रार्थना गर्दा चाहिँ म आज अझै परमेश्वरसँग घनिष्ठ हुँदैछु, म आज अझै परमेश्वरसँग नजिक हुँदैछु र उहाँको आवाजलाई म सुन्दैछु भन्ने हिसाबले नै उहाँसँग समय बिताउनुहोस्। किनभने हामीले वचनमा पनि पाउँदछौँ, ईश्वरको राज्य र धार्मिकताको चाहिँ पहिला खोजी गर, सबै कुराहरू चाहिँ तिमीहरूको जीवनमा थपिनेछ। परमेश्वरसँग समय बिताउनु भनेकै उहाँको राज्य धार्मिकताको खोजी गर्नु, उहाँको खोजी गर्नु हो। जब उहाँसँग प्रार्थनामा समय बिताउन सुरु गर्दछौँ बिना स्वार्थ, मतलब परमेश्वरले मलाई यो गरिदिनुहुन्छ कि, अनि म प्रार्थना गर्छु, प्रभुले मलाई त्यो गरिदिनुहुन्छ कि, अनि म प्रार्थना गर्छु भनेर चाहिँ प्रार्थना गर्यो भने कसरी हामी निराश पनि हुन सक्छौँ. यही उत्साह दिन चाहन्छु कि परमेश्वरसँग नजिक हुनको लागि उहाँसँग प्रार्थना गर्नु, समय बिताउनुहोस्. जति समय बिताउन सक्नुहुन्छ होइन उहाँसँग समय बिताउनुहोस्. र जब समय बिताउँदै जानुहुन्छ रहस्यका कुराहरू बुझ्न सुरु गर्छौँ हामीले पनि, र परमेश्वरले पनि उहाँले मजाले हाम्रो जीवनमा काम गर्न सुरु गर्नुहुन्छ. अनि मलाई कुरा साह्रै मनपर्छ ज्ञानजी, जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ आशिषमय काम हुन्छ. यसकारण हामीलाई परमेश्वरको उपस्थिति चाहिन्छ, त्यसको लागि हामी परमेश्वरसँग समय बिताउनुपर्छ. अझ उहाँको उपस्थितिमा स्तुति प्रशंसा गर्दै उहाँको नाउँलाई उचाल्दै समय बिताउँछौ भने त झन् परमेश्वरको महिमामा झन् यति धेरै आशिष. हामी एउटा भजन गाउँछौ नि, स्तुति आराधना माथि जानेछ आशिष लिएर तल आउनेछ. जब हामी केही कुराहरूबाट भएर जान्छौ, मलाई चाहिँ के लाग्छ भन्दा ज्ञानुजी, जब म तनावबाट भएर जान्छु, जब म अभावबाट भएर जान्छु, म केही समस्याहरूबाट भएर जान्छु नि, अब मैले प्रभुको उपस्थितिमा गएर उहाँको प्रशंसा गर्न आवश्यक छ, उहाँको नाउँलाई उचाल्न आवश्यक छ, र उहाँको आराधना गर्न आवश्यक छ. किनभने जब म स्तुति प्रशंसा र आराधना मेरो हृदयदेखि गर्छु नि, परमेश्वरको स्वर्गको त्यो ढोकाहरू खोलेर परमेश्वरले आशिषको झरी मेरो जीवनमा निश्चय पनि वर्षाउनु हुन्छ.
0: एकदम एकदम. र हामी परमेश्वरसँग प्रार्थना गर्नको लागि चाहिँ हामी माग्न मात्रै जाँदैनौँ होइन, हामी परमेश्वरलाई प्रशंसा गर्न अथवा परमेश्वरलाई धन्यवाद दिन पनि जान्छौँ. प्रार्थना गर्दै गर्दा धन्यवादी हृदय लिएर जान्छौँ भने परमेश्वर अझै खुसी हुनुहुन्छ होइन. प्रार्थना फरक फरक प्रकारले हामीले गरिरहेका छौँ होला, अघि पुनमजीले भनेको जस्तो प्रार्थनामा सबै कुराहरू गर्न सक्छौँ हामी, र कहिलेकाहीँ रित्तो भएर पनि जान सक्छौँ, कहिले काहीँ भरिएर जान सक्छौँ, कहिले पोखिनु आवश्यक छ प्रार्थनामा, कहिले भरिनु आवश्यक छ, कहिले रुँदै जानु आवश्यक छ होला, कहिले हाँस्दै जान्छौँ होला होइन.
1: कहिले काहीँ याद गर्नु भएको छ ज्ञानुजी, बिना शब्द पनि परमेश्वरको उपस्थितिमा केही नबोलेर पनि घण्टौं बिताएर अन्तिममा आमेन गरेको पनि याद छ तपाईँलाई?
0: एकदमै.
1: कतिवटा परिस्थितिहरू त्यस्तो आउँछ जुन समयमा हामी शब्द नै निकाल्न सक्दैनौ, र बिना शब्द पनि परमेश्वरको उपस्थितिमा गएर जब हामी त्यसरी समय बिताउँछौँ, प्रभु बुझ्नुहुन्छ हाम्रो हृदयमा के चलिरहेको छ, प्रभु बुझ्नुहुन्छ हामीलाई के कुराको आवश्यकता छ, त्यसरी पनि हामीले कसरी समयहरू बिताएका छौँ.
0: एकदम. कतिपटक हामी के सोच्छौँ भन्दा फेरि यो परमेश्वर बुझ्नुहुन्छ भन्ने कुरामा चाहिँ हामी चाहिँ मान्छेले मान्छेलाई बुझिरहेको हुन्छ, अथवा मलाई माया गर्ने व्यक्तिले मलाई 100% बुझ्नुहुन्छ भन्ने लाग्छ. तर त्यो कतिपटक गलत पनि हुनसक्छ कि, हामी गलत हुन सक्छौँ होइन. हाम्रो भरोसा हामीले 100% कोही मानिसमाथि अथवा हाम्रो हामीलाई माया गर्ने मानिसमाथि राखिरहेका छौँ, यसले चाहिँ मलाई एकदमै धेरै माया गर्छ र यो चाहिँ हो भन्ने कुरामा पनि हामी कतिपटक फेल हुन सक्छौँ कि. तर हाम्रो परमेश्वरमाथि चाहिँ जुन प्रकारले उहाँ चाहिँ मलाई बुझ्नुहुन्छ भन्ने कुरामा चाहिँ यो चाहिँ हामी फेल हुन सक्दैनौँ कि, किन भन्दाखेरि चाहिँ उहाँले साँच्चीकै बुझ्नुहुन्छ कि. जस्तो तपाईँ कस्तो अवस्थामा प्रार्थना गरिरहनु भएको छ, तपाईँलाई के कुराको आवश्यकता छ भन्ने कुरा चाहिँ बुझ्नुहुन्छ. होइन, हामी गीत पनि गाउने गर्छौँ नि, हामी फेर्छौँ अनि मात्र कहिले फेर्दैनन् भन्ने कुरा होइन. र कतिपटक चाहिँ मानिस परिस्थिति अनुसार फेरिन्छ भने कि पुनमजी, जस्तो प्रार्थनाको विषयहरूमा होइन, अन्य कुराहरूमा पनि हामी उहाँहरूसँग सेयरिङ गर्दै गर्दा अथवा अन्य कुराहरूमा पनि विश्वासको कुराहरूमा पनि फेरिरहेको हामी देख्छौँ होइन. त्यो भरोसाबाट हामी कैयौं बार टुटेका छौँ कि, यो व्यक्तिले मलाई विश्वास गर्छ होला भन्दै गर्दा पनि त्यो व्यक्तिले सानो सानो कुरामा पनि हामीलाई विश्वास नगरेको अवस्थाहरू पनि आउन सक्छ होइन. र त्यही व्यक्तिले कहिलेकाहीँ एकदमै धेरै विश्वास गरेको र कहिलेकाहीँ एकदम विश्वास नगरेको, कहिलेकाहीँ एकदम धेरै माया गरेको नगरेको पनि हामी देख्न सक्छौँ. एउटै परमेश्वर हुनुहुन्छ जो चाहिँ जहिले पनि सदाबहार एकै नासको के, जस्तो अवस्थामा पनि होइन, हाम्रो हामीले एकदमै कमजोरी भएर गएको अवस्थामा पनि, हाम्रो बलियो अवस्थामा पनि, हाम्रो गल्तीमा पनि, हाम्रो भनौँ न हामी एकदम ठिक भइरहेको अवस्थामा पनि हामीलाई सुन्नुहुने, हामीलाई करेक्सन गर्नुहुने, सुन्नलाई तयारी हुनुहुने के उहाँ नै हुनुहुन्छ होला होइन. हामी गीत गिदाउँछौँ, हामी उहाँसँग माफी माग्छौँ भने उहाँको हृदय परिवर्तन पनि हुन्छ कि, म मान्छे होइन मेरो हृदय चाहिँ परिवर्तन हुन्छ, अथवा भनौँ त्यो प्रकारको म चाहिँ तिमीहरूलाई बुझ्छु, म यो भयो भने चाहिँ तिमीहरूलाई म बुझ्छु भन्ने कुरा. जस्तो यो उत्पत्तिको पुस्तकमा सदोम र गमोरालाई नष्ट गर्दै गर्दा त्यहाँको समयमा जुन प्रकारले अब्राहमलाई चाहिँ उहाँले त्यहाँको व्यक्तिहरूको लागि बताउँदै गर्दा उनले जुन प्रकारको अन्तर्विन्ती गरेका छन् होइन, त्यहाँनिर यतिजनाले मात्रै गल्ती गरेनन् भने, यतिजना मात्रै तपाईँको पक्षमा भयो भने के तपाईँले उनीहरूको प्रार्थना, यो मेरो प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा चाहिँ परमेश्वरले म सुन्छु भन्नुभएको छ होइन. परमेश्वर चाहिँ हाम्रो सिचुएसन अनुसार हामीलाई बुझ्नु पनि हुँदो रहेछ क्या. तर कहिलेकाहीँ सानो पुनमजी जस्तो हाम्रो कमजोरी अवस्थामा क्या हामी आमा दिदी बहिनीहरू धेरै इमोसनल पनि हुन्छौँ कहिलेकाहीँ होइन. एउटा फरक प्रकारले बनिएका पनि छौँ हामी होइन. जति हामी आमा दिदी बहिनीहरूलाई परमेश्वरले बुझ्नु भएको छ नि, किनकि हामी उहाँका हातका सिपहरू हौ नि त होइन. त्यो कारणले गर्दा कतिपटक आमा दिदी बहिनीहरूलाई विभिन्न किसिमको आरोपहरू लाग्ने पनि गर्छ होइन. एउटा भनौँ न इमोसनल हुन्छन्, यो खालको हुन्छन्, कमजोर हुन्छन्, नाजुक हुन्छन् भन्ने किसिमले समाजले परिभाषा पनि गरिरहेको हुन्छ. तर त्यो कमजोर आमा दिदी बहिनीहरूलाई, त्यो नाजुक आमा दिदी बहिनीहरूलाई होइन, एउटा कहिलेकाहीँ गल्ती गरिरहेको आमा दिदी बहिनीहरूलाई पनि बुझ्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ कि. समाजले फरक फरक प्रकारले व्याख्या गरिरहेको पनि हामी देख्छौँ नि. कहिले एकदम बलियो हुँदा चाहिँ एकदमै कस्तो केटी मान्छे भएर पनि बलियो होइन, अथवा केटी मान्छे भएर पनि यो गर्यो, केटी मान्छे हो नि त ऊ कहाँ बलियो हुन सक्छ र भनेर पनि हामी लडिरहेको हुन सक्छौँ कि अहिलेको समयको कुराकानी गर्नुपर्दा. तर तपाईँ जुनसुकै समयको आमा दिदी बहिनी किन नहुनु भएको छैन, तर परमेश्वरले तपाईँलाई चाहिँ त्यो कमजोर प्रकारले हेर्नुभएको छैन, नाजुक प्रकारले हेर्नुभएको छैन. जुन प्रकारले समाजले व्याख्या गरिरहेको छ, जुन प्रकारले कुनै पनि गल्ती हुँदा फेरि आमा दिदी बहिनी नै दोषी भन्ने प्रकारले व्याख्या गरिरहेको छ, हामीले यसलाई नकारात्मक तरिकाले हेर्न खोजेको होइन. तर हामी जुन ठाउँमा छौँ, जुन प्रकारको समाजले व्याख्या गरिरहेको छ, जुन ठाउँको ले व्याख्या गरिरहेको छ, त्यसलाई मात्रै भन्न खोजेको होइन. यदि त्यो परिस्थिति भएर तपाईँ गइरहनु भएको छ, तपाईँको काम गर्ने ठाउँ हुनसक्छ, तपाईँको परिवारमै पनि हुनसक्छ, जिम्मेवारी धेरै छ आमा दिदी बहिनीहरूको, तर उत्साह कम छ होइन. तर प्रार्थनाद्वारा पनि उत्साह लिने ठाउँ चाहिँ परमेश्वर नै हुनुहुन्छ.
1: एकदमै परमेश्वरबाट नै उत्साह लिनु पर्दछ. बरु कसरी म अझै मेरो परिवारलाई, मेरो जिम्मेवारीहरूलाई होइन अझै म सुन्दर बनाउन सक्छु, अझै आशिषित बनाउन सक्छु भन्ने कुराहरू नैमै ध्यान दिनुहोला पनि भन्न चाहन्छ.
0: प्रार्थनाले एउटा प्रमाणित पनि गर्दो रहेछ होइन. जस्तो हन्नाको जीवनमा चाहिँ एली पुजारीले चाहिँ उनलाई मातेकी स्त्री भनेर पनि संज्ञा दिएका छन् त्यहाँनिर होइन. जुन यिनी चाहिँ मातेर आएकी रहेछन् भन्ने कुरा उनको त्यो ओठ मात्रै चलिरहेको र घण्टौँ घण्टौँ प्रार्थना गर्दाखेरि त्यो किसिमले उनलाई हेरेका छन्. पछि उनले त्यो छोरालाई लिएर गएर जुन प्रकारले मैले चाहिँ यो किसिमको भाकल गरेर प्रार्थना गरेको थिएँ र मैले सन्तान पाएँ, त्यस पछाडि मैले यो सन्तानलाई यहाँ लिएर आएको भनेर एलीको मनमा, त्यति बेला मात्रै यसले थाहा पाउँछन् कि यिनले चाहिँ त्यो भएर प्रार्थना गरेको रहेछन्, अथवा त्यो समयमा पनि म मातेकी होइन भनेर उनले भनेकी छन् नि होइन. कतिपटक हामीलाई त्यो प्रकारले पनि हेरिन सक्छ कि. हामी रुँदै गर्दा, हामीले प्रार्थना गर्दै गर्दा, अथवा हाम्रो परिस्थितिलाई विभिन्न प्रकारले जज गरेको अवस्था पनि हुन सक्छ होइन. अब परिस्थिति त फरक हुनसक्छ, समाजले त्यति इजिली बुझ्दो रहेनछन् त होइन. कतिपटक त्यो परिस्थिति चाहिँ हामीले परमेश्वरमा लिएर जाँदै गर्दाखेरि तपाईँ जुन परिस्थिति भएर जानुभएको छ, त्यो समयमा तपाईँलाई समाजले फरक फरक प्रकारले व्याख्या पनि गर्न सक्छ होइन. कतै यसले गल्ती गरेर नै पश्चाताप गरेको होला भन्न पनि सक्छ, अथवा तपाईँ कमजोरी हो भनेर पनि भन्न सक्छ होइन. तिमीलाई अब अथवा भनौ आशिष नपाएको भनेर पनि भन्न सक्छ होइन. तिमीले गल्ती गरेको छौ त्यो भएर आशिष नपाएको भनेर विभिन्न प्रकारले हुनसक्छ. केही कुरा ढिला पनि हुन्छ नि होइन पुनमजी. जस्तो हाम्रो जीवनमा अरूको सँगसँगै हाम्रो जीवनमा नभएको हुनसक्छ. अरूले जुन कुरा पाए हन्नाको समयमा पनि त सबैले सन्तान पाउँदा उनी नै सन्तान थिइन् त्यहाँनिर होइन. उनको घरभरि सन्तानहरू थिए र उनी नै सन्तान थिइन् भनेको चाहिँ त्यस्तै प्रकारको समस्या भएर हामी गएका हुन सक्छौँ. हामी वरिपरि भएका व्यक्तिहरूको त्यही कुरा एकदम छिटो भएको हुनसक्छ र त्यो कुरासँग हामी चाहिँ सङ्घर्ष गरिरहेको हुनसक्छ, अथवा त्यो कुराको लागि हामी प्रतीक्षा गरिरहेको अवस्था हुनसक्छ. समाजले चाहिँ यो यस्तो खालको छ नि त, त्यही भएर यसको जीवनमा यो भएन त्यो भएन भनेर एउटा जज गरिरहेको समयबाट पनि तपाईँ र म भएर गइरहेका हुन सक्छौँ. तर हाम्रो भरोसा र हाम्रो प्रार्थना चाहिँ उहाँमाथि हुनुपर्दो रहेछ, अनि त्यसमा चाहिँ हामी विजयी पनि हुँदो रहेछ.
1: एकदमै भरोसा चाहिँ परमप्रभु परमेश्वरमाथि नै राखौँ. र हो, कचोटि विविध कुराहरू आउला होइन, सायद तिमीले नै केही गलत गर्यो होला त्यही भएर आज त्यसको रिजल्ट भोग्दैछौ भन्ने जस्तो आरोप पनि आउला. तर पनि आफू र परमेश्वरसँगको सम्बन्धलाई ठिक बनाएर अगाडि बढ्नुहोस्, कारण कचोटि ल गलती नै भएछ भने पनि त्यो गल्तीबाट पश्चाताप गरेर तपाईँ अगाडि बढ़िरहनु भएको छ, तपाईँ एकदम स्वतन्त्र भइसक्नु भएको छ, र पनि मानिसले तपाईँलाई बारम्बार त्यही कुराहरू सम्झाएर निराश बनाउन खोज्छन् भने पनि अब मानिसलाई र त्यो गल्तीलाई अथवा तपाईँको विगतलाई हेर्ने होइन कि, तर परमेश्वरमाथि चाहिँ हेरेर उहाँमाथि आशा राखेर चाहिँ अगाडि बढ्नु आवश्यक छ। र हामीले गर्ने चाहिँ त्यति नै हो, बाँकी चाहिँ प्रभुले नै गर्नुहुन्छ। र मानिसहरूको अगाडि सम्मान, मानिसहरूको अगाडि इज्जत र मानिसहरूको अगाडि आशा लिएर आउने हाम्रो परमेश्वर नै हुनुहुन्छ। हिजोको दिनमा जुन कुराले तपाईँलाई निराश बनाएको छ, तपाईँको विश्वासले भोलिको दिनमा त्यही कुराहरूमा प्रभुले तपाईँलाई फेरि पनि आशिषित रूपमा खड़ा गर्न सक्नुहुनेछ। हाम्रो परमेश्वर साधारण परमेश्वर हुनुहुन्न, हामीले हाम्रो परमेश्वरलाई सानो सोचेको छौँ होला, तर हाम्रो परमेश्वर एकदमै सामर्थी र एकदमै आश्चर्यमय काम गर्नुहुने परमेश्वर, कुन समयमा कसरी तपाईँ हामीलाई चलाउनुपर्छ परमेश्वरलाई राम्रोसँग थाहा छ। त्यसकारण नारी, दिदी, बहिनी, आमा, जो जति सुनिरहनु भएको छ, तपाईँ विशेष हुनुहुन्छ र परमेश्वरको दृष्टिमा तपाईँ महत्वपूर्ण हुनुहुन्छ। तपाईँको परिस्थितिले तपाईँ को भनेर अवश्य पनि डिफाइन गर्दैन, होइन, त्यसले तपाईँको परिचय निश्चय पनि दिँदैन। तपाईँको जीवनमा कुनै घटेका घटनाले हुन सक्ला, अथवा कुनै परिस्थितिले हुन सक्ला, अहिले भएको कमजोर कुराहरूले, रोग बिमार, विविध कुरा, कुनै पनि कुराले तपाईँ को भनेर त्यसले तपाईँको परिभाषा दिँदैन। तर तपाईँ को भन्ने कुराको परिभाषा ख्रिस्टमा छ, तपाईँ परमेश्वरको छोरी हुनुहुन्छ, होइन, विशेष महत्वपूर्ण, उहाँको महान योजना तपाईँको जीवनमा छ। यसकारण उहाँमाथि नै भरोसा गर्नुहोस्, हन्नाले जस्तै उहाँमा भरोसा गर्नुहोस्, प्रार्थना गर्नुहोस्, निरन्तर प्रभुमा भरोसा गर्नुहोस्। प्रभुले तपाईँको जीवनमा राख्नुभएको असल उद्देश्य, योजना, आशिष निश्चय पनि तपाईँलाई दिनुहुनेछ
0: एकदम। किन भन्दा फेरि चाहिँ हाम्रो परमेश्वर भरोसाको योग्य परमेश्वर हुनुहुन्छ। हामीले यही कुरालाई आज जोड दिइरहेका छौँ। हामीले आज प्रमुख रूपमा भन्न खोजेको कुरा चाहिँ प्रार्थनामा सबै कुरा छ, प्रार्थनामा समाधान छ, प्रार्थनामा आशिष छ, उत्साह छ, खुसी छ, सबै कुरा नै छ कि, चङ्गाई छ, होइन, प्रार्थनामा सबै कुराहरू छ। र प्रार्थना
1: र एउटा कुरा जोड्न मन लाग्यो, प्रार्थनामा चाहिँ फेरि हामीमा एकदम हुनुपर्ने कुरा चाहिँ धैर्यता पनि हो। प्रार्थना गर्दै जाँदाखेरि कतिचोटि हामी केही कुराको लागि प्रार्थना गर्छौँ, होइन, त्यसपछि हामीलाई लाग्छ अब प्रभुले झट्टै उत्तर दिनुहुन्छ, होइन, अब प्रार्थना जे विषयको लागि गर्दैछौ त्यसको लागि प्रभुले यसरी हामीलाई तयारी गर्नलाई लिएर जानुहुन्छ। जस्तै कि एउटा हतियार, हतियारलाई लाग्ने बनाउनको लागि त पहिला पुरा त्यसलाई त धार लाउनु पर्छ नि त, अनि बल्ल त्यसले काम गर्छ, होइन, भने जस्तै नै कुनै विषयको लागि प्रार्थना गर्दैछौँ भने अब झट्टै त्यसको उत्तर आइहाल्छ, ल अनि म त खुसी भइहाल्छु, होइन, कहिलेकाहीँ हाम्रो प्रार्थनापछि समस्या सुरु हुन थाल्दछ क्या। किन भन्दाखेरि अब त्यो समस्याले हामीलाई तयार गर्नु पर्यो नि त त्यो उत्तरको लागि, होइन, अब केही कुरा मैले माग्दैछु, जस्तै कि मानौ मलाई एकदमै मिठो खानेकुरा चाहियो, एकदमै स्वादिष्ट भोजन मलाई चाहियो, प्रभु मलाई भोजन जुटाइदिनु। कहिलेकाहीँ प्रभुले त्यसरी काम गर्नुहुन्छ, फेरि कहिलेकाहीँ चाहिँ हाम्रो आवश्यकता अनुसार उहाँले इमिडिएटली पनि दिनुहुन्छ प्रार्थनाको उत्तर। तर धेरैचोटि चाहिँ उहाँले कसरी काम गर्नुहुन्छ भन्दाखेरि, मैले ल खानेकुराको लागि प्रार्थना गरेँ, अब प्रभुले मलाई बाँझो जमिन देखाउन सुरु गर्नुहुन्छ, अब प्रभुले मलाई बिउहरू त्यहाँ छ रे, तैँले खन्नुपर्छ, अब त्यहाँ मेहनत गर्नुपर्छ, ठेला उठ्ने गरेर खन्नुपर्छ, तैँले त्यहाँ बिउ रोप्नुपर्छ, पर्खिनुपर्छ, गोडमेल गर्नुपर्छ भनेर उहाँले मलाई कहिलेकाहीँ त्यो बाटोबाट भएर पनि लानुहुन्छ। अनि जब त्यो बाटो भएर जानुपर्छ नि त्यतिखेर निराश हुने होइन, प्रभु तपाईँले मलाई अब त्यो सुन्दर कुराको लागि तयार गर्दै हुनुहुन्छ है भनेर चाहिँ हामीले बुझ्नुपर्छ। त्यही भएर अघि तपाईँले भन्नुभयो प्रार्थनाले विविध कुरा लिएर आउँछ, अवश्य लिएर आउँछ, तर कहिलेकाहीँ प्रार्थनाले हाम्रो जीवनमा अब हामी अझै कति धैर्य हुने भन्ने कुराहरूलाई जाँच्नको लागि विभिन्न परिस्थिति पनि लिएर आउँछ, अनि त्यसको लागि चाहिँ हामी तयारी पनि हुनुपर्छ र धन्यवादी पनि हुनुपर्छ।
0: एकदमै आशिषमय कुरा, र यो कुरा तपाईँ हामीमा हुनुपर्छ भन्ने उत्साह हामी यही नै दिन चाहन्छौ। तपाईँको लागि हामी पक्कै पनि सधैँभरि प्रार्थनामा याद गर्नेछौ, तपाईँले पनि हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। एक अर्काको प्रार्थना पनि एकदमै आवश्यक छ, कहिलेकाहीँ हामीले एक्लै पनि प्रार्थना गर्न सक्छौँ, यो त हाम्रो सधैँभरि जीवन रहेसम्म हुनुपर्छ भने, कहिलेकाहीँ हामीले आफ्नो होइन कुछ त होइन र मेन्टर भन्छ नि, कहिलेकाहीँ हामीलाई सहायता गर्ने व्यक्तिहरू पनि चाहिन्छ, कतिवटा प्रार्थनाहरू हामीले समूहमा लिएर जानुपर्ने हुन्छ होला, कतिजना कतिवटा प्रार्थना चाहिँ हामी दुईजना मात्रै गर्नुपर्ने अवस्थाहरू पनि हुनसक्छ, र त्यो चाहिँ तपाईँहरूले समय र परिस्थिति अनुसार होइन परमेश्वरले देखाउनुभएका जुटाउनुभएका व्यक्तिहरूसँग पनि तपाईँहरूले प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थनाको पनि माग गर्नुपर्छ, कतिवटा कुरामा मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्नुपर्ने अवस्था हुन्छ, कोही छैन भने तपाईँ एक्लै पनि प्रार्थना गर्न सक्नुहुन्छ, र एकल प्रार्थनामा पनि बस्नुहोस्, समूहको प्रार्थनामा पनि जानुहोस्। प्रार्थना शक्तिशाली छ, शक्तिशाली हतियार हो, जस्तो सुकै कुरालाई पनि त्यसले चिर्न सक्छ, त्यसले काट्न सक्छ, त्यसले सम्भाउन सक्छ भन्न चाहन्छौ। र धेरै कुराकानी गर्ने मन थियो प्रार्थनासँग सम्बन्धित, होइन पुनमजी, हामी आगामी समयहरूमा पनि प्रार्थनासँग सम्बन्धित र अन्य कुराहरूमा पनि रहेर तपाईँहरूको बीचमा उत्साहका कुराहरू लिएर आउने नै छौ। आज भने लगभग हामी अन्ततिर आएका छौँ
1: एकदमै, र कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोता दर्शकवृन्दहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। प्रार्थनामा निरन्तर बलियो भएर खड़ा हुनुहोला यही उत्साह दिँदै। हाम्रो प्राविधिक मित्र सन्ध्याजी र सुजनजीलाई पनि हामी धन्यवाद दिन चाहन्छौ।
0: र कार्यक्रम नारी आवाजबाट म ज्ञानु
1: म पुनम
0: हामी विदा हुन चाहन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मेरो प्लस टू को एग्जाम पनि सकियो।
2: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
3: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
2: सही हो।
3: हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
8: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
2: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: सालोम मिडिया होम, मोबाइल 9841768602, 9841768602 र 9818251240, 9818251240।
2: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: सालोम मिडिया होम काठमाडौँ।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसमा बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा आदरणीय श्रोता, कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र विशेष गरिकन कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तीनवटा प्रश्न म तपाईँको निम्ति कार्यक्रममा राख्ने गर्छु र जसले तीनवटै प्रश्नको सही जवाफ दिनुहुन्छ गोला प्रथाबाट म विजेता पक्कै पनि बनाउनेछु र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गरेको छ सालोम मिडिया होमले। र ढिला नगरिकन आजको प्रश्न यस प्रकार रहेको छ, प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखेको छ? प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखेको छ? दोस्रो प्रश्न, प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ? प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ? र तेस्रो प्रश्न, परमेश्वरले घुस किन नखाओ भन्नुभयो? परमेश्वरले घुस किन नखाओ भन्नुभयो? र प्रस्थानको पुस्तकमा यो कुरा स्पष्ट लेखिएको छ, घुस नखाओ है भनेर भनिएको छ, परमेश्वरले किन नखाने भन्ने कुरा पनि हामी त्यहाँ पाउन सक्छौ। र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9803644446 9803644446। हजुर, तपाईँले हामीलाई फटाफट फोन गरेर कार्यक्रममा साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा तपाईँ हुनुहुन्छ र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा भने तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444646। र आजको प्रश्न प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखिएको छ? दोस्रो प्रश्न प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ? त्यस्तै गरेर परमेश्वरले घुस किन नखानुस् नखाओ भन्नुभयो? यो प्रश्न तपाईँको निम्ति कार्यक्रममा मैले राखिसकेको छु र यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी पनि मैले पाइसकेको छु। उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो, जय मसीह। हजुर, धर्म विनोद बरालजी।
1: हजुर, आरामै हुनुहुन्छ?
0: एकदम ठिकठाक छु। तपाईँ?
1: म ठिकै छु।
0: अनि खाना भयो? कता घरतिर हुनुहुन्छ कि ड्युटीतिर हुनुहुन्छ? प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर, प्रस्थान 20 अध्यायको शीर्षक के हो? प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ?
1: बाबु र आमालाई आदर गर्नु।
0: परमेश्वरले घुस किन नखाओ भन्नुभयो?
1: किनकि घुसले मानिसलाई अन्धा तुलाउँछ र धार्मिकताको कुरालाई हटाइदिन्छ।
0: साथ दिनुभयो, धेरै धेरै धन्यवाद। धर्म विनोद बरालजी, अहिलेलाई छुटौं। जय मसीह। धर्म विनोद बरालजी हुनुहुन्थ्यो, हामीसँग पाटनबाट जोडिनु भएको थियो भने तपाईँ नै हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी कुमार अब्राहम सर।
0: जय मसी हरिबोल बुढा तुकीजी, आरामै हुनुहुन्छ?
2: सरले कस्तो छ? हजुर,
0: म ठिकठाक छु। हजुर, अनि खाना भयो हजुरको?
2: भयो भयो।
0: भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर,
0: प्रश्न राखौँ कि जवाब दिनुहुन्छ? हजुर,
2: प्रश्न राखौँ न एकचोटि।
0: प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखिएको छ?
2: दश आज्ञा।
0: प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ?
2: आमाको आदर गर।
0: परमेश्वरले घुस किन नखाओ भन्नुभयो?
2: परमेश्वरले घुस नखाओ किन भन्नुभएको छ? त्यो घुस खायो भने चाहिँ त्यो मान्छेको नैतिकता पतन हुन्छ भनेर।
0: ओके, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
2: हस्
0: हस्, धन्यवाद। जय मसीह। उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थुकीजी, हामीलाई सुन्दरी झलबाट जोडिनु भएको थियो भने के त आजको विजेता तपाईँ नै पो कि? र विजेतालाई प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र यतिखेर भने हाम्रो फोन नम्बर पनि एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। पहिलो प्रश्न रहेको छ प्रस्थान 20 अध्यायको शीर्षकमा के छ, र त्यस्तै गरेर दोस्रो प्रश्न रहेको छ प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ, त्यस्तै गरेर परमेश्वरले घुस किन नखाओ भन्नुभयो। यो तीनवटा प्रश्न तपाईँको निम्ति रहनेछ र अहिलेलाई भन्ने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा आज प्रस्थानको पुस्तकबाट केही महत्वपूर्ण प्रश्नहरू मैले तपाईँको निम्ति राखिरहेको छु र जसले तीनवटै प्रश्नको सही जवाब दिनुहुन्छ गोला प्रथाबाट हामी तपाईँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। र पहिलो प्रश्न रहेको छ, प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखिएको छ? प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखिएको छ? त्यस्तै गरेर प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ? तेस्रो प्रश्न, परमेश्वरले घुस किन नखाओ भन्नुभयो? परमेश्वरले घुस किन नखाओ भन्नुभयो? र यो तीनवटा प्रश्न तपाईँको निम्ति श्रोता हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र कार्यक्रमको एउटै उद्देश्य हो कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब दिन सकौं भन्ने नै हो। र यतिखेर भने कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी चन्द्रमाईजी, आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु हजुर। अनि खाना भयो हजुरको? प्रश्न राख्नु कि जवाब दिनुहुन्छ हजुर? प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखिएको छ? प्रस्थान 20 अध्यायको 12 पदमा के लेखिएको छ?
3: आफ्ना बुबा र आमालाई आदर गर कि जुन देश तिनीहरूलाई परम प्रभु आमा परमेश्वरले दिनुहुन्छ तिनीहरूलाई लामो आएको।
2: त्यस्तै गरेर परमेश्वरले घुस किन नखाओ भन्नुभयो?
3: किनकि घुसले मानिसलाई अन्धाधुन ल्याउँछ, हामी साक्षुराबाट टाढा हटाइदिन्छ।
2: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। चन्द्रमाया मगरजी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र उहाँले आफ्नो जवाब दिइसक्नु भएको छ। यो समय तपाईँको निम्ति हो के थाहा, आजको विजेता तपाईँ नै हो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालो मिडिया होमले। र फोन गर्नुहोस्, फोन लाइन पनि खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र कुनै पनि बेला कसैले सोधेको प्रश्नको जवाब हामी जब कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्छ भने हामी कुनै पनि मान्छेले सोधेको प्रश्नको जवाब पक्कै पनि दिन सक्छौ। र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। यतिखेर भने राख्न चाहन्छु निकै नै यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा। र गीतको बोल रहेको छ तिम्रो र मेरो बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा। र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9803344।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी, जय जलपा।
0: अमिताजी कस्तो हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: अनि हजुरको खाना भयो?
1: खाना भइसक्यो हजुर।
0: भनेपछि कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्न भ्याएको छैन, म लुगा धुँदै थिएँ, सम्झेर कुदिएर आएको।
0: ए हजुर हजुर हजुर। ल भन्नुहोस्, प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: हजुर, प्रश्न राखिदिनुहोस् न।
0: प्रस्थान बीस अध्यायको शीर्षकमा के लेखेको छ?
1: दस आज्ञा।
0: प्रस्थान बीस अध्यायको बाह्र पदमा के लेखेको छ?
1: आफ्ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परम प्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस् भन्नुभएको छ।
0: परमेश्वरले घुस किन नखाओ भन्नुभयो?
1: घुस चाहिँ आफ्नो कुलको आज्ञाकारिता चाहिँ हुन्छ भनेर।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। कार्यक्रम सुन्दै रहनु होला, अहिलेलाई छुटौं।
1: आफ्नो आफ्नो गवाईहरू चाहिँ अब मतलब बिग्रिन्छ भनेर चाहिँ घुस नखानु भनेको।
0: एकदमै एकदमै एकदम तपाईँको भनाइ एकदमै सही छ। अहिलेलाई छुटौं।
1: हुन्छ,
0: धन्यवाद। जय मसी। अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई पाटनबाट फोन गरेर साथ दिनुभएको थियो र यो समय तपाईँको निम्ति हो श्रोता। तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। भर्खर रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफ। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाफमा भने तीनवटा प्रश्न तपाईँको निम्ति मैले राखिरहेको छु। पहिलो प्रश्न रहेको छ, प्रस्थान बीस अध्यायको शीर्षकमा के लेखिएको छ? दोस्रो प्रश्न, प्रस्थान बीस अध्यायको बाह्र पदमा के लेखिएको छ? तेस्रो प्रश्न, परमेश्वरले घुस किन नखानु नखाओ भन्नुभयो? यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, तर बाहिरको जानकारी मैले पाइसकेको छु, केही छैन। तपाईँले फटाफट हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा, आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिटिया होमले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरको लागि।

0: यस कार्यक्रमलाई गीत झाम्पर प्रायोजन गरेको छ। सालोम मिडिया होम काठमाडौँ।
1: कुनै पनि फिल्म, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्री बनाउनु परेमा, साथै गीत रेकर्ड गर्नु परेमा र कुनै पनि कार्यक्रम अथवा विवाहको भिडियो खिच्नु परेमा हामीलाई सम्झनुहोस्।
0: सालोम मिडिया होम मोबाइल 9841687602, 9841687602 र 9818251240, 9818251240।
1: तपाईको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
0: सालोम मिडिया होम काठमाडौँ।
2: कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा तपाईँ यतिखेर हुनुहुन्छ र आज आइतबार 11 बजेदेखि 12 बजेसम्म म तपाईँलाई साथ दिने गर्छु प्रत्येक आइतबार, र तपाईँले पनि मलाई साथ दिइराख्नु भएको छ। कहिले त धेरैले साथ दिनुहुन्छ, कहिले थोरैले साथ दिनुहुन्छ, तर तपाईँको साथको लागि धेरै धेरै धन्यवाद। र कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाबमा प्रत्येक हप्ता 3 प्रश्न म राख्ने गर्छु, र आज पनि 3 प्रश्न मैले राखि नै रहेको छु। हामीलाई श्रोताहरूले फोन गरेर साथ दिने राख्नु भएको छ। र पहिलो प्रश्न रहेको छ, प्रस्थान 20 अध्यायको शीर्षकमा के लेखेको छ? दोस्रो प्रश्न, प्रस्थान 20 अध्यायको 12 पदमा के उल्लेख गरिएको छ? तेस्रो प्रश्न, परमेश्वरले घुस किन नखाओ भन्नुभयो? यो 3 प्रश्न आज तपाईँ र मेरो निम्ति रहनेछ, र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै पो कि? र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ सालोम मिडिया होमले। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234446, 9800234446। र हेर्नुहोला भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हजुर सर, जय नमस्ते हजुर।
2: जय नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: मलाई सरले साँच्चै बिर्सिदिन्छ, कहिल्यै चिनिस होइन।
2: लक्ष्मीजीले के भन्नु पर्यो भने म रामकोटबाट भन्नु पर्यो क्या। अनि किनभने तपाईँहरू कतिजना, हजुर कतिजनाको आवाज चाहिँ एउटै छ क्या, अनि हामीलाई छुट्याउनै गाह्रो लाग्छ। मलाई चाहिँ
1: केही छैन सर।
2: लक्ष्मी मगर्जी होइन त?
1: हजुर सर।
2: हजुर हजुर, ल लक्ष्मीजी भन्नुहोस्, त्यतिखेर प्रश्न राखौँ कि जवाब दिनुहुन्छ?
1: हुन्छ सर, म जवाफ दिने कोसिस गर्छु।
2: हुन्छ हजुर, सुरु गर्नुहोस्।
1: पहिलो प्रश्न रहेको छ दौर्भाग्य।
2: हजुर।
1: दोस्रो प्रश्न रहेको छ, आफ्ना बुबा र आमालाई आधार गर्नु कि जुन देश तिमीहरूलाई परम प्रभासमा परमेश्वरले दिनु हुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। तेस्रो प्रश्न छ, अब जस्तै परमेश्वरले घुस किन नखानु भन्नुभयो, अब त्यो चाहिँ अब जस्तै हामीलाई दशाकेमा व्यभिचार नगर्नु चोरी नगर्नु भने जस्तै, अब हामी चाहिँ परमेश्वरको छोराछोरी भएर घुस खाएर अनि तिमीहरू पनि अब आफ्नो धर्मलाई नबिगार अनि संसारको मान्छे जस्तो नहो अनि परीक्षामा फस्नु जस्तै हो, अब हामीले अरू एकअर्काको घुस खानु पनि होइन
2: सर।
1: तेस्रो प्रश्न चाहिँ म अब त्यही भन्न चाहन्छु सर।
2: धेरै धेरै धन्यवाद लक्ष्मीजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौँ।
1: हुन्छ सर, हजुरलाई पनि धेरै धन्यवाद।
2: जयमसी लक्ष्मी मगर्जी रामकोटबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ, केही समय अझै पनि हामीसँग छ। तपाईँको जवाब तपाईँले दिन सक्नुहुनेछ, हाम्रो प्रश्न हामीले राखिसकेका छौँ। र हाम्रो फोन नम्बर एकचोटि तपाईँको लागि बताउन चाहन्छु, 4470754 अथवा 477075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: सोच्नु परेमा हामीलाई सम्झनुहोस्।
1: तालोङ मिडिया होम मोबाइल 9840-87-68-02 9840-87-68-02 र 9918-25-12-40 9918-25-12-40।
0: तपाईँको सन्तुष्टि नै हाम्रो पहिलो चाहना।
1: तालोङ मिडिया होम काठमाडौँ।
2: आदरणीय श्रोता, अब भने हामी कुनै पनि फोन कल लिने छैनौं र तपाईँको निम्ति एउटा संगीत राख्न चाहन्छु। त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु। अहिलेलाई भने यो संगीतको साथ

आदरणीय श्रोता भवन लगभग कार्यक्रम अन्त्यतिर हामी आइसकेका छौं र आजको विजेताको नाम पनि मैले तपाईँलाई बताउनै पर्ने हुन्छ र गएको हप्ताको विजेताको नाम पनि मैले बताउनु पर्ने हुन्छ कार्यक्रममा र गएको हप्ता हामी उपस्थित हुन सकेका थिएनौं र हाम्रो प्राविधिक मित्रले हामीलाई सहायता गर्नुभएको थियो विजेताको नाम दिएर र आजको विजेताको नाम चाहिँ रहेको छ त्योभन्दा अगाडि म जवाब दिन चाहन्छु प्रस्थान २० अध्यायको शीर्षकमा के लेखेको छ भन्दाखेरि दशाज्ञा भनेर लेखेको छ प्रस्थान २० अध्यायको १२ पदमा के उल्लेख गरेको छ भने आफ्नो बाबु र आमालाई आदर गर भनेको छ परमेश्वरले घुस किन नखाओ भन्नुभयो

0: भन्दाखेरि किन निकै नै राम्रो कुरा छ यो चाहिँ प्रस्थान त्यसको हातमा, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई हटाइदिन्छ होइन। त्यो भएर तपाईँ र मैले घुस खानु पनि हुँदैन र घुस दिनु पनि हुँदैन। र जो जतिले कार्यक्रममा फोन गर्नुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको विजेता हुनुहुन्छ धर्म विनोद बरालजी।
1: Congratulations.
0: र गएको हप्ताको विजेता पनि हुनुहुन्छ। गएको हप्ता 2083/2/24 गतेको विजेता उत्तम शिवाकोटीजी।
1: Congratulations.
0: दुवैजनालाई बधाई दिन चाहन्छु। तपाईँहरूको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै र सालो मिडिया होमलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: पानी पर्दा गुनासो नगर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 34 यहाँलाई स्वागत छ। जब तपाईसँग आधा गिलास मन पर्ने पेय पदार्थ हुन्छ, यसलाई हेर्ने दुई तरिकाहरू छन्। तपाईँ या त भन्न सक्नुहुन्छ कि गिलास आधा भरिएको छ, वा तपाईँ यसलाई आधा खाली भन्न सक्नुहुन्छ। तपाईँको हातमा तपाईँको मन पर्ने पेय पदार्थको आधा गिलास भएकोमा तपाईँ कृतज्ञताको मनोवृत्ति राख्न सक्नुहुन्छ, वा तपाईँ गुनासो गर्न सक्नुहुन्छ किनभने तपाईँको पेय पदार्थ आधा सकिएको छ। यो एउटा सरल उदाहरण हो जसले प्रत्येक दिन हामीले महसुस गर्ने आनन्द वा दुःख निर्धारण गर्न हाम्रो मनोवृत्ति कति महत्वपूर्ण छ भनेर देखाउँछ। हामी सबैले जीवनमा नकारात्मक परिस्थितिहरूको अनुभव गर्छौं। ती परिस्थितिहरूसँग व्यवहार गर्ने हाम्रो दृष्टिकोणले हामी आनन्दले भरिएको जीवन बाँचिरहेका छौं कि दुःख र शोकले भरिएको जीवन बाँचिरहेका छौं भन्ने कुराको निर्धारण गर्छ। फिलिपीको पुस्तक 2:14 गनगन अथवा वाद विवाद नगरी सबै काम गर्दै जाओ। केही मानिसहरू जीवनका सबै साना कुराहरूको बारेमा गुनासो गर्न खोज्छन् जुन उनीहरूले चाहे अनुसार चलिरहेको छैनन्। तिनीहरू मौसमको बारेमा हिजो राति पर्याप्त निन्द नपाएकोमा र मानिसहरूले उनीहरूसँग कस्तो व्यवहार गरिरहेको छन् भन्ने बारेमा गुनासो गर्छन् र तिनीहरूको गुनासोहरूको सूची लामो समयसम्म चलिरहन्छ। गन्तीको पुस्तक 11:1 यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूको विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो तब उहाँको क्रोध तन्कियो र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। धेरै गुनासो गर्ने मानिसहरूको बारेमा परमेश्वरले के सोच्नुहुन्छ भन्ने कुराको स्पष्ट संकेत यस बाइबल पदले दिन्छ। यो व्यवहार देखेर उहाँ धेरै रिसाउनुहुन्छ। एफिसीको पुस्तक 4:29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। हाम्रो मुखबाट निस्किने शब्दहरू सधैँ सकारात्मक हुनुपर्छ जसले हाम्रो कुरा सुन्नेहरूलाई सुधार गर्न मद्दत गर्नेछ। याकुबको पुस्तक 3:5-9 त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराहरूको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको छिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौ र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सडाप्दछौ। प्रिय श्रोता, हामी प्रत्येकसँग परिस्थितिहरूमा कसरी प्रतिक्रिया दिने भन्ने छनौट छ। हामी परमेश्वरका प्रतिज्ञाहरू स्वीकार गर्न र आभारी रहन छनौट गर्न सक्छौ, वा हामी हाम्रो परिस्थितिको बारेमा गुनासो गर्ने छनौट गर्न सक्छौ। जब पानी पर्छ हामी भिज्यो भनेर गुनासो गर्न सक्छौ, वा हामी त्यो वर्षाको सकारात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्न सक्छौ। जस्तै किसानहरूले आफ्नो बाली उब्जाउन पानी पाउँछन्। हाम्रो मनोवृत्तिले जीवनमा हामीले यात्रा गर्ने दिशा निर्धारण गर्छ। जब हामी कृतज्ञ हुने मानसिकतासँग मिल्न हाम्रो सोच परिवर्तन गर्छौं र हामी हाम्रो परिस्थितिलाई परमेश्वरको वचनमा भएका प्रतिज्ञाहरूबाट आउने दृष्टिकोणबाट हेर्छौं, तब हामी आनन्दले भरिएको जीवन बिताउन सक्षम हुन्छौं। हाम्रो दिमाग एक शक्तिशाली उपकरण हो। जब हामी हाम्रो सोच परिवर्तन गर्छौं, हामी हाम्रो कार्यहरू परिवर्तन गर्छौं, र जब हामी हाम्रा कार्यहरू परिवर्तन गर्छौं, हामी हाम्रो भविष्यको मार्ग परिवर्तन गर्छौं। रोमीको पुस्तक 8:28 हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। प्रिय श्रोता, नकारात्मक परिस्थितिहरूलाई सकारात्मक सोचका साथ व्यवहार गर्नुहोस्। तपाईलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्दै कृतज्ञ रहनुहोस् र उहाँले तपाईँको जीवनको लागि अँध्यारा क्षणहरूमा तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
5: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपाने ज्यूको साथमा सुन्न नभुल्नुहोला।
7: यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
9: र सरिता महर्जन 9841191094, 9841191094।
7: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको इक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
3: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 98-13-18-91-65 98-13-18-91-65।

जयबीसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता कार्यक्रमको न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता आइतबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र तपाईँको भजन गीत संगीतहरू तपाईँले गाउनु भएको भजन गीत संगीतहरू हामी प्रस्तुत गर्छौं अन्ताक्षरी खेल्छौं। श्रोताहरूमा नै अन्ताक्षरीलाई निरन्तर अगाडि बढ़ाउँदछौ र एकजना श्रोतालाई हामी रिचार्ज कार्ड पनि कार्यक्रमको अन्तिममा प्रदान गर्दछौ लकी ड्र मार्फत। र आज पनि तपाईसँग कुराकानी गर्न र यो समयलाई एकदमै गीत संगीतमय बनाउन हामी एकदमै उत्साहित छौं र केही नियमहरू छन् कार्यक्रममा। एकजना श्रोताले दुईचोटिसम्म भाग लिन सक्नुहुनेछ र तपाईँले चाहिँ कृपया एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनुभयो भने अर्को श्रोताले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, समय प्राप्त गर्नुहुनेछ। र सँगसँगै तपाईँले अवश्य पनि भजन गीतहरू गाएर साथ दिनुपर्ने हुनेछ र जुन अक्षर तपाईँको भागमा पढ्न सफल हुन्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाउनु पर्ने हुन्छ। र कार्यक्रममा चाहिँ हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ राइजिङ फ्रुट सेन्टरले र हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र 98 23 44 6 46। र एउटा गीतबाट कार्यक्रमलाई म अगाडि बढ़ाउन चाहन्छु र यही गीतबाट म तपाईँलाई एउटा अक्षर पनि दिन गइरहेको छु। गीत ध्यान दिएर सुन्नुहोला, सँगसँगै फोन गर्नको लागि एकदम तयार भएर बस्नुहोला। म भने गीतपछि उपस्थित हुने नै

अंगालो भरिको निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं हामीले, र तपाईँको लागि अक्षर क लिएर हामी आइसकेको छौं। र अब चाहिँ भने तपाईँले हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम गुड न्यूज अन्ताक्षरीको ढोका खुलिसकेको छ र अक्षर क छ। कबाट थुप्रै भजन गीतहरू छन्, कुनै पनि एउटा तपाईँले भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ र कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले जुन अक्षर छोड्नुहुनेछ त्यही अक्षरबाट फेरि अर्को श्रोताले भजन गीतहरू गाउनुहुनेछ। र फोन गरेर साथ दिनुहोला 01 47 70 74 हाम्रो टेलिफोन नम्बर रहेको छ। अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98 23 44 46 98 23 44 46 हाम्रो वाट्सएप नम्बर रहेको छ। र क अक्षरबाट थुप्रै भजन गीत संगीतहरू छ, तपाईँले गाएर साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ यो समय हामी फेरि पनि दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, भजन गीत गाएर साथ दिन सक्नुहुनेछ। गीतपछि उपस्थित हामी हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्छौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
1: हजुर हो,
0: हाम्रो लक्ष्मी महर्जनजी होइन त?
1: हजुर।
0: कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौ र लक्ष्मीजी क अक्षर छ आज तपाईँको भागमा भजन गीत गाउन तयार हुनुहुन्छ?
1: तयार छु, म गाउँछु है।
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद.
1: जिगु भनेर ग अक्षर छोड्नु भएन त?
0: हजुर
1: हजुर, एकदमै मिठो वादन गीत गाउनुभयो लक्ष्मीजी. नेपाली भाषामा हामीलाई आशिषित बनाउनु भयो, धेरै धेरै धन्यवाद. र कार्यक्रम सुन्दै गर्नु होला अहिलेलाई. छुटौँ हामी. जय मसी. हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो. उहाँले क अक्षरबाट मिठो भजन गीत गाएर ग अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ. र अक्षर गबाट थुप्रै भजन गीतहरू छ. एक दुईवटा भजन गीत त हाम्रो मनमा आइसकेको छ र तपाईँको मनमा पनि आइसकेको छ अवश्य पनि. तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ. फोनलाइन एकदमै खुल्ला रहेको छ. र ग अक्षरबाट सुरु हुने भजन गीत गाउने पालो चाहिँ अब तपाईँको रहेको छ र फोन गर्न सक्नुहुनेछ. एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ हामी. ग अक्षरबाट सुरु हुने भजन गीतको साथमा तपाईँ उपस्थित हुन सक्नुहुनेछ. गीतपछि हामी उपस्थित हुने नै छौं.

0: निगिनीबाट गीत तपाईँको निम्ति राखिरहेको श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी।
1: जय मसी हजुर।
0: हाम्रो अमिताजी बोल्दै हुनुहुन्छ। कस्तो हुनुहुन्छ हजुर? मेन प्रब्लम महिमा भएको होस् र अमिताजी, हाम्रो लक्ष्मीजीले चाहिँ ग अक्षर छोड्नु भएको छ। तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन?
1: आमेन
0: आमेन। हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: म गाइदिन्छु है।
0: हुन्छ,
1: मेरो स्वर त राम्रो छैन, तैपनि म पनि नेवारीमै गाइदिन्छु।
0: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ। अलि सोचेर बुझिदिनु होला भाषा चाहिँ।
0: हुन्छ हजुर।
1: हुन्छ

Cita-ananda jiban bita thagu pranta kabiya.

0: ए आमेन
1: आमेन भनेपछि द अक्षर
0: मलाई प्रेम गर्नुहुने परमेश्वरले धेरै नै माया गर्नुहुन्छ। सदा सदा हामीलाई चाहिँ चिन्ता लिनुहुन्छ हाम्रो लागि। हामीलाई प्रेम गर्नुहुने परमेश्वरले।
1: आमेन। अमिताजी एकदमै अर्थपूर्ण भजन गीत गाउनुभयो र द अक्षर छोड्नुभयो होइन त?
0: हजुर
1: द अक्षर छोड्नुभयो।
0: द अक्षर
1: हजुर हुन्छ। धेरै धेरै धन्यवाद अमिताजी।
0: धन्यवाद।
1: र हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र अक्षर द तपाईँको लागि उहाँले छोड्नु भएको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो अह कोही श्रोता हुनुहुन्थ्यो फोन लाइनबाट बाहिरिसक्नु भएको छ र अक्षर द दयाको दबाट शुरू हुने भजन गीतहरू तपाईँले गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। फोन लाइन एकदमै खुल्ला रहेको छ र कार्यक्रमको न्यूज अन्ताक्षरी हामी तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत चाहिँ तपाईँसँग नै हामी कुराकानी गरिरहेको छौँ। श्रोता माझमा नै अन्ताक्षरी निरन्तर अगाडि बढ़िरहेको छ। तपाईँले पनि यो समयमा भजन गीतहरूको साथ दिन सक्नुहुनेछ र कार्यक्रमको अन्तिममा हामी लकी ड्र गर्छौं र एकजना श्रोतालाई रिचार्ज कार्ड पनि प्रदान गर्दै आइरहेको छौं र त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले फोन गर्नुहोला र हामी जे पनि गरिरहेको छौं प्रभुको महिमाको लागि गरिरहेको छौं र यो समयमा फेरि पनि एउटा गीतको साथ दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: मिठो मिठो गीत तपाईँको निम्ति राख्यौँ। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो
1: हेलो
0: एकदमै आरामी छौ। तपाईँ कस्तो हुनुहुन्छ? धेरै धेरै धन्यवाद। र हाम्रो अमिताजीले द अक्षर छोडेर जान्नु भएको छ, तपाईँ तयार हुनुहुन्छ?
1: आमेन
0: आमेन। हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: हालेलुया यति मात्रै है
1: आमेन। तिम्रो बाटोमा डोर्या यो भनेर यो अक्षर छोड्नु भयो। धेरै धेरै धन्यवाद सावित्रीजी, प्रभु धेरै आशिष दिनु भएको र सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले यीशुको य अक्षर छोड्नु भएको छ र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जय मसिना।
1: जय मसिना। हाम्रो साराजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै ठिकठाक, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थना।
1: तपाईँलाई धन्यवाद भएको साराजी। र यीशुको य अक्षर तपाईँको भागमा छ, तपाईँ भजन गीत गाउन तयार हुनुहुन्छ?
2: एकदमै म तयार छु हजुर, यीशुको
1: हो हजुर, यीशुको य हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ।

0: आमेन आमेन र धेरै धेरै धन्यवाद साराजी. अहिलेलाई छुट्टो हामी जय मसी. हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो र उहाँले र अक्षर छोडेर जानुभएको छ भने व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँले स्वागत गरौं. हेलो
1: हेलो,
0: जय मसी. हाम्रो ताराजी बोल्दै हुनुहुन्छ. माफ गर्नु होला रुचजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक छ. यहाँ ग्यास नबलेर दिमाग खराब भएर बसिरहेको छु. यहाँनिर खाना बनाउने टाइम भयो त, 10:50 भइसक्यो. हिजो ग्यास सफा गरेको
0: हिसाबले
1: हिजो तपाईँ के तेल लगाएर ग्यास नबलेर बल्दै नबलेर दुःख भइरहेको छ
0: यहाँनिर. यो परिस्थितिमा पनि अब मिलेर प्रभुको महिमा नै गरौँ रुचजी. हजुर, हुन्छ. र अक्षर छ हाम्रो सारा तामाङजीले र अक्षर छोड्नु भएको छ, सुरु गर्न सक्नुहुनेछ.

0: हजुर
1: धेरै धन्यवाद जय मसीह। हाम्रो रुथ मंगरातीजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँले रगतले रगतले बोलको भजन गीत गाएर जानुभएको छ र ल अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर लबाट भजन गीत गाउन कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हजुर
2: जयमसी
1: फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा र अहिले चाहिँ कस्तो ठ्याक्कै लक्ष्मीजीलाई ल अक्षर परेको छ है
2: लै परेको
1: छ है
2: म चाहिँ खुसी खुसी मनाउँछ है नेवारीमै गाउँछ है
1: हजुर ल अक्षरबाट हो लक्ष्मीजी
2: हजुर हो अनि नेवारीमा चाहिँ ले त्यानु ले त्यानु भन्छ
1: हुन्छ हुन्छ सुरु गर्न
2: खुसी मनाउनलाई चाहिँ ले त्यानु भन्छ
1: ए ल हुन्छ हुन्छ हजुर

0: धन्यवाद
1: प्रभु ख्रिस्ट या जय भनेर यो अक्षर छोडिदिनुभयो. धन्यवाद लक्ष्मीजी. अहिलेलाई छुटौँ हामी. हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले चाहिँ खुसी खुसी मनाऊ जुन हामीले कोरसहरू गाउँछौ यसलाई चाहिँ उहाँले नेवारी भाषामा गाउनु भएको छ र यीशुको य अक्षर छोड्नु भएको छ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
2: हजुर
1: एकदमै स्वागत. हुन्छ, केही छैन, फेरि पनि तपाईँलाई एकदम स्वागत छ कार्यक्रममा र यीशुको य अक्षरबाट सुरु हुने भजन गीत गाउन तयार हुनुहुन्छ. हजुर,
2: फेरि
1: अक्षर ए. हजुर, हुन्छ, सुरु गर्नुहोस्.

0: धन्यवाद जय मसी. रुत्मा गादीजी कुवेतबाट हुनुहुन्थ्यो. यो अक्षरबाट गाउनु पर्ने उहाँले अ अक्षरबाट गाउनु भएको छ र पनि ठिकै छ. हामीले उहाँलाई यति चाहिँ लियौं अवसर र ज अक्षर छ अब चाहिँ हामीसँग जबाट भजन गीत गाउन कोही हुनुहुन्छ श्रोता उहाँलाई स्वागत गरौं. हेलो. कोही श्रोता हुनुहुन्थ्यो फोनबाट बाहिरिसक्नु भएको छ र केही छैन तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र जबाट चाहिँ तपाईँले भजन गीत गाउन सक्नुहुनेछ. कोही हुनुहुन्छ श्रोता उहाँलाई स्वागत गर्छु म. हेलो हेलो हेलो
1: हेलो
0: सावित्रीजी जय मसी स्वागत छ तपाईँलाई फेरि पनि.
1: जय मसी.
0: हजुर र ज अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: एकदम तयार छु.
0: हुन्छ सुरु गर्न सक्नुहुनेछ.

हुन्छ, धेरै धेरै धन्यवाद सावित्रीजी, र यसलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो, जय होस् यीशु राजाको, मुक्तिदाताको, उद्धारकर्ताको भनेर उहाँले निकै मिठो भजन गीत गाएर जानुभएको छ र क अक्षर तपाईँको लागि छोड्नु भएको छ र अब चाहिँ तपाईँले क अक्षरबाट शुरू हुने भजन गीत गाएर साथ दिनुपर्ने हुनेछ र हाम्रो फोन लाइन एकदमै खाली रहेको छ, खुला रहेको छ, तपाईँले फोन गर्न सक्नुहुनेछ। एउटा गीतको साथ दिन चाहन्छु यो समयमा, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राखेर कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी फेरि पनि,
0: जय मसी फेरि पनि अमिताजी, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, र अक्षर कबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ?
1: आमेन।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: हुन्छ, म 111 नम्बरको भजन गाइदिनेछु।
0: हुन्छ हजुर।

दुसैमा प्राण दिए म जस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए काटेको निन्दा

0: म जस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए। आमेन
1: आमेन। म जस्तो पापीलाई बचाउन क्रुसैमा प्राण दिए भनेर चाहिँ ए अक्षर छोडिदिनु भयो। धन्यवाद अमिताजी, अहिलेलाई छुटौँ हामी। जय मसी।
0: धन्यवाद, जय मसी।
1: हजुर, अमिताजी हुनुहुन्थ्यो, ऐनाको ए अक्षर छोड्नु भएको छ र कोही श्रोता आइ पनि सक्नु भएको छ। आजको कार्यक्रमको अन्तिम कलर हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो,
2: हजुर, जय मसीह,
1: जय मसीह।

0: ये को भयो आयो
1: चढाई. हुन्छ हुन्छ हुन्छ, ठिक छ, यो अक्षरबाटै गाउनुहोस् न.
0: यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ, यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ. छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र, छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र. यीशुको बानी सुन न साथी, समय हुँदाने दुई दिनको जीवन पलमा बिछ, पाउनु त के छ र. दुई दिनको जीवन पलमा बिछ, पाउनु त के छ र. ज्ञानी र मूर्ख, गरीब र धनी, नमर्नेको छ र. ज्ञानी र मूर्ख, गरीब र धनी, नमर्नेको छ र. प्राण गएपछि साँचो न्याबाट कुकुम कन्छ र. प्राण गएपछि साँचो न्याबाट कुकुम कन्छ र. यीशुको बानी सुन न साथी, समय हुँदानी दुई दिनको जीवन पलमा छ, पाउनु त के छ र. म दिन्छु शान्ति उद्धार मुक्ति, यीशुको बानी छ. म दिन्छु शान्ति उद्धार मुक्ति, यीशुको बानी छ. यीशुमाथि विश्वास गरी उद्धार पाउनु छ. यीशुमाथि विश्वास गरी उद्धार पाउनु छ. यीशुको बानी सुन न साथी, समय हुँदाने दुई दिनको जीवन पलमा बिछ, पाउनु त के छ र. दुई दिनको जीवन पलमा बिछ, पाउनु त के छ र. हजुर,
1: साह्रै अर्थपूर्ण भजन गीत गाउनुभयो राम्ररी. प्रभुले धेरै आशिष दिनुभएको श्रीलाई छिटो हामी भन्दै थियौं. राम्ररी सिपाहीजी हुनुहुन्थ्यो र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं र एउटा गीतको साथ यो समयमा हामी तपाईँलाई दिन चाहन्छौ. गीतपछि हामी लकी ड्र मार्फत एकजना श्रोताको नाम सहित उपस्थित हुने नै छौं.

0: गर्छौं, जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम रहेको छ लक्ष्मी महर्जन। लक्ष्मीजी, तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। तपाईँले आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाइदिनुहुनको लागि अनुरोध गर्न चाहन्छु र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फुड सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। प्राविधिक मित्र सन्ध्याजी, सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज अन्ताक्षरीबाट यो समय म पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।
1: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर, बल्खु कुलेश्वर, काठमाडौँ, सप नम्बर 2,
2: म्यानेजिङ डिरेक्टर राजन खड्की, फोन नम्बर 98-13-18-91-65, 98-13-18-91-65।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: हेलो
4: हजुर। हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी।
5: ल दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मेरो एसई पनि सकियो,
17: मेरो प्लस टूको एक्जाम पनि सकियो,
16: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
18: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
19: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
19: 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
16: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
20: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
16: कहाँ छ?
20: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
16: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
20: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
16: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
21: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
0: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
22: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पण लिएर प्राविधिक मित्र विजयजी र म प्राम उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमबाट यो अति नै महत्वपूर्ण कार्यक्रम धेरैले मन पराउनु भएको कार्यक्रम समर्पण र विशेष गरिकन म के महत्वपूर्ण कुरा आज तपाईँ र मेरो निम्ति राख्नेछु किनभने हामी प्रभुको जन भएको कारणले हाम्रो दैनिकी जीवनमा नभई नहुने कुरा भनेको एउटा मानिसलाई बाँच्नको लागि घाँस बाँस र कपास चाहिन्छ भने एउटा क्रिश्चियन जीवन पनि बाँच्नको लागि प्रार्थना संगति बाइबल अध्ययन एकदमै आवश्यक पर्छ। एउटा मान्छे त घाँस बाँस कपास भएन भने ऊ रहन सक्दैन भने एउटा विश्वासी पनि त आत्मिक रूपमा होइन हामीलाई शरीरमा घाँस बाँस कपास चाहिन्छ भने त आत्मिक रूपमा पनि हामी बाँच्नको लागि हामीलाई प्रार्थना बाइबल अध्ययन संगति होइन यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन्। तपाईँ र मेरो जीवन कस्तो छ यी तीनवटा कुरामा हामी अब्बल छौँ कि छैनौँ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदछ र जस्तो एउटा विश्वासीको जीवन जहिले पनि प्रार्थनाद्वारा सुरु हुन्छ होइन अनि ऊ सु जब ऊ उठ्छ प्रार्थना गर्छ प्रभुसँग समय बिताउँछ होइन अनि प्रभु दिनभरि तपाईँले सुरक्षा दिनुभयो अनि बेलुका ऊ फेरि ओछ्यानमा बस्छ भन्छ प्रभु दिनभरि सुरक्षा दिनुभयो धन्यवाद रातमा आउने खतरा जोखिमबाट जोगाउनुहोस् होइन यी कुराहरू हुनुपर्छ हाम्रो जीवनमा एउटा व्यक्तिगत जीवनमा त्यो हुनुपर्छ झन् पारिवारिक जीवनमा झन् प्रार्थनाको एकदमै महत्वपूर्ण कुरा छ। हेर्नुहोस् हामी परिवारमा छौँ भने कहिलेकाहीँ सम्बन्ध बिग्रिरहेको हुन्छ एउटा श्रीमान श्रीमती बीच पनि सम्बन्ध बिग्रिरहेको हुन्छ होइन आफन्त दाजुभाइहरूसँग पनि सम्बन्ध बिग्रिरहेको हुन्छ तर यी कुरालाई मिलाउने एउटा वेदी छ त्यो भनेको प्रार्थनाको वेदी। जब त्यो वेदी त्यहाँ बनाउँछौँ अनि हामी प्रार्थना त गर्छौँ नि त होइन जहिले पनि मनमा भएका कुराहरू राखेर प्रार्थना गर्ने गर्नुपर्छ आज यस्तो भयो यस्तो भयो योसँग यस्तो भएको छ अथवा क्षमा आदान प्रदान गरेर प्रार्थना गर्दा एक प्रकारको आशिष तपाईँ र मलाई प्राप्त पक्कै पनि हुन्छ परमेश्वरले त्यो आशिष पक्कै हामीलाई दिनुहुन्छ तर हामीमा यो प्रकारको हृदय चाहिँ पक्कै पनि हुनुपर्छ एउटा क्षमाको हृदय अनि हुन सक्छ परिवारमा चाहिँ सम्बन्ध नबिग्रेकै राम्रो देखिन्छ सुनिन्छ छोरी आमासँग बोल्दैन आमा छोरीसँग बोल्दैन बाउ छोरासँग बोल्दैन छोरा बाउसँग बोल्दैन परिवारमा अरू सदस्यहरू पनि हुन्छन् सासू ससुरा होइन ती सबै कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ। त्यो भएर तपाईँ र मैले जहिले पनि सम्बन्ध बिगारेर भन्दा पनि सम्बन्ध सुधारेर अघि बढ्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ र परमेश्वरको इच्छा पनि यही हो तर तपाईँ र मैले के गरिरहेका छौँ भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। मलाई लाग्छ परिवारमा छौँ भने प्रार्थना गरौँ एउटा वेदी बनाऊ पारिवारिक वेदी होइन ठिकै छ भन्ने छ भने तपाईँको पर्सनल प्रार्थना पनि तपाईँ र मेरो हुनैपर्छ प्रभुसँग समय हामीले बिताउनै पर्छ। यो भयो प्रार्थनाको कुरा। अब बाइबल अध्ययनको कुरा तपाईँ मोबाइल अध्ययनमा बढी हुनुहुन्छ कि बाइबल अध्ययनमा बढी हुनुहुन्छ आजभोलि एकदमै डरलाग्दो कुरा छ होइन जहिले पनि मोबाइल होइन जतिखेर पनि मोबाइल जहाँ पनि मोबाइल हामी जाउँ जहाँसुकै जाउँ मोबाइल लिएर जाउँ तर सङ्गति जाँदा त कम्तीमा पनि बाइबल लिएर त मण्डलीभित्र पसौँ जब तपाईँ मोबाइल हुन्छ नि तपाईँको ध्यान तपाईँको मोबाइलमा भएको बाइबलमा छाँदैन क्या तपाईँ त्यहाँ बसेर मोबाइल खेलाएर बसिराख्नुभएको हुन्छ तपाईँको ध्यान वचनमा हुँदैन सङ्गतिमा हुँदैन भने किन जाने सङ्गति होइन यदि तपाईँ सङ्गति जानुहुन्छ भने दुई घन्टा तिन घन्टा मोबाइल चाहिँ घरमै राखेर जानु न कस्तो राम्रो कुरा हुन्छ तपाईँले ध्यान दिएर प्रभुको वचन सुन्न सक्नुहुन्छ तपाईँलाई डिस्टर्ब गर्ने मोबाइल हो मोबाइलै लिएर गइराख्नु भएको छ तपाईँ वचन सुनिराख्नु भएको छ ट्याङ्क एउटा म्यासेज आयो त्यो रिप्लाई दिँदा दिँदै होइन
तपाईँको ध्यान वचनमा कहिले पनि हुँदैन। त्यो भएर तपाईँ र मैले प्रभुलाई समय दिइरहेका छौँ कि मोबाइललाई समय दिइरहेको छौँ? हामी मण्डली बाइबल बोकेर गइरहेको छौँ कि मोबाइल बोकेर गइरहेका छौँ? यी कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा छ। र अर्को महत्त्वपूर्ण कुरा भनेको संगति है। हामी शनिबार त संगति जान्छौँ नै, कतिजना त बहाना बनाएर पनि संगति जानुहुन्न। म हिँड्न मात्रै आँटेको थिएँ भनेर भन्छौँ, कोही हिँड्न मात्रै आँटेको थिएँ, कस्तो टाउको दुख्यो, कस्तो पेट दुख्यो, बहाना हुन्छ। हिँड्नै मात्रै आँटेको थिएँ, पाहुना आउनुभयो, हिँड्न मात्रै आँटेको थिएँ प्रकारको क्या। संगतिमा चाहिँ बहाना होइन क्या, चाहना चाहिन्छ। परमेश्वरको वचन स्पष्ट रूपले भन्छ, ईश्वरको राज्य खोजी गर अनि सबै थोक तिमीलाई दिइनेछ, तिमीले पाउनेछौ, भेटाउनेछौ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: डाउन भाडामा,
8: गाउन भाडामा,
7: गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841087602, 9841087602
12: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
2: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
5: फोन नम्बर 40225-44, 40225-44
3: र 40225-72, 40225-72।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851-9625, 9851-9625 र 9862-24-82-10, 9862-24-82-10।
2: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत हुन चाहन्छु र तपाईँ र म विश्वासी भएको कारणले पनि आज मैले जोड्न खोजेको कुरा यही हो कि एउटा प्रार्थनाको जीवन, एउटा विश्वासको जीवन, एउटा संगतिको जीवन र एउटा बाइबल अध्ययनको जीवन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। कतिचोटि हामी यस्तो समस्यामा पर्छौँ क्या, जस्तो कहीँ गएको हुन्छ अब हामी त सधैँ प्रार्थना गर्ने मान्छे, तपाईँलाई कसैले प्रार्थनाको भाग दियो भने हामी त्यसलाई स्वीकार्दैनौँ क्या, मलाई माफ गर्नु होला, तपाईँले नै गर्नु न अथवा उहाँले गर्नु न भन्छौँ क्या। तर मलाई त यस्तो लाग्छ कसैले तपाईँलाई प्रार्थनाको भाग दियो भने स्वीकार्नुहोस्, कसैलाई पनि मलाई आउँदैन अथवा उहाँलाई दिनुहोस् तपाईँ नै गर्नुहोस् त्यस्तो कहिले पनि भन्नु हुँदैन। त्यो कसैले तपाईँलाई विश्वास साथ प्रार्थनाको भाग दियो भने त्यो प्रार्थनालाई उचाल्नुपर्छ। हामी विश्वासी हो नि त, विश्वासीले प्रार्थना गर्न सक्दैन र सक्छ नि, तर तपाईँ प्रार्थना गर्नै सक्नुहुन्न भने त गाह्रो छ होइन। हामी कुनै ठाउँमा गइरहेका हुन्छौँ, खाना खाने बेला हुन्छ, सुत्ने बेला हुन्छ, कहिले मिटिङ हुन्छ, कहिले के हुन्छ, हामीलाई प्रार्थना दिन सक्छन् मान्छेले, प्रार्थनाको भाग सुम्पिन सक्छौँ। त्यतिखेर आफ्नो भूमिका त हामीले निभाउनु पर्छ नि, मलाई आउँदैन भन्ने त एकदम लाजमर्दो कुरा हुन्छ। विश्वासी भएर पनि प्रार्थना गर्दैन भनेपछि त यसले बिहान पनि प्रार्थना गर्दैन होला, दिउँसो पनि प्रार्थना गर्दैन होला, बेलुका पनि प्रार्थना गर्दैन होला भन्ने प्रश्न त आउँछ नि होइन र पक्कै पनि त्यो प्रश्न नआओस्। अब कतिचोटि चर्चमा पनि पास्टरले तपाईँलाई यति धेरै जिम्मेवारीहरू दिनुहुन्छ होइन, त्यो जे पनि जिम्मेवारी हुनसक्छ तर उसले चाहिँ त्यसलाई के गरिदिन्छ, टारिदिन्छ क्या, म गर्दिनँ, म सक्दिनँ प्रकारको हुन्छ नि, त्यस्तो हामीले कहिले पनि गर्नु हुँदैन। होइन म गर्छु, मलाई दिएको जिम्मेवारी म वहन गर्छु भन्न सक्नुपर्छ। कुरा एकदमै महत्त्वपूर्ण कुरा छ तपाईँ मेरो जीवनमा र अहिलेलाई मैले फेरि पनि अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र हामीले जहिले पनि आफ्नो लागि मात्र होइन, कतिचोटि कस्तो हुन्छ भने हामी छोटो समय लिन्छौँ क्या प्रार्थनाको लागि, तर जब हामी वरिपरिका कुराहरूलाई सम्झन्छौँ प्रार्थना लामो हुनसक्छ। तपाईँ आफ्नै सर्कलमा प्रार्थना गर्नुभयो भने प्रार्थना छोटो हुनसक्छ, तर वरिपरि सम्झिनु भयो भने लामो हुनसक्छ। भनेको तपाईँले आफ्नो लागि भन्दा पनि प्रार्थना बढी हामीले अरूको लागि गरिदिनुपर्छ। समस्या त हामीले दिनदिनै देखिरहेका छौँ नि त, होइन? हाम्रो देश चलाउने अहिले नयाँ शासकहरू आउनु भएको छ, उहाँहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। हामीलाई मन नपराउने, हामीलाई खेद गर्ने व्यक्तिहरूको लागि हामी प्रार्थना गर्नुपर्छ, होइन? हाम्रो छिमेकीको लागि हामी प्रार्थना गर्नुपर्छ, हाम्रो छिमेकी राष्ट्रको लागि हामीले प्रार्थना गर्नुपर्छ, होइन? त्यो भएर जहिले पनि प्रार्थना गर्दा आवाजमा गर्नुपर्छ। हामी शान्त तरिकाले, तपाईँ एक्लै हो भने आफ्नो तरिकाले गर्नुहोस्, तर कोही चाहिँ ठुलो उसले प्रार्थना गर्ने, कोही चुप्प लाएर बस्ने गर्नुहुन्छ कि सबैजना चुप्प लाएर बस्यो भने ठिक छ, तपाईँ चुप्प लाग्नुहोस्, होइन भने ठुलो स्वरले प्रार्थना गरिरहेको छ भने तपाईँ र मैले पनि ठुलो स्वरले नै प्रार्थना गर्नुपर्छ। किनकि हाम्रो प्रार्थना चाहिँ फेरि मानिसले प्रार्थना अथवा यसरी जवाब पनि लगाउँछन् हामीलाई कि परमेश्वरले चुप्प लाएर गरेको प्रार्थना चाहिँ सुन्नुहुन्न, अथवा ठुलो आवाजले नै प्रार्थना गर्नुपर्छ र प्रकारको जवाब पनि मानिसहरूले दिन्छन्। तर मलाई यस्तो लाग्छ, प्रार्थनाको कुरामा किन कम्प्रोमाइज अथवा किन प्रश्न, यसरी गर्दा हुँदैन उसरी गर्दा हुँदैन भन्ने नै होइन नि। हामीलाई हाम्रो आमा बुवाले जस्तो कुराहरू सिकाउनु भएको छ, मण्डलीको गुरुबाहरूले कस्तो कुरा सिकाउनु भएको छ, त्यो कुरालाई मानिलिनुपर्छ, मलाई चाहिँ त्यो लाग्छ। अनि प्रार्थनाको बेलामा पनि हामी अलिकति सिरियस हुँदैनौँ, आँखा हेर्ने होइन यस्तो प्रकारका कुराहरू देखिन्छ, त्यो पनि गर्नु हुँदैन। निर्धक्कसँग प्रार्थना भनेपछि आँखा बन्द गरेर प्रार्थना गर्न थाल्नुपर्छ, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ। र तपाईँ र मैले भनाइ पनि त छ नि, जति धेरै प्रार्थना त्यति धेरै उत्तर, जति धेरै कम प्रार्थना त्यति धेरै उत्तर कम, प्रार्थनाको उत्तर कम पाउँछौँ। त्यो भएर प्रार्थना गर्ने योद्धाहरू पनि धेरै देख्छु म, उहाँहरूको जीवनमा परमेश्वरले अचम्महरू देखेका कामहरू गरि नै राख्नु भएको छ। र भने अहिलेलाई राख्न चाहन्छु अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा।

निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखे मैले र तीन चारवटा कुरा छ मैले तपाईँ र मेरो निम्ति राखे, एउटा प्रार्थना, बाइबल अध्ययन, विश्वास र संगति विश्वासीको जीवनमा एकदमै महत्वपूर्ण कुरा छन् र यो कुरालाई लत पनि बसाउनु पर्छ, प्रार्थनाको लत बस्नुपर्छ। होइन, कुनै पनि कुरा खाने बानी परेपछि त्यो खान पाइएन भने एक प्रकारको बिरामी हुन्छ नि, लत परेको हुन्छ नि, त्यस्तै प्रार्थनामा पनि हामी लत बस्नुपर्छ, बाइबल अध्ययनमा पनि हामी लत बस्नुपर्छ, संगतिमा पनि लत बस्नुपर्छ। हामी त्यो कुरामा क्रेजी हुनुपर्छ जुन कुराले परमेश्वरको नजिकतामा लान्छ। तर तपाईँ र मलाई के कुराले चाहिँ लगिरहेको छ, होइन, प्रार्थनाले नजिक लगिरहेको छ कि मोबाइलले नजिक लगिरहेको छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। र कतिचोटि हामीले त्यत्तिकै समय पनि बर्बाद गरिरहेका हुन्छौँ। समयलाई जसरी सदुपयोग गर्नुपर्ने हो त्यसरी हामीले सदुपयोग गरिरहेका हुँदैनौँ। त्यो भएर समयलाई पनि सदुपयोग गर्नुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ राख्दै कार्यक्रमबाट मैले बिदा माग्नुपर्ने हुन्छ र प्राविधिक मित्र विजयजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने हामी तपाईँका लागि प्रस्तुत गर्दैछौ जीवन गवाई। अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ जीवन रूपान्तरण भएको कथा सुनाउने सेगमेन्ट उज्यालो किरण लिएर आएका छौं। अब लागौं उज्यालो किरणतर्फ। हुन्छ, कार्यक्रम उज्यालो किरणमा आदरणीय सरलाई स्वागत छ।
1: हुन्छ, धन्यवाद।
0: साउल सरको बारेमा हाम्रो श्रोताहरूको लागि नै हजुरलाई कसरी चिन्ने, श्रोताले थोरै आफ्नो बारेमा हजुरले प्रभुलाई कसरी विश्वास गर्नुभयो त्यो एउटा यात्रालाई छोटो रूपमा चाहिँ भन्नुहुन्छ यो समय हाम्रो श्रोताको लागि।
1: धन्यवाद सर्वप्रथम यो मौकाको लागि। मेरो नाम साउल श्रेष्ठ, मेरो जन्म भक्तपुरमै भयो। सुरुमा त हामी हाम्रो पृष्ठभूमि भनेकै हाम्रो हिन्दू पृष्ठभूमि हो। जब हामी सानो थियौँ त्यतिखेर हाम्रो परिवारमा चाहिँ विशेष गरेर मेरो ड्याडी र मेरो कान्छो भाइ बिमारी भयो। मेरो मम्मी चाहिँ अब धर्मकर्ममा धेरै आस्था राख्ने भक्ति राख्ने व्यक्ति हो, तर अब जे जस्तो गरे पनि उहाँहरूले चङ्गाई पाउनु भएन भनौँ न, घरमा शान्ति आएन, त्यो बिमारको कारणले अशान्ति भयो। एउटा समय मेरो मामाले मेरो मम्मीलाई चाहिँ प्रभु येशूको बारेमा बताउनु भयो, अनि त्यसपछि ख्रिस्टलाई विश्वास गर्यो भने चङ्गाई हुन्छ शान्ति हुन्छ भन्ने त्यो कुरामा हाम्रो परिवार विशेष गरेर मेरो मम्मी चर्च जाने उहाँले इच्छा प्रकट गर्नुभयो, अनि उहाँले हामीलाई पनि लिएर जानुभयो। अब मेरो चाहिँ पहिलो दिन चर्चमा जब हामी गयौं धेरै मानिसहरू थिए, पहिले गीत गाउँदा ताली बजाएर गीत गाउँथे नि, मलाई चाहिँ कस्तो अप्ठ्यारो लाग्थ्यो कि। अनि म प्रभावित चाहिँ के कहाँ भए भन्दा जब वचन बोल्ने प्रचारकले गवाई बाँड्नुभयो, त्यो गवाईबाट म प्रभावित भएँ। मैले चाहिँ त्यसलाई कथा भन्थे, ओहो कति पावरफुल कथा, यो कथा सुन्न चाहिँ म सधैँ आउँछु चर्चमा भनेर मैले दुईचोटिको गवाईमा मैले आफैलाई तयार गरे। होइन, अनि जब हामी यसरी प्रभुमा आयौं, साँच्चै प्रार्थनाले चाहिँ हाम्रो मेरो ड्याडी मेरो भाइलाई सुधार भयो, राम्रो भयो। त्यसपछि मेरो मम्मीले यस अब हामी सधैँ जाने भन्ने उहाँले निर्णय गर्नुभयो, अनि हामीलाई सधैँ लिएर जानुभयो। अनि म चाहिँ सानैदेखि यो बाल समाजमा हुर्केको हो, त्यसैले मलाई बाल समाजमा त्यो गीतहरू गाउने संगति गर्ने त्यो कुराले मलाई धेरै प्रभावित बनायो। अनि हामी प्रभुमा आएको केही महिनामै मेरो ड्याडीको बिमार मेरो भाइको बिमार निको भयो, त्यसैले झन् हामी परमेश्वरप्रति हामी एकदमै विश्वास गर्यौं। मेरो मम्मीले मलाई सानैदेखि के भन्नुहुन्थ्यो भने तिमीले चाहिँ प्रभुको सेवकाई गर्नुपर्छ है, सेवकाईलाई जानुपर्छ, यो बाहिरी जागिर साहिर खानेकुरा भन्दा प्रभुको काम गर्नुपर्छ भनेर यसरी नै मलाई उत्साह दिनुहुन्थ्यो
0: सानैदेखि।
1: अनि म जब जब चर्चको कार्यक्रमहरूमा म जान्छु, मम्मी एकदम खुसी मेरो छोरो चर्चको कार्यक्रममा गएको छ भनेर, अनि म पनि एकदम जान मन पराउँथे। अनि दोस्रो जान मन पराउने कारण चाहिँ म त्यहाँ संगति गरेर चाहिँ घरमा पढ्नु परेन नि त, अनि म पढाइमा मैले धेरै समय बिताउनु परेन, संगति जाँदा मेरो मम्मी खुसी, अनि त्यसपछि म संगतिमा लाग्थेँ। यसरी संगतिमा बढ्दै गएँ म, अनि सानै उमेरमा 8 वर्षको उमेरतिर भनौँ न, यो गौशालामा चाहिँ बेली ग्राहमको सेटेलाइट प्रोग्राम भएको थियो कि, त्यो ओपन कार्यक्रममा चाहिँ मैले जब बेली ग्राहमबाट मैले वचन सुने, उहाँले चाहिँ योहन्नाको पुस्तकबाट म नै हुँ भन्ने 7 वटा वक्ता त्यो वाक्य बोल्नुभयो, त्यहाँबाट प्रचार गर्नुभएको थियो। प्रचार पछि उहाँले ल जतिजना ग्रहण गर्न चाहनुहुन्छ भनेर उहाँले ग्रहण गर्नको लागि भन्नुहुँदाखेरि त्यतिखेर मैले प्रभुलाई ग्रहण गरेँ. त्योभन्दा अगाडि मैले ग्रहण गरेँ होला कतिचोटि, मलाई थाहा भएन.
2: तर
1: त्यो वचन सुनिसकेपछि उहाँ परमेश्वर हुनुहुन्छ भनेर चाहिँ मैले प्रभुलाई ग्रहण गरेँ.
2: अब अहिले हेर्नु पर्दाखेरि तपाईँ त्यो माहौलबाट आफ्नो परिवारको कारणले प्रभुमा आउनुभयो र बिस्तारै हजुरले आफ्नो भन्नुभएको जीवन जसरी प्रभुलाई तपाईँले विश्वास गर्नुभयो सासु हृदयले होइन, कसैको आमा बुवाले दबाब दिएर पनि होइन होइन. कतिले भन्छ नि विश्वास गर्दाखेरि विश्वासी क्रिस्चियन परिवारमै जन्मिँदा पनि क्रिस्चियन परिवारमै हुर्किँदा पनि जन्मजातै क्रिस्चियन हो अथवा जन्मजातै यो धर्मको कुराहरू लिएर त्यसरी जोड्ने गर्छन्. तर तपाईँले भन्नुभएको अनुसार त तपाईँले नियमित रूपमा सन्डे स्कूल चर्च गइरहे तापनि पछि चाहिँ तपाईँले वास्तविक रूपमा प्रभुलाई चिन्नु भएर अनि विश्वास गर्नुभयो भन्नुभयो, अनि यो चाहिँ अलिकति महत्वपूर्ण लाग्यो मलाई चाहिँ होइन. तपाईँले आफ्नै स्वेच्छाले नै प्रभुलाई स्वीकार गर्नुभयो, कसैको दबाब थिएन, एकदम खुसी लाग्यो. अब यो जर्नी यो यात्रा अझै हजुरको अहिले म जुन ठाउँमा रहेर कुराकानी गर्दैछु, हजुर नेपाल एभेन्जर बाइबल कलेजको हजुर डिनको रूपमा काम गर्दै हुनुहुन्छ होइन. मैले आज विशेष गरी हजुरसँग कुराकानी गर्न खोजेको हामी एउटा चाहिँ चर्चमा रहेर पास्टरले जसरी मण्डलीलाई हुर्काउने मण्डलीको लागि रेखदेख गर्ने पास्टरको एउटा चाहिँ मुख्य दायित्व भनेको गोठालोको काम गर्ने. आज धेरैजना नेपाली चर्चमा अलिकति समस्या देखिएको भनेको पास्टरले जुन भूमिका खेल्नुपर्ने थियो अथवा त्यो पास्टरलाई हेर्ने दृष्टिकोण मण्डलीले बुझ्ने दृष्टिकोण अलिकति त्यसमा कमी कमजोरी देखिएको कारणले गर्दाखेरि पनि तपाईँ पास्टर सेवकाईमा पनि हुनुहुन्छ बाइबल शिक्षक पनि हुनुहुन्छ, त्यसकारण खासमा यो गोठालोको काम के कस्तो हो, कतिको यो बिब्लिकल्ली यसलाई चाहिँ कसरी बुझाउन खोजिएको छ र हामीले कसरी बुझेका छौँ त्यसको बारेमा थोरै चर्चा गरौँ जस्तो लाग्छ मलाई.
1: पास्टरी टाइटल त आदरणीय टाइटल हो
2: हजुर.
1: पास्टरको दायित्व भनेको आफ्नो मण्डलीका भेडाहरूलाई आत्मिक रूपमा खुवाउने, झुटो शिक्षाबाट जोगाउनु, राम्रो ठिक ट्र्याकमा डोर्याउने काम चाहिँ पास्टरको काम भयो. अब राम्रो कुरो त एउटा पास्टरले आफ्नो चर्चलाई पूरा समय दिएर खटेको राम्रो, तर मेरो कमजोरी भनेको चाहिँ एज अ पास्टर अभिषेक भएको पास्टर हुँ तर मैले पूरा समय चर्चा दिन सकेको छैन. म बाइबल कलेजमा छु, बाइबल कलेजमा भाइ बहिनीहरूलाई सिकाउँछु अनि यो पनि एउटा पास्टरीय काम त हो, तर चर्चभित्र भन्दा पनि एउटा संस्थामा रहेर यो काम गर्दैछु मैले. अब चर्चमै रहेर काम गर्न सक्नु धेरै राम्रो कुरा हो, तर अब एउटा पास्टर चर्चमा फुल टाइम दिएर खटाउनको लागि हामीले अरू कति कुराहरू मिलाउनु पर्छ मण्डलीमा.
2: पास्टर चाहिँ के हो बाइबलीय दृष्टिकोणमा गोठालो, उसले चाहिँ रेखदेख गर्नुपर्छ भनेको छ, तर धेरै समय पास्टरहरूको आफ्नै कतिपय समयमा मण्डलीले नबुझिदिएको हो कि पास्टरलाई भन्ने पनि गुनासोहरू आउने गरेको कारणले मैले हजुरलाई यो प्रश्न सोधेको खासमा सर.
1: अब ख्रिस्ट यसु गइसक्नु भएपछि त चर्चलाई रेखदेख गर्नको लागि परमेश्वरले पास्टरहरूलाई जिम्मा दिनुभयो. अब पास्टरले एउटा अभिभावकको रूपमा एउटा स्पिरिचुअल फादरको रूपमा चर्चलाई हेर्नुपर्छ. अब त्यो दुईतर्फी हुन्छ यो चाहिँ होइन, पास्टरले पनि बेस्ट दिने हो भने चर्चले पनि पास्टरलाई चाहिँ पाल्नुपर्छ. जब चर्चले एउटा पास्टरलाई पाल्न सक्दैन भने बाध्य भएर पास्टर चाहिँ आफ्नो परिवारको लागि आफ्नो व्यक्तिगत अब आवश्यकताहरू पूर्तिको लागि कतै डिपेन्ड त हुनै पर्छ. त्यसैले म सम्पूर्ण मण्डलीहरूलाई पनि यो कुरा भन्न चाहन्छु, यदि हामी मण्डलीहरूले एउटा पास्टर चाहिँ पूरा रूपमा चर्चमा खटेको सबैको वास्ता गरेको चाहन्छ भने सबै विश्वासीहरू मिलेर पनि पास्टरको पूरा उसलाई चाहिने सम्पूर्ण होइन, भौतिक कुरा भयो आर्थिक कुराहरू भयो त्यो चाहिँ पूरा गर्न दायित्व लिनु चाहिँ पर्छ,
2: मण्डलीले दायित्व लिनुपर्छ.
1: यस,
2: त्यो भएन भने चाहिँ के हुन्छ दायित्व लिन नसकेको खण्डमा?
1: अब नेपालको कन्टेक्स्टमा अहिले नै हेऱ्यौँ भने केही नपाए पनि खट्टे पास्टरहरू हुनुहुन्छ, तर उहाँहरूले सके जति गर्न सक्नुहुन्न, सर्टेन समय दिनुहुन्छ.
2: उदाहरणको लागि कुनै पास्टर पनि हुनुहुन्छ र कुनै अन्य उहाँको दैनिक पेसा अरू केही नै छ भने त्यसले कतिको प्रभाव पार्छ मण्डली वृद्धिमा मण्डलीको सेवाकाईमा?
1: हुनुपर्ने जति चाहिँ हुँदैन, किनभने पास्टरले आफ्नो साइड जबको लागि पनि त्यहाँ ध्यान दिनुपर्छ, उहाँले त्यहाँ लगानी गर्नुभएकोलाई त्यो लगानीबाट प्रफिट पाउनको लागि त्यहाँ खट्नुपर्छ, त्यहाँ पनि समय दिनु पर्यो, अनि यता चर्चलाई पनि समय दिनु पर्यो. चर्चमा कतिचोटि यस्तो आइपर्छ त्यतिखेर हाजिर भइसक्नु पर्ने ठाउँमा पास्टर धेरैचोटि त्यस्तो कुरा चुक्छ, किनभने आफू यतातिर हुन्छ. त्यसैले पनि यसले त प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै प्रभाव चाहिँ पार्छ मण्डलीलाई बलियो बनाउन चुस्तताको लागि. यस्तै छ
2: हजुर, जस्तो अब यो कुरासँग चाहिँ डाइरेक्ट पास्टरलाई पाल्ने कुरा अथवा पास्टरलाई दिने कुरा मण्डलीले त्यो चाहिँ दशांश भेटीमा लगेर जोडिन्छ कि यो कुरा चाहिँ होइन मण्डलीमा दिएर मण्डलीमा विश्वासीहरूले दशांश भेटी दिएपछि न त पास्टरलाई त्यो कुराको आर्थिक कुराहरू लगायत अन्य सहायता पुग्ने हो तर अहिले के छ भने परिपाटी धेरैजना मण्डलीमा दशांश भेटी अथवा दिने कुरा त नयाँ करारमा आयो यो पुरानो करारको कुरा हो दशांश अहिले त किन दिनु पर्यो होइन मण्डलीलाई किन सहयोग गर्नु पर्यो पास्टरले पनि त आफूले काम गर्न सक्नुहुन्छ उहाँ पनि त एउटा इन्डिपेन्डेन्ट भएर मण्डलीलाई एक दिन मात्रै सेवा पुऱ्याए भइहाल्यो नि अरू दिन त छ दिन मजाले उहाँले काम गर्न सक्नुहुन्छ हामीले किन गर्नु पर्यो भन्ने खालको त्यो खालको मनस्थाय पनि कतिपय चर्चमा अझै पनि विद्यमान छ यो कुरालाई कसरी हेर्नुहुन्छ
1: अब केही व्यक्तिहरूले चाहिँ पास्टरले हप्तामा एकचोटि मात्र समय दिए पुग्छ अरू दिन नदिए आफ्नै काममा लागे हुन्छ भन्ने चाहिँ केही व्यक्ति हो मण्डलीको सबैले त्यो विचार त गर्दैन प्राय मण्डलीको हितमा मण्डली चाहिँ अब वृद्धि हुँदै जानुपर्छ भन्ने जसको सोच छ उसले त पास्टर 24 घण्टा खट्नुपर्छ भन्छ पास्टर मात्र होइन भयो भने त सबै विश्वासीहरू पनि खट्नुपर्छ मण्डलीलाई पास्टर एक्लै मात्र खटेर पनि हुँदैन त्यसैले अब यो दशांशको केस अब जोड्नु भएको हुन्छ यस पुरानो नियममा हामी जब हेर्छौँ दशांशको बारेमा त्यहाँ चाहिँ 10 आंश दिनुपर्छ भनेर स्पष्टसँग लेखिएको छ र उनीहरूले दशांश दिन्थे पनि अनिवार्य रूपमा थियो त्यो स्पष्ट पनि छ किन दिने भन्ने कुरा अब नयाँ नियममा हामीले हेऱ्यौँ भने दशांशको बारेमा हामीले स्पष्ट पाउँदैनौँ त्यहाँ बताइएको पनि छैन तर नयाँ नियमलाई हामीले ध्यान दिएर पढ्यौँ भने दशांशको बारेमा भन्दा पनि नयाँ नियमले चाहिँ 100 अंश दिनुपर्छ भन्ने विषयमा बोलेको छ अब हामी कतिजना दशांश दिन त हामी कति लोभ गर्छौँ इमानदारी त हामीमा छैन 100 अंश त हामीबाट परे जाओस् कहिले दिने 100 अंश
2: भनेको आफूले जति कमाए त्यो सम्पूर्ण प्रभुलाई दिने भन्ने कुरा हो
1: त्यो आफूले जति कमाए त्यति दिनुपर्छ भन्दा त्यसको अर्थ चाहिँ हामीले बेस्ट दिनुपर्छ त्यो 10% अड्केर बस्ने होइन हामी त यदि मण्डलीलाई केही परि आयो भने 10% दिइहाले त योभन्दा उता होइन होइन कि दिन सक्ने हुनु भनेको चाहिँ 100% जस्तै विश्वासीहरूले 10% दियो अनि पन्छेर बस्ने होइन नयाँ नियममा चाहिँ अब हामीले आफ्नो प्रभुले दिनुभएको दान वरदान अनुसार सबैलाई जे जे वरदान दिनुभएको त्यो चाहिँ एकदमै मण्डलीको हितको लागि परमेश्वरको महिमाको निम्ति चाहिँ परिचालन गर्ने त्यसलाई चाहिँ म 100 अंश भनेर चाहिँ बुझ्छु र म प्रायःलाई त्यो कुरा बताउने गर्छु अनि आज परमेश्वरले चाहने चाहिँ त्यो 100 अंश हो 10 अंश होइन त्यसैले जो व्यक्तिहरूले चाहिँ 100 अंश दिनको लागि रेडी हुन्छन् मण्डलीमा साँच्चै नै ठुलो वृद्धि हुन्छ अब पुरानो नियमकै 10% ल्याउन थाल्यो भने चाहिँ उनीहरूले 10% दिन्छ त्यसले अरू कुरामा चाहिँ उनीहरू
2: अलिकति फरक लाग्यो हजुरको कुरा चाहिँ जसरी कतिले त मण्डलीमा दशांश पनि नदिने होइन 10% पनि नदिने अवस्था त हुन्छ किनभने नयाँ करारमा त्यो दिनुपर्छ भन्ने कुरा त्यति महत्वपूर्ण छैन भन्ने बुझाइ पनि भएको अवस्थामा हजुरले भन्नुभयो 100 अंश दिनुपर्छ अलि झन् त्यो 10%मा मात्रै बाँधिने होइन 10% त दिनै पर्छ हामीले दिनु नै पर्छ हाम्रो दायित्व नै हो तर त्योभन्दा बढी हामी झन् खोलेर हृदय खोलेर दिनुपर्छ भन्ने कुरा गर्नुभयो है त्यसले चाहिँ पक्कै पनि हजुरले भन्नुभएको जस्तो पास्टरलाई चाहिँ एउटा फुल टाइम उसले चाहिँ सेवाकायमा खचिनको लागि प्रबन्ध गर्ने कुरादेखि लिएर मण्डली व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्न सक्छ भन्नुभयो चर्च वृद्धिका लागि नेपालको कन्टेक्स्टमा भेट्नु भएको छ त्यस्तो चर्चहरू तपाईँले अब विभिन्न देशैभरिका विद्यार्थीहरू यहाँ आउने गर्छन् उहाँहरूको कुराकानी हजुरले सुन्नुहुन्छ होला त्यस्तो मण्डलीहरू नेपालमा छन् जस्तो लाग्छ तपाईँ
1: अब प्राय नेपालको मण्डली हेर्यौँ भने सबै मण्डलमा यस्तै हुन्छ होला सायद कोही इमान्दार साथ दशांश दिन्छन् कोहीले कहिले दिन्छ कहिले दिँदैन कोही एउटा ग्रुप हुन्छ त्यसले कहिले पनि दिँदैन होइन त्यस्तो चाहिँ हुनुपर्छ मेरो बुझाइ अनुसार मलाई लाग्छ त्यस्तो मण्डल छैन होला जहाँ चाहिँ सबैले अनिवार्य रूपमा दिन्छ यदि दिन्छ भने मलाई लाग्छ त्यहाँको टिचिङ चाहिँ पुरानो नियमको टिचिङलाई फलो गर्छ होला सायद ताकि दशांश दिएन भने मुक्ति नै पाउँदैन होला त्यस्तो प्रकारको टिचिङ छ भने त 10% अनिवार्यमा दिन्छ तर नयाँ नियमको टिचिङमा चाहिँ दिनुपर्छ भन्ने धेरै ठाउँमा एकदमै हृदय खोलेर दिनुपर्छ भन्ने शिक्षा नयाँ नियममा छ तर नदिनेलाई दिनुपर्छ भनेर कर चाहिँ खासै लगाउँदैन बुझाउँछ अब त्यो बुझेर दियो भने दियो तर वास्तवमा अहिले नयाँ नियममा आयो भने दशांशलाई चाहिँ नयाँ नियमले भन्दा पनि मण्डलीले चाहिँ नियम बनाएको छ मण्डलीको एउटा सदस्य भएपछि सदस्यको दायित्व के हो भन्दा नियमित रूपमा मण्डलीमा उपस्थिति विभिन्न भइपरि आएको कार्यक्रममा सहभागिता अनि त्यसपछि 10% चाहिँ त्यही पुरानो करारको जस्तै दिनुपर्छ भनेर चाहिँ मण्डलीले नै बनाएको नियम हो त्यो अनि सदस्य भइसकेपछि त्यसलाई पालना गर्नको लागि चाहिँ उत्साह दिन्छ पास्टर गुवारले
2: एकदमै राम्रो कुराकानी यो व्यवहारिक कुरा, मण्डली वृद्धिका लागि अनिवार्य हुनुपर्ने कुरा आज हजुरसँग कुराकानीमा वार्तालापमा भयो। निकै नै खुसी लागिरहेको छ। अब थोरै अलिकति कुराकानीलाई अलि फरक ढङ्गले अगाडि बढाउनको लागि, यहाँ जस्तो तपाईँ एउटा आज शिक्षकको रूपमा चाहिँ सेवा कार्य गर्दै हुनुहुन्छ र धेरैजना विद्यार्थीहरू यहाँ हुनुहुन्छ, हरेक वर्ष आउनुहुन्छ, पढ्नुहुन्छ, जानुहुन्छ, आफ्नो क्षेत्रमा अगाडि बढ्नुहुन्छ र एउटा चाहिँ बाइबल शिक्षण हुने यस्तो कलेजहरूबाट उत्पादन भएका विद्यार्थीहरू पछि गएर उनीहरूको जीवन विभिन्न तौरबाट अगाडि बढेको हामी पाउँदछौँ। कतिपय सेवाकाईमा, प्रत्यक्ष सेवाकाईमा जोडिन्छन्, कुनै मण्डली सेवाकाईमा, कुनै अन्य विविध सेवाकाईमा जोडिन्छन्। तर कतिपय मण्डलीको बुझाइ के हुन्छ भने बाइबल कलेजमा गइसकेका विद्यार्थीहरू मण्डलीमा आइसकेपछि मण्डली झन् फोड्ने कुरा, एउटा आत्मीय विभाजन ल्याउने कुराहरू हुन्छ भनेर त्यो खालको गुनासो पनि हुन्छ। कति त बाइबल कलेज गइसकेपछि त अनिवार्य मण्डलीमा नै सेवाकाई गर्नुपर्छ है, सेवाकाई भनेको त यो हो, पास्टरले सेवाकाई अगुवाई, सेवाकाई अगुवा भएर गर्ने सेवाकाई हो भनेर यो एउटा सेवाकाईलाई र बाइबल कलेजका विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण अलिकति हाम्रो मण्डलीमा यो खालको छ, यसमा के भन्नुहुन्छ हजुर?
1: अब नेपाल एभेन्जर बाइबल कलेज, अहिले चाहिँ हामी नेपाल एभेन्जर थियोलोजिकल सेमिनारी भनेर नाम परिवर्तन भएको छ। यहाँ धेरै विद्यार्थीहरू यहाँ आएर अध्यापन सिद्ध्याएर गएका छन्। राम्रो कुरो चाहिँ एभेन्जरले उत्पादन गरेका विद्यार्थीहरू अहिले पनि नेपालको धेरै सेवाकाईमा उहाँहरू एक्टिभली खट्नु भएको छ, लागि पर्नु भएको छ, उहाँहरूलाई देख्दा त हामी खुसी छौँ। अब अर्को कुरो चाहिँ सेवाकाई, पहिले चाहिँ हाम्रो एभेन्जर बाइबल कलेजमा हामी चाहिँ पास्टर उत्पादन गर्छौँ भन्ने नै थियो हाम्रो कुरा पनि, तर पछिल्लो समयमा हाम्रो त्यो कुरा परिवर्तन भयो। किनभने सेवाकाई भनेको चाहिँ पास्टरी सेवाकाई मात्र सेवाकाई होइन, अरू धेरै विधाहरू छन्। त्यसैले हामी चाहिँ सेवाकाई गर्ने सेवकहरूलाई उत्पादन गर्दैछौँ, चाहे त्यो व्यक्ति भोलि यहाँ ब्रिटिस सिद्ध्याएपछि कतारमै जाओस् या त आफ्नो कमाईको लागि होइन आफ्नो जीवन उकास्नको लागि जुनै देश जाओस्, तर सेवाकाईको बेस फाउन्डेसन उसमा छ भने त्यहाँ उसले एउटा कामदारको रूपमा काम गरेर बस्दा पनि उसले अरूलाई प्रभाव चाहिँ सकारात्मक प्रभाव पार्न सक्छ।
2: भनेपछि मण्डलीमा गएर बाइबल टिचिङ अथवा स्वेच्छन पास्टरले एउटा चाहिँ जुन खालको सेवाकाई गर्छ त्यो मात्र सेवाकाई होइन, हजुरले भन्नुभएको जुनसुकै विधामा गए पनि उसले त्यहाँ परमेश्वरको काम गर्न सक्छ, त्यसको लागि बाइबलको अध्ययन, बाइबल कलेज चाहिन्छ भन्नुभएको
1: एकदमै। तर कति पास्टर अगुवाहरूले यहाँ विद्यार्थीहरूलाई चाहिँ पछि मलाई सहायता होस् भनेर पठाउनु भएको हुन्छ, त्यसैले खुसी लाग्छ उहाँहरू जब आफ्नै गाउँ ठाउँमा गएर पास्टरको अधीनमा रहेर सेवाकाई गरेको देख्दाखेरि चाहिँ खुसी लाग्छ। कतिजना त अहिले त उहाँकै अन्डरमा रहेर एउटा पास्टरकै सेवाकाई गरिरहनु भएको पनि हाम्रो विद्यार्थीहरू छन्। अब अर्को कुरो, यो बाइबल कलेज पढेर गइसकेपछि मण्डली फुटायो भन्ने कुरा त्यो बेठिक पनि होइन, त्यो ठिक पनि हो।
2: कसरी? यो त अलिकति फरक हो तपाईँले।
1: त्यो चाहिँ किन भन्दा
2: मण्डली नै त्यहाँ विभाजनको स्थिति आउने, मण्डली नै फुटेको स्थिति पनि आएको
1: छ। हामी उता पूर्वतिर लाग्यो, पूर्वतिर लाग्दाखेरि यही कुरा मैले बताउँदै गर्दाखेरि जब हाम्रो कार्यक्रम सिद्धियो त्यहाँ उपस्थित हाम्रो केही अगुवाहरूले चाहिँ हामी त कहिल्यै पठाउँदैनौ बाबु कलेज विद्यार्थीलाई, किन तीनजना पठाएको थियो, तीनैजनाले भद्रगोल गरेछ मण्डली, त्यसैले त्यो अनुभव पनि छ। त्यो किन त्यस्तो हुन जान्छ भन्दा चाहिँ बाइबल कलेजले त्यस्तो सिकाएको त होइन, तर बाइबल कलेजले त ठिक कुरा सिकाएको हुन्छ। त्यो व्यक्ति चाहिँ आफ्नो मण्डलीमा गएर पास्टरको अधीनमा रहेर आफूले सिकेको कुरा बिस्तारै त्यहाँ सिकाउँदै गएको भए राम्रो हुन्थ्यो, तर अब आफ्नो चर्च जान्छ अनि हाम्रो पास्टर अगुवाहरू वेल ट्रेन हुनुहुन्न, उहाँहरू पहिलेदेखि नै सेवाकाईमा लाग्नु भएको छ, तालिमहरू छैन उहाँको। अब त्यसपछि यहाँबाट पढेर जान्ने केही कुरा जानेपछि हाम्रो भनाइ पनि छ नि होइन, थोरै नलेज भएपछि मान्छेमा घमण्ड आउँछ, त्यसपछि अनि विरोध गरे, ए यो भएन, त्यो मिलेन, मेरो पास्टरलाई केही आउँदैन। जब यस्तो कुराहरू बाइबल ट्रेनिङबाट तालिम प्राप्त भएको भाइ बहिनीले गर्न थाल्छ अनि पास्टरहरू चाहिँ अब होसियार हुनु पर्यो, यो भाइ मलाई गलत भन्दैछ, हिजोसम्म यो चर्चमा मैले यत्रो दुःख गरेर सेवाका यहाँसम्म ल्याएँ, अब मैले सिकाएको राम्रो छैन रे, गलत छ रे भनेर जब त्यस्तो आउँछ फिडब्याक, त्यो व्यक्तिदेखि त होसियार हुनु पर्यो पास्टर। हुनसक्छ अनि पास्टरले पनि उसलाई यो नभइदिए राम्रो, यो मलाई बाधा, मेरो सेवकाईको लागि बाधा भनेर पास्टरले पनि
2: संस्थाको लागि झन् मलाई सहयोग गर्ला भनेर पठाएको त उसलाई मलाई बाधा अडचन ल्याउने भयो भनेपछि पास्टर त अवेर हुनुभयो होइन
1: एकदमै। अनि त्यो भाइ पनि जब बिटिएस गरेर जान्छ, एउटा तालिम गरेर गर्छ, नम्रता छैन, नम्रता अधीनतामा बस्नुपर्छ भन्ने सिकेको छैन, त्यसैले समस्या ल्याउनु चाहिँ त्यस्तो व्यक्तिले हो। तर यो चाहिँ यसको लागि चाहिँ यो हुनुमा चाहिँ कुनै बाइबल कलेजको दोष चाहिँ होइन. बाइबल कलेजले आफ्नो विद्यार्थी बेस्ट रेडी गरेको हो नि त. तर के गर्नु,
2: समस्या कहाँ देख्नुहुन्छ?
1: समस्या त्यो व्यक्तिमा छ,
2: पास्टर अगुवामा कि त्यो अब यहाँबाट शिक्षण लिएर गएको विद्यार्थीमा?
1: त्यो भाइमा छ, बाइबल कलेजमा पनि होइन, त्यो भाइमा छ जुन भाइले चाहिँ आफूले त्यही पास्टरले हुर्काएर बढाएर यहाँसम्म ल्याएपछि अब पास्टरलाई पनि उसले नम्र प्रकारले बिस्तारै सुधार्न कोसिस गर्नुपर्ने हो नि, सच्याउनु पर्ने हो नि त. पास्टरले गलतै बोल्नु भए पनि पास्टर बुवा यस्तो रहेछ है, ठिक शिक्षाले मैले यस्तो सिकेको भन्नुपर्ने, उसले पनि अब त्यही त हो यो गलत, यस्तो यो पास्टर यस्तो हुँदैन. अब नेपालमा त्यही हो, अलिकति हामीले जानेपछि हामीलाई हामी हिरो हुन चाहन्छौ, अझ भयो भने सके अर्को चर्च खोलेर आफू पास्टर हुन चाहन्छ, होइन त्यो समस्या छ.
2: आफू केन्द्रित हुन चाहने अलिक घमण्डले त्यस्तो गर्छ भन्नुभयो, एकदम राम्रो र फ्रुटफुल एकदमै मण्डलीका लागि र विश्वासीहरूका लागि निकै नै फाइदाजनक कुराकानी भयो. समय र संवादका लागि हजुरलाई धेरै धेरै धन्यवाद छ सर.
1: अनि म पनि धेरै धन्यवाद दिन चाहन्छु. प्राय म यसरी कुराकानी खासै गर्दिन, होइन मैले धेरैलाई उत्साहित दिन्छु है गवाई बाँड्नुपर्छ भनेर, तर म आफै पनि गवाई नबाँडिरहेको अवस्था धेरै चोटि छ. तर यो गवाई आफ्नो गवाई पनि राख्न पाउने, आफ्नो कामको अनुभव पनि बताउने मौका दिनुभएकोमा म पनि धन्यवाद दिन्छु
2: तपाईँहरूलाई.
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ. त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349. हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ. हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौं. तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्. जय मसीह.

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको वचन, वचन, वचन, वचन, गाउँदै जाऊ प्रभुको महिमा।
5: जयमसी, मेरो नाम प्रकाश लोप्छन, म गायकको साथै आराधना खगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिज एफएम 105.1 मेगाहर्ज।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 7 गिदोनका मानिसहरूले मिद्यानीहरूलाई जितेका। यरूब्बाल जो गिदोन हुन् र तिनीसँग भएका सबै मानिसहरू बिहान सबैले उठे र हेरोदको मूलमा छाउनी हाले। मिद्यानीहरूले चाहिँ मोरेका डाँडाको उत्तरपट्टिको बेसीमा छाउनी हाले। परमप्रभुले गिदोनलाई भन्नुभयो, मिद्यानीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनलाई तँसित भएका मानिसहरू मलाई चाहिएको भन्दा धेरै छन्, नत्र त इजरायलीहरूले मेरो विरूद्ध घमण्ड गर्नेछन् र तिनीहरूको आफ्नै शक्तिले यो विजय प्राप्त गरेको हो भनी तिनीहरूले भन्नेछन्। अब सबै मानिसहरूले सुन्ने गरी एउटा ओर्दी घोषणा गर कि यहाँ कोही डरले कामनेहरू छन् भने ती गिलाद डाँडादेखि नै तुरन्तै आफ्नो घरमा गइहालुन्। यसरी 22,000 जना फर्की गए र 10,000 बाँकी रहे। तर परमप्रभुले गिदोनलाई भन्नुभयो, अझै पनि मानिसहरू धेरै छन्, तिनीहरूलाई तल खोलामा लैजा र म तेरो निम्ति तिनीहरूबाट अलग गर्नेछु। जब म भन्छु यो मानिस चाहिँ तँसँग जानेछ तब त्यो जानेछ, र यदि म यो मानिस तँसँग जाने छैन भने भन्नेछु तब त्यो जाने छैन। यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्याए र परमप्रभुले तिनलाई भन्नुभयो, हरेक मानिस जसले कुकुरले चाहिँ जिब्रोले पानी चाटेर पिउँछ त्यसलाई एकातिर राख, र अर्कोतिर चाहिँ जसले घुँडा टेकेर पानी पिउँछ तिनीहरूलाई राख। पानी चाटेर पिउनेको संख्या 300 भयो र बाँकीले आफ्नो हात मुखमा लगी घुँडा टेकेर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, यी 300 जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु र मिद्यानीहरूलाई तेरो हातमा सुम्पिदिनेछु, बाँकी सबै आफ्नो ठाउँमा जाउन्। यसकारण गिदोनले यी बाँकी सबै इजरायलीहरूलाई आफ्नो पालमा पठाइदिए र ती 300 जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसद पानी र तुरैहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेसीमा थियो। त्यस रात परमप्रभुले तिनलाई भन्नुभयो, झट्टै तल गएर छाउनीमा आक्रमण गर, किनभने मैले त्यो तेरो हातमा सुम्पिदिएको छु। यदि त्यसो गर्न तलाई डर लाग्छ भने पहिले तेरो नोकर पुराहसँग तल छाउनीमा जा र तिनीहरू के भनिरहेका छन् सुन। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न त प्रोत्साहित हुनेछन्। यसकारण तिनी र तिनको नोकर पुराह छाउनीको त्यस भागमा गए जहाँ लडाई गर्ने मानिसहरू बसेका थिए। अब मिद्यानी अमालेकी र पूर्वका अरू सबै जातिहरू सलह जस्ते बाक्लै बेसीमा बसेका थिए। उँटहरूको त गन्ती नै थिएन, तिनीहरू संख्यामा समुद्रका बालुवाका कण सरह थिए। जब गिदोन नजिक आए, एकजना मानिसले आफ्नो साथीलाई सपना सुनाइरहेको थियो। त्यसले भन्यो, मैले सपनामा जौको एउटा रोटी मिद्यानीहरूको छाउनीमा गुड्दै गुड्दै आएको देखे। त्यो रोटी पालमा आएर त्यसमा यति जोडसित बजारियो कि त्यसले पाललाई पल्टाइदियो र पाल ढल्यो। त्यसको साथीले जवाफ थियो, साँच्ची नै यो त इजरायली योवासको छोरा गिदोनको तरवार नै हो। परमेश्वरले मिद्यान र समस्त सेनालाई तिनको हातमा सुम्पिदिनु भएको छ। जब गिदोनले सपनाको कथा र त्यसको अर्थ सुने तब तिनले परमेश्वरलाई साष्टाङ्ग दण्डवत गरे। त्यसपछि तिनी इजरायलको छाउनीमा फर्किआएर भने, उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ। तिनले ती 300 जना मानिसहरूलाई 3 दलमा विभक्त गरे र हरेक मानिसलाई एउटा तुरही र भित्र राको भएको एउटा रित्तो गाग्रो दिए। तब तिनले तिनीहरूलाई भने, मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। जब म र मेरा मानिसहरूले आफ्ना तुरही फुक्छौ तब तिमीहरूले पनि छाउनीका चारैतिर तिमीहरूको तुरही फुक र कराएर भन, परमप्रभुको निम्ति र गिदोनको निम्ति। गिदोन र तिनीसँग भएका 100 मानिसहरू राति 10 बजे छाउनीको छेउमा पुगे। पहरा चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्नो तुरै फुकेर आफ्नो हातमा भएका गाग्रा फुटाए। ती तीनै दल सबैले आफ्नो तुरै फुकेर गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरै लिएर तिनीहरूले कराए, परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार। हरेक मानिस आफू बसेको ठाउँमा नै छाउनीको चारैतिर उभिरहे र सबै मिद्यानीहरू चिच्याउँदै भागे। ती 300 जनाले आफ्नो तुरै फुक्दा परमप्रभुले छाउनी भरि हरेकलाई एक अर्काको विरूद्धमा उठाउनु भयो। तब मिद्यानी सेना सरेराको बेथ सित्तामा तब्बातका छेउको हाविल महोलाको सिमानासम्म भागे। नप्ताली आसेर र सबै मनसेबाट इजरायलीहरू बोलाइए र तिनीहरूले मिद्यानीहरूलाई खेदे। गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, तल झरेर मिद्यानीहरूलाई नाश गर र बेत बरासम्म एर्दन नदीका घाटहरू तिनीहरूको अगाडि कब्जा गर। यसैले सबै इफ्राइमहरू बोलाइए र बेत बरासम्म एर्दन नदीका घाटहरू तिनीहरूले लिए। तिनीहरूले 2 मिद्यानी शासक ओरेब र जायबलाई पक्रे। ओरेबलाई तिनीहरूले ओरेबको चट्टानमा र जायबलाई चाहिँ जायबको दाखको कोलमा मारे र मिद्यानीहरूलाई खेदेको खेदेके गरे। पछि तिनीहरूले ओरेब र जायबका टाउकाहरू एर्दन वारी गिदोन कहाँ ल्याए।

न्यायकर्ताको पुस्तक अध्याय 8 गिदोन र एफ्राइमका मानिसहरू। एफ्राइमका मानिसहरूले गिदोनलाई भने, तपाईँले किन हामीसँग यस्तो व्यवहार गर्नुभयो? मिद्यानसँग लड़ाई गर्न जाँदा तपाईँले हामीलाई किन बोलाउनु भएन? अनि तिनीहरूले तिनलाई अनेक अभियोग लगाए, तर गिदोनले तिनीहरूलाई भने, तिमीहरूले गरेको तुलनामा मैले के गरेको छु र? के एफ्राइमको दाखका शिला बाला अभिएजेरको जम्मे दाखको फसल भन्दा असल छैन र? परमेश्वरले मिद्यानका शासक ओरेब र जयेबलाई तिमीहरूको हातमा सुम्पिदिनु भएको छ, तिमीहरूले गरे झै मैले के गरेको छु? तिनका यी कुराले तिनीहरूको रिस शान्त भयो। गिदोनले मिद्यानका राजाहरूलाई कैद गरेका। गिदोन एर्दनमा आए अनि तिनी र तिनका 300 मानिसहरू थकित भए तापनि एर्दन पारी तरेर खेदिरहे। तिनले सुकोतका मानिसहरूलाई भने, मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनभने तिनीहरू थाकेका छन् र म मिद्यानका शासक जेवह र सालमुनालाई खेद्दैछु। तर सुकोतका अधिकारीहरूले जवाफ दिए कि जेवह र सलमुन्ना तिम्रो हातमा आइसकेका छन्, तिम्रो सेनालाई हामीले किन रोटी दिने? गिदोनले भने, त्यसो भए जब परमप्रभुले जेवह र सलमुन्नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म मरूभूमिका काँडा र घुच्ने बुट्टाले तिमीहरूको छाला उतार्नेछु। तिनी त्यहाँबाट पनियलमा गए र त्यही विन्ती गरे। पनियलका मानिसहरूले पनि सुकोतका मानिसहरूले झै जवाफ दिए। तिनले पनियलका मानिसहरूलाई भने, म कुशलसित फर्केपछि तिमीहरूको यो किल्ला भत्काइदिनेछु। जेवह र सलमुन्ना 15,000 सेनाको साथमा करकोरमा थिए। पूर्वका जातिहरूको जम्मै दलबाट बाँकी रहेका सबै यति नै थिए। 120,000 सशस्त्र मानिसहरू लडाईमा मारिएका थिए। नोबह र योग बहाको पूर्वतिर पालमा बस्नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अघि बढेर गए र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे। जेवह र सलमुन्ना चाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे र ती दुवैलाई पक्रेर उनीहरूको जम्मै सेना परास्त भए। जब युवासका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के, तब तिनले सुकुतको एकजना जवान मानिसलाई समाते। तिनले त्यसलाई सोधे र त्यसले सुकुतका 77 अधिकारी शहरका बुढा प्रधानका नाउँ लेखिदिए। त्यसपछि गिदोन सुकुतका मानिसहरू कहाँ आएर भने, जेवह र सलमुन्ना यहाँ छन्, जसको विषयमा तिमीहरूले यसो भनेर मेरो ठट्टा गरेका थियौ कि जेवह र सलमुन्ना तिम्रो हातमा परिसकेका छन् र हामीले तिम्रो थाकेका मानिसहरूलाई रोटी दिने। तब तिनले शहरका ती बुढा प्रधानहरूलाई लिए र ती सुकोतका मानिसहरूलाई मरूभूमिमा काँडा र घोच्ने बुटाले दण्ड दिए। तिनले पनियलको किल्ला भत्काइदिए र त्यस शहरका मानिसहरूलाई मारे। तब तिनले जेवह र सलमुन्नालाई भने, तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए? उनीहरूले जवाफ दिए, तिनीहरू तपाईँ जस्तै थिए, हरेकको अनुहार राजाका छोरा जस्तै थियो। तिनले भने, तिनीहरू मेरा दाजुभाइहरू थिए, मेरै आमाको छोराहरू। परमप्रभुको शपथ खाएर म भन्दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोडिदिएका भए त म तिमीहरूलाई मार्ने थिइन। तब तिनले आफ्नो जेठो छोरो एतेरलाई भने, उठेर उनीहरूलाई मार। तर त्यो त्यस बेला सानै केटा थियो र त्यसले आफ्नो तरवार थुतेन, किनभने त्यो डरायो। यसैले जेवह र सलमुन्नाले भने, तपाईँ आफै उठेर हामीलाई मार्नुहोस्, किनभने तपाईँमा पुरुषको बल छ। तब गिदोन उठेर दुवैलाई मारे र उनीहरूको उँटका घाँटीमा भएका चन्द्र हारहरू फुकालेर लगे। गिदोनका अरू कार्यहरू र मृत्यु। इजरायलीहरूले गिदोनलाई भने, हामीलाई मिद्यानीहरूबाट बचाउनु भयो, अब तपाईँ हाम्रो शासक हुनुहोस्, तपाईँ, तपाईँका छोरा र तपाईँका नाति। तर गिदोनले जवाफ दिए, म वा मेरो छोराले होइन, तर परमप्रभुले नै तिमीहरूमाथि शासन गर्नुहुनेछ। अनि तिनले भने, म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु, तिमीहरू हरेकले आफ्नो लुटको मालबाट एउटा कुण्डल मलाई देऊ। ती शत्रु इस्माइलीहरूको बीचमा सुनका कुण्डल लगाउने चलन थियो। तिनीहरूले भने, अवश्य हामी ती तपाईँलाई दिनेछौ। तब एउटा लुगा ओछ्याइयो र हरेकले त्यसमा आफ्नो लुटको मालबाट सुनको एउटा कुण्डल राखिदियो। तिनले मागेका सुनका कुण्डलको ओजन 20 किलो जति थियो। यो चाहिँ चन्द्रहार र अरू गहना र मिद्यानी राजाहरूले लगाउने वैजनी वस्त्र बाहेक थियो। उनीहरूको उँटका घाँटीमा लगाएका सिक्रीहरूको त गन्ती नै थिएन। ती सुनबाट गिदोनले एउटा एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। सबै इस्रायलीहरूले त्यसको पूजा गरी आफैलाई बेस्या समान बनाए र त्यो गिदोन र तिनका घरानालाई
फसाउने एउटा फन्दा भयो। यसरी मिद्यानीहरू इसरायलीहरूको अधीनमा भए उनीहरूले आफ्नो शिर फेरि ठाडो गर्न सकेनन्। गिदोनको जीवन पर्यन्त 40 वर्षसम्म देशमा शान्ति भयो। त्यसपछि युवासका छोरा एरुबाल आफ्नै घरमा गएर बस्न लागे। तिनका 70 जना छोराहरू थिए किनभने तिनका धेरै पत्नीहरू थिए। तिनकी एउटी भित्रिनी थिइन् जो सकेममा बस्थी, त्यसले पनि तिनको 1 जना छोरो जन्माइन् र तिनले त्यसको नाउँ अभिमेलेक राखे। अनि युवासका छोरा गिदोन पूरा बुढेसकालमा मरे र आफ्नो बुबाको च्यानमा अभिएजेरीहरूको ओप्रामा गाडिए। तिनको मृत्यु हुन साथ इजरायलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे र बाल बरितलाई आफ्नो देवता तुलाए। तिनीहरूले चारैतिरका तिनीहरूको शत्रुहरूको हातबाट छुटाउनु हुने परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से। एरुब बाल अर्थात गिदोनले इजरायलको निम्ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनु पर्ने दया देखाएनन्।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौ र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
2: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरुआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा फुलेको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन, स्वागत छ अन्जयमसी नमस्ते ला सोफ्याफुल्ला जोहले सेवाहरू। म प्रस्तुता श्याम काजी सदाजय कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर तपाईँको माझमा आइसकेको छु। हामी हरेक हप्ता फरक व्यक्तिसँग फरक आशिषका कुराहरू, अनुभवका कुराहरू र प्रेरणाका कुराहरू गर्ने गर्छौं र फरक व्यक्तित्वहरूसँग आजलाई हुने कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर म आएको छु तपाईँको माझमा। आज हाम्रो बीचमा हुनुहुन्छ पाहुनाको रूपमा नेपालको अलि विकट मानिने ठाउँ जसलाई हामी विकटका साथसाथै हिमाली क्षेत्र जहाँ चाहिँ अलि उपभोग्य वस्तुहरूदेखि लिएर सबै कुरा कठिनाईको बीच पनि संघर्षरत गर्दै आउनुभएका मुगु रारा जुन चाहिँ कालीकोटमा रहेको एकदम रमणीय स्थल पनि भन्छौ। कालीकोटको मुगु रारामा जुन चाहिँ ताल तलैयाहरू बीचमा अनि त्यही सुन्दरतालाई आज परमेश्वरको महिमासँग जोड्नुहुने अत्यन्त युवा अनि समाजमा अभियन्ताका रूपमा काम गर्ने व्यक्तित्व अनि उहाँको लामो अनुभव र सेवकाईको बीचबाट ग्रेस चर्च मुगुका पास्टर र युवा व्यक्तित्व हाम्रो प्रकाश बमज्यू पिटर उहाँलाई हामी कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको म स्वागत गर्दछौँ। स्वागत छ पास्टरज्यू तपाईँलाई, निकै नै होइन रमणीय स्थलबाट भन्छु म चाहिँ यहाँसम्म आइपुग्नु भएको छ।
3: धन्यवाद पास्टर, अनि यो समय विशेष अवसर जुटाउनु हुने परमेश्वरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छु र साथै यो एफएम सुनिराख्नुहुने श्रोताबिनहरूमा पनि मेरो तर्फबाट र साथै हाम्रो मण्डली तर्फबाट चाहिँ जयमसी टपाउन चाहन्छु। जुन जुन क्षेत्रबाट चाहिँ तपाईँ सुनिराख्नु भएको छ, म अहिले पास्टर बाले पनि भनिसक्नुभयो, मेरो नाम प्रकाश बम पिटर,
2: परिचयमा आउनेछु है। पुनः स्वागत छ तपाईँलाई हामी होइन, एउटा सामाजिक नेतृत्व र समुदायको पनि समुदायमा पनि निरन्तर योगदान दिने व्यक्तित्वको रूपमा चाहिँ आज हामीले उहाँलाई तपाईँको बीचमा लिएर आएका छौँ। स्वागत छ, पुनः स्वागत छ पास्टरज्यू तपाईँलाई, र छोटो परिचयबाटै सुरु गरौँ।
3: हुन्छ, धन्यवाद यो विशेष समय र अवसर दिनुभयो, विशेष गरेर यो कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण जुन चाहिँ आफ्नो क्षेत्रबाट काम गरिराख्नु भएको छ उहाँलाई चाहिँ हृदयदेखि धन्यवाद दिन्छौँ। परमेश्वरले चाहिँ तपाईँको जीवनमा यो सबै कार्यक्रमहरूमा परमेश्वरले औधी आशिष दिनुभएको होस्। सम्पूर्ण श्रोताबिन्दहरूमा ख्रिस्टियन अभिवादन जयमसी, मेरो नाम चाहिँ प्रकाश बम हो, घर चाहिँ मुगु जिल्ला जुन चाहिँ अघि नै भनिहाल्नु भयो, मुगु जिल्लाको एउटा सुन्दर रारा ताल क्षेत्रकै नजिकैको व्यक्ति हो, अनि र साथै हामी सदरमुकाममा चाहिँ एउटा सानो झुण्ड चाहिँ स्थापना गरिरहेका छौँ, एपोस्टल ग्रेस चर्च, हाम्रो चर्चको एपोस्टल ग्रेस चर्च
2: मुगु गमगढीमै
3: सदरमुकामै अवस्थित। आजभन्दा 5-6 वर्ष अगाडिबाट नै हामीले त्यहाँ सानो झुण्ड चाहिँ स्थापना गरेर अगाडि बढ्दैछौँ। जे होस्, हामी सेवा संगति र साथै म सामाजिक काम पनि गर्छु, अघि भनिहाल्नुभयो होइन, म यो अनाथ बाबु नानीहरूको बीचमा पनि कामहरू गरिरहेको छु,
2: हामी त्यो धेरै कुरा सुनिरहेछौँ। अनि सँगसँगै होइन, एउटा पास्टरीय सेवकाईमा युवा व्यक्तित्व होइन, युवाहरूले युएलको पुस्तकले भने जस्तो युवाहरूले चाहिँ दर्शन र बोझ बोक्ने छन् भन्ने छन्, यो आउँदै गर्दा आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे छोटो संक्षिप्तमा होइन, उच्च पहाड़ी भेगमा होइन रमणीय स्थलमा कसरी बित्यो आफ्नो बाल्यकाल
3: कुरा गर्दै गर्दा र यो सबै कुराहरू गर्दै गर्दा धेरै ठूलो चाहिँ सायद एउटा किताब नै बन्छ होला मेरो जीवन गवाही र मेरो हरेक कुराहरू चाहिँ लेख्दै गर्दा, तर छोटो म समय र श्रोतामाझमा चाहिँ राख्न चाहन्छु। म चाहिँ बाल्यकाल मेरो अवस्था हेर्ने हो भने अलिक फरक ढंगले चाहिँ हुर्क्यो। मेरो बाबा र आमाको सम्बन्ध अलि फरक भएको कारणले बाबा चाहिँ पुलिसको फोर्स हुँदै गर्दा साथै त्यो ठाउँमा चाहिँ जानुभयो, सरुवा हुनुभयो, अनि त्यहाँसँग हाम्रो आमासँग चाहिँ एकअर्का परिचय हुँदै गर्दा उहाँसँग भेटघाट भएर विवाह एउटा लभ म्यारिज नै भन्छ नि होइन, त्यो नै भएर उहाँले म र मेरो दिदी चाहिँ जन्म भयौं। अनि बाबाको केही कारणवश र अवस्था त्यो बारेमा मलाई त्यति खासै स्टोरी चाहिँ थाहा छैन, केही कारणले गर्दा उहाँहरू अलि टाढा हुनु पुग्नुभयो अनि मामा घरमा चाहिँ हुर्केको मामा घरमा हुर्के। अनि मेरो बाल्यकाल चाहिँ दुःख कष्ट संघर्ष हुँदै अहिलेसम्म चाहिँ म यहाँसम्म आइपुगेँ। त्यसको बारेमा भन्दै गर्दाखेरि चाहिँ धेरै लामो लाग्न सक्छ है। त्यस पछाडि मैले 15 वर्षको उमेरमा चाहिँ यीशु प्रभुमा चाहिँ विश्वास गर्ने मौका पाएँ। सुसमाचार यो क्रिसमस कार्यक्रम सँगैसँगै त्यो हुँदै गर्दा यीशु ख्रिस्टको बारेमा चाहिँ मैले प्रभुलाई पाउन पाएँ। यीशु प्रभु को हुनुहुन्छ त भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। म खासै नास्तिक पनि हो पहिला है, अहिले त चाहिँ छैन, त्यो उमेरमा चाहिँ ईश्वर नै छैन, ईश्वर कहाँ हुन्छ होला भन्ने चाहिँ सोच्थेँ होइन। कहाँ हेर्ने भए त म यति दुःख पाउँदैन थियो होला, मेरो अवस्था यस्तो हुँदैन थियो र मेरो सम्बन्ध यसरी टुक्रिँदैन थियो होला, मेरो बाबाले मलाई वास्ता गर्थ्यो होला भन्ने चाहिँ हुन्थ्यो। जब 16 वर्षको उमेरमा पुग्दै गर्दा जाँदै गर्दा पार गर्दै गर्दा मलाई एउटा सुसाइडको आत्माले चाहिँ के भन्छ करप्सन या चाहिँ उसले चाहिँ जकेट्न खोज्यो। म चाहिँ 17-18 वर्षको उमेरमा मेरो पारिवारिकै अवस्था र चाहिँ त्यहाँको वातावरणको कारणले गर्दा म मर्नुपर्छ, म बाँचेर चाहिँ काम छैन है, म मर्नुपर्छ भन्दै गर्दा चाहिँ जब यीशु प्रभुको बारेमा चाहिँ 16-17 वर्षको उमेरमा एकचोटि चाहिँ मैले सुन्न पाएँ, परमेश्वरले चाहिँ तपाईँलाई प्रेम गर्नुहुन्छ, म प्रेमविहीन पनि थिएँ हो, ममा चाहिँ केही पनि छैन भनेर चाहिँ म एउटा चाहिँ धन सम्पत्ति पनि छैन, मलाई कसैले पनि माया गर्दैन, अब चाहिँ म मर्नुपर्छ भन्दै गर्दा प्रेम केमा छ होइन, यीशु प्रभुको बारेमा चाहिँ परमेश्वरले चाहिँ निस्वार्थ प्रेम गर्नुहुन्छ भन्ने कुरा चाहिँ मैले बुझ्न पाएँ होइन, यीशुमा मुक्ति छ भन्ने कुराहरू चाहिँ मैले बुझ्न पाएँ। मुक्ति र चाहिँ यो प्रेम दिने र चाहिँ सम्पत्ति पनि दिने है, यो चाहिँ शारीरिक कुराहरूमा पनि चाहिँ उसले वास्ता गर्ने को परमेश्वर हो भन्दै खोज्दै जाँदाखेरि यीशु प्रभुलाई विश्वास गर्ने मौका पाएँ। त्यस पछाडि चाहिँ मेरो जीवन चाहिँ फरक ढंगले चाहिँ चल्यो, त्यो सुसाइडको आत्माहरू चाहिँ हट्यो, कुराहरू
2: त्यो ग्रेसले चाहिँ फेरि अनुग्रहद्वारा
3: नयाँ
2: भयो अनि एउटा यङ युवा व्यक्तित्व हुनुहुन्छ होइन, धेरै अवसरका ढोकाहरू छन् र पनि तपाईँलाई सेवा काहीँ लाग्ने प्रेरणा चाहिँ कहाँबाट प्राप्त भयो?
3: प्रेरणा चाहिँ म खासै मलाई यो भन्दै गर्न जाँदाखेरि प्रेरणा चाहिँ मलाई यीशु प्रभुको चाहिँ प्रेम, उहाँले मलाई सित्तै त्यो प्रेम मलाई चाहिँ दिनुभयो भने मैले पनि सित्तैमा अरूलाई मानिसहरूलाई चाहिँ गर्नुपर्छ, सित्तैमा चाहिँ उनीहरूलाई चाहिँ परामर्श दिनुपर्छ, सत्यता चाहिँ बताइदिनुपर्छ है। म जस्तै मान्छेहरू पनि धेरै छन्, मैले विशेष यो समयमा चाहिँ अनाथ बच्चाहरू बीच सँगैसँगै असहाय मानिसहरूको बीचमा पनि चाहिँ केही सहायता गर्ने र सहयोगी हातहरूबाट पनि काम गर्ने मौका पाउँछु। अनि त्यो समयमा के हुन्थ्यो भने म कुनै समयमा चाहिँ त्यो अवस्थामा थिएँ, अब त्यो अवस्थामा भएको मानिसहरू या बालबालिकाहरू या चाहिँ बेसारा मानिसहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ, मैले चाहिँ उनीहरूलाई चाहिँ हौसला दिनुपर्छ, उत्साह दिनुपर्छ, अब चाहिँ ती मानिसहरू नैराश्यपन नहोस् र उनीहरू अब मेरो जीवन चाहिँ शून्यता छ भनेर नसोचोस् भनेर त्यो एउटा चाहिँ म तिनीहरूको बीचमा चाहिँ इन्फर्मेसनको फ्रेमद्वारा है उहाँकै हरेक कुराहरू चाहिँ द्वारा उहाँकै शिक्षाहरूद्वारा चाहिँ मैले यो काम गर्ने मौका पाएँ। अगाडि बढियो
2: अलि अब पश्चिम भेगलाई विशेष गरी हेर्दाखेरि नेपालको मुगु र कर्णालीका कतिपय क्षेत्रहरूमा अलिकति गाह्रो छ, सेवकाएकादेखि लिएर हरेक कुरा गाह्रो छ, त्यहाँको जनजीवन गाह्रो छ होइन, भोगाईहरू गाह्रो छ भन्दाखेरि मुगुमा सेवकाएको भविष्यलाई कसरी हामीले अझ अगाडि बढाउन सकिन्छ, सेवकाईलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने लाग्छ, तपाईँको अनुभवले के भन्छ?
3: म चाहिँ पास्टरीय या एउटा लिडरसिप सेवकाई गरेको 6-7 वर्ष नै भयो, तर धेरै पहिलादेखि नै मैले धेरै मण्डलीहरूमा चाहिँ आफ्नो दाजुभाइहरूसँग चाहिँ जहाँ चाहिँ त्यहाँका अग्रजनहरूसँग चाहिँ हातेमालो गर्दै अगाडि बढ्ने एउटा मौका पनि पाएँ, साथै भएर धेरै कुराहरू चाहिँ एकदम जवानहरूको बीचमा पनि मैले काम गर्ने मौका पाएँ र त्यहाँ चाहिँ हेर्ने हो भने अवसरहरू धेरै छन् है तर खेतालाहरू चाहिँ भाइहरूले पनि भन्छ नि होइन खेतालाहरू चाहिँ प्रशस्त चाहिँ फसल पाकेको छ खेतालाहरू चाहिँ कमी छ त्यहाँ हेर्ने भने काम गर्ने अवसरहरू चाहिँ धेरै छन् म आशा गर्दछु परमेश्वरको योजना भयो भने त्यो ठाउँमा चाहिँ धेरै मानिसहरू चाहिँ ती व्यक्तिहरू जहाँ चाहिँ त्यो क्षेत्रमा काम गर्नको लागि अग्रसर हुने मानिसहरूको लागि ढोका चाहिँ सधैँभरि खुल्ला नै रहनेछ र चुनौती कुराहरू पनि छन् गाह्रो छ कठिनाई यातायातको कुराहरू भन्दै गर्दा होइन त्यहाँ जान आउन पनि चाहिँ धेरै कष्टहरू चाहिँ लाग्छ है कठिनाइ छ यहाँबाट चाहिँ जानियो भने नन्स्टप चाहिँ हामी हिँड्ने भने 36 आवर चाहिँ लाग्छ गाडीमा या बाइकमा चाहिँ जाममा नै होइन एकदमै अफ रोड बाटो पनि छ सुर्खेत दैलेखबाट उता हेर्ने हो भने जुम्लाको यता भाग हेर्ने हो भने खासै नेपालगञ्जदेखि चाहिँ त्यहाँको चाहिँ किलोमिटरको हिसाबले हेर्ने हो भने यहाँदेखि नेपालगञ्ज नगए जस्तै चाहिँ कम नै छ तर क्या अफ रोडको कारणले गर्दा धेरै कठिनाइ मान्छेलाई
2: अप्ठ्यारो होइन त्यस्तै परिस्थिति अहिले भनिहाल्यो यातायात संचार भौगोलिक कठिनाईका बावजुद पनि सेवकाईलाई कसरी निरन्तरता दिइरहने एउटा ऊर्जा
3: एउटा दर्शन पनि हो सबैभन्दा ठुलो कुरा हामी परमेश्वरको चाहिँ परमेश्वरले भन्नुभएको कुराहरू चाहिँ परमेश्वरले देखाउनु भएको चाहिँ जब मानिससँग चाहिँ दर्शन हुन्छ उसले चाहिँ सङ्घर्ष गर्नुपर्छ त्यो गर्दै गर्दा कठिनाई घटी कमी कमजोरीहरू धेरै कुराहरू हुन सक्छ तर पनि परमेश्वरले चाहिँ हरेक कुरा अवस्थामा चाहिँ सहायता गर्नुभएको छ अगाडि बढाउनु भएको छ
2: अलिकति पारिवारिक बीच जाउँ पारिवारिक सेवकाई बीच सन्तुलन परिवार र पारिवारिक होइन सेवकाई बीचको सन्तुलन चाहिँ कसरी
3: पारिवारिक सन्तुलन चाहिँ एउटा मैले बीचमा चाहिँ उफरे धेरै कुराहरू चाहिँ आउँछ तर उतार चढावहरू पारिवारिकमा पनि आउँछ नहुने कुरा होइन एउटा चाहिँ आर्थिक रूपमा पनि होइन आत्मिक रूपमा पनि चाहिँ समय त्यो दुइटैलाई चाहिँ दाँजेर चाहिँ जानुपर्ने हुन्छ पारिवारिक समयहरूमा मेरो विचारमा त्यस्तो लाग्छ र कहिलेकाहीँ चाहिँ एकै हातले ताली बज्दैन सेवकाई क्षेत्रहरूमा पनि होइन दुईटा हात चाहिँ चाहिन्छ ताली बजाउनको लागि एउटा चाहिँ हामी कुनै आवाज दिनु पर्यो भने पनि दुईटा हात चाहिँ हाललाई जोड्नुपर्छ सहयोगी हात चाहिँ चाहिन्छ सहयोगी मानिस र सहयोगी व्यक्तिहरू चाहिँ चाहिन्छ त्यो पारिवारिकले चाहिँ महत्वपूर्ण भूमिका खेलेको हुन्छ है प्राय एउटा श्रीमान श्रीमतीमा पनि चाहिँ श्रीमान चाहिँ सेवा संगतिमा चाहिँ अग्रसर बढ्दैछ भने श्रीमतीले पनि घरेसी कामहरू चाहिँ गर्न सकिन्छ श्रीमानसँग चाहिँ नजिकता भएर आत्मिक र शारीरिक दुइटै कुरा चाहिँ नजिकता भएर चाहिँ काम सहायता गर्न सक्छ त्यसरी चाहिँ काम गर्न सक्छ आर्थिकमा पनि चाहिँ एउटा भर पर्ने पनि हुन्छ इन्कमको कुराहरू हरेक कुराहरू होइन घरेसी चलाउनको लागि पनि चाहिँ चाहिन्छ हरेक कुराहरू
2: तर सेवकाईमा मात्रै नभइकन सामाजिक अगुवाको रूपमा पनि तपाईँको भूमिका छ
3: अवसर दिनुभएको छ
2: भनेपछि कसरी सामाजिक कार्यलाई चाहिँ सँगसँगै
3: सामाजिक चाहिँ दयाको भावना चाहिँ ख्रिस्टबाट आउँछ है दया चाहिँ हुनुपर्छ दयालु मन चाहिँ परमेश्वरलाई चाहिँ मनपर्छ है यो सामाजिक अवस्थामा चाहिँ हेर्दै गर्दा सामाजिक काम गर्ने कुराहरूमा चाहिँ गर्दै गर्दा एक्लैले मान्छेले सक्दो रहेनछ है एक्लै म गर्न सक्छु म सामाजिक अभियन्ता बन्छु भन्दै गर्दा पनि चाहिँ उसलाई चाहिँ हरेक पाटोहरूबाट चाहिँ सहायता गर्ने कसले आत्मिक हौसला होइन कसले आर्थिक हौसला होइन कसले चाहिँ शारीरिक हौसला त्यहाँ तीनवटा कुरा चाहिँ आत्मिक शारीरिक र आर्थिक है तीनवटा कुरा चाहिँ हुनुपर्दछ अनि शारीरिक आत्मिक कुरा के भने प्रार्थना गर्न पनि सकिन्छ धेरैजना चाहिँ मैले काम गर्ने क्रमहरूमा चाहिँ धेरै अवस्थाहरूमा चाहिँ दिनदुखीहरूको बीचमा चाहिँ अनाथ बच्चाहरूको बीचमा चाहिँ असहाय मानिसहरूको बीचमा चाहिँ राहतको कुराहरू चाहिँ अवस्थाको कुराहरू चाहिँ हेर्दै गर्दा पारिवारिकसँग चाहिँ डाइरेक्ट भेट्दै जाँदा मैले मात्रै गरेको होइन है मसँग पनि ब्याक सपोर्ट मान्छेहरू चाहिँ छ है म जस्तै मन भएका अरू मानिसहरू पनि छन् उनीहरूले चाहिँ आत्मिक रूपमा पनि काम गर्छन् धेरै जसो मान्छेले चाहिँ सेवकाई क्षेत्रमा के गर्छ भने उसले चाहिँ दिएको छ भएको छ मात्रै भन्ने चाहिँ सोच हुन्छ तर आत्मिकको महत्वपूर्ण भूमिका हुन्छ मलाई चाहिँ मेरो विचारमा यो सामाजिक कामहरूमा जोडिनको लागि आत्मिकले चाहिँ 100% काम गरेको हुन्छ आर्थिकले पनि 100% काम गरेको हुन्छ शारीरिकले पनि 100% काम गरेको हुन्छ एउटा कमजोर भयो भने फेरि गाह्रो फेरि है किन भन्दाखेरि चाहिँ आत्मिकले चाहिँ घरमै बसेर पनि म दिन सक्दैन र म जान सक्दैन तर म चाहिँ कोठाभित्रै बसेर पनि म प्रार्थना गरेर पनि चाहिँ सहायता गर्छु है भनेको त्यसले स्वर्गीय ढोकाहरू चाहिँ खोलिदिने काम गर्छ आत्मिक क्षेत्र त्यसले बेस्ट काम गरेको शारीरिक कुराहरूमा चाहिँ म जान सक्दैन म प्रार्थना गर्न पनि सक्दैन मैले के भन्न खोजेको प्रार्थना गर्न पनि सक्दैन तर चाहिँ आर्थिक पनि दिन सक्दैन तर म त्यहाँ गएर हौसला दिन्छु भन्नु भने चाहिँ एउटा चाहिँ ठुलो कुरा
2: है
3: आर्थिक कुराहरूमा म टाढा छु डिस्टेन्स समयले चाहिँ टाढा बनाइरहेको छ म त्यहाँ जान सक्दैन र प्रार्थना गर्न पनि मलाई चाहिँ अवसर चाहिँ छैन तर म चाहिँ आर्थिक रूपमा के भेटी चाहिँ मुठी भेटीहरू ख्रिसको लागि चाहिँ म दिन्छु भनेर भन्यो त्यसले पनि असल यस्तो काम गर्ने अवसरहरू चाहिँ मिल्छ र गर्न सकिन्छ
2: ऊर्जाशील कुराले पक्कै हामीलाई आज होइन ऊर्जा थपेको छ होइन अब जस्तो युवाले जसरी म होइन त्यो ठाउँमा चाहिँ सुसमाचारका भ्यूहरू छर्दै हुनुहुन्छ
3: है
2: धेरै युवाहरू निराशा र भविष्यप्रतिको अन्यलमा छन् उनीहरूले तपाईँ के भन्न चाहन्छु
3: सकेसम्म ख्रिस्टलाई पाएको मानिस चाहिँ निराश बोक्नु हुँदैन अन्यल हुनु हुँदैन किनकि म चाहिँ ख्रिस्ट बोकेको मानिस हो है भनेर अग्रसर बढ्नुपर्दो रहेछ धेरैजना चाहिँ युवा दाजुभाइ बहिनीहरू जवान चाहिँ लिडर्सहरू निराशपन हुनको कारण के हो भने शरीरको अभिलाषालाई हेर्छ जब मानिसले शरीरको अभिलाषालाई चाहिँ हेर्न खुसी गर्छ नि हो हामीलाई चाहिँ शारीरिक रूपमा चाहिँ केही कुराहरू चाहिँ आवश्यकता पर्छ है तर ओभर आँखाको अभिलाषा भन्छ नि होइन आँखाको अभिलाषाले गर्दा चाहिँ मानिसहरूलाई चाहिँ निराशमा ल्याउँदछ म यही आग्रह गर्दछु हामीलाई चाहिँ प्रशस्त नहुन सक्छ हेर्दाखेरि चाहिँ कमजोर अवस्था त हुन सक्छ हामी निराश नहौं एक दिन परमेश्वरले चाहिँ बेस्ट तयार गर्नुहुन्छ अनि ती युवा पुस्ता साथी जवान भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु कि तपाईँ चाहिँ आँट्नुहोस् है तपाईँ आँट्नुहोस् परमेश्वरले चाहिँ ढोका खोलिदिनुहुन्छ धेरै जसो मान्छेहरू चाहिँ युवा पुस्ता दाजुभाइहरूले के भन्छ मलाई चाहिँ मण्डलीले चाहिँ अवसरै दिँदैन म एउटा कुनामा गएर प्रार्थना गर्नुपर्छ म चाहिँ म मेरो पास्टर या लिडरसिप अरू मानिसहरूले चाहिँ मलाई हौसला दिँदैन निराश भएर जान्छ ख्रिस चाहिँ हामीसँगै हुँदै गर्दा किन निराश हुनु परमेश्वरले चाहिँ त्योभन्दा बेस्ट ठाउँ चाहिँ तयार गरिदिनु भएको हुन्छ है अनि मैले र अर्को कुरा चाहिँ के हो भने यो सेवगाई गर्ने क्रमहरूमा चाहिँ किन निराशपन हुन्छन् भने कहिलेकाहीँ चाहिँ हाम्रो लिडरसिपहरूले बाटो तयार नगरेर पनि हुन्छ है अवसर नदिएर क्या उसँग सबै ट्यालेन्ट छ तर अवसर चाहिँ कहिलेकाहीँ नहुँदाखेरि निराश हुन्छ तर म के भन्न चाहन्छु भने निराश नहुनुहोस् हाम्रो लिडरसिपले चाहिँ अवसर नदिँदा पनि परमेश्वरले तपाईँको लागि उज्जवल भविष्य राखिदिनुभएको छ तर सङ्घर्ष गर्नुहोस् सङ्घर्ष नगरेर भन्ने र अर्को कुरा चाहिँ के हो भने उनीहरूको आँखाको अभिलाषाहरू चाहिँ पास्टर उनीहरूले चाहिँ लिनु हुँदैन धेरै जसो मान्छेले चाहिँ आँखाको अभिलाषातिर चाहिँ गएको कारणले उसले चाहिँ निराश भएर चाहिँ ब्याक सर्नु परेको छ उसले चाहिँ आँखाको अभिलाषा सोध्छ मलाई यो चाहियो यो भए हुन्थ्यो म यस्तो गर्न पाए हुन्थ्यो सांसारिक कुराहरूमा चाहिँ उनीहरूले चाहिँ बेसी प्राथमिकता के बेसी फोकस गरेको कारणले उनीहरू निराश हुन्छ त्यो चाहिँ नगर्नुहोस् परमेश्वरले तपाईँलाई उज्जवल भविष्य चाहिँ तयार गर्नुभएको छ राइट टाइम आउँछ है फेरि टाइम चाहिँ पर्खिनुपर्छ धैर्यताले के गर्छ आशिष उत्पन्न गराउँछ विश्वासले चाहिँ आशा उत्पन्न गराउँछ
2: होइन निकै नै आशिषित कुरा हुँदैछ तपाईँसँग र खुसी लागिरहेको छ कि एउटा युवा अवस्थामा चाहिँ परमप्रभुको सेवकाईमा र सँगसँगै होइन विभिन्न सामाजिक कार्यमा अग्रसर एउटा नेतृत्वसँग चाहिँ यसरी हामी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा युवा नेतृत्व युवाहरूलाई नेतृत्वमा आउनको लागि भनौँ अथवा होइन सेवकाईमा आउनको लागि अथवा कुनै पनि कार्य गर्नको लागि आवश्यक पर्ने उनीहरूलाई आवश्यक के तत्त्वहरू चाहिँ के होला होइन अब भनौँ सेवकाईमा त आउन चाहन्छन् तर कतिपय कुराहरू पुगिरहँदैन होइन नेतृत्वमा आउन चाहन्छन् होइन अघि हामीले भने जस्तै होइन मैले चाहिँ कुनामा बसेपछि प्रार्थना गर्नु पर्यो भन्ने जस्तो होइन र त्यो कुराले चाहिँ के जन्मिरहेको छ भने पछिल्लो नेतृत्व जन्माउनलाई सहयोग गरिरहेको छैन भनेपछि के कुरा यो कुरा चाहिँ ठ्याक्कै तपाईँको एउटा अनुभवले भन्ने कुरा चाहिँ युवाहरूलाई सेवकाई र नेतृत्वमा आउनुको लागि चाहिँ के कुरा आवश्यक पर्ला
3: मण्डलीले चाहिँ अवसर दिनु पर्यो सबैभन्दा ठुलो कुरा है हाम्रो अभिभावकले चाहिँ अवसर दिनुपर्छ है उसको ट्यालेन्ट सो हेरेर होइन ऊ चाहिँ के काम छ त उसको वरदान चाहिँ के हो त भन्ने कुराहरू चाहिँ आज धेरैजना युवा दाजुभाइहरूलाई चाहिँ त्यो वरदान चाहिँ छ तर प्रयोगमा ल्याउन सकेका छैनन्। किन भन्दाखेरि अवसर पाएको छैन है। र अर्को कुरा चाहिँ के हो भने हामीभन्दा अगाडिको पिढीले, हामीभन्दा अघिल्लो पुस्ताको चाहिँ पिढीले, हाम्रो अग्रज गुरुबाहरूले चाहिँ तिनीहरूलाई चाहिँ अवसर दिने एउटा कुरा, मण्डलीमा चाहिँ काम दिनु पर्यो, उनीहरूलाई काम दिने अनि कामलाई चाहिँ तिनीहरूले चाहिँ हेरेर काटछाट धेरै कुराहरू चाहिँ गरेर तिनीहरूलाई चाहिँ तयार पारिदिने अवसर चाहिँ धेरै छ मण्डलीभित्र है। फेरि चलाउन जान्यो भने, फेरि जानेन भने चाहिँ छैन। फेरि युवाहरूले चाहिँ आफ्नो जे वरदान छ त्योमा चाहिँ प्रयोग
2: गर्ने
3: निरन्तर, सबैभन्दा चाहिँ त्यो हो निरन्तरता। जब चाहिँ मान्छेमा चाहिँ भएन भने त्यो लस हुँदै जान्छ। अग्रजनले चाहिँ अवसर दिने तर युवा पुस्ताले के गर्ने, निरन्तरता दिने। यो भयो भने सुखमा सुगन्ध।
2: छेउकाईको देउरानमा त्यस्तो कुनै घटनाहरू घटेका छन् जसले गर्दा आज पनि मानस पटलमा अथवा मस्तिष्कमा त्यत्तिकै होइन ऊर्जा थप्छ अथवा होइन ओहो यो कुराले त मलाई आज यत्रो बनायो भन्ने कुनै त्यस्तो घटनाहरू घटेका छन् जीवनमा छेउकाईको द्वारा? धेरै छन् तीमध्ये।
3: मलाई फेरि एकचोटि मन दिनुहोस् यो बारेमा कस्तो भन्नुभयो। सेवकाईको,
2: सेवकाई गर्दै गर्दाखेरि कुनै एउटा कुनै घटनाहरू घटेका छन् अथवा कहीँ जाँदै गर्दाखेरि होइन, जसले जीवनमा हामीलाई कहिले काहीँ जोखिम दुर्घटना, त्यहाँदेखि किन जोखिमसँग सम्बन्धित कुरा रहेको थियो? किन हिमाली उच्च हिमाली पनि सेवकाई गर्नुपर्ने हुन्छ होइन यतापट्टि?
3: एकदमै एकदमै म सुसमाचार सुनाउने क्रमहरूमा चाहिँ हामी, म र दुई जवान भाइहरू चाहिँ हामी यात्रामा थियौँ, हिँडेरै पैदल गयौँ। लगभग चाहिँ हामी बिहान 6 बजे हिँडेको, बेलुका चाहिँ 7 बजे हाराहारी पुग्यौँ त्यो क्षेत्रमा है, हिँडेर पैदललाई, किनकि गाडी चढ्ने हामीसँग चाहिँ त्यो आर्थिक थिएन। गाडी चाहिँ थियो तर सानो गाडी, महँगो कस्ट, एकतर्फी मात्रै चाहिँ 7-8 सय रुपियाँ लाग्थ्यो। तिन चारजनाले जाँदाखेरि चाहिँ 8-24 सय रुपियाँ चाहिँ चाहिन्थ्यो। 24 सयमा त हामीलाई चाहिँ 4 दिन खाना पुग्थ्यो। अनि जब त्यो क्रमहरूमा चाहिँ होइन भाइ हामी चाहिँ जवान छौँ, बढ्दै बढ्दै जाउँ भन्ने चाहिँ होइन भाइ हामी जानुपर्छ, अगाडि बढ्नुपर्छ भनेर दुईटा भाइहरू चाहिँ हुनुहुन्थ्यो, एउटा दानियल भाइ एउटा पत्रुस भाइ पनि हुनुहुन्थ्यो। जो हामी सानो हुँदाखेरि उहाँको गुण चाहिँ म अहिले भुल्न सक्दिनँ, किनकि हैसियामा हैसिय गर्नुभयो, मेरो ब्याक सपोर्ट भएर चाहिँ हुर्राहरू जस्तै भएर चाहिँ होइन, त्यो तरिकाले चाहिँ उहाँले चाहिँ काम गर्नुभयो। अनि त्यो जाँदै गर्दा चाहिँ हामी एक ठाउँमा चाहिँ बास बस्नको लागि, होटलमा बस्नलाई चाहिँ त्यो आर्थिक नहुँदा पनि एकजना दाईसँग चाहिँ हामीले बास माग्यौँ, अनि त्यहाँ सुसमाचार प्रार्थना कामहरू चाहिँ भयो। अनि बेलुका सुत्दाखेरि चाहिँ त्यो पल अहिले पनि मलाई याद आउँछ, जहाँ चाहिँ खाली हामी कहाँ मैडा भन्छ होइन, यो मैडा भनेको जमिन चाहिँ जुन चाहिँ खाली शीतले चाहिँ भिजेको नयाँ घर थियो, शीतले चाहिँ भुइँ भन्छ, यो भुइँ लेभल चाहिँ न कार्पेट छ न केही छ, उहाँले एउटा चाहिँ आफूसँग जे थियो है जे थियो त्यहाँबाट चाहिँ पाल ल्याइदिनु भयो, पालमाथि एउटा चाहिँ पातलो तन्ना, अहिले पनि म त्यो याद आउँछ कि जुन चाहिँ यति कष्टताको चाहिँ याद है। जब चाहिँ सुसमाचार सबै कार्यक्रम भइसकेपछि हामी सुत्नको लागि प्रार्थना गऱ्यौँ, हामीले चाहिँ हो हामीले यो चाहिन्छ, फेरि अर्काको घरमा गयो भने चाहिन्छ अरू चाहिन्छ भन्नु भएन होइन, जे उपलब्ध छ चाहिँ त्यो भुइँमा पाल भाँति चाहिँ एउटा चाहिँ बाक्लो खाले भए पनि तन्ना भए पनि केही हुन्थ्यो होला। त्यो जब चाहिँ तल शीत छ, शीत भाँति चाहिँ पाल छ, पालको चिसोको कारणले लगभग डिसेम्बर हिउँ परिराख्ने है, त्यो एकदमै तुसार लाग्ने, हाम्रो चाहिँ कस्तो जाडो हुन्छ भने यो पुस र माघको हिसाबमा हामीले कपडा धोयो भने बाहिर चाहिँ सुकाउन जाँदाखेरि त्यो बरफ नै जमिन्छ क्या, त्यो उनी जमिन्छ। अनि त्यो समयमा चाहिँ हामी त्यहाँ ठाउँमा गइरहेको थियौँ, अनि त्यो रात छेड चाहिँ एकदमै प्रार्थना गर्दै मैले कटाएँ त्यो टाइममा, चिसो हुन्थ्यो अनि एकदमै निन्द्राले गर्दा झ्याप सुत्थेँ, फेरि त्यो चिसोको कारणले फेरि उठ्दै हेर्दाखेरि चाहिँ प्रार्थना गर्ने एउटा अवसर हुन्थ्यो। त्यो चाहिँ छेड मलाई चाहिँ एकदमै याद आउँछ, अझ पनि मेरो दिमागमा छ।
2: त्यो छेड भोगाइ पछाडि तपाईँको, तपाईँले कस्तो खालको त्यहाँनिर होइन एउटा सेवकाई गर्नुभयो भन्ने कुरा हामी फेरि पनि निरन्तर गरि नै रहनेछौँ। अहिलेलाई भने समयको अभावमा आज कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा यहाँलाई अर्को हप्ता पनि हामी निरन्तर हाम्रो पिटर बमसँगको कुराकानी हामी जारी नै राख्नेछौ। अहिलेलाई भने समय सँगसँगै कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको बाट म प्रस्तोता श्यामकाजी लगायत प्राविधिक मित्र सुजन घिमिरे र विशेष सरलाई पनि तपाईँ आजलाई बिदा दिनुहोस् र हामी अर्को हप्ता फेरि पिटर बमसँगको कुरा निरन्तर गर्छौँ।
3: हुन्छ, धन्यवाद धन्यवाद।
2: किन लामो यात्रा गरेर यहाँसम्म हामीलाई माया गरेर हाम्रो स्टुडियोसम्म आइपुग्नु भएको छ। उहाँका धेरै अनुभवका आशिषका कुराहरू सुन्न नै बाँकी छ। अर्को हप्ता यसै समयमा प्रतीक्षा गर्नुहोला, हामी तपाईँलाई तपाईँको बीचमा फेरि पनि यो आशिषका कुराहरू लिएर आउनेछौँ। अहिलेलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। हस्, यहाँको दिन शुभ रहोस्। जय मसीह।
3: जय मसीह। धन्यवाद।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।
2: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी बिलिभर सिस्टम चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तुता सुशी थिङको। कार्यक्रम हरेक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट नाटक जीवन गवाई परमेश्वरको वचनद्वारा उत्साह र समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी गर्ने गर्दछौ। आजको कार्यक्रममा यहाँको बीचमा आदरणीय फादर दिपेश सुनवारज्यूसँग साथै अन्य फादरज्यूहरूसँगको यो निकै नै स्वस्थ परिवारसँगको भलाकुसारी लिएर आएका छौ। अब तपाईँहरूले सुन्न सक्नुहुनेछ यो निकै नै आशिषमय भलाकुसारी कार्यक्रम। सुन्दै गर्नुहोला
3: आदरणीय श्रोताहरू, तपाईँ रेडियो सुनेर बसिराख्नु भएको छ र तपाईँको रेडियो सेट अगाडि हामी फेरि आज पनि आइपुगेका छौं र हरेक आइतबारको 4:30 देखि 5 बजेसम्म आउने यो कार्यक्रममा तपाईँको बीचमा विगतका दिनहरूमा जसरी हामीले वचनबाट तपाईँलाई उत्साह दिएका थियौं र आज भने हामी केही सहकर्मीहरू एकै ठाउँ भेला भएर एउटा विषयमा कुराकानी गर्नको लागि यहाँ भेला भएका छौं। आज हामीले कुराकानी गर्ने विषय चाहिँ परिवार। परिवार परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा स्थापित गरिएको एउटा महत्वपूर्ण संस्था हो र परिवारमा श्रीमान श्रीमती छोरा छोरी हजुरबा हजुरआमा जेठानी देउरानी जस्ता नातासँग जोडिएका व्यक्तिहरूको एउटा जमघटमा बनिएको एउटा समूहलाई परिवार भनिन्छ र परमेश्वरले सुरुमा परिवार बनाउनु हुँदाखेरि अदमको बगैँचामा आदम र हब्बालाई पुरुष र स्त्रीको रूपमा सिर्जना गरेर उनीहरूले एउटा परिवारको रूपमा स्थापित गर्नुभयो। त्यो बेलामा बडो सुन्दर थियो परिवार। त्यहाँ एकले अर्कालाई आदर गर्ने कुरा, सम्मान गर्ने कुरा र एकले अर्काको सहयोगी बन्ने कुराको एउटा उद्देश्यका साथ, एउटा सुन्दर योजनाका साथ परमेश्वरले परिवारलाई स्थापित गर्नुभएको थियो। तर आज त्यो परिवार चाहिँ दिन प्रतिदिन बिग्रिँदै गइराखेको हामी देख्दछौँ। परिवारभित्रको थुप्रै समस्याहरू हेर्दाखेरि आज परिवारमा मिलाप छैन, परिवारमा एकता छैन, परिवारभित्र चाहिँ धेरै कुरा लुकाउने कुराहरू छ। यी सबै कुराहरू कसरी भए, के कारणले गर्दा आज हाम्रो परिवार चाहिँ नाश हुँदैछ? तुलना गर्ने हो भने धेरैवटा परिवारहरू चाहिँ आज अप्ठ्यारो परिस्थितिमा परिराखेको चाहिँ हामीले देख्दछौँ। त्यो अप्ठ्यारो परिस्थिति कसरी आइलाग्यो त भन्ने हाम्रो आफ्नै आफ्नै अनुभवहरू, हाम्रा विचारहरू र अहिले संसारमा देखेका भोगेका कुराहरूको आधारमा परिवारभित्र आएको विकृति र विसङ्गतिको बारेमा हामी कुराकानी गर्नेछौँ। यस विषयमा कुराकानी गर्नको लागि हाम्रो बीचमा हामीसँगै सेवारत सहकर्मीहरू यहाँ हामी भेला भएका छौँ। तपाईँ सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ सबैजना आरामै हुनुहुन्छ? अब अलिकता हामी बाइबलीय दृष्टिकोणबाट वा सामाजिक दृष्टिकोणबाट हामीले कुराकानी गरौँ कि यो परिवारमा यो समस्याको रूपमा आएका कुराहरूको कारण के होला, यो जडहरू अलिकता हामी पत्ता लगाउन खोजौँ भन्ने हिसाबले आज हामी तपाईँहरूसँग यसरी बसिराखेका छौँ कि हामी सुरुमा बसिरहेका छौँ।
4: यसमा चाहिँ विशेष गरेर परिवारमा समस्या आउनुको कारण चाहिँ कम्युनिकेसनको कुरा आउँछ। धेरै जस्तो परिवारमा प्राय जसो एकअर्कामा कति समयहरूमा बाहिर हिँड्दाखेरि जस्तै श्रीमान आफ्नो घरमा श्रीमतीलाई छोडिजाँदा अनि छोराछोरीलाई छोडेर बाहिर के काममा जाँदाखेरि कति समयमा श्रीमानले श्रीमतीलाई फोन नगरिदिँदा, कुराकानी नगरिदिँदा अनि श्रीमतीले फोन गरेर यसो आफ्नो श्रीमानलाई कहाँ पुग्यो, के भयो, कस्तो हुँदै गर्दा, के छ भनेर सोध्दै गर्दा श्रीमान आफ्नो व्यस्तता, काम र यात्राको कारणले गर्दा, झर्केको कारणले गर्दा धेरै समयमा परिवारमा अलि खटबड आएको पनि हामीले देख्छौँ।
5: जस्तै यसमा झुट पनि एउटा कारण हो, किनभने जब सर्पले झुट बोल्दै गर्दाखेरि आदम हब्बाले जब त्यो कुरालाई विश्वास गरेर उसको परिवार तोड्न गए, परमेश्वरसँग सम्बन्ध टुटेको छ। 60 साल 65 सालतिर मेरो बुवाहरू चाहिँ त्यो झुटलाई चाहिँ एउटा प्रभुको महिमाको निम्ति प्रयोग गरेर सङ्गति जान चाहिँ उहाँहरू झुटबाट जानुहुन्थ्यो र प्रभुको महिमा गर्थ्यो भने अहिलेको जेनेरेसनले चाहिँ त्यो झुटलाई चाहिँ परमेश्वरको महिमा होइन कि आफ्नो व्यक्तिगत महिमाको निम्ति सङ्गति जान्छु भनेर आफ्नो व्यक्तिगत महिमा निम्ति गइरहेको छ। यो झुट पनि एउटा चाहिँ मुख्य कारण,
3: झुटले पनि परिवारलाई चाहिँ एकदम सकेको अवस्थाहरू चाहिँ छ।
6: अनि न्यायकर्ताको यो पुस्तकमा हामीले 14:16 हामीले यसो हेऱ्यौँ भने त्यहाँ एकजना सिमसन भन्ने बलियो मान्छेको घटना छ। त्यो घटना चाहिँ हामीले हेऱ्यौँ भने त्यो व्यक्ति आफैमा पनि सुन्दर अनि शक्तिशाली भए तापनि आफ्नो जिम्मेवारीबाट पर्सिएको अनि आफ्नो आमा बुवाले बताएको कुरामा चाहिँ आज्ञाकारिता हुन नसकेकोदेखि लिएर अनि आफैमा आत्मसंयम राख्नु नसक्दाखेरि परिवारमा खटपट भएका कुरा पनि हामीले देख्छौँ। अनि यसले चाहिँ हामीले यो खण्डलाई एकदमै होस पुर्याएर हेऱ्यौँ भने अनि कहिले कसो जिम्मेवारीबाट पर्छिने अनि आज्ञाकारिताको कमीको कारणले पनि परिवारमा कहिले कसो भने जस्तो फलहरू होइन आशा गरेको कुराहरू भन्दा विपरीत बाटोतिर विपरीत तर्फतिर चाहिँ आफ्नो परिवारको अवस्थाहरू गरिराखेको पनि हामीले देख्न सक्छौँ।
7: परिवारभित्र अहिले मेन समस्याको रूपमा अनि हामीले देखिराखेको चाहिँ यो सामाजिक सञ्जाल पनि हो र सामाजिक सञ्जालले कति परिवारलाई तहस नहस बनाएको छ। यो सामाजिक सञ्जाललाई हामीले एकदम राम्रोसँग सदुपयोग गर्न जान्यो भने संसार नै सामाजिक सञ्जालमा छ भन्छ, तर यो सामाजिक सञ्जाललाई हामीले चाहिँ एकदम राम्रो प्रकारले सदुपयोग गर्न नजान्दा परिवारभित्र जुन प्रेम जुन मेलमिलाप जुन कुराकानी हुनुपर्ने हो त्यो कुराकानी हामीले देख्दैनौँ। किन भन्दाखेरि छोरा एकातिर मोबाइलमा हुन्छ, आमा एकातिर हुन्छ, बुवा एकातिर हुन्छ, जसको कारण चाहिँ परिवारभित्र कुराकानी हुँदैन अनि त्यही भित्रबाट नै कति कुराहरू समस्या भएको हामीले अहिले सामाजिक सञ्जालहरूमा हाम्रै समाजमा हामीले देखिराखेका छौँ।
4: एउटै कोठाभित्र छ तैपनि को के हुँदैछ त्यो थाहा नभएको कारण समस्या आएको
3: अनि हामी लोथको परिवारको जीवनलाई नि हेर्न सक्छौँ त्यहाँ। अनि जब परमेश्वरले चाहिँ लोथलाई आज्ञा दिनुभएको थियो त्यहाँ, अनि लोथको श्रीमतीले चाहिँ अनि त्यो परमेश्वरको आज्ञामा अनि आफ्नो श्रीमानको सरसल्लाहमा चाहिँ उसले मानेको छैन अनि पछि उसले फर्केर नहेर्नु भन्दा फर्केर हेरेको छ अनि पछि त्यहाँ एउटा नुनको खाँबो बन्न पुगेको छ। अनि कतिचोटि हामी चाहिँ परिवारको सरसल्लाहमा आउन चाहँदैनौँ अनि सरसल्लाहमा नआएको कारणले गर्दाखेरि कतिचोटि हामीले आफ्नो परिवारमा आफ्नो जीवनमा कति कुराहरूमा चाहिँ आफै समस्याहरू निम्त्याउँदछौँ अनि भएको सम्बन्धमा अनि घटबड हुँदछ, झैझगडाको कुराहरू यसरी उत्पन्न हुँदछ।
8: कुनै पनि कुराहरू चाहिँ जस्तो एउटा छलफल सरसल्लाह परिवारमा नगरिकन होइन आफ्नो आफ्नो तरिकाले निर्णय गर्ने भन्ने कुरा होइन, त्यो पनि एउटा समस्या हो।
9: अब परिवारमा जिम्मेवारी व्यक्ति अर्थात् अभिभावकले पनि आफ्नो जिम्मेवारी र आफ्नो कर्तव्यलाई भुल्यो भने पनि त्यो परिवारमा समस्या आउँछ। जस्तो उदाहरणको रूपमा एउटा परिवारमा बाबा आमाले जाँड रक्सी खाने जस्ता नराम्रा बानीहरू गरिराखेको छ, जुवा तास खेलिराखेको छ भने त्यो प्रकारको कुलतमा रहेका बाबु आमाले आफ्ना छोराछोरीलाई पनि सही बाटोमा डोर्याउन सक्दैन र उसको कुलतले गर्दा उसको परिवार जोखिममा परिराखेको मैले धेरैको परिवार देखेको छु। रात दिन जुवा तास खेल्नेहरूका श्रीमती चाहिँ भागेर गएको छ भने 24 घण्टा रक्सी पिउन पर्ने मान्छेको घर परिवार पनि बिग्रिएर उसको परिवारमा आर्थिक समस्या, उसले आफ्नो घर घरेलु सबै बिक्री गरेर अनि उसको आर्थिक अवस्था दयनीय भएको पनि हामीले देखेका छौँ। त्यो भएको कारणले परिवारमा चाहिँ एउटा जिम्मेवारी व्यक्तिले आफ्नो जिम्मा चाहिँ वहन गर्नुपर्छ। एली पुजारीले पनि आफ्नो जिम्मेवारी वहन उचित प्रकारले गर्न नसक्दा उनका दुई भाइ छोराहरू चाहिँ के भएको छ, होप्ने र पिनासको एकै दिनमा मृत्यु भएको छ भन्ने उदाहरणहरू पनि हामी देख्छौँ।
4: अहिले परिवारमा एक प्रकारको समस्या यो पनि छ, अब हुन त दिदी बहिनीलाई दोसाको जस्तो होइन दाजुभाइ पञ्चको जस्तो पनि हुन्छ। कति समयमा अहिलेको यो जेनेरेसनमा चाहिँ दिदी बहिनीले कति समय घरको कामहरूमा त्यति नहेरिदिने अनि दाजुभाइहरू जहाँ गए पनि घरमा पनि आएर हात तरकारी पकाउने भन्ने होइन लुगा धुने भन्ने विभिन्न कुराहरूमा बढी जस्तो दाजुभाइमा भार हुँदाखेरि अनि ती कुराले पनि अलि परिवारमा समस्या आउने अनि दाजुभाइले घरमा भन्दा बढी बाहिर रुचाउने यस्तो कुराहरू पनि कति राम्रो देखेको छ।
8: अरू पनि समस्याका केही चोरोहरू के हुन सक्छन् होला होइन, आजको हामीले यो कुराकानीमा विशेष गरिकन चाहिँ अहिले यो समस्याहरू आउनुको हामीले कारणहरू उठान गर्दै गर्दा हाम्रो गाउँघरमा होइन विभिन्न ठाउँहरूमा बसेर कुराकानी गर्दै गर्दा परिवारमा आउने समस्याहरू त्यहाँ झुटको कुराहरू आयो अघि होइन, अनि सञ्चार नहुने कुराहरू आयो,
6: आर्थिक अवस्थाको
8: कुराहरू पनि आयो होइन। कतिवटा परिवारमा चाहिँ त्यो आत्मिक जीवनमा तपाईँहरूको परिवार हाम्रो परिवारमा सायद त्यो हाम्रो पारिवारिक एउटा प्रार्थना होइन बेलुकै बसेर सङ्गति गर्ने त हुन्छ होला नि है, कतिवटा परिवारमा त्यस्तो देखिँदैन क्या खास होइन, कतिवटा देखिँदैन। त्यो चाहिँ अब त्यो चाहिँ तपसिलको विषयमा राख्छ मान्छेले होइन, प्रार्थना गर्ने कुराहरू प्रार्थना नगरेको कारण पनि समस्या आएको जस्तो लाग्छ क्या मलाई, के
6: हो
9: कतिपय चाहिँ हामी के सोच्छौँ भने काम धन्दामा यताउति व्यस्त हुँदै गर्दा अनि फुर्सदको समय भयो भने मात्रै बिहान बेलुकाको पारिवारिक प्रार्थनामा बस्ने अनि जाँगर लाग्यो भने बस्ने, अल्छे लाग्यो भने आज त्यतिकै सुत्ने सुतौँ भन्ने जस्ता कुराले पनि हामीले चाहिँ अलिकति आशिष गुमाउँछौँ। अनि हाम्रो परिवारमा चाहिँ निरन्तर रूपमा पारिवारिक प्रार्थनाहरू भयो भने धेरै राम्रो हुन्छ र परमेश्वरको आशिष पनि परिवारमा बहिरहेको हुन्छ।
6: अहिले कसो त यो मनगुटाउले पनि गर्दाखेरि प्रार्थनाहरू रोकिरहेको छ परिवारमा, श्रीमान श्रीमतीको मनमुटाउले गर्दाखेरि छोराछोरी सहित पनि प्रार्थनामा बस्न पाइराखेका छैनन् है। धेरै परिवारहरूमा सामान्य सानातिना कुराहरूलाई पनि धेरै धेरै उकासेर होइन एकअर्काको विरुद्धमा बोल्ने कुरादेखि लिएर एकअर्कालाई झन् दोषारोपण गर्ने कुराले त झन् आँखा लाउने
8: यस्तो पनि छ है।
6: हजुर, यस्तो यस्तै कुराले झन् धेरै प्रार्थनालाई रोकिराखेको पनि हामी देख्छौँ। सजिलै यो त भइराखेको छ नि।
4: मैले एक ठाउँ देखेको थिएँ, एकजना परिवार यस्तो राम्रो परिवार थियो। पहिला उनीहरू गाह्रो स्थितिमा थिए, चर्चमा आयो, प्रार्थनामा धेरै अघि बढ्यो, परिवार सहित एकदम राम्रो भएको थियो। तर जब श्रीमान घरदेखि बाहिर कमाउनलाई हिँड्न थाल्यो अनि श्रीमती मात्र घरमा हुन थाल्यो अनि बिस्तारै बिस्तारै श्रीमान बाहिर हिँडेपछि अर्कोले के भनिदिँदो रहेछ, अर्कोले के भनिदिँदो रहेछ, अनि त्यसपछि उसले चाहिँ श्रीमतीलाई आँखा लाउन थाल्यो, विभिन्न नराम्रो शब्दहरू भन्न थाल्यो, अनि ऊ घरमा आएपछि चाहिँ श्रीमानले घर छोडेर कतै हिँड्न थालेन। अनि ती परिवारमा हुँदा हुँदा हुँदा हुँदा पछि उनीहरू सङ्गतिदेखि टाढा हुन थाल्यो अनि परिवारमा घटपट हुँदा हुँदा हुँदा अहिले यस्तो नराम्रो अवस्था उनीहरूको छ। तर यो त्यो अवस्थामा पुग्नु कारण चाहिँ उनीहरूले एकअर्कालाई आँखा लगायो। जस्तै पहिला चाहिँ श्रीमानले श्रीमतीलाई लगाउन थाल्यो अनि बिस्तारै बिस्तारै फेरि श्रीमतीलाई पनि अरूले हुने नहुने भन्न थाल्यो अनि त्यसपछि फेरि श्रीमती बाले श्रीमानलाई हुँदा हुँदा चाहिँ उनीहरूमा परिवारमा एक प्रकारको फुट आयो। हो, यो एक प्रकारको एकअर्कालाई नबुझ्ने, आँखा लाउने, बोल्न नदिने यो पनि एउटा परिवारमा आउने समस्याको एउटा ठुलो कारण चाहिँ अहिलेको हाल स्थितिमा बनिरहेको छ।
5: पारिवारिक योजना, वार्षिक योजना पनि कतिपल्ट परिवारहरूले आफ्नो योजनाहरू पारदर्शी तरिकाले नबताएको हुँदैन र श्रीमान श्रीमतीमा जब योजना बनाउँदै गर्दाखेरि नबताएको कारण आउने आर्थिक कुराहरूलाई झिनामिना गरेको कुराहरू देख्दै गर्दाखेरि कतिपल्ट परिवारमा त्यसले पनि फुट लगाइरहेको हुन्छ।
8: मतलब त्यो कति ठाउँमा चाहिँ त्यो श्रीमतीले पनि पैसा लुकाउने होइन, पारदर्शी नगर्ने, श्रीमानबाट लुकाएर राख्ने, कतिजना श्रीमानहरू लुकाउँछ नि,
5: लुकाउँछ
8: है आफ्नो आय स्रोत श्रीमतीले कहिले पनि बताएको हुँदैन क्या, त्यसको पनि समस्या हुन्छ क्या, खास होइन त्यो आर्थिक पारदर्शिता नभएको नि होइन।
4: त्यो पनि अहिले फेरि श्रीमानहरू कति समय बाहिर बाहिर हिँडेर खाने होइन, अनि श्रीमतीलाई घरमा चाहिँ होइन अब खानेकुरा टाइममा नल्याइदिने, अब भने जस्तो आफू बाहिर मिठो मसिनो खाएपछि त घरमा परिवारमा पनि यसो उनीहरूले नै खान्छ भन्ने हेतुले ल्याइदियो भने उनीहरूलाई पनि कहिले कहिले समय हुँदा घुमाउन लाने, अलि राम्रो ठाउँमा लगेर खाने, सँगै समय बितायो भने त्यसले पनि परिवारमा राम्रो कुराहरू ल्याउँछ। तर ती नभएको कारणले पनि
8: हामीले श्रीमान र श्रीमतीको मात्रै कुराकानी गरिरहेका छौँ क्या। परिवार भनिसके पछाडि त बुवा आमा छोरा छोरी पनि जोडिन्छ नि त होइन, त्यो कारणले गर्दा नि परिवारमा धेरै समस्या आएको थियो। केही समय अगाडि एकजना दिदीले गुनासो गर्दै हुनुहुन्थ्यो, मैले मेरो छोरालाई मोबाइल बनाएर दिनु नसकेको कारणले गर्दा सर मलाई त मेरो छोराले कुट्यो, अब म के गरौँ भनेर भन्दै थियो क्या। त्यस्तो पनि त्यो समस्या हो, अनि यो कारण के होला होइन। अब हुन त हामी त यत्रो समय यत्रो उमेर भयो, हामीले त बढेर हुर्केर एउटा जवान जिम्मेवार व्यक्ति हुँदासम्म पनि हामीलाई त त्यस्तो मोबाइल बोक्ने, आफ्नो इच्छामा जिउने भन्ने त थिएन। तर अहिले चाहिँ के हो, त्यो पनि एउटा समस्या हो कि जस्तो मलाई लाग्छ। के छ तपाईँहरूसँग त्यस्तो के अनुभव छ भने भाँडौँ सुनाउँ न, अरूको लागि पनि एउटा आशिष हुन्छ होइन।
7: यो सामाजिक सञ्जाल पनि कहिले काहीँ यो हामीले छोराछोरीहरूलाई कन्ट्रोल गर्न नसक्दा पनि हामीले 24 घण्टा उनीहरूको हातमा मोबाइल दिँदाखेरि पनि अहिले समाजमा एउटा विकृतिको रूपमा छोराछोरीले राम्रोसँग नपढिदिने अनि उनीहरूले चाहिँ होमवर्कहरू गर्नुको सट्टा उनीहरूले मोबाइलहरू समात्ने र मोबाइलहरू नदिँदा उनीहरू रिसाउने, झर्किने, त्यो समस्याहरू अहिले परिवारभित्र हामीले देख्छौँ र त्यो परिवारभित्र छ। अब यो परिवारभित्रको यो समस्या समाधानको लागि छोराछोरीमा भएको यो मोबाइलको लत बसेको छ, त्यो लतबाट छुटकारा दिनका लागि चाहिँ हामीले आफ्नो छोराछोरीहरूलाई मोबाइलहरू कन्ट्रोल गर्ने, हामीले अभिभावकले कन्ट्रोल गर्ने र सँगसँगै अब उनीहरूलाई सीमित मात्र दिने र उनीहरूलाई चाहिँ एउटा होमवर्कहरू चेक गर्ने, उनीहरूले होमवर्क गरेको छ कि छैन, स्कुल गएको छ कि छैन र उनीहरूको ध्यानहरू चाहिँ बढी केमा केन्द्रित छ भन्ने कुरा चाहिँ हामी अभिभावकहरू बुवा आमाहरू एकदम सचेत हुन जरुरी देखिन्छ।
8: सानैदेखि चाहिँ आमा बुवाले आफ्नो छोराछोरी समय नदिएको होइन, समय के गर्दैछ, के खाँदैछ, कहाँ जाँदैछ। अहिले त मैले धेरैजना देखेको साथीको घरमा गएको भन्छ होइन, अनि अहिले हामी कति रेस्टुरेन्टतिर यसो त्यो चिया कफी क्याफेतिर जाँदाखेरि चाहिँ भर्खर भर्खर त्यहाँ टिनेजर उमेरका बच्चाहरू भेला भएर त्यहाँनिर चाहिँ पुरा हुक्का तानेर बसिरहेको हुन्छ क्या। अनि उहाँले घरमा चाहिँ के भनेर आएको हुन्छ, म त अब साथीमा गएको, साथीको बर्थडेमा गएको। तपाईँको अनुभव के छ कि, मेरो चाहिँ एउटा यस्तो अनुभव के छ भने, यदि कुनै पनि हाम्रो जवान छोराछोरीहरू होइन हामी साथीकोमा गएको अथवा विशेष गरेर साथीले बर्थडे छ बोलाएको छ साथीको बर्थडेमा गएको भनेर हिँड्यो भने त झन् मलाई त बाबा आमा त पछि नै लागेर जानुपर्छ भन्ने जस्तो मलाई लाग्छ। साथीले बर्थडेको नाममा उसले चाहिँ कहिले कहिले पैसा जम्मा गरिरहेको छ त्यस्तो लाँदो रहेछ अनि त्यहाँ चाहिँ अल्कोहलहरू खाने हुक्का चिलिङ खाने अनि पुरै सेलिब्रेसन गर्ने त्यहाँ त सबै हाम्रो विश्वासी परिवारको मात्रै साथीभाइ हुँदैन नि त अरू पनि हुन्छ नि त हो त्यस्तोमा चाहिँ हो त्यसरी पनि हाम्रा जवानहरू चाहिँ हाम्रा छोराछोरीहरू चाहिँ बिस्तार बिस्तार लतमा फसेको पढाइमा पनि कमजोरी भएको होइन विशेष त अब आमा बाउले होइन अलिकति समय नदिएको कारणले पनि हुनसक्छ अरू एउटा चाहिँ साथी सङ्गतले पनि हुनसक्छ होइन।
4: यसमा मैले थोरै कुरा जोड्न चाहे खास हामीले छोराछोरीहरू बिग्रेको देख्छौँ यसमा चाहिँ मुख्य कारण चाहिँ बाबु आमाको पनि हात पर्छ किनभनेदेखि हामी प्रत्येक बाबु आमाको हातमा मोबाइल हुन्छ अनि छोराछोरी छेउमै छ उसको छेउमा मोबाइल खेलिदिन्छ अनि फेरि मोबाइल फ्याप्त छोड्छ फेरि उसलाई हेर्न दिन्छ अनि उसले हेर्ने बेला फेरि खोजिदिन्छ अनि त्यस्तो गर्दा गर्दा उसलाई पनि त्यो एक प्रकारले बानी बसेको हुन्छ। अनि अर्को कुरा चाहिँ हामीले धेरै समयमा हाम्रा छोराछोरीलाई चाहिँ ऊ जस्तै हुन नजानेको कारणले हामीले छोराछोरीलाई कति ठाउँमा म देख्छु बच्चाहरू रुयो भने मोबाइल देखाएर छोडिदिने आफू काममा लाग्ने होइन अनि उनीहरूलाई त्यो ल्यापटप देखाएर राखिदिने टिभी देखाएर राखिदिने अनि त्यो बानी बस्दा बस्दा बस्दा परिवारदेखि टाढा भएको कारणले गर्दा तिनीहरूले चाहिँ परिवारसँगको ती सम्बन्ध भन्दा बढी ती मोबाइल यी सामाजिक सञ्जाल अनि बाहिरको साथीभाइसँग बढी उनीहरूले सम्बन्ध राखेको हुन्छ अनि त्यसपछि चाहिँ विभिन्न ती समस्याहरूसँग तिनीहरू हिँडिरहेको हुन्छ अनि नराम्रो सङ्गतमा परिरहेको हुन्छ बाबा आमाले भनेको मानिरह हुँदैन अनि त्यो समयमा चाहिँ अनि प्रायः जसो बाबा आमाले मेरो छोरा बिग्रियो मेरो छोरी बिग्रियो भन्ने चाहिँ मान्छे भन्छ सुरुवात चाहिँ बाबा आमा नै हो भन्छु म चाहिँ।
5: यो मोबाइल चाहिँ एकदम बच्चाहरूको लागि चाहिँ एकदम डरलाग्दो नै हुँदो रहेछ। मेरो छोरी पनि अहिले 17 महिनाको पुगेको छ अनि सानोमा चाहिँ मेरो श्रीमतीले रुँदाखेरि चाहिँ कहिले काहीँ चाहिँ अनि फ्री टाइममा चाहिँ छिटो बोल्न सिक्छ भनेर भिडियोहरू देखाउँथ्यो अनि देखाउँदाखेरि अनि अहिले यस्तो खालको लत बसिसक्यो कि मेरो नानीलाई मोबाइल छैन अनि ऊ बस्दै बस्दैन अनि जतिखेर नि म्याऊ म्याऊ म्याऊ म्याऊ मात्रै भन्छ अनि मोबाइल देखाइदिनुपर्छ अनि खुसी हुन्छ अनि गालामा आएर पुरा चुम्मा खान्छ चुप्पा गर्छ अनि तर त्यो चाहिँ एकदम डरलाग्दो हुँदो रहेछ। अनि एकजना बिशपले पनि भन्नुभएको छ होइन अनि अब छोराछोरीले चलाएको मोबाइल बिग्रिँदाखेरि बनाउने ठाउँ छ तर त्यही मोबाइलले चाहिँ बिगारेको छोराछोरी बनाउने ठाउँ चाहिँ कहाँ छ भनेर चाहिँ यसरी भन्नुभएको थियो। अनि कति कुरा चाहिँ अनि यो मोबाइलको कारणले गर्दाखेरि पनि बालबच्चालाई एकदम डर हुँदो रहेछ अनि फेरि त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई पिर्दो रहेछ फेरि कति कुराहरूमा गाह्रो अप्ठ्यारो हुने कुराहरू हामीलाई नै चिन्ता हुने कुराहरू चाहिँ त्यसरी हुँदो रहेछ।
8: आज संसारमा हेर्यो भने धेरै परिवारमा समस्या भएर होइन सम्बन्ध विच्छेद के कति त छोराछोरी नै अलग बसेको कति आमा बाउलाई छोराछोरीले निकालिदिएको कति श्रीमान श्रीमती छुटेको अहिले त सामाजिक सञ्जालमा बेसरी देख्न पाइन्छ। यो एउटा विकृति अथवा एउटा परिवार चाहिँ यो परमेश्वरले सुरु गरेको परिवारलाई तहस नहस बनाउनको लागि दुष्ट आत्मा लागेको छ र त्यसले चाहिँ परिवार सक्न खोजेको छ के भन्ने मिल्छ तपाईँ?
9: ए परिवारमा छोराछोरी पनि हुन्छन् होइन अहिले कन्टेक्स्टमा मैले केही कुरा चाहिँ जोड्न खोजेको किनकि नजिकका घटनाक्रमहरू मैले वरपर देखेको कुरामा के छ भने बाबुआमा साथमा नहुने बाबुआमाले छोराछोरीलाई परमेश्वरको वचन शिक्षा सङ्गतिमा नडोर्याउँदाखेरि चाहिँ त्यो बच्चा कुलतमा जाने र त्यो बच्चा चाहिँ पछि आएर उसमा गम्भीर समस्याहरू देखा पर्ने। भर्खरै हामीसँग पनि एउटा घटना छ बाबुआमा विदेशमा छ तर भर्खरको 14-15 वर्षको बाबु चाहिँ मोबाइलकै मार्फत अनि केटीहरूसँग उसको हिमसिम बस्दै जाँदाखेरि भयानक ठुलो दुर्घटनामा पर्न पुग्यो र हामीसँग त्यो उदाहरण पनि छ। मैले हिजो पनि एउटा विश्वासी बहिनीले भन्दै हुनुहुन्थ्यो छोराले अहिले मलाई कुट्न आउँछ छोराले मलाई गाली गर्छ तेरो श्रीमानले मलाई के गर्दैछ र अनि बाउलाई पनि भन्छ अरे तेरो बुढीले मलाई के गर्दैछ अरे भर्खर 13 वर्षको बच्चा कति दुःख लाग्दो कुरा किन भन्दा यसको पछाडिको कारण के भने उसले बच्चालाई सानैदेखि परमेश्वरको वचन अनि सङ्गति अनि प्रार्थनामा उहाँ विश्वासीले डोर्याउनु भयो र आज उहाँले त्यो नतिजा भोग्दै हुनुहुन्छ।
8: त्यसो हो भने हामी अलिकति अब एउटा हामी अनुभव चाहिँ हामीसँग छ होइन एउटा परिवारलाई सिकाउँदै शिक्षा दिँदै अगाडि लिएर जाने परिवारलाई कसरी एउटा असल बनाउने भन्ने अनुभव र हामी सिकाइ र बुझाउने जिम्मेवारी भित्र नै हामी भएको कारणले गर्दा अब यस्तो प्रकारको एउटा नासिँदै गएको परिवारलाई फेरि पनि पुनर्निर्माण गर्ने फेरि पनि एउटा जोड्ने अथवा एउटा आशिषित परिवार एउटा सुन्दर परिवारको रूपमा हामीले जहिले पनि चाहन्छौँ। हुन त यो नचाहने को होला होइन सबैले आफ्नो परिवार एकदम सुन्दर भएको चाहन्छ एउटा झरिया झाड खाने एउटा लडेर रोडमा सुत्ने व्यक्तिले पनि आफ्नो छोराछोरी माटेको चाहिँ चाहँदैन, हामीले छोराछोरी नमाटेछ भन्ने चाहन्छ, भन्ने चाहिँ चाहन्छ। पवित्र धर्मशास्त्र बाइबलमा हामीले हेर्दाखेरि थुप्रै परिवारको उदाहरण हामी हेर्न सक्छौँ। जस्तै केही परिवारको बारेमा हामीले कुराकानी गरौँ, ती परिवारहरू जसको एउटा उदाहरण हामीले लिन सक्छौँ, उनीहरूको परिवारहरूले यो भएको कारणले गर्दा चाहिँ त्यो परिवार आश्वासित थियो, आज पनि हामीले त्यो परिवारलाई पछ्याउन सक्छौँ भने त्यस्तो कुनै उदाहरणीय पात्रहरूको एउटा घटना हामी स्मरण गर्न सक्छौँ बाइबलबाट?
9: हामी सक्छौँ निश्चय नै। अब यो उसले पनि के भनेका छन् भने सारा इजरायलीहरूलाई डोर्याउँदै गर्दाखेरि तिमीहरूले परमेश्वरको वचन पालन गर्न सक्दैनौ, तिमीहरूले परमेश्वरलाई पछ्याउन सक्दैनौ भन्दै गर्दा इजरायलीहरूले भने होइन होइन हामी सक्छौँ, हामी परमेश्वरको वचन पालन गर्छौँ, हामी परमेश्वरले देखाउनु भएको बाटो हिँड्छौँ भनेर उनीहरूले भन्दै गर्दा ल ठिकै छ तिमीहरू आफ्नो विचार अनुसार गर, तर म र मेरो घरानालाई चाहिँ परमप्रभु परमेश्वरकै सेवा गर्नेछौँ भनेर उहाँले आफ्नो परिवारलाई चाहिँ परमेश्वरको सेवामा चाहिँ समर्पित गर्ने कुरालाई पहिले बोले भने र आफ्नो घरानालाई परमेश्वरको सेवामा समर्पित गरेका कुराहरू चाहिँ हामी उहाँको वचन यो सुखबाट पनि हामी सिक्छौँ।
4: परिवार राम्रो बन्न चाहिँ एउटा संगत र एउटा संगति, जस्तै निरन्तर रूपमा पारिवारिक संगति हुनु पर्यो, संगत चाहिँ यसरी हुनु पर्यो, छोराछोरीलाई चाहिँ बाबामा उसको साथी जस्तो भनिदिनु पर्यो, श्रीमानको लागि चाहिँ एउटा श्रीमती साथी जस्तो भइदिनु पर्यो, श्रीमतीको लागि श्रीमान चाहिँ एउटा साथी जस्तो भइदिनु पर्यो। यो संगत र संगति दुइटै राम्रो भयो भने राम्रो परिवार बन्न सक्छ र आशिषित परिवार बन्न सक्छ।
10: र नाओमी र रुथको जस्तो सम्बन्ध पनि हुनुपर्छ है, अनि रुथले चाहिँ नाओमीको लागि चाहिँ त्यो हेर्छ भने नाओमीले चाहिँ अनि रुथलाई भनेको छ, अब मेरो छोराहरू मरे, अब चाहिँ तिमी जवानै छौ, राम्रो श्रीमान पाउँछौ तिमीले भन्दाखेरि होइन म तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ नै जान्छु भनेर चाहिँ उसले आफ्नो जीवन र हरेक कुरा चाहिँ समर्पण गरेको कुराहरू छ। एउटा परिवार बिच एउटा नाओमी र रुथको जस्तो एउटा सम्बन्ध पनि हुनुपर्छ, जसले गर्दा ती रुथले नाओमीको लागि आफ्नो जीवन समर्पण गरेको कारणले गर्दा उसकै वंशबाट चाहिँ हेर्छ भने उद्धारकर्ता चाहिँ आउनुभएको थियो। अनि त्यस्तो सम्बन्ध भयो भने चाहिँ कति कुरा हाम्रो परिवारमा हाम्रो समाजमा चाहिँ एउटा परमेश्वरको अवसरको ढोकाहरू खुल्नेछ अनि आशिषको ढोकाहरू चाहिँ खुल्नेछ।
6: अनि सँगसँगै पनि हामीले बारम्बार बाइबलमा एकजना व्यक्ति जसलाई हामी पत्रुस पनि भनेर भन्छौँ अनि धेरै बोल्न सक्नु भएको अनि धेरै कुरामा अगाडि पत्रुस, अनि उहाँको जीवनीलाई हामीले हेऱ्यौँ भने उहाँको सासुआमा जसले चाहिँ पत्रुसकै घरमा बस्ने त्यो सौभाग्य पाउनुभयो, अनि हेरौँ भने उहाँको परिवारमा त्यो प्रेम त्यो करुणा त्यो दया त्यो दीनता त्यो नम्रता भनौँ होइन त्यो धैर्यता पनि उहाँले चाहिँ आफ्नो सासुको लागि कायम गरिराखेको, आफ्नो सम्पूर्ण जीवन चाहिँ आफ्नो श्रीमती सँगसँगै आफ्नो परिवारलाई जोड्नको निम्ति होइन एकताबद्ध राख्नको निम्ति उहाँले त्यो कुरा गर्नुभयो। कलसी तिन अध्यायमा एउटा बाइबलको खण्ड छ, तपाईँहरू मैले त्यो पनि पढ्न सक्छौँ अनि मैले याद गर्न सक्छौँ अनि हामी पढ्ने पनि छौँ। कलसी तिन अध्यायको यो 12-14 पदमा हामीले छ र पढ्यो भने यहाँ यस्तो पनि लेखिएको छ, यसकारण परमेश्वरका चुनिएकाहरू पवित्र र प्रिय भएर तिमीहरूले करुणा दया दीनता नम्रता र धैर्य धारण गर, एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढी बरु प्रेम धारण गर जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ। आमेन। कति सुन्दर कुरा कि परमेश्वरले जसरी हामीलाई एकतामा बाँध्ने कुरा गर्नुभयो अनि धेरै मानिसहरूलाई परमेश्वरले चाहिँ बिग्रिएको अवस्थामा फेरि पनि प्रेममा बाँध्ने कुरा गर्नुभयो। परिवारमा अभिभावक र हामीले एकअर्कालाई प्रेममा हेर्न सुरु गर्यो भने, एकअर्कामा दयाको दृष्टिकोणले हेर्न सुरु गर्यो भने, एकअर्कालाई चाहिँ करुणाको दृष्टिकोण लाएर हेर्न सुरु गर्यो भने परिवार फेरि पनि अवश्य त्यो एकतामा बाँधिने कुराहरू सँगै सङ्गतिमा बस्ने कुरा एउटा सुरुवात फेरि हुन सक्छ भन्ने चाहिँ मैले अपेक्षा गरेको छु।
8: बाइबलमा अर्को पनि एउटा व्यक्ति जसको नाम चाहिँ अयुब हो, अनि अयुबको एक अध्यायमा पढ्दाखेरि चाहिँ अयुबको बारेमा शैतान चाहिँ विचार गर्दै गर्दै स्वर्गमा पुग्दाखेरि परमेश्वरसँग वार्तालाप भएको छ होइन, तैँले मेरो दास अयुबलाई याद गरिस्, त्यो चाहिँ यो पुस्तामा सबैभन्दा धार्मिक र सोझो इमान्दार होइन छ, त्यति मात्रै नभएर उसको बारेमा अझ थप बयान गरेको छ कि उसले चाहिँ हरेक दिन चाहिँ नि आफ्नो परिवारसँग बसेर चाहिँ नि आफ्नो परिवारलाई टेक केयर गरेको हुन्छ कि छोराछोरीलाई बोलाएर
6: गरेको छ।
8: बाइबलमा अर्को पनि एउटा व्यक्ति जसको नाम चाहिँ अयुब हो, अनि अयुबको एक अध्यायमा पढ्दाखेरि चाहिँ अयुबको बारेमा शैतान चाहिँ विचार गर्दै गर्दै स्वर्गमा पुग्दाखेरि परमेश्वरसँग वार्तालाप भएको

0: चाहिँ फेरि मेरा छोरा छोरीले चाहिँ कतै गल्ती गरे होला, पाप गरे कि त्योबाट चाहिँ अलग होस् भनेर उसले चाहिँ के गर्ने काम गरे त बलि नाम चढाउन जान्छ भन्नुहुन्छ। आजको मण्डलीमा र आजको विश्वासीले यो कुरालाई चाहिँ कसरी व्यवहारिक रूपमा पालन गर्न सक्छ होला? त्यो अयुबले आफ्नो परिवारलाई पुरा एउटा चेक एन्ड ब्यालेन्ससम्म लिएर गएको छ क्या, पछि उसको जीवनमा परीक्षा आयो त्यसको एउटा अर्थ छुट्टै छ, तर सुरुमा उसले चाहिँ आफ्नो परिवारलाई एउटा उसले कसरी होइन सङ्घालेको थियो क्या, उसले छोरा छोरी मजाको कुरा चाहिँ सायद मेरा छोरा छोरीले पाप गरे होलान् भनेर चाहिँ होइन उसले चाहिँ पुरै बलिदान चढाउने काम गर्थ्यो। आजको परिवारले यो कुरालाई चाहिँ पछ्याउनको लागि व्यवहारिक रूपमा पालन गर्ने अथवा आइडिया के हुनसक्छ होला हामीसँग?
1: त्यो पुरानो करारको समयमा अब अयुबको हामीले कहानी सुन्दै गर्दा त्यतिखेर बलिदान गर्ने गर्थ्यो भने मेरो छोराछोरीले पाप गरे होलान् गल्ती गरे होलान् परमेश्वरको दृष्टिमा चाहिँ परमेश्वरलाई मन नपर्ने काम गरे होलान् भनेर जसरी बलिदान गर्थ्यो, अब अहिले आएर अहिलेको बलिदान भनेको प्रार्थना हो अनि परिवारमा प्रार्थनाको वेदी हुनु एकदम आवश्यक पर्छ। परिवारमा केही समस्या आइरहेको छ भने परिवार बसेर प्रार्थना गऱ्यौँ भने अब समय समाधान हुन्छ भन्ने कुरामा चाहिँ हामी ढुक्क छौँ।
0: भनेको परिवारभित्र चाहिँ अहिले चाहिँ पारिवारिक प्रार्थना वेदी हुनु जरुरी छ होइन, पारिवारिक प्रार्थना वेदी चाहिँ परिवारलाई बलियो बनाउने पहिलो महत्वपूर्ण एउटा औजार हो। आज धेरै परिवारमा प्रार्थना छैन, धेरैवटा परिवारमा प्रार्थना वेदी ढलेको छ, शनिबार सङ्गति जाँदा पनि श्रीमती आफ्नै तरिकाले, श्रीमान आफ्नै तरिकाले, छोराछोरी आफ्नै तरिकाले, कति बेलामा सोद्धाखेरि त खोइ तपाईँको श्रीमान भनेर खोइ थाहै भएन भने हुन्छ होइन, अनि सँगै नआउने, परिवारमा सँगै प्रार्थना नगर्ने, अनि सबैभन्दा आजको चुनौती चाहिँ त्यो कि पारिवारिक रूपमा प्रार्थना छैन होइन, प्रार्थना चाहिँ अत्यन्तै हुनु जरुरी छ। म अर्को पनि सम्झिन्छु क्या, खास बाइबलमा परिवारको कुराकानी गर्दाखेरि पहिलो समयको पहिलो अध्यायमा चाहिँ एउटा घटना छ जहाँ चाहिँ हन्ना र पनिना होइन, हन्ना र पनिना साथै उसको श्रीमानको नाम चाहिँ
2: एल्काना
0: होइन, त्यहाँनिर पनिनाकोबाट सन्तान हुन्छ, हन्नाको सन्तान हुँदैन होइन, यद्यपि त्यो बेलाको समयको घटना हो, फेरि अहिले चाहिँ फेरि दुईवटा श्रीमतीको कुरा यहाँ ल्याउनु हुने रहेछ भन्ने सन्देश एउटा समाजमा चाहिँ जानु हुँदैन, त्यो बेलाको समय त त्यहाँनिर एल्कानाले चाहिँ एउटा यस्तो ब्यालेन्स मिलाएर चाहिँ उसले पनि त्यहाँनिर आफ्नो परिवारले क्या है हरेक समय चाहिँ उसले के गर्ने लाग्थ्यो, बलिदान लिएर चाहिँ बलिदान चढाउनको लागि आफ्नो परिवारलाई लिएर जाने, अनि त्यो एल्कानाले चाहिँ कस्तो राम्रो व्यवहार गरेको क्या, दोब्बर भाग जस्तो हन्ना चाहिँ एक्लै सन्तान नभएको कारणले गर्दा उसले आफूलाई कमजोरी महसुस गरेको होइन, एक्लो महसुस गरेको, अनि उसले चाहिँ त्यस्तो कमजोरी र एक्लो महसुस नगरोस् भनेर चाहिँ एल्कानाले चाहिँ उसलाई दोब्बर भाग दिन्छ क्या, त्यो भनेको चाहिँ एउटा त्यो सँगै मिलाएर लाने दृष्टिकोण छ नि त्यहाँनिर होइन, परिवारमा त्यो पक्षपात नगर्ने, परिवारमा छोराको पक्ष लिने, कोही कोही छोरीको पक्ष लिने होइन, पक्षपात गर्ने जस्तो कुराहरूबाट पनि त्यहाँ जोगिएको कुराहरू र मेन त त्यहाँ पनि उनीहरूले पनि परमेश्वरलाई नै समय दिएको चाहिँ कुरा देखिन्छ। आज अधिकांश ठाउँहरूमा अधिकांश परिवारहरूमा समस्या चाहिँ पछि गएर व्यवहारमा जोडिन्छ, यसले मलाई कुट्यो, यसले मलाई हेला गर्यो, यसले मलाई हिंसा गर्यो, अथवा यसले मलाई वास्ता गरेन, यसले मलाई सम्झेन भन्नुको त्यो पछाडिको मुख्य राजकारण चाहिँ त्यो परिवारले परमेश्वरलाई आदर गर्ने कुराहरू भुलेको हुन्छ पहिला होइन, त्यस कारण हरेक परिवारले परमेश्वरको आदर गर्नुपर्छ भन्ने कुरामा हामीले कुनै कन्जुसाई नगरिकन सिकाउनु पर्छ र भन्नुपर्छ, र रेडियो सुनिराख्नु भएका आम श्रोताहरूले पनि जान्नुपर्ने, आज हाम्रो पनि परिवारमा तपाईँ हामी सुन्दैछौँ रेडियो, काहीँ न काहीँ हाम्रो परिवारमा पनि समस्या नै छ, तपाईँले सम्झिनु होला हो मेरो श्रीमतीको कारणले गर्दा समस्या छ, श्रीमानहरूले भन्नु होला मेरो श्रीमतीको कारणले, श्रीमतीले भन्नु होइन मेरो श्रीमानको कारणले, अनि छोराहरूले भन्नुलाई फेरि होइन मेरो बुवा आमाको कारणले, बुवा आमाले भन्नु यो मेरो छोराछोरी कस्तो खालको चाहिँ यिनीहरूको कारणले, जे जे भने तापनि समस्या आत्मिकी जीवनको मृत्यु पछाडि भएको सुरु भएको छ, भनेको चाहिँ प्रार्थना छैन त्यहाँ होइन, हामी त्यही कुरा गऱ्यौँ नि, नियमित रूपमा प्रार्थना जाने, नियमित रूपमा चाहिँ नि पारिवारिक प्रार्थना गर्ने, नियमित रूपमा आराधना सङ्गति जाने, चर्चमा आफ्नो कमाइबाट इमानदारपूर्वक दशांश भेटी दिने होइन, त्यही हो नि त कुरा होइन, अनि अघि नै हामीले कुरा गर्नु परिवारमा पारदर्शिता हुनु पर्यो, कुनै पनि कुरा श्रीमानबाट श्रीमतीबाट लुकाएर ढाँटेर छलेर गर्नु हुँदैन, म त कति परिवारले मेरो श्रीमानले पैसा धेरै फुरमास गर्छ म लुगा राख्छु भनेर लुगा राख्दा राख्दा पछि एकैचोटि हामी चाहिँ भनौँ न 20,000-30,000 नहुने मान्छेले एकैचोटि 20,000-30,000 श्रीमती निकाल्दियो भने त श्रीमानले शङ्का हुन्छ नि त, कहाँबाट ल्यायो यत्रो पैसा, अनि हिजो मलाई यत्रो समस्या पर्दाखेरि तिमीले निकाल्नु पर्दैन भन्ने जस्ता कुराहरू आउँछ, त्यही कारण लुकाएको कुराले चाहिँ
2: विश्वासमा खरिदी लाग्छ,
0: खरिदी लाग्यो ए यसले चाहिँ यसो गर्दो रहेछ पक्कै अस्ति मेरो यो पैसा पनि यसरी लगेको हुनुपर्छ, अनि त्यहाँ समस्या हुन थाल्छ क्या, त्यस कारण पारदर्शीको कुरा कहीँ हुनु पर्यो भने कति चाहिँ आँखा लाउने कुराहरू होइन, परिवारमा आँखा लाउने कुराहरू।

0: सबै त्यहाँबाट जोगिनु पर्यो अनि परिवारलाई मिल्न समय दिनु पर्यो. आजको समाजमा मैले धेरैजना मानिसहरू चाहिँ परिवारलाई समय दिएको चाहिँ देख्दिनँ मैले. आफ्नो काम भनेको छ, साथीभाइ भनेको छ, जिम्मेवारी भनेको छ, होइन यो भनेको छ, कुरिया छ, श्रीमानसँग अथवा श्रीमतीसँग सँगै बसेर समय बिताउने कुराहरू तपाईँको त्यस्तो हुन्छ कि हुँदैन साँच्चै?
1: दिनभरि भएको वार्ता क्रियाकलाप गतिविधिको विषयमा आज यस्तो भयो नि भनेर आफूले नि सेयर गरिन्छ, उहाँले नि सेयर गर्नुहुन्छ.
2: हुन्छ, हाम्रो अब दिनभरि हामी कहाँ कहाँ हुन्छौँ सँगै त दिनभरि हुँदैन, तर बेलुका भइसकेपछि चाहिँ दिनभरिको कामको बारेमा हामी, सेवाको बारेमा, हरेक कुराको विषयमा हामी 5 मिनट मात्रै भए पनि हामी समीक्षा गर्छौँ अनि परमेश्वरलाई धन्यवाद दिएर हामी सुत्छौँ.
0: आजको परिवारको समस्या पनि हो क्या, त्यो परिवारलाई चाहिँ त्यसै समय दिएर कुराकानी नगर्नु, अनि छोराछोरीलाई पनि समय नदिने कति होइन, स्कुलमा फिस बुझाइदिएको छ, अहिले बिग्रियो भने यो स्कुलले बिगार, स्कुलभन्दा सबैभन्दा बढी पहिलो विद्यालय त घर हो, होइन, आफ्नो छोराछोरीलाई समय दिने जस्ता कुराहरू चाहिँ आवश्यक छ.
3: एकचोटि म सामुदायिक स्कुलको साधारण सभामा पुगेको थिएँ, उहाँहरूको गुनासो चाहिँ अभिभावकको चाहिँ राम्रो पढाउनु भएन, मेरो छोरो राम्रो पढ्दैन भनेर उहाँको एउटा गुनासो उहाँहरूले क्वेसन गर्नुभयो र त्यहाँको टिचरले एउटा एकदम राम्रो कुरा भन्नुभएको थियो अनि उहाँले चाहिँ एउटा रिसर्च गरेर भन्नुभएको थियो कि 82 भनेको 82% चाहिँ घरबाट सिकिन्छ र 17% चाहिँ विद्यालयबाट सिकिन्छ र 1% चाहिँ आफ्नो आस्था, जुन आस्थामा तपाईँले विश्वास छ भने त्यसबाट सिकिन्छ भनेर उहाँले भन्नुभएको थियो भनेको. अनि त्यो टिचरले भन्दै गर्दा तपाईँहरू चाहिँ आफ्नो जिम्मेवारी टाढिनुभयो, जिम्मेवारी वहन गर्न सक्नु भएन. आज धेरै परिवारमा चाहिँ जिम्मेवारीदेखि टाढिरहेको छ, त्यस कारणले पनि परिवारमा चाहिँ धेरै समस्याहरू चाहिँ आइरहेको छ.
0: जिम्मेवारी चाहिँ एकदम सबैले वहन गर्नुभयो. यहाँ सबैजनालाई धन्यवाद छ, मिठो कुराकानी भएको छ. आदरणीय श्रोताहरू, तपाईँले यो रेडियो कार्यक्रम सुन्दै गर्दाखेरि तपाईँलाई आजको हाम्रो यो कुराकानी बातचित कस्तो लाग्यो अवश्य पनि प्रतिज्ञा हामीलाई दिनुहोला. आज हामीले परिवारभित्र आउने विकृति विसङ्गति, यो हामीले भोगिराखेको देखिराखेको र समाजमा भइराखेको कुराहरूको उठान गर्यौं र यसलाई समाधान गर्ने तरिकाहरूलाई पनि हामीले हेर्यौं र कम्तीमा पनि यी कुराहरूलाई विचार गरेर हामी यदि अगाडि बढ्यौं भने परिवार सुन्दर बन्छ. सुन्दर परिवार भनेको सुन्दर समाजको परिकल्पना हो, सुन्दर समाज भनेको सुन्दर देशको परिकल्पना हो, सुन्दर देश भनेको सुन्दर संसारको परिकल्पना हो. वास्तवमा संसारलाई सुन्दर बनाउने उद्देश्य परमेश्वरको र परमेश्वरले संसारलाई सुन्दर भएको देख्न चाहनुहुन्छ, तर दुष्ट आत्माले यो सुन्दर संसारलाई भताभुङ्ग बनाउनको निम्ति पहिलो आक्रमण गर्ने चाहिँ परिवारलाई हो. त्यस कारण परिवार सजग हुनुपर्छ, आफ्नो परिवारलाई सधैँ प्रार्थना गर्नुपर्छ, परिवारलाई समय दिनुपर्छ, चर्च संगतिमा नियमित रूपमा सहभागी बन्नुपर्छ र परिवारलाई समय दिएर परिवारलाई आशिषित बनाउँदै जानुपर्छ भन्ने सन्देश यहाँहरूले राख्दै अब हामी एउटा विदा हुन्छौँ. यहाँ सबैजनालाई कार्यक्रम सुनेर साथ दिनुभएको लागि धन्यवाद दिँदै विदा हुन्छौँ. सबैलाई जय मसी.
4: आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव, प्रतिक्रिया भएमा यहाँहरूले हामीलाई स्टुडियोको नम्बरमा फोन गरेर आफ्नो सल्लाह सुझाव दिन सक्नुहुनेछ. हाम्रो नम्बर रहेको छ 4770-4770754 मा फोन गरेर आफ्नो सल्लाह प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै आजको कार्यक्रममा साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै र हाम्रो कार्यक्रममा पलाकुसारीको लागि आउनुभएको हाम्रो फादर ज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम अवधिभर कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट म सुशी थिङ पनि बिदा हुन चाहन्छु. जय मसीह.
5: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज FM रेडियोको प्रसारण.
6: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला.

प्रिय श्रोता मित्र, गुड न्यूज एफएमको यो नयाँ कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत अनि जय मसीह। यस कार्यक्रमलाई तपाईँले म आइजेक राईको साथमा हरेक आइतबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। मित्र, कार्यक्रम ज्ञानमालाको श्रृंखलामा हामी तपाईंलाई विशेष गरेर बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित विषयवस्तु सुनाउने गर्छौ, जसले हामी सबैलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने काम गर्दछ। हामी तपाईंलाई जीवन उपयोगी प्रेरक प्रसंगहरू, रोचक जानकारीहरू र यसको साथमा हामी तपाईंलाई नियमित रूपमा पवित्र बाइबलबाट येशु ख्रिष्टको जीवित वचनबाट ज्ञान दिने उद्देश्यमा, आत्मिक लाभ प्रदान गर्ने उद्देश्यमा यी दिनहरूमा बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै आएका छौं र हामी तपाईंलाई बाइबलको पुरानो करार र नयाँ करारका घटनाहरूलाई सुनाउँदै जानेछौ, जसै हामी कार्यक्रमलाई प्रस्तुत गर्दै जानेछौ नयाँ नयाँ श्रृंखलामा। रहिलाई भने हामी एउटा गीत सुनौं।

0: श्रोता यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ।
1: हामीले तपाईँलाई गएका श्रृंखलामा सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने विषयमा केही कुराहरू बताएका छौं। र हामीले सो कुरालाई बताउने क्रममा बुढा नम्बर 100 केही कुरा बताइसकेका छौं। आशा छ तपाईँले त्यसद्वारा अवश्य पनि आफ्नो जीवनमा लागू गर्नुपर्ने केही कुराहरू सिक्नु भएको थियो र तपाईँले आफ्नो ज्ञान गुणलाई बढाउनु भएको छ। मित्र, आज भने हामी तपाईँलाई भाग 6 101 120 का केही सानातिना कुराहरू जसले ठूलो फरक पार्दछ भन्ने शीर्षक अन्तर्गत रहेर केही कुरा बताउनेछौ। सानातिना कुरा भाग 6 101 रहेको छ। शत्रुलाई नष्ट गर्ने उत्तम उपाय उसलाई आफ्नो मित्र बनाउनु हो। 102 तथ्य भन्दा प्रवृत्ति नै अर्थात विचार गर्ने तरिका नै धेरै महत्वपूर्ण छ। 103 तिम्रो निन्दा गर्ने मानिसले आफूलाई नै तिमी भन्दा होचो बनाइरहेको छ भन्ने नबिर्छ। 104 ऊ जो हो त्यस अनुसार ऊ धनी कहलाइन्छ, तर उसले कमाए अनुसार होइन। 105 क्षमा दिनु भनेको कसैलाई मुक्ति दिनु हो, अनि त्यो व्यक्ति तिमी नै थियो भन्ने कुरा पत्तो लगाऊ। 106 नजिकका मित्रहरूको जन्मदिवस याद राख। 107 मानिसहरूको आँखामा हेरेर कुराकानी गर। 108 आफ्नो बोलाइमा घरिघरि धन्यवाद अनि कृपा गरेर भन्ने जस्ता शब्दहरूको प्रयोग गर। 109 थोरै भए पनि केही परिकारहरू पकाउन सिक। 110 अध्ययनशील बन, पुस्तकहरू पढ। 111 आफ्नो आमदानी अनुसार जीवन निर्वाह गर। 112 सापट लिएर नफर्काउनु चोर्नु जतिकै हो। 113 अरूलाई सिकाऊ, तब त तिमीले धेरै सिक्नेछौ। 114 आफूभन्दा ठूला मानिस तथा गुरूहरूको आदर गर। 115 आनन्दको लागि ठट्टा गर, तर अरूलाई चोट पुर्याउन चाहिँ होइन। 116 रेडियोमा सुनेको र अखबारमा पढेको कुरामा सम्पूर्ण रूपले विश्वास नगर। 117 केटाकेटीहरूलाई दण्ड दिइसकेपछि माया गर। 118 तिम्रो विवाहको वर्षगाँठलाई सम्झनामा राख। 119 व्यङ्ग्यात्मक टिप्पणीदेखि टाढै बस। 120 कहिल्यै नबिर्स, 90% तिम्रो सुख वा दुःख उनीबाट आउँछ जोसँग तिमीले बिहे गरेका छौ। श्रोता मित्र, आज हामीले तपाईँलाई सानोतिनो कुरा जसले ठूलो फरक पार्दछ भन्ने शीर्षक अन्तर्गतमा रहेर 101 देखि 120 सानोतिनो कुरालाई बताएका छौं। आशा छ तपाईँले यसद्वारा केही ज्ञान गुणका कुरा बुझ्नुभएको छ र जीवनयापन गर्नको लागि पनि केही उत्साह प्राप्त गर्नुभएको छ र तपाईँ यी कुराहरूलाई सुनेर अवश्य पनि उत्साहित हुनुभएको छ भन्ने हामी आशा गर्छौं। मित्र, हामी तपाईँलाई अवश्य पनि आगामी श्रृंखलामा पनि यस्तै ज्ञान गुणका कुराहरू बताउँदै जानेछौं र आफ्नो जीवनलाई अगाडि बढाउनको लागि सहायता गर्ने केही ऊर्जा तपाईँको जीवनमा थप्नलाई कोसिस गर्नेछौ। र मित्र, अघि मैले तपाईँलाई बताए जस्तै 110 हामी अध्ययनशील बन्न जरूरी छ र पुस्तकहरू पढ्ने बानी बसाल्नुपर्छ। र मित्र, पवित्र बाइबललाई चाहिँ पढ्नको लागि तपाईँले कहिले पनि नबिर्सिनुहोस् र बाइबल पढ्न बानी बसाल्नुहोस् र आत्मिक रूपमा वृद्धि हुँदै जानुहोस् भन्ने हाम्रो कामना छ। मित्र, अब भने हामी तपाईँलाई कार्यक्रमको अर्को भागमा लान चाहन्छौ र त्योभन्दा अगाडि हामी अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं।
0: अब भने हामी तपाईँलाई केही वैज्ञानिक तथ्यहरू सुनाउनेछौ। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा अनियमित वस्तुको आयतन मेजरिङ सिलिन्डरको प्रयोग गरी निकालिन्छ किन भन्ने विषयमा सुनाएका थियौं। त्यसै गरेर हामीले कुनै पनि वस्तुको नाप लेख्दा सँगै एकाई लेख्नु किन आवश्यक छ भन्ने कुरा पनि सुनाएका थियौं र त्यसै गरेर पिण्डका एकाईलाई आधारभूत एकाई भनिन्छ तर क्षेत्रफल आयतनको एकाईलाई तत्जन्य एकाई भनिन्छ किन। सरल यन्त्रले काममा जोखिमबाट बचाउँछ कसरी भन्ने कुरा पनि हामीले तपाईँलाई बताएका थियौं। त्यसै गरेर अन्त्यमा चाहिँ हामीले प्राय जाडो महिनामा कालो रंगको र गर्मीको बेलामा सेतो रंगको कपडा लगाइन्छ किन भन्ने विषयमा विज्ञानमा आधारित तथ्यहरू सुनाएका थियौं। र मित्र, आज पनि हामी तपाईँलाई त्यस्तै त्यस्तै खालका केही वैज्ञानिक तथ्यहरू सुनाउनेछौ। शुरूमा रहेको छ, छायामा लुगा ढिलो सुक्छ तर घाममा चाँडो सुक्छ किन। छायामा लुगा ढिलो सुक्छ किनभने तापको मात्रा कम हुन्छ जसको फलस्वरूप भिजेको कपडामा भएको पानी सुकेर जान बढी समय लाग्छ। तर घाममा तापको मात्रा बढी हुने भएकोले लुगामा भएको पानी छिटो सुकेर जान्छ र लुगा छिटो सुक्छ। त्यसै गरेर अर्को प्रश्न, प्राय जसो खाद्य पदार्थ पकाएर खानुका दुई कारण के हुन् अथवा प्राय जसो खाद्य पदार्थ पकाएर किन खाइन्छ। यसको कारणहरू, प्राय जसो खाद्य पदार्थ पकाएर खानका दुई कारणहरू छन्। राम्ररी पाकेको खाना स्वादिलो हुनका साथै पचाउन समेत सजिलो हुन्छ। काँचो खाना खाँदा विभिन्न प्रकारका रोगहरू समेत लाग्ने डर हुन्छ। मित्र, त्यसै कारणले प्राय जसो खानेकुराहरू पकाएर खाइन्छ। भने अर्को प्रश्न रहेको छ, घाममा सुकाएको लुगा किन चाँडो सुक्छ। घाममा सुकाएको लुगा तातोले बाफ भएर उठ्छ, त्यसकारण घाममा सुकाएको लुगा चाँडो सुक्दछ। अर्को प्रश्न, चलिरहेको गाडीको इन्जिन तातो हुन्छ किन। गाडीमा इन्धनको रूपमा पेट्रोल तथा डिजेल प्रयोग गरिन्छ। यो इन्धन गाडीको इन्जिनमा दहन भएपछि ताप शक्ति बन्छ र गाडी चल्छ, त्यसैले चलिरहेको गाडीको इन्जिन तातो हुन्छ। अर्को प्रश्न, हात रगड्दा तातो हुन्छ किन। हात रगड्दा घर्षण हुने हुँदा ताप उत्पन्न हुन्छ र हात तातो हुन्छ। कोइला खाने भित्र गर्मी किन हुन्छ। कोइला खाने भित्र कार्बन डाइअक्साइड अर्थात CO2 ग्यास हुँदा गर्मी हुन्छ। जनावरको शरीर मरेपछि चिसो भएर जान्छ किन। मरेको जनावरका शरीरभित्र खाद्य पदार्थको दहन नहुने हुँदा ताप उत्पन्न हुँदैन, त्यसैले जनावरको शरीर मरेपछि चिसो भएर जान्छ। बादलको छाया परेको ठाउँमा घाम लाग्दैन किन। बादल अपारदर्शक वस्तु हो, यसबाट सूर्यको प्रकाश छिर्दैन, त्यसकारण बादल लागेको ठाउँमा घाम लाग्दैन। झ्यालमा बुट्टा भएको काँच अर्थात सिसा राखिएको छ भने प्रकाश छिर्छ, तर भित्रबाट बाहिरको र बाहिरबाट भित्रको वस्तु प्रष्ट देखिँदैन किन। बुट्टा भएको काँच अपारदर्शक वस्तु हो अर्थात ट्रान्सलुसेन्ट अब्जेक्ट हो, यसबाट प्रकाशको केही अंश मात्र छिर्दछ, त्यसैले झ्यालबाट बाहिरको वा बाहिरबाट भित्रको वस्तु प्रष्ट देखिँदैन। आजको लागि अन्तिम वैज्ञानिक तथ्य, ऐनालाई घाममा राख्दा ऐनाले कोठाभित्र प्रकाश पठाउन सक्छ तर ऐनालाई अन्ध्यारो ठाउँमा देख्न सकिँदैन किन। ऐना पारदर्शक वस्तु अर्थात ट्रान्सपेरेन्ट अब्जेक्ट हो, त्यसकारण यसलाई घाममा राख्दा कोठाभित्र प्रकाश जान सक्छ, तर ऐना अदीप्त वस्तु भएकोले यसको आफ्नो प्रकाश हुँदैन, त्यसैले ऐनालाई अँध्यारो ठाउँमा देख्न सकिँदैन। मित्र, आशा छ आज प्रस्तुत गरिएका केही वैज्ञानिक तथ्यहरूद्वारा तपाईँले केही ज्ञान प्राप्त गर्नुभएको छ कार्यक्रम ज्ञानमाला सुनेर। अब आउनुहोस् कार्यक्रमको अर्को भागतिर लागौं। परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रिस्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। मित्र, भने कार्यक्रम ज्ञानमालामा म तपाईँलाई विद्यार्थीका लागि केही महत्वपूर्ण कुराहरू बताउनेछु। धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन। राम्रो कलेज पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विद्यार्थीहरू छटपटीमा परिरहेका हुन्छन्। राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ। पढ्ने बानी विकास गर्नको लागि चाहिँ हामीले यी निम्न कुराहरू पालन गर्दा हुन्छ भनेर विज्ञहरूले भन्दछन्। एक नम्बरमा, एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ। सकेसम्म पढ्न डेस्क अथवा टेबलको प्रयोग गर्नुपर्छ। डेस्क नभएमा पढ्ने निश्चित ठाउँ बनाउँदा राम्रो हुन्छ। दोस्रो कुरा, पढ्न बसेपछि अन्य कुरामा ध्यान दिँदै नदिनु हुँदैन। जस्तै कि इमेल हेर्ने, एसएमएस हेर्ने या कुनै सोसियल नेटवर्कका कुराहरू हेर्ने वा टोलाएर बस्ने बानीले पढाइमा गति लिन सक्दैन। एकाग्र भएर जति समय सकिन्छ त्यति समय पढ्ने बानी पार्नुपर्छ। तेस्रो कुरा, पढ्न बस्नु अघि नै कति पढ्ने भनेर तय गर्नुपर्छ। जस्तै निबन्धका दुई पेज सक्ने वा गणितका दस हिसाब गर्ने वा त्यस्तै अन्य कुराहरू, जुन प्रश्नोत्तरहरू गर्ने कुरा पनि। चौथो कुरा, धेरै ठूलो विषयलाई टुक्र्याएर पढ्नुपर्छ। अनि निबन्ध लेख्नु छ भने पहिले त्यसको मुख्य निचोड लेख्नुपर्छ, अनि पढ्ने विषयको टिपोट गरेर पनि सजिलो बनाउन सकिन्छ। पाँचौं कुरा, मानिसले सबै कुरा सम्झन सक्दैन, त्यसैले हरेक विद्यार्थीले प्रत्येक विषयको नोट बनाउँदा राम्रो हुन्छ। विद्यार्थीले चाहिएको बेला त्यसलाई उपयोग गर्न सक्छ। छैटौं कुरा, विद्यार्थीले पछिसम्म पनि सम्झनाका निम्ति व्यावहारिक तरिकाले पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी अरू नै कुरामा सोचिरहेको हुन सक्छ, त्यसो गर्नु हुँदैन। पढाइमै एकाग्रताको प्रयास गर्नुपर्छ। अर्को कुरा छ, राम्रो आहार विद्यार्थीको शरीर र मस्तिष्कका लागि अत्यावश्यक छ। दैनिक तीन पटक अनिवार्य रूपमा भोजन गर्नुपर्छ र खाजा समेत छुटाउनु हुन्न। यसो गर्दा मात्रै आफ्नो पढाइ राम्रो गर्न सक्छ। धेरै सुक्खा खानेकुरा खानु हुँदैन। अनि अर्को कुरा, विद्यार्थीका लागि व्यायाम अनिवार्य छ। दैनिक कम्तीमा 20 मिनट व्यायाम गर्नुपर्छ। अर्को कुरा, जाँच दिइसकेपछि सो विषयलाई पूर्ण रूपमा बिर्सने, उत्तेजित अनि निराशा नहुने, दिमागलाई खाली गरी तनाव हल्का गर्ने, अर्को विषयको तयारीमा जुट्ने, तर यसबीच एक वा आधा घण्टा एकान्तमा गई आनन्दित भावमा आराम गर्ने। यसो गर्नाले मस्तिष्कको तनाव कम भई रिचार्ज हुने गर्दछ। र मित्र, एकान्तको समय बिताउनु हामी क्रिस्चियनहरूको लागि पनि प्रभु येशू ख्रीष्ट सम्म नजिक जाने बाटो हुन्छ। अनि पवित्र आत्मा परमेश्वरसँग हामीले यस समय के गर्नुपर्ने हो भनी सोध्न सक्छौ र उहाँले पनि हामीलाई मदत गर्नुहुन्छ। यसरी हामी तनावमुक्त पनि हुन सक्छौ र जाँच होस् या अन्य कुनै कुराको लागि पनि तयारी गर्न सक्छौ। अनि अर्को कुरा रहेको छ विद्यार्थीले ध्यान दिनुपर्ने अर्को कुरा, परीक्षाका दिनहरूमा अनिदो नबस्ने, दिनमा नसुत्ने अनि 5 घण्टा नियमित रूपमा राति सुत्ने, अन्यथा तनावको समस्या बढ्छ अनि परीक्षामा आफू शान्त रहने, बितेका सबै कुरालाई सकारात्मक ढंगले सोच्ने। मित्र, यसरी यदि तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने तपाईँले यी कुराहरूलाई पालन गर्दै एक सफल विद्यार्थी भएर विद्यार्थी जीवनलाई बिताउन सक्नुहुन्छ। र साथमा यो पनि नभुल्नुहोस् कि हामी विद्यार्थीहरूले पनि बाइबल पढ्नु एकदमै आवश्यक छ र ख्रिस्टीय सुप्रभुमा अगाडि बढ्नु आवश्यक छ। चाहे हामीले जस्तोसुकै विषयमा ज्ञान लिइरहेका किन नहौ या शिक्षा लिइरहेका शिक्षा बढ़िरहेका किन नहौ, हामीले बाइबल चाहिँ पढ्न बिर्सनु हुँदैन, किनभने जीवित परमेश्वरको वचन नै ज्ञानको शुरूआत हो। प्रिय श्रोता मित्र, अहिलेसम्म तपाईँले हामीलाई ज्ञानमाला कार्यक्रममा साथ दिइरहनु भएको लागि धेरै धेरै धन्यवाद। श्रोता मित्र, हामी तपाईँलाई यस कार्यक्रममा विभिन्न विषयबाट सामान्य ज्ञानहरू प्रस्तुत गर्दछौ, जुन चाहिँ विद्यार्थीहरूका लागि उपयोगी, बालबालिकाहरूका लागि उपयोगी, किशोर किशोरीहरूका लागि उपयोगी र हामी सबैका लागि पनि उपयोगी छन्। त्यसै क्रममा हामी तपाईँलाई बाइबलबाट पनि केही जानकारीहरू दिनको लागि कोशिश गर्दछौ र त्यसमध्येमा हामी तपाईँलाई बाइबलको पुरानो करार या बाइबलको पुरानो नियम खण्डबाट बाइबलका घटनाहरूलाई प्रस्तुत गर्दै साथ दिन चाहन्छौ यो समयमा। मित्र, हामीहरू फेरि पनि यस समयमा बाइबल घटनालाई सुन्ने समयमा आइपुगेका छौ। पुरानो करार खण्ड अर्थात पवित्र बाइबलको पुरानो नियमको पुस्तकबाट अहिले हामी हेरिरहेका छौ, न्यायकर्ताको पुस्तकबाट सिम्सोनको अन्तिम दिन। मित्र, हामीले तपाईँलाई गएको श्रृंखलामा सिम्सोनले परमेश्वरको शक्ति हराउँछ भन्ने बाइबल घटना न्यायकर्ता 16:4-21 सुनाएका थियौं र आज भने हामी तपाईँलाई सिम्सोनको अन्तिम दिन न्यायकर्ता 16:22-31 पदमा रहेको बाइबल घटनालाई सुनाउन लागिरहेका छौ। आउनुहोस् आजको बाइबल घटनातर्फ लागौ। सिम्सोनको अन्तिम दिन न्यायकर्ता 16:22-31 पद। डरलाग्दो शत्रु सिम्सोनलाई हात पार्नु पाउँदा पलिस्टीहरूलाई साह्रै खुशी लाग्यो। तिनीहरूले फेरि इसरायलीहरूमाथि हक जमाउन थालिहाले। हाम्रा शक्तिशाली डागोन देवताले बलवान सिम्सोनलाई बलहीन बनाई हामीलाई दिनुभएको हो भन्ने धाक तिनीहरूले दिन लागे। यस खुसियालीमा हामीले डागोन देवताको नाउँमा एउटा ठूलो भोज नाचगान लाउनुपर्छ भनेर पलिस्टीहरूले सरसल्लाह गरे। त्यो दिन मनाउने निश्चय भयो। त्यस दिन सारा पलिस्टीहरू सुन्दर सफा पोसाकमा डागोन देवताको मन्दिरमा आए। मन्दिर अत्यन्तै ठूलो थियो। यो तलै तला थियो। सबैभन्दा माथिल्लो तलामा डागोन देवताको ठूलो मूर्ति राखिएको थियो। मन्दिरको वरिपरि तलै तला बरन्डा र छप्परसम्म पनि पलिस्टीहरूको खचाखच थियो। सिम्सोनलाई अब ठट्टा गर्नलाई घट्ट स्थानबाट ल्याए। उसलाई सबैले देख्ने ठाउँमा राखे। दलिलाको सवारी भयो। ऊ राजाले दिएको रथमा परम सुन्दरीको रूपमा आइरहेकी थिए। सारा पलिस्टीहरू र राजाले दलिलालाई जयजयको ध्वनि साथ स्वागत दिए। सिम्सोन उभिएको छेउबाट दलिलाको रथ गयो। झन जय जयकारको ध्वनि बढ्यो। सिम्सोनको शिर दुःखले निहुरियो। उसका खोपिल्टा परेका आँखाबाट आँसु चिसिएर आयो र जमिनमा झर्यो। दलिलालाई राजाकै छेउमा राखे। त्यसपछि पलिस्टीहरूले सिम्सोनलाई घरिघरि पछिबाट र कहिले अघिबाट तानेर घचेटेर र केस तानिदिएर दिक्क बनाउन लागे। ठट्टा गर्न लागे। उसलाई उसको गिल्ला गरियो। केही बेर पछि डागोन देवताको नाउँमा मध्यको चलन भयो। सारा पलिस्टीहरू मध्य मदिरामा डुब्न लागे। तिनीहरू आफ्ना सुरमा व्यस्त हुन लागे। त्यसै बेला सिम्सोनले एउटा केटोलाई मन्दिरको एक छेउमा पुर्याउनु भनी डुर्याई माग्यो। त्यस केटोले सिम्सोनलाई लग्यो र एउटा खामोको छेउमा उभ्याइदियो। त्यहाँ पुगेर सिम्सोनले भन्यो, बाबु मलाई यो मन्दिर अडिएको मूल खामोमा लगिदे। त्यस केटोले पनि उसलाई मन्दिर अडिएको दुईवटा ठूला ठूला मूल खामामा लगिदियो। सिम्सोनले खम्बालाई राम्ररी छाम्यो। यता पलिस्थीहरू खानामा पिउनमा र खेल तमासामा मस्त थिए। सिम्सोनले ती दुई खम्बालाई अठ्यायो र परमेश्वरलाई प्रार्थना चढायो, परमेश्वर मेरो अन्तिम दिनमा फेरि पनि मलाई शक्ति दिनुहोस्, म यस मन्दिरलाई पलिस्थीहरूसँगै नाश गर्न सकूं। यति प्रार्थना चढाएपछि सिम्सोनले आफ्नो बलले दुई खम्बालाई भाँच्यो। परमेश्वरको शक्ति उसले फेरि पाएको थियो। हजार हजार पलिस्थी साथ मन्दिर एकैचोटि भत्केर ध्वंस भयो। त्यहाँ रहेका एउटै पनि पलिस्थी भाग्न पाएन। मित्र, परमेश्वरले सिम्सोनको पश्चातापीपूर्ण प्रार्थनालाई सुन्नुभयो र उसलाई जीवनको अन्तिम क्षणमा पनि शक्ति फिर्ता गरिदिनु भएर आफ्नो महिमा प्रकट गर्नुभयो। सिम्सोनले अन्तिम दिनमा दागोन देवता भन्दा परमेश्वर नै शक्तिशाली हुनुहुँदो रहेछ भन्ने प्रमाण दियो। मित्र, आशा छ सिम्सोनको अन्तिम दिन न्यायकर्ता 16 अध्यायको 22 21 रहेको बाइबल घटनालाई सुनेर अवश्य पनि आत्मिक लाभ प्राप्त गर्नुभएको छ। मित्र, यतिमै सिम्सोनको अन्तिम दिन शीर्षक अन्तर्गत रहेको यो बाइबल घटना टुङ्गिएको छ न्यायकर्ता 16 अध्यायको 22 21 पदमा रहेको यो बाइबल घटना। आशा छ यस घटनाबाट तपाईँले बाइबलबाट केही ज्ञान प्राप्त गर्नुभएको छ। मित्र, पापमय र अनैतिक आचरणमा निरन्तर जीवन बिताएमा परमेश्वर तिनीहरूसित रहनुहुनेछ भनी विचार गर्ने विश्वासीहरूका निम्ति सिम्सोन एक उदाहरण हुन्। तिनले गरेका निरन्तर अन्यायकारिताको कारण परमप्रभु परमेश्वरले यस न्यायकर्तालाई छोड्नुभयो। परमप्रभु निरन्तर पाप गरिरहने व्यक्तिको जीवनबाट त्यस व्यक्तिले थाहा नै नपाउने गरी छोडेर जानुहुने सम्भावना छ भनी यो वचनको खण्डले हामीलाई कडा चेतावनी दिन्छ। मित्र, आजको यस घटनामा हामी पाउँछौ कि सिम्सोनले अन्त्यमा पश्चातापी आत्मा र परमेश्वरमा नवीकरण भएको विश्वासले परमप्रभुमा पुकारा गरे र तिनको प्रार्थनाको जवाफ दिइएको थियो। सिम्सोनको विश्वासको यो प्रदर्शनले तिनलाई पनि विश्वासका योद्धाहरूमा समाहित गरायो। यस कुरालाई हामी हिब्रु अध्याय 11 32 पदमा यसरी पढ्न सक्छौ, अरू बढी म के भनौं, किनकि गिदोन, बाराक, सिम्सोन, इप्ताको बारेमा र दाउद, समुएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन। मित्र, यसरी हामी बाइबलको नयाँ करार खण्डमा पाउँदछौ कि सिम्सोनको विश्वासको यो प्रदर्शनले तिनलाई पनि विश्वासका योद्धाहरूमा समाहित गरायो, हिब्रु 11:32 पद अनुसार। मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएको सिम्सोनको अन्तिम दिनको घटनालाई सुनेर तपाईँ अवश्य पनि आशिषित हुनुभएको छ र आफ्नो क्रिश्चियन जीवनमा केही गर्नको लागि अवश्य उत्साह प्राप्त गर्नुभएको छ। हामी तपाईँलाई यस्तै बाइबलका घटनाहरू आगामी दिनहरूमा पनि सुनाउँदै जानेछौ यस कार्यक्रममा, कृपया प्रतीक्षा गर्नुहोला। अब आउनुहोस् कार्यक्रमको अर्को भागतर्फ लागौं। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईंलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईंलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यस संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6।
1: प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजको राईलाई बिदा दिनुहोस्। जय मसीह।
0: गुनेज एफएम लाई सुन्दै गर्नुहोला।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जुन कार्यक्रमले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको बोलावटलाई सुनेर उहाँको आज्ञा पालन गर्दा परमेश्वरले आशिष दिनुहुन्छ र विभिन्न सांसारिक कठिनाईहरूबाट उन्मुक्ति दिनुहुन्छ भन्ने बारेमा हेर्नेछौ। आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोतावृन्द, यहाँहरूका बीचमा फेरि पनि यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत म प्रवचन उपस्थित भइसकेको छु। यहाँहरूका बीचमा सत्य ईश्वरीय यथार्थ ज्ञान दिनको लागि यो कार्यक्रम प्रसारण गरिँदैछ। श्रोता, तपाईँ र हामी कुनै पनि व्यक्तिले यो कार्यक्रम सुन्दा हुने नोक्सानी र बेफाइदा नहुने भएको कारण हामीले यो कार्यक्रम प्रसारण गरिरहेका छौँ। जुन कार्यक्रम सुन्दा हामीले संसारका कुनै पनि अन्य ठाउँ र विद्यालयहरूले दिन नसक्ने शिक्षा यो कार्यक्रम मार्फत हामी प्रसारण गर्न गइरहेका छौँ। अनर्थ नलगेर श्रोतावृन्द, हामी सबैले यो कार्यक्रम सुन्यौं भने हामीले एउटा यस्तो जीवन प्राप्त गर्नेछौ जुन जीवन हामीले कल्पना समेत गरेका नहुन सक्छौ। श्रोता, त्यस्तो जीवन कसले दिन्छ त? हो, हुन त मानिसहरूको भनाइ छ, मैले काम नगरेसम्म कोही अर्को आएर मेरो निम्ति गरिदिने छैन। तर श्रोता, एकजना कोही हुनुहुन्छ जसले तपाईँ र हाम्रो निम्ति सधैँ चिन्ता फिक्री गरिरहनु भएको हुन्छ, जसले तपाईँ र हामीलाई दुखी, गरीब, असहाय, अनाथ जस्तो भएको चाहनुहुन्न। हामीलाई एउटा असल पिताको काखमा रहेका बालबच्चा र असल पिताको अनुग्रह र आशीर्वाद पाएर हुर्केका बालबच्चा भएको चाहनुहुन्छ। श्रोता, आजको यो कार्यक्रममा एकजना व्यक्ति हुनुहुन्थ्यो जो सयौं शताब्दीको अन्त्यतिर जीवित हुनुहुन्थ्यो। उहाँ बेन्जामिनको इलाकाको अनातोतमा बस्ने पुजारीहरू मध्ये एकजना हिल्किया भन्ने व्यक्तिका छोरा हुनुहुन्थ्यो यर्मिया, र उहाँमा पवित्र ईश्वरले बोल्नुहुन्थ्यो, अगुवाई गर्नुहुन्थ्यो। त्यो ईश्वरले अगुवाई गरेको कुनै पनि कुरा न लुकाएर न छिपाएर मानिस, राजा, अधिकृत र सबैलाई उहाँले प्रसारण गर्नुहुन्थ्यो अथवा सूचना गर्नुहुन्थ्यो। तर कतिपय व्यक्तिहरूले त्यसलाई स्वीकार्थे र कतिपय व्यक्तिहरूले त्यसलाई विश्वास गर्दैनथे, र विश्वास गर्नेहरूमाथि ईश्वरले कस्तो आशीर्वाद दिनुहुन्थ्यो र विश्वास नगर्नेहरू र आफ्नै चाल ढङ्गमा मात्रै रमाउनेहरूलाई ईश्वरबाट कस्तो कुराहरू तिनीहरूले पाउँथे, त्यो कुराहरू हामी हेर्नेछौ। श्रोता, तपाईँ हामीलाई थाहै छ, मानिसहरूले आफ्नो इच्छा पूरा हुने कुरा र आफ्नो चाहना अनुसारको काम कुराहरू भयो भने मात्रै आफूले खुसी मान्दछ, तर आफ्नो इच्छा विपरीतका कुराहरू भए भने उसले कहिले पनि खुसी मान्दैन। इभन उसको त्यो काम ठिक नभए तापनि त्यो व्यक्तिले ठिक हो, राम्रो हो भनेको सुन्न चाहन्छ। श्रोता, यहाँनिर एकजना व्यक्ति योहानन र यजन्याहा भन्ने ऐतिहासिक व्यक्तिहरू र तिनीहरूले यर्मिया अगमवक्तासँग गरेका कुराकानी र ती मानिसहरूले फेरि ईश्वरको वचनमा गरेको प्रतिक्रिया र व्यवहारको बारेमा हामी केही कुरा जान्नेछौ, जसले तपाईँ हाम्रो जीवनलाई पनि यसले छर्लङ्ग पारिदिनेछ, ऐनाको रूपमा काम गर्नेछ। श्रोता, योहानन र यजन्याहाले धेरै ठूला साना मानिसहरू ल्याएर यर्मिया अगमवक्ता कहाँ भेट गर्न आए र तिनीहरूले तिनलाई भने, हाम्रो बिन्ती सुन्नुहोस् र परमप्रभु तपाईँका परमेश्वरसित यी बाँचेकाहरूका निम्ति बिन्ती गरिदिनुहोस्, किनकि तपाईँ आफ्नै आँखाले देख्नुहुन्छ कि हामी त्यति धेरै थियौं तर अब थोरै मात्र रहेका छौं। श्रोता, यी मानिसहरूलाई परमेश्वरले केही ताडना दिनुभएको थियो, केही अनुशासनमा राख्नु भएको थियो, जुन कुरा ती मानिसहरूकै कारणले ईश्वरले बाध्य भएर राख्नु परेको थियो, किनभने ईश्वरले तपाईँ र हामीलाई कहिल्यै पनि समस्यामा पार्न चाहनुहुन्न। र समस्यामा पार्नुहुन्न पनि। तर दुईटा कारणले तपाईँ र हामी समस्यामा, अप्ठ्यारोमा, कमजोरीपनमा रहँदछौ। पहिलो कुरा हुन्छ तपाईँ हाम्रो आफ्नै चाल ढङ्गको कारण, र दोस्रो कुरा हुन्छ संसारमा तपाईँ र हाम्रो खिलाफमा, तपाईँ र हाम्रो विरोधमा उत्रेको, तर तपाईँ र हामीहरूको धेरै नजिक भए जस्तो व्यवहार गर्ने दुष्टात्मा सैतानिक राज्य, जहाँ धेरै करोडौं आत्माहरू छन् जसले तपाईँ र हामीबाट उनीहरूले केही चाहदछन्, केही पाउने इच्छा गर्दछन् र पाइरहेका पनि छन्, किनभने तपाईँ र हामीले साँचो ईश्वरको बारेमा नजानेको कारण। र ती मानिसहरू यर्मिया अगमवक्ता कहाँ आएर भन्दा उनीहरूले यसरी भनेका छन्, परमप्रभु तपाईँका परमेश्वरले हामीलाई कहाँ जाने हो र हामीले के गर्नुपर्ने हो सो देखाइदिउन् भन्ने प्रार्थना गरिदिनुहोस्, जुन कुरा यर्मिया भन्ने पुस्तक पवित्र धर्मशास्त्र बाइबल भित्र छ। र त्यो यर्मिया पुस्तकको 42 अध्यायको 3 पदमा यो कुरा मैले अहिले पढेर सुनाए, र यर्मिया अगमवक्ताले तिनीहरूलाई भन्नुभएको छ 4 मैले तिमीहरूको कुरा सुने, म परमप्रभु तिमीहरूका परमेश्वरलाई विन्ती गरे अनुसार प्रार्थना गरिदिनेछु, र परमप्रभुले जे भन्नुहुन्छ सो सबै तिमीहरूलाई बताइदिनेछु, म केही कुरा पनि तिमीहरूदेखि लुकाउने छैन। श्रोता, यहाँनिर यर्मिया अगमवक्ताले पनि ती मानिसहरूलाई तिमीहरूका परमेश्वर भन्नुभएको छ, जुन अरू मानिसहरूले यर्मियालाई तपाईँका परमेश्वर भनेर भन्नुभएको थियो। यर्मियालाई थाहा छ यी परमेश्वर सबैका परमेश्वर हुन् भन्ने कुरा, तर जो मानिसहरूले परमेश्वरको बारेमा पुरै कुरा, यथार्थ कुरा जाने बुझेका थिएनन्, तिनीहरूले यी परमेश्वर जो यर्मियासँग बोल्नुहुन्छ ती यर्मियाकै परमेश्वर हुन्, हाम्रा परमेश्वर त फरक छन् भन्ने सोचेका थिए। तर यर्मियाले प्रत्युत्तरमा तिमीहरूका परमेश्वरलाई तिमीहरूले राखेको कुरा म राखिदिनेछु भन्नुभएको छ। यसमा के रहस्य छ भने परमेश्वर सबैका परम ईश्वर हुनुहुन्छ। यो धरतीमा हामीले मान्दै आएका ईश्वरहरूका पनि परम ईश्वर हुनुहुन्छ, उहाँ एक सत्य ईश्वर हुनुहुन्छ, र उहाँ कहाँ यर्मियाले बिन्ती राख्ने निर्णय गरेका छन् र बिन्ती राखेका छन्। बिन्ती राखेको लगतै 1 मिनटमै परमेश्वरले जवाब दिनुभएको छैन। 7 पदमा हेर्यो भने तल गएर 10 दिनपछि परमप्रभुको वचन यर्मिया कहाँ आयो। 10 दिनपछि सृष्टिकर्ता ईश्वरले ती मानिसहरूको जिज्ञासामाथि जवाब दिनुभएको छ, र परमप्रभुले यर्मिया मार्फत यसरी बोल्नुभयो, र यर्मियाले यसरी भन्नुभएको छ। यर्मियाले तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर जसको सामान्य तिमीहरूले मलाई आफ्नो बिन्ती चढाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ, यदि तिमीहरू यही देशमा रह्यौ भने म तिमीहरूलाई बनाइराख्नेछु तर भत्काउने छैन, म तिमीहरूलाई रोपी राख्नेछु तर उखेल्ने छैन, किनकि मैले तिमीहरूलाई गरेको सर्वनाशदेखि म दुखित छु। ईश्वरले जुन ताडना, अप्ठ्यारो त्यो मानिसहरूमा आएको थियो र त्यो आउँदा उहाँले त्यसलाई टार दिनुभएको थिएन, आउन दिनुभएको थियो, कारण तिनीहरू ईश्वरदेखि टाढा भागेर आफ्नै इच्छा, आफ्नै आकांक्षा पूरा गर्नतिर लागेका थिए। जुन कुरा ईश्वरलाई पनि खुसी लागेको थिएन, मानिसहरूलाई दुःख पर्दा ईश्वरलाई कहिले पनि खुसी लाग्दैन, तर मानिसहरू तिनीहरूकै कारणले जुन दुःख आउँछ तिनीहरूमा, त्यो कुरा भने ईश्वरले एकदमै दुःखका साथ स्वीकार्नु पर्ने हुन्छ। मानिसहरूलाई सिकाउँदा सिकाउँदै पनि तिनीहरूले ईश्वरको कुरा सुन्न छोडेर दुष्ट आत्माको कुरा सुनिदिएको कारण तिनीहरूले गल्तीको सजाय पाउनै पर्छ भन्ने सिद्धान्त ईश्वरीय हो। यहाँनिर हामीले सुन्यौं, तिमीहरू यो देशबाट कहीँ पनि नजाऊ, दायाँ बायाँ नजाऊ, तिमीहरूलाई यही देशमा सबै कुरा ठिक पारिदिनेछु, तिमीहरूलाई म रोपी राख्नेछु, उखेल्ने छैन, तिमीहरूलाई बनाइराख्नेछु, भत्काउने छैन भनेर ईश्वरले यर्मियाद्वारा बोल्नुभएको छ। तर तल 13 पदमा गएर हामी यो देख्छौ, तापनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका हुकुम पालना गरेनौ भने र हामी यस देशमा बस्ने छैनौ भनी भन्यौ भने, हामी मिश्र देशमा नै गएर बस्नेछौ, किनभने त्यहाँ हामी लडाई देख्ने छैनौ, तुरैको स्वर सुन्ने छैनौ, न त रोटी नपाई भोकै रहनेछौ भन्यो भनेदेखि त, हे यहुदाका बाचेकाहरू, परमप्रभुको वचन सुन, सर्वशक्तिमान परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, यदि तिमीहरूले मिश्र देशमा गएर त्यहाँ बसोबास गर्नलाई पक्का नै गरेका छौ भने, जुन तरबारदेखि तिमीहरू डराउँदछौ त्यसले नै तिमीहरूलाई मिश्र देशमै खेदेर भेटाउनेछ, र जुन अनिकालदेखि तिमीहरू डराउँछौ त्यो मिश्र देशमा तिमीहरूका पछि पछि आउनेछ र तिमीहरू त्यही नै मर्नेछौ। श्रोता, पवित्र आत्मा परमेश्वरले यो बोल्नु भएको कुरा हो। तपाईँ र हामीहरू यदि हामी आफ्नै कारणले धोका पाइरहेका छौ भने, र हामी आफ्नै व्यवहार सही नभएको कारण धोकामा परेका छौ भने, हामी त्यो धोकेबाजी व्यक्ति जुन शान्तिको देशमा गए तापनि, जुन आशिषित देशमा गए तापनि, जुन ठाउँमा पुगे तापनि, हामी समस्याको ढिक्कै त्यहाँ पुगेको हुन्छ र त्यहाँ पनि त्यही समस्या उत्पन्न हुन्छ। हामीले ठाउँ बदलेर, देश बदलेर, हामीले भाषा बदलेर, कुनै पार्टी बदलेर हामीहरू सुध्रिन सक्दैनौ। ईश्वरको वचन बाइबलले सिकाए झैं हामीहरूको हृदय परिवर्तन हुनु पर्दछ। हामी खुद परिवर्तन भयौं भने हामी जहाँ रहँदा पनि त्यो ठाउँ, त्यो क्षेत्र शान्ति र असल हुनेछ, किनभने त्यहाँ समस्या उत्पन्न गर्ने तपाईँ र हामी नै हौ भन्ने कुरा पवित्र शास्त्र बाइबलले देखाउँदछ। यदि तिमीहरूले ईश्वरको आज्ञा मानेनौ भने तिमी या त मिश्रमा जाऊ, या त बेबलोनमा जाऊ, या त यहुदामा रहौ, या त इजरायलमा रहौ। तिमीहरूलाई जुन आउनु पर्ने दुःख र कष्टका दिनहरू हुन् उनीहरू चाहिँ तिमीहरू जहाँ गए पनि आइ नै हाल्नेछन्। तपाईँ र हामी आज पनि या आजको शक्ति र आशिषित देशहरू विकसित राष्ट्रहरूमा बेलायत, युएसए या अस्ट्रेलिया या जर्मन जहाँ पुगौं, तपाईँ र हामीहरू नै परिवर्तन भएका छैनौ भने हामी जति देश बदले पनि, जति हामीले ठाउँ बदले पनि, यदि हामीले ईश्वरको वचन नसुनेर, ईश्वरको वास्ता नगरेर हामी सांसारिक चाल ढंगमा नै हामी दिन बिताउन थाल्यौं भने हामीहरूको जीवन चाहिँ परिवर्तित भएर हामी आशिषको खानीमा बसे चाहिँ महसुस गर्नेवाला छैनौं। र यहाँनिर सर्वशक्तिमान परमेश्वरले 18 पदमा आएर यसरी भन्नुहुन्छ, जसरी मेरो रिस र क्रोध यरूशलेमका मानिसहरू माथि खनिएको थियो, त्यसरी नै तिमीहरू मिश्र देशमा गयौ भने मेरो क्रोध तिमीहरू माथि पनि खनिनेछ। तिमीहरू श्राप र त्रास, अपराध र निन्दाका पात्र बनिनेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिले देख्न पाउने छैनौ। श्रोता, यो एकदमै खतरा पद छ। जुन परम ईश्वर सनातनका परमेश्वरले नै यस्तो भन्नुभयो, यदि तपाईँ र हामीलाई मेरो क्रोध तिमीहरू माथि दन्कनेछ भनेर यदि ईश्वरले भन्नुभयो भने तपाईँ र मेरो जीवनमा ईश्वरीय क्रोध दन्कियो भने के होला? तपाईँ र हामीहरूलाई एउटा सानो दुष्ट आत्मा शैतानले त यो धरतीमा झारिएका स्वर्गदूतहरू जो सानो शक्ति लिएर आएका छन् तिनीहरू रिसाउँदा त हाम्रो जीवन कस्तो तहस नहस हुन्छ। र सर्वशक्तिमान परम धन्यका ईश्वर रिसाइदिनु भयो भने, उहाँको क्रोध तपाईँ र हाम्रो जीवनमा आइपर्यो भने हामीहरू कति दुःख र कष्टमा, अप्ठ्यारोमा पराउला, त्यो हामी हृदयमै अनुभव गर्न सक्छौ। श्रोता, यदि ईश्वरले यो धरतीलाई एकछिन हिल्लाइदिनु भयो भने हामी तहस नहस भएर मर्न सक्छौ। उहाँले यो सूर्यलाई प्रकाश नदे भनेर आज्ञा गर्नुभयो भने हामी अन्धकारमा यो धरतीमा जिउनेछौ र लामो समय टिक्न सक्ने छैनौ। यदि सूर्यलाई अलिकता मात्रै पृथ्वीतिर तानी दिनुभयो, नजिक खिचिदिनु भयो भने तपाईँ र हामीहरूको हालत के होला? यदि उहाँले दुई चार दिनको लागि हावालाई रोकिदिनु भयो भने तपाईँ र हाम्रो हालत के होला? यदि यो धरतीमा पानीको वर्षा एक महिनासम्म पारिदिनु भयो र विभिन्न मूलहरू निकालिदिनु भयो भने, यदि समुद्रले यो सानातिना जमिनका टाकुरा छोपिदिनु भयो भने तपाईँ र हामीहरूको हालत के होला? ईश्वरको सृष्टि उहाँले जे पनि गर्न सक्नुहुन्छ, तर तपाईँ हामीले यो बुझ्न अति आवश्यक छ कि ईश्वर कृपालु ईश्वरले यो धरतीलाई उहाँले चलाइरहनु भएको छ, उहाँको कृपामा हामीहरू चलिरहेका छौ भन्ने कुरा हामीले प्रष्ट बुझ्नु पर्दछ। र त्यसैले ती ईश्वरलाई हमेशा हामी धन पैसा र कुनै पनि पशु पंक्षीको बलि नभएर हृदयका धन्यवादका भेटी चढाइरहनु पर्छ। या बाटोघाटोमा हिँड्दा होस्, या हामीहरू कुनै धार्मिक स्थलमा हौ, या हामी कार्यालयमा हौ, या हामी कामकाज जहाँ तहाँ हौ, ईश्वरलाई धन्यवाद दिने हृदय भने हाम्रो भइरहनु पर्दछ। श्रोता, यहाँनिर हामीले यो अध्यायबाट पाएको शिक्षा एउटा छ कि हामीहरूकै भूल, हामीहरूकै व्यवहार, हामीहरूकै चरित्र ईश्वरको आशिष प्रति घातक बनेको छ, ईश्वरको आशीर्वादको बाधक बनेको छ। तिमीहरूको एउटा घातक भूल ईश्वरको आज्ञा पालन नगरेर भङ्ग गरेको कुरालाई एउटा घातक भूल भनेर 20 पदमा भनेको छ। यहाँ यसरी लेखेको छ कि तिमीहरूले एउटा घातक भूल गर्यौ, तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वर कहाँ यसो भनेर पठायौ, परमप्रभु हाम्रा परमेश्वर जे भन्नुहुन्छ त्यो सबै हामीलाई बताइदिनुहोस् र हामी त्यो गर्नेछौ। श्रोता, हामीहरू ईश्वरलाई खोज्दै हामीहरू विभिन्न धार्मिक स्थलमा जाँदछौ, ईश्वरलाई सोधेर र ईश्वरको वचन सुन्दछौ र सुनिसकेपछि हामीहरू घर फर्किँदछौ र घर आइसकेपछि पुनः हाम्रो त्यही स्वभाव र त्यही व्यवहार हुन्छ र ईश्वरको डर भए छैन हामीहरू आफ्नै इच्छा पूरा गर्न हामी तल्लीन हुँदछौ। यो कुराले गर्दा ईश्वरको श्राप, ईश्वरको क्रोध हाम्रो जीवनमा आइपुगेको छ। आदरणीय श्रोता, तपाईँ र म हामी सबै एकै ईश्वरका सन्तान हौ र हामी गाउँ गाउँ र टोल टोलमा हामीले बनाएका र हामीले मानेका ईश्वरहरू एकै ईश्वर हुनुहुन्न। उहाँ त सिर्फ स्वर्ग दूतहरू हुनुहुन्छ जो स्वर्गबाट यो धरतीमा सृष्टिकर्ता ईश्वरले झारिदिनु भएको थियो। जुन आत्माहरूलाई अङ्ग्रेजीमा फलन एन्जल्स भनिन्छ, जो स्वर्गबाट झारिएका स्वर्गदूत हुन्। र श्रोता, तपाईँ र हामीले यो कुरा कसैलाई फलअप गर्न अथवा कसैलाई विरोध गर्न र कसैलाई इन्कार गर्न होइन, सत्य कुरा बुझेर अरूलाई बुझाउन अति जरुरत छ। आदरणीय श्रोता, तपाईँ र म एक ढिक्का भएर ईश्वरमा पुकारौं र एक ईश्वरको छहारीमा आऊ र जुन एक ईश्वरको सत्य कुरा बताउन ईश्वरको पूर्णतामा यो धरतीमा जिएका येशु ख्रिस्टको नाउँमा, येशु ख्रिस्टको शिक्षामा, येशु ख्रिस्टको आशीर्वादमा हाम्रो जीवन समर्पण गरौं। येशु ख्रिस्टले तपाईँ र हामीलाई धेरै प्रेम गर्नुहुन्छ। हामीहरूका अशान्ति, हामीहरूका अप्ठ्याराहरू, हामीहरूका पापहरू, हामीहरूका अधर्महरू हामीबाट दूर गराएर हाम्रो जीवन एउटा नयाँ मोडमा पुर्याउन उहाँ चाहनुहुन्छ। येशु ख्रिस्ट यो धरतीमा कुनै पनि मानिसलाई बाध्यता लगाउन, कुनै पनि व्यक्तिको रीति रिवाजहरू, कुनै पनि व्यक्तिको लुगा कपडाहरू, कुनै पनि व्यक्तिको खानपिनहरूलाई बदल्न आउनु भएको होइन। उहाँ त श्री तपाईँ र हामीलाई सत्यको ज्ञान दिन आउनुभयो, तपाईँ र हाम्रो हृदय परिवर्तन गर्न आउनुभयो, तपाईँ र हामीलाई आशिष र अनुग्रहले भरपूर बनाउन आउनुभयो। र सृष्टिकर्ता ईश्वर र मानिसहरूको सम्बन्ध बाबु छोराको सम्बन्ध हो र ईश्वरले जन्म दिएका मानिसहरू ईश्वरका सन्तान हुन्। त्यसैले आफ्नो पिताको आज्ञामा र आफ्नो पिताको योजनामा अगाडि बढोस् भनेर ईश्वर नै येशु भनेर यो धरतीमा आएर तपाईँ हामीलाई शिक्षा दिएर जानुभयो। जुन येशु ख्रिस्ट यही एसिया महादेशमा आउनुभयो र आज विश्वका कुनै पनि महादेशका मानिस, विद्वान, बुद्धिजीवी वर्गले येशु ख्रिस्टको शिक्षालाई पछ्याएका छन्। आदरणीय श्रोता, तपाईँ र हामी यो देश नेपालमा छौँ, यो देश नेपाललाई पनि ईश्वरको आशीर्वाद चाहिएको छ, यो देश नेपालमा पनि पवित्र आत्माको मुभमेन्टको खाँचो छ, यो देश नेपालमा पनि राजा, प्रजा, नेता, जनता सबैले ईश्वरको आज्ञालाई सिक्नु र ईश्वरको आज्ञालाई मान्न जरुरत छ। ईश्वरको आशीर्वाद हामी सबैको आवश्यकता हो। त्यसैले श्रोतावृन्द, ठुलादेखि साना, हामी शिक्षितदेखि अशिक्षित, धनीदेखि गरिब, सबैलाई यो कार्यक्रम मार्फत वचनले यो भन्न चाहन्छ, हामी सबैले ईश्वरलाई सोध्न र ईश्वरको आशीर्वाद खोज्न त ईश्वर कहाँ जाँदछौ, तर ईश्वरले सिकाएको कुरा, ईश्वरले बताएको कुरा हामी पालना गर्दैनौ। त्यसैले यदि ईश्वरको वचन, ईश्वरको कुरा पालना गर्न हामी चाहदैनौ भने ईश्वरलाई किन सोध्न जाने, ईश्वरलाई किन खोज्न जाने? श्रोता, हामीहरूले बुझ्नुपर्ने कुरा यो हो, यदि तपाईँ हामीले ईश्वरलाई प्रेम गर्छौँ र ईश्वरको आशीर्वाद हाम्रो जीवनमा चाहन्छौ भने ईश्वरको वास्तविकता बुझौं, ईश्वरको आशय बुझौं, ईश्वरको धारणा बुझौं र ईश्वरले तपाईँ र हामीलाई के भन्नुहुन्छ त्यो कुरा बुझ्ने प्रयास गरौं। त्यो कुरा बुझ्नलाई हामीले धर्मशास्त्रहरू अध्ययन गरौं र हाम्रा पारा पुर्खाले भनेका थिए भनेर त्यतिकै हचुवा तालमा जान भन्दा पनि त्यो भनेको कुरा परीक्षण गरौं, त्यो भनेको कुरा सत्य तथ्यमा आधारित छ कि या भ्रम र अन्धविश्वासमा आधारित छ, त्यो कुरा हामीले ध्यान दिउँ। आदरणीय श्रोता, तपाईँ र हामीहरूलाई ईश्वरले गर्ने प्रेम र ईश्वर प्रति हामीले देखाउने व्यवहार अति उत्तम छ र हामीले पनि उहाँ प्रति असल व्यवहार गरौं। श्रोता, यसै बीच हामीहरू एउटा गीत सुन्नेछौ, जुन गीत ईश्वरको महिमाको लागि छ र तपाईँ र हामीले यो गीतका शब्दहरूद्वारा पनि ईश्वरीय केही यथार्थ बुझ्नेछौ। धैर्य गरेर ईश्वरका वचन र यो गीत मार्फत आएका शब्दहरू बुझेर ईश्वरीय नजिकतामा आउन हार्दिक अनुरोध।

धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै उहाँले भने जस्तै हामीले साँचो परमेश्वरको बोलावटलाई हाम्रो जीवनमा चुन्नु अति आवश्यक छ, किनभने हामी उहाँका सृष्टि हौ, अर्थात उहाँका हातका रचनाहरू हौ। उहाँले हामीलाई उहाँको महिमाको निम्ति आफ्नो छोराछोरीको स्थान दिएर हामीलाई बनाउनु भएको हो, अनि उहाँ चाहनुहुन्छ कि उहाँको मार्गमा असल तरिकाले उहाँका प्रत्येक छोराछोरीहरू हिँडुन् र उहाँले हाम्रो निम्ति तयार पार्नुभएका सबै कुराको निम्ति धन्यवाद दिउन्। उहाँ एक असल पिता भएका कारण हाम्रो पापमय जीवनलाई छुटकारा दिई अनन्त स्वर्गीय राज्यको हकदार बनाउनको निम्ति उहाँले यीशु मसीहको रूप धारण गरेर यस पृथ्वीमा आउनुभयो र मानिसले कहिले तिर्न नसक्ने त्यो पापको मूल्य तिरेर हामीलाई उहाँको महिमाको निम्ति आफ्नो छोराछोरीको स्थान दिएर हामीलाई बनाउनु भएको हो, अनि उहाँ चाहनुहुन्छ कि उहाँको मार्गमा असल तरिकाले उहाँका प्रत्येक छोराछोरीहरू हिँडुन् र उहाँले हाम्रो निम्ति तयार

प्रिय श्रोता, तपाई पनि आफ्नो सृष्टिकर्ता पिताको बाटोमा हिँड्न चाहनुहुन्छ र अनन्त जीवन चाहनुहुन्छ भने आज नै येशु ख्रीष्टमा आफ्ना पापहरूलाई पश्चाताप गरी आफ्नो जीवनलाई उहाँको हातमा सुम्पनुहोस्। उहाँले तपाईलाई अनन्त स्वर्गीय जीवन प्रदान गर्न चाहनुहुन्छ। तपाई पनि यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ, केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईले हामीलाई सम्झिन सक्नुहुनेछ, जसको लागि हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9860237454 9860237454 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा आशिष र अनुग्रहमा राख्नु भएको। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई न्यानो अभिवादन, साथै जयमसी। म अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि एउटा विषयलाई चर्चा गर्नेछौ। आज पनि हामी परमेश्वरको वचनबाट सिक्ने प्रयास गर्नेछौ। अनि आज जुन विषयमा मैले तपाईँसँग छलफल गर्न गइराखेको छु, जुन विषयमा हामीले परमेश्वरको वचनबाट सिक्न गइराखेको छ, अनि यो वचन आफैमा शक्तिशाली छ। प्रियहरू, यो वचन आफैमा एकदमै अर्थपूर्ण छ। प्रियहरू, अनि यो समय हामी पहिलो पत्रुसको पत्रबाट हेर्नेछौ। अनि पहिलो पत्रुस र दोस्रो पत्रुस कसले लेखे भन्दै गर्दा तपाईँ र मलाई थाहा छ, येशु ख्रीष्टको पहिलो चेलाले। अनि पहिलो कुरा चाहिँ हाम्रो जीवनमा सबै कुरा एकदमै महत्वपूर्ण लाग्छ हामीलाई। प्रियहरू, अनि यो पहिलो येशु ख्रीष्टको चेलाले लेख्नु भएको पहिलो पत्रुसको पुस्तकबाट हामी केही कुरालाई हेर्नेछौँ। अनि आज म तपाईँहरूको बिचमा एउटै पदलाई मात्र चर्चा गर्न चाहन्छु। अनि मैले हजुरहरूको बिचमा बोल्न लागेको वचन चाहिँ पहिलो पत्रुस 2:9 हो। अनि यहाँनिर यसरी लेखिएको छ, तर तिमीहरू चुनिएका वंश हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो, ताकि तिमीहरू उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। हालेलुया। अनि यो पत्र उसले कसलाई लेख्दैछ भन्दै गर्दा, नि जब तपाईँले यो पहिलो पत्रुस 1:1-2 हेर्नुभयो भने यसरी लेखिएको छ, येशु ख्रीष्टको प्रेरित पत्रुसबाट पन्थस, गलातिया, कापादोकिया, एसिया र बिथिनिया भरि निर्वासित भई क्षतपष्ट भएकाहरूलाई येशु ख्रीष्टको आज्ञा पालन र उहाँका रगतको छिड्काईको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् भनेर यहाँनिर पत्रुसले यी व्यक्तिहरूलाई लेख्दैछन्। यो पत्र चाहिँ प्रियहरू किन भन्दै गर्दा, नि प्रियहरू जब तपाईँले इतिहास हेर्नुहुन्छ भने इतिहासमा के भइराखेको थियो भन्दा, नि त्यो समयमा चाहिँ रोमी शासकको नेरो सम्राटले चाहिँ धेरै पीडाहरू दिइराखेको थिए क्रिस्चियनहरूलाई। किन उसले पीडा दिइराखेको थियो भन्दा, सम्राटको शक्ति र धर्मसँगको असमति पनि हामी त्यहाँनिर पाउँछौँ। प्रियहरू, जब सम्राट नेरोले चाहिँ त्यहाँनिर भएका धेरै देवी देवताहरू पुज्दै गर्दा, बलिदान गर्दै गर्दा चाहिँ क्रिस्चियनहरूले चाहिँ उसले भनेको कुरा नमान्दै गर्दा त्यहाँनिर क्रिस्चियनहरूलाई चाहिँ धेरै सताउट दिएको कुरा हामी पाउँछौँ। त्यति मात्र होइन, उनीहरूलाई धेरै अस्वीकार र असहज बनाइराखेको त्यहाँनिर यो पहिलो कारण भने। दोस्रो कारण चाहिँ तपाईँले स्मृति सम्मत 64 हेर्नुभयो भने रोममा चाहिँ ठुलो आगो लागेको थियो, अनि त्यो आगो लाग्नुको कारण चाहिँ उसले चाहिँ क्रिस्चियनहरूलाई चाहिँ के गरिराखेको छ, दोष लगाइराखेको छ। क्रिस्चियनहरूले गर्दा चाहिँ यो आगो लागेको, क्रिस्चियनहरूले गर्दा यो विपत्ति रोममा आयो भन्ने कुरालाई उसले के गर्दैछ भन्दा आरोप लगाइराखेको थियो त्यो समय। त्यति मात्र होइन प्रियहरू, सामाजिक तिरस्कार र बहिष्कार गर्ने कुरा पनि त्यहाँनिर भइराखेको थियो। जब क्रिस्चियनहरूले चाहिँ देवी देवतालाई पूजा गरेनन्, जब देवी देवतालाई मानेनन्, यति मात्र होइन त्यो समयमा चाहिँ नेरोले उसलाई नै पुज्नु भनेर भन्दै गर्दा पनि क्रिस्चियनहरूले चाहिँ नगर्दै गर्दा त्यो समयमा क्रिस्चियनहरूमा एकदमै दबाव र सताउट आइराखेको थियो प्रियहरू। अनि त्यो समयमा क्रिस्चियनहरूलाई चाहिँ व्यापक गिरफ्तारी र कारावास पनि गरिराखेको थियो। परमेश्वरको काम गर्ने उहाँका चेलाहरूलाई चाहिँ नेरो सम्राटले चाहिँ के गर्दै थियो भन्दा धेरैजनालाई एकदम गिरफ्तारी गर्ने र जेलमा हाल्ने गरिराखेको थियो। त्यति मात्र होइन प्रियहरू, उसले क्रिस्चियनहरूलाई एकदमै सताएको कारण चाहिँ धेरै क्रिस्चियनहरू चाहिँ यरुसलेम छोड्नलाई बाध्य भइराखेको थिए प्रियहरू। अनि त्यहाँनिर के हुँदै थियो भन्दा प्रमुख प्रमुख लिडरहरूलाई, प्रमुख प्रमुख व्यक्तिहरूलाई चाहिँ झन् धेरै यातना दिइराखेको उदाहरणहरू हामी धेरै पाउँछौ प्रियहरू। त्यो समयमा धेरैजनाको शिर काटेर के गरे मारिँदै थियो भन्दा धेरैजनालाई चाहिँ आगोले पनि जलाइराखेको थियो। त्यो समयमा कस्ता कस्ता यातना दिइराखेको थियो भन्दा नि यो पत्रुसले उसका मानिसहरूलाई लेख्दै गर्दा चाहिँ प्रियहरू, त्यो समयमा क्रुसमा टाङ्गिराखिएको थियो। जसरी येशूलाई क्रुसमा टाङ्गिराखिएको थियो, त्यसरी नै धेरै क्रिस्चियनहरूलाई चाहिँ यो नेरो सम्राटको समयमा चाहिँ क्रुसमा टाङ्गिराखिएको थियो। अनि अर्को कुरा चाहिँ नि जिउँदै जलाइराखिएको थियो प्रियहरू, जसले क्रिस्चियनिटीलाई चाहिँ प्रचार गरिराखेको थियो। येशू नै मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरालाई प्रचार गर्दै गर्दा जलाइ पनि राखिएको थियो। अनि त्यति मात्र होइन, धेरैचोटि जङ्गली जनावरको चाहिँ आहार भइराखेको थियो क्रिस्चियनहरू चाहिँ। अनि त्यहाँनिर हेर्नुभयो भने अझ धेरै म बताउन चाहन्छु, त्यो समयमा चाहिँ शिर पनि काटिराखिएको थियो भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा पाउनु पर्छ। अनि यहाँनिर पत्रुसले यस्तो विघ्न सताउट हुँदै गरेको मान्छेलाई चाहिँ के भन्दैछन् भन्दा चाहिँ नि उसले प्रस्थान दिँदैछन्, हामीले विश्वास गरेको धर्मशास्त्र व्यवस्थामा जे लेखिएको कुरा छ त्यो चाहिँ येशूमा आएर पूरा भएको कारण यी कुराहरू हाम्रो जीवनमा आइराखेको छ, यो सताउटहरू चाहिँ हामीले भोगिराखेको छौँ भन्दै गर्दा उसले यी चरपष्ट भएका मानिसहरूलाई चाहिँ नि के गर्दैछन् भन्दा प्रोत्साहन दिँदैछन्। र उसले पहिलो पत्रुस 2:9 यसरी भन्छन्, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा यहाँनिर भन्छन्। यु आर द चुजन वन, तिमीहरू चाहिँ चुनिएको वंश हो भन्ने कुरा चाहिँ यहाँनिर बताउँछन्। जब तपाईँले एनकेजेबीमा हेर्नुभयो भने त्यहाँनिर यसरी लेखेको छ, चुजन जेनेरेसनको कुरा गर्छ यो एनकेजेबी भर्जनले भने। एनआईभीमा हेर्नुभयो भने तपाईँले चुजन पिपल भनेर पनि भनेको छ। एनएएसबीमा हेर्नुभयो भने चुजन रेस भनेर पनि हामीले यहाँनिर पाउँछ नि। यो पत्रुसले चाहिँ यो कुरा आफै बताइराखेको छैन प्रियहरू। तपाईँले यसैया 43 हेर्नुभयो भने 20-21 पदबाट उसले के गर्दैछन्, हामीहरू चाहिँ चुनिएको वंशहरू, तिमीहरू चाहिँ चुनिएको वंश हौ भन्ने कुरा उसले पुरानो करारबाट पनि यो कुरालाई ल्याउँदैछन्। अनि चुनिएको वंश जब उसले यो भन्दै गर्दा हामीले अब्राहमको कुरालाई, इसाकको कुरालाई र याकुबको कुरालाई हामीले बिर्सिनु हुँदैन प्रियहरू। परमेश्वरले कसरी अब्राहमद्वारा करार स्थापित गर्नुभयो भन्ने कुरा यो कुरालाई उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, परमेश्वरले कसरी अब्राहमसँग, इसाकसँग र याकुबसँग करार बाँध्नुभयो भन्ने कुरालाई पनि उसले सम्झना दिलाउँदैछन्। त्यति मात्र होइन, हामी चाहिँ खतना भएर, कत्रो भएर, सेपरेटेड वान भएका व्यक्तिहरू हौ, हामी चाहिँ चुनिएका व्यक्तिहरू हौ भन्ने कुरा उसले ती व्यक्तिहरूलाई चाहिँ सम्झना दिलाउँदैछन् प्रियहरू। अनि यो कुरा किन उसले नयाँ करारमा आएर भन्दैछन् भन्दा नि, चुनिएको वंश चाहिँ अब तिमी र म हौ, हामी चाहिँ चुनिएका हौ भन्ने कुरालाई उसले भन्दैछन्। उनीहरू जब पुरानो करारलाई मान्दै गर्दा नि प्रियहरू, उनीहरू चाहिँ व्यवस्थामा थियो, तर त्यो व्यवस्था जब येशु ख्रीष्टमा पुरा भयो, येशु ख्रीष्टद्वारा चाहिँ ती मानिसहरू चाहिँ चुनिएका वंश भयो भन्ने कुरालाई उसले उत्साह दिँदैछ। त्यस्तो विघ्न सताउट हुँदै गर्दा पनि यो कुरा चाहिँ तिमीहरूले जानिराख, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई छान्नु भएको हो भन्ने कुरालाई उसले बताइराखेको छ प्रियहरू। अनि यो योजना चाहिँ नि उद्धारको योजना चाहिँ क्रिस्ट येशुद्वारा चाहिँ यो संसारमा पूरा भएको छ। क्रिस्ट येशुद्वारा चाहिँ हामी चुनिएका छौँ। तपाईँले पुरानो करारमा हेर्नुभयो भने विशेष गरी चाहिँ चुनिएको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिन्थ्यो, जस्तै राजालाई, पुजारीलाई, न्यायकर्तालाई, अगमभक्तलाई। तर यहाँनिर चाहिँ अब के भन्नु खोज्दैछ भन्दा चाहिँ नि, जब तिमीहरूले येशुलाई विश्वास गर्यौ त्यही दिनदेखि नै तिमीहरू चुनियौ, यु आर द चुजन वान हो भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले उसका अडियन्सहरूलाई अथवा यो पत्र पढ्ने व्यक्तिहरूलाई चाहिँ बताइराखेको छन्। पत्रुसले मात्र होइन प्रियहरू, तपाईँले जब एपिसीमा हेर्नुभयो भने पाउललाई पनि यो कुरा एकदमै स्पष्टसँग थाहा छ प्रियहरू। पाउलले पनि म चाहिँ चुनिएको वंशहरू हौ र एपिसीको मण्डलीलाई तिमीहरू पनि चुनिएको वंश हौ भन्ने कुरालाई उसले बताउँछ प्रियहरू। उसले जब तपाईँले एपिसी एकको चारमा हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा अघिबाट चाहिँ उहाँले हामीलाई चुन्नु भएको छ भन्ने कुरा यहाँनिर पाउलले बताउँछ प्रियहरू। नि यो कुराबाट तपाईँ र मैले के चाहिँ बुझ्दैछौँ भन्दा नि, जुन व्यक्तिहरू सताउटमा गइराखेको छ उनीहरूको परिचय के हो, परमेश्वर को हुनुहुन्छ उहाँहरूको लागि र परमेश्वरले हामीलाई के गर्नु पर्यो भन्ने कुरालाई चाहिँ यहाँ पत्रुसले ती व्यक्तिहरूलाई बताउँदैछ। अनि यहाँनिर हामीले भन्न सक्छौँ ती व्यक्तिहरू मात्र चुनिएको वंश होइन, आज तपाईँ र म पनि येशु ख्रीष्टद्वारा चुनिएका छौँ, त्यही भएर तपाईँ र म पनि चुनिएका वंशहरू हौ भनेर म भन्न मन लाग्छ। अनि तपाईँ र मैले यहाँनिर अर्को शब्द हेर्यो भने राजकीय पुजारीगिरीको यहाँनिर कुरा गर्छ, यहाँ चाहिँ राजाको कुरा गर्छ प्रिय, रोयल प्रिस्टहुडको कुरा गरिराखेको छ। राजकीय पुजारीगिरी भनेको चाहिँ के हो भन्दा, राजादेखि आउने पुजारी, राजाको सेवा गर्ने पुजारी भनेर पनि हामीले बुझ्न सक्छौँ। नि पुजारी हुनको लागि चाहिँ हारुनको कुलबाट चाहिँ के हुनु पर्थ्यो, आउनु पर्थ्यो र नियुक्ति हुनु पर्थ्यो पुरानो करारमा। त्यति मात्र होइन प्रियहरू, पुरानो करारमा तपाईँले हेर्नुभयो भने यदि कुनै व्यक्ति पुजारीको सेवा गर्न चाहन्छ भने हारुनको कुलबाट प्रियहरू उसको चाहिँ उमेर नपुगिकन उसले पुजारीको सेवा गर्न पाउँदैनथ्यो। अनि पुजारीले चाहिँ के गर्थ्यो भन्दा चाहिँ नि प्रियहरू, मानिसहरूको पापको पश्चाताप गर्ने, प्रयासित गर्ने कामहरू गर्दथे। अनि यहाँनिर पत्रुसले उनीहरूलाई सम्झना दिलाउँछन्, हामी चाहिँ राजकीय पुजारीगिरी हौ है भनेर उसले सम्झना दिलाउँछ। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिस र परमेश्वरको बीचमा मध्यस्थ गर्नको लागि। अनि पुजारी चाहिँ विशेष व्यक्ति थियो मानिसहरूको पाप परमेश्वरको अगाडि लगेर प्रयासित गर्नको लागि। तर यहाँनिर पत्रुसले यो कुरालाई सम्झना दिलाउँदैछ, जब हामी येशु ख्रीष्टमा आयौं अब त्यहाँनिर चाहिँ कुनै पनि के छैन, मध्यस्थकर्ता हुनु परेन। अनि मध्यस्थकर्ता चाहिँ येशु ख्रीष्ट भइकन हामी चाहिँ परमेश्वर कहाँ डाइरेक्ट पुग्न सक्छौ, परमेश्वर कहाँ हाम्रा कुरा डाइरेक्ट राख्न सक्छौ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले चाहिँ नि प्रियहरू पत्र पढ्ने मानिसहरूलाई सम्झना दिलाउँदैछन्। अनि यो कुरा तपाईँले अझ धेरै मजाले बुझ्नुभयो भने प्रकाश एकको छमा यसो लेखिएको छ, हामीलाई एउटा राज्य उहाँका पिता र परमेश्वरका पुजारीहरू तुलाउनु हुनुहुने उहाँलाई महिमा र परक्रममा सदा सर्वदा होस् भनेर। अनि येशु ख्रीष्टले जब त्यो पुजारी पदलाई चाहिँ नि कल्वरी क्रुसमा जब पूरा गरिदिनु भयो, त्यहाँदेखि चाहिँ परमेश्वरले अब चाहिँ तपाईँ र मलाई पुजारी गिरी बनाउनु भएको छ, अब चाहिँ हामी पुजारी गिरी भएका छौँ भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले त्यस्तो सताउटमा पढ्दै गरेको मानिसहरूलाई के गर्दैछन् प्रियहरू, प्रोत्साहन दिँदैछन्। सुन है, हाम्रो परिचय चाहिँ यस्तो हो, हामी चाहिँ यस्ता व्यक्तिहरू भन्ने कुरालाई उसले के गर्दैछ, सम्झना दिलाउँदैछ। त्यति मात्र होइन प्रियहरू, हामीले चुनिएको वंश, कसरी चुनिएको वंश भए ती मानिसहरू र हामीहरू भन्ने कुरालाई हेर्यौं, कसरी राजकीय पुजारीगिरी भए त्यो समयको मानिस हो अहिले हामीहरू भने, अब तेस्रो कुरा हामी हेर्नेछौ पवित्र जातिको कुरा यहाँनिर गर्नुभएको छ प्रियहरू, होली नेसनको कुरा गर्नुभएको छ नि, पवित्र राष्ट्र अथवा जातिको अवधारणाले विशेष गरी इजरायलीहरूको महत्वलाई झल्काउँछ प्रियहरू। अनि यो कुराले भौतिक कुरालाई मात्र देखाउँदैन, तर यो कुराले आत्मिक र आध्यात्मिक कुरालाई पनि एकदमै जोड दिन्छ प्रियहरू भन्ने कुरा हामीले बुझ्नुपर्छ। पहिलो कुरा चाहिँ ईश्वरको लागि समर्पित व्यक्तिहरू चाहिँ इजरायलीहरू थिए प्रियहरू, अनि परमेश्वरले पवित्र जातिको निम्ति उहाँहरूलाई खडा गर्नुभएको थियो इजरायलीहरूलाई। अनि त्यसै गरी प्रियहरू उनीहरू चाहिँ विशेष गरी अलग गरिएको र अलग पहिचान भएका मानिसहरू थिए, अनि नैतिक र धार्मिक जीवनको उदाहरणहरू चाहिँ इजरायलीहरू थिए भने प्रियहरू ईश्वरको करार र प्रेमको प्रतीक चाहिँ उहाँहरूको जीवनबाट संसारभरि बग्नु पर्ने थियो, अनि त्यही भएर पनि उनीहरूलाई पवित्र जाति भनिएको। अझ धेरै तपाईँले हेर्दै जानुभयो भने संसारको उद्धारको योजनालाई यो संसारमा पूरा गर्नु चाहिँ कसको उद्देश्य थियो भन्दा नि परमेश्वरको उद्देश्य थियो। अनि म यो कुरालाई तपाईँलाई बताउन चाहन्छु कसरी भन्ने कुरा मैले तपाईँलाई भनिसके। अनि पवित्र जाति चाहिँ नि उनीहरू चाहिँ येशूको रगतले भएको थिए प्रियहरू, किन भन्दा पुरानो करारमा जति पनि योजनाहरू जति पनि अगमबाडी गरिएका थिए सबै कुरा चाहिँ येशूमा आएर पूरा भएको कुरामा हामी पाउँछौ। अनि जसले येशूलाई पछ्याउँछ ऊ चाहिँ पवित्र जाति हुन्छ, किनभने धेरैचोटि येशूले भन्नुभएको छ म पवित्र छु र तिमीहरू पवित्र हुनुपर्छ भनेर। अनि जो व्यक्ति चाहिँ पवित्रतालाई मन पराउँछ त्यो व्यक्ति चाहिँ पवित्रतामा जिउने पवित्र जाति हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउनुपर्छ। अझै यसको अर्थ उनीहरूलाई ईश्वरको महिमा प्रकट गर्न र सबै राष्ट्रमा धर्म र पवित्रताको उदाहरण बन्नको लागि जिम्मेवारी दिएको कुरालाई हामी पाउँछौ प्रियहरू। अनि त्यही भएर यहाँनिर पत्रुसले ती मानिसहरूलाई अथवा यसको अडियन्सहरूलाई अथवा यो पत्र प्राप्त गर्ने मान्छेहरूलाई चाहिँ प्रोत्साहन दिँदैछन्, ए हे हाम्रो जीवनमा यति धेरै पीडा आउँदै गर्दा पनि सताउट आउँदै गर्दा पनि तिमीले यो कुरा चाहिँ नबिर्स है, परमेश्वरमा तिम्रो परिचय के छ भन्ने कुरालाई उसले सम्झना चाहिँ दिलाइ नै राखेको छन् प्रियहरू। अझै हामीले चौथोमा हेर्यौँ भने अनि यहाँनिर पत्रुसले परमेश्वरको निजी प्रजा भनेर पनि सताउट भएर गइरहेको व्यक्तिहरूलाई प्रोत्साहन दिँदैछन्। अनि विशेष गरी यहाँनिर परमेश्वरले निजी प्रजा भन्नुको अर्थ के हो भन्दै गर्दा नि प्रियहरू यहाँनिर परमेश्वरले ती मानिसहरूलाई अथवा इजरायलीहरूलाई विशेष गरी उहाँको उद्देश्यको लागि चुन्नु भएको, उहाँको उद्देश्यको लागि चाहिँ छुट्टाउनु भएको भन्ने कुरा चाहिँ यहाँनिर पत्रुसले प्रोत्साहन दिइराखेको छन् प्रियहरू। अनि निजी प्रजा भन्दै गर्दा विशेष गरी उहाँका सेवकहरू, उहाँका मानिसहरू र उहाँका अनुनायीहरू भन्ने कुरालाई यहाँनिर परमेश्वरले बताउँदै हुनुहुन्छ। अनि तपाईँ र मैले हेर्यौँ भने पुरानो करारमा निजी प्रजा भन्ने बित्तिकै धेरै कुराहरू आउँछ, करारको कुराहरू, खतनाको कुराहरू प्रियहरू, त्यति मात्र होइन सेपरेटेड वान हुने कुराहरू चाहिँ परमेश्वरले यहाँनिर भन्दै हुनुहुन्छ। अनि यहाँनिर पत्रुसले नि मजाको कुरा चाहिँ के गर्दैछ भन्दा त्यस्तो डरलाग्दो अवस्थाबाट जाँदै गरेको विश्वासीलाई, जाँदै गरेको यहुदीहरूलाई चाहिँ उसले उत्साह दिँदैछ। परमेश्वरमा हाम्रो परिचय चाहिँ के हो भन्दै गर्दा चुनिएको वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ भन्ने कुरालाई दिँदै गर्दा चाहिँ नि त्यो सतावटमा भएर जाँदै गर्ने मान्छेहरूलाई पनि उनीहरूलाई यो कुराले चाहिँ प्रोत्साहन मिल्यो होला, यो कुराले चाहिँ उनीहरूलाई शक्ति मिल्यो होला भन्ने कुरालाई म बताउन चाहन्छु। यति मात्र होइन उसले यति मिठो कुरालाई सम्झना गर्दछन्, उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उदयको ज्योतिमा ल्याउनु भयो भन्ने कुरालाई गर्दैछन्। अनि यी मानिसहरू चाहिँ पहिला चाहिँ केमा थिए भन्दा अन्धकारमा थिए, येशु विहीन थिए। प्रियहरू, जब येशु उनीहरूले पाए, उनीहरूलाई चाहिँ परमेश्वरले उदयको ज्योतिमा ल्याउनु भयो भनेको चाहिँ उहाँ आफै ज्योतिसँग कनेक्ट गर्नुभयो, उहाँसँग जोडाउनु भयो भन्ने कुरालाई चाहिँ यहाँनिर हामी पाउँदछौ। अनि अझ धेरै यहाँनिर ताकि तिमीहरूले उहाँको आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक भनेको चाहिँ त्यो अवस्थामा त्यति बिघ्न शक्तिशाली सताउट हुँदै गर्दा पनि परम प्रभुको काम कसरी बढ्दै जान्छ, परम प्रभुले कसरी काम गर्दै हुनुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्न सक भनेर उसले यसरी ती व्यक्तिहरूलाई, ती अडियन्सहरूलाई चाहिँ उसले बताउँदैछ। प्रियहरू, अनि म तपाईँहरूलाई के बताउन चाहन्छु भन्दा नि प्रियहरू, तपाईँ र म यीशुमा को हौं भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक छ। प्रियहरू, अनि यो पत्रुसले चाहिँ नि त्यो समयका व्यक्तिलाई मात्र होइन, अहिले चाहिँ तपाईँ र मेरो लागि पनि उसले बोलिराखेको छन्। तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो हो, तपाईँ र म चाहिँ चुनिएको वंश हौ, वी आर सेपरेटेड वान, वी आर चुजन वान भन्ने कुरा तपाईँ र मैले बुझ्न आवश्यक रहेछ। तपाईँ र म चाहिँ राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा भएका रहेछौ। अनि यी सबै कुरा एकैसाथ ल्याउनु हुने चाहिँ को हुनुहुन्छ भन्दा येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले तपाईँ र मलाई यी सबै कुरा चाहिँ हुनलाई दिनुभएको छ। यो अवसर तपाईँ र मैले पाएका छौँ प्रियहरू, र म तपाईँलाई यो कुरा पनि अवगत गराउन चाहन्छु र तपाईँहरूलाई आभास गराउन चाहन्छु, हामी चाहिँ साधारण मानिसहरू होइनौ, हामी चाहिँ नि सामान्य मानिसहरू होइनौ, हामी चाहिँ असाधारण मानिसहरू हौ। जस्तो सुकै कठिनमा पनि, जस्तो सुकै अभावमा पनि, जस्तो सुकै पीडामा पनि नै हामीले आफूले आफूलाई यही भन्नुपर्छ, प्रियहरू म चाहिँ चुनिएको वंश हुँ, म चाहिँ राजकीय पुजारीगिरी हो, म चाहिँ पवित्र जाति हो, म चाहिँ परमेश्वरको निजी प्रजा हो भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ। प्रियहरू, तपाईँ र म चाहिँ अन्धकारमा थियौँ, हाम्रो जीवनमा धेरै धेरै त्यो बाधाहरू थियो, बन्धनहरू थियो, तर येशु ख्रिस्टले तपाईँ र मलाई चाहिँ अहिले उदयको ज्योतिमा ल्याउनु भएको छ। येशु ख्रिस्टमा यस्तो व्यक्ति हुनुहुन्छ, हाम्रो अन्धकार भएको जीवनमा ज्योति भर्न चाहनुहुन्छ, हाम्रो अन्धकार भएको हृदयलाई उहाँले एकदमै ज्योति भरिदिनुहुन्छ भनेर भन्न चाहन्छु। त्यही भएर तपाईँ र मैले यो कुरा बुझौँ, म सामान्य मानिस होइन, म चाहिँ असाधारण मानिस हो भनेर हामीले बुझौँ। जब हामीले यो कुरालाई बुझ्छौँ, हाम्रो जीवनमा चाहिँ एकदमै अर्थपूर्ण पनि हुन्छ, अनि हाम्रो जीवनमा परम प्रभुको उद्देश्य पूरा हुन्छ भन्ने कुरालाई म तपाईँहरूलाई उत्साह दिन चाहन्छु। तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ प्रियहरू, यो वचन अनुसारले तपाईँ परमेश्वरको शक्तिशाली हतियार हुनुहुन्छ। तपाईँ र मेरो जीवनदेखि परमेश्वरले यो संसारमा राज्य गर्दै हुनुहुन्छ भन्दै तपाईँहरू सबैजनालाई जय मसीह।
4: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईँलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818915447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गड

0: जय मसी, म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र हरेक हप्ता म यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु। तपाई कार्यक्रम आफ्नो नजिकैको एफएम स्टेशनबाट सुनिरहनु भएको छ अथवा मीडिया ग्रुपको तपाई सदस्य हुनुहुन्छ भने आफ्नो मण्डली या घरमा दिदी बहिनीहरूसँग मिलेर यो कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाई विश्वासी हुन सक्नुहुन्छ, विश्वासी नहुन सक्नुहुन्छ, तर जे होस् जहाँबाट जसरी तपाईँ जो हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने त्यो कुराको लागि म परमेश्वरप्रति अति नै धन्यवादी छु। अब कार्यक्रमको शुरूआत सुनिसक्नु भएको छ भने अन्तिमसम्मै सुन्नुहोला, यो कार्यक्रमबाट तपाईँ पक्कै आशिषित हुनुहुनेछ। यो कार्यक्रम विशेष गरी हामीले दिदी बहिनीहरूको लागि बनाएका हौं, तर तपाईँ दाजुभाइ हुनुहुन्छ भने पनि कार्यक्रमलाई सुन्न चाहिँ सक्नुहुन्छ। कार्यक्रममा यो महिनाबाट, आजको हप्ताबाट या आजबाट हामी एउटा नयाँ श्रृंखला शुरू गर्दैछौ। तपाईँलाई थाहा छ हामी हरेक महिना एउटा विशेष विषय छान्छौं र त्यो महिनाभरिको चार पाँच हप्तामा त्यही विषयसँग सम्बन्धित विभिन्न पाठहरूलाई हामी छुन्छौं र एक महिनामा एउटा विषयमा चाहिँ सकेसम्म हामी त्यसलाई अलि गहिराईमा बुझ्ने कोशिश गर्छौं। आजबाट हाम्रो वैवाहिक जीवनलाई हामी कसरी स्वस्थ र बलियो बनाउन सक्छौं, वैवाहिक जीवनमा हामी कसरी चाहिँ परिपक्व हुँदै जान सक्छौं भन्ने विषयमा हामी यो महिनाभरि कुराकानी गर्न जाँदैछौं। अनि आजको विशेष कार्यक्रम तपाई सम्पूर्णको लागि हो। यदि तपाईँ भर्खरै विवाह गरेको विवाहित हुनुहुन्छ अथवा तपाईँको विवाह गरेको धेरै वर्ष भइसकेको छ, तपाईँ छिट्टै विवाह गर्दै हुनुहुन्छ अथवा केही वर्षपछि विवाह गर्ने योजना गर्दै हुनुहुन्छ, यदि तपाईँ यो सम्बन्धमा संघर्ष गरिरहनु भएको छ, यदि तपाईँ वैवाहिक जीवनको भरपूर आनन्द उठाइरहनु भएको छ, जे पनि होस् विवाहसँग सम्बन्धित सबैजनाले आजको कार्यक्रमबाट आशिष पाउन सक्नुहुनेछ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। विवाह सुन्दर कुरा हो, यो सुन्दर हुन सक्छ तर कहिलेकाहीँ विवाह कठिन पनि हुन्छ, यसमा समस्याहरू पनि आउँछन्। धेरै महिलाहरूले आफ्नै घरभित्र मौन पीड़ा बोकिरहेका हुन्छन्। कोही आफ्ना श्रीमानसँग सँगै बस्दा पनि एक्लोपन महसुस गरिराखेका हुन सक्छन्। कोही आफूलाई नबुझिएको अथवा आफ्नो मूल्याङ्कन नगरिएको या सबै कुरा सम्हाल्न खोज्दा खोज्दै थकित अनुभव गरिराखेको पनि हुन सक्नुहुन्छ। तर आज म तपाईँलाई एउटा महत्वपूर्ण कुरा सम्झाउन चाहन्छु। परमेश्वर तपाईँको वैवाहिक सम्बन्धको बारेमा गहिरो चिन्ता गर्नुहुन्छ। उहाँ तपाईँको संघर्षबाट टाढा हुनुहुन्न। तपाईँले भोगिराख्नुभएका कुराहरू उहाँले देख्नु भएको छ। उहाँले तपाईँको आँसु, प्रार्थना र आफ्नो वैवाहिक जीवनमा घरमा एउटा सुमधुर सम्बन्ध स्थापना भएको देख्न चाहने जुन तपाईँको चाहना छ, त्यो सबै कुरालाई उहाँले देखिरहनु भएको छ। हामी आजको कार्यक्रममा स्वस्थ वैवाहिक सम्बन्धको आधारको बारेमा कुराकानी गर्न जाँदैछौ। जसरी एउटा घरलाई आँधी बेढी सहनको लागि बलियो जग आवश्यक पर्छ, त्यसरी नै विवाहलाई पनि बलियो बनाइराख्न, यसलाई चाहिँ निरन्तर अगाडि बढाइरहनको लागि यसको जग या यसको आधार चाहिँ बलियो हुनु आवश्यक हुन्छ। यदि कमजोर आधार छ या भनौं कमजोर जग छ भनेदेखि साना समस्याहरूले पनि ठूला दुर्घटनाहरू निम्त्याउन सक्छन्। तपाईँको वैवाहिक जीवनमा सानातिना कुराले पनि ठूलो खलबल उत्पन्न गराउन सक्छ। तर यदि तपाईँको विवाहको आधार, तपाईँको विवाहको जग चाहिँ प्रेम, सम्मान, विश्वास र सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरमाथिको भरोसामा निर्माण भएको छ भने चाहिँ विवाहले कठिनभन्दा कठिन समयमा पनि सँगै अगाडि बढ्ने हिम्मत राख्छ।

प्रिय मित्र, तपाईँ कार्यक्रम नारी आशा सुनिरहनु भएको छ र आज हामी स्वस्थ वैवाहिक जीवनको आधार बलियो आधारको बारेमा हामी कुराकानी गर्न गइराखेका छौं। विवाहको लागि सबैभन्दा धेरै चाहिने कुराहरूको विषयमा अलिकति हामी छलफल गरौं। तपाईँको विवाहमा नभई नहुने कुरा भनेको विवाहको लागि परमेश्वरको उद्देश्य, विवाहमा मित्रता, विश्वास, सम्मान, एकता, यी कुराहरू चाहिँ विवाहमा हुनै पर्ने कुराहरू हुन्। हामी अब यसको बारेमा एकैछिन कुराकानी गर्नेछौ। धेरै मानिसहरू सधैँ खुशी पाइने आशामा विवाहमा प्रवेश गर्छन्। धेरैलाई लाग्छ कि विवाहसम्म पुग्नु चाहिँ गाह्रो हो, विवाह भइसकेपछि त जिन्दगीमा सबै रमाइलै रमाइलो छ, राम्रो छ, होइन, त्योभन्दा अगाडि त अब सबै कुराहरू असलै हुन्छ भन्ने मानिसहरू सोचेर विवाहमा प्रवेश गर्छन्। तर विवाह केवल भावनामा मात्र आधारित कुरा होइन, यो एउटा करार हो, विवाह करार हो। परमेश्वरले विवाह यसकारण बनाउनु भयो कि दुईजना मानिसहरूले जीवनभर एकअर्कालाई साथ, हौसला र बल दिन सकुन्, सहायता गर्न सकुन् र सँगै परमेश्वरको उद्देश्यलाई पूरा गर्न सकुन्। कहिलेकाहीँ दम्पतिहरू अपरिचित जस्तै बन्न पुग्छन्, यो साह्रै दुःख लाग्दो कुरा हो तर वास्तविकता पनि हो, किनभने जीवन धेरै व्यस्त बनिदिन्छ। काम, त्यसपछि छोरा छोरी, आर्थिक समस्या, तनाव, जिम्मेवारीहरू, यी सबै कुराले बिस्तारै सम्बन्धको एउटा न्यानोपनलाई बिस्तारै चिस्याउँदै जान थाल्छ अनि त्यो नजिकपन बिस्तारै हराउँदै जान थाल्छ। तर हामीले सम्झिनुपर्छ कि विवाह कहिले प्रतिस्पर्धा बन्नको लागि बनाइएको कुरा होइन, परमेश्वरले दुईजना बीचमा प्रतिस्पर्धा गराउनको लागि, को भन्दा को असल, को भन्दा को चाहिँ महत्वपूर्ण भनेर छुट्याउनको लागि विवाहमा दुई व्यक्तिलाई जोड्नु भएको होइन, यो परमेश्वरको योजना होइन। हामीले यो कुरा सम्झिनुपर्छ कि तपाईँको श्रीमान तपाईँको शत्रु होइन, या तपाईँको श्रीमती तपाईँको शत्रु होइन, तपाईँहरू एकअर्काका सहयात्री हुनुहुन्छ। तपाईँले एकले अर्कालाई जित्नुपर्छ, उछिन्नुपर्छ, ऊ भन्दा अगाडि जानुपर्छ या उसले भन्दा धेरै गर्नुपर्छ भन्ने कुराहरू छैनन्। तपाईँ दुईजना एकअर्काको सहयात्री हुनुहुन्छ, सहभागी, जे कुरामा पनि सहभागिता जनाउने दुई पाटो हुनुहुन्छ। अब एकजना जित्छ अर्को हार्छ, होइन, विवाहमा यदि त्यस्तो खालको कुरा छ, श्रीमानले जित्ने श्रीमती हार्ने अथवा श्रीमतीले जित्ने श्रीमानले हार्ने भन्ने जस्ता कुराहरू विवाहमा छ भने यो कुरा बुझ्नुहोस्, तपाईँहरू दुईजना होइन तर सम्पूर्ण विवाहले चाहिँ हार्छ। एकजनाको जितमा विवाहको जित हुँदैन, एकजना हार्दा विवाहको हार चाहिँ हुन्छ, यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब स्वस्थ विवाहले चाहिँ कसरी अगाडि बढ्ने कुरामा सहायता गर्छ, या स्वस्थ विवाह चाहिँ कस्तो हुन्छ, स्वस्थ विवाहले के कुरा चाहिँ मनन गर्छ भन्ने कुरा एकछिन कुरा गरौं। स्वस्थ विवाहले यी कुराहरू मनन गर्छ कि हामी कसरी सँगै अगाडि बढ्न सक्छौं, सँगै श्रीमान र श्रीमती दुवैजना कसरी अगाडि बढ्न सक्छौं। स्वस्थ विवाहले यो कुराको यकिन गर्छ कि हामी कसरी एकअर्कालाई सहयोग गर्न सक्छौं, या हामी कसरी चुनौतीहरूलाई चाहिँ एउटा टिमको रूपमा, एउटै टिमको रूपमा चाहिँ हामी कसरी सामना गर्न सक्छौं, समाधान गर्न सक्छौं भन्ने बारेमा स्वस्थ विवाहले छलफल गर्छ। धेरै महिलाहरूले एकदमै भावनात्मक भारी बोकिराखेका हुन्छन्, होइन, हामी कतिचोटि दाजुभाइलाई चाहिँ अरू कुराहरूको बोझ भएको हामी देख्न सक्छौँ। कतिचोटि ती कुराहरू छिटो मानिसहरूले पनि बुझ्छन् कि ओहो, फलानुले त घरको, होइन, अब सबै आर्थिक कुराको या यी विभिन्न कुराको चाहिँ भार उठाइराखेको छ भनेर हामी देख्न सक्छौँ। तर महिलाहरूले चाहिँ हामी अदृश्य रूपमा एउटा ठूलो भावनात्मक बोझ हामीले बोकिराखेका हुन्छौँ, अनि यो कुरा चाहिँ खुला रूपमा हामी व्यक्त पनि गर्न सक्दैनौँ र यो अरूले पनि महसुस गरिदिने कुरा होइन। अनि यदि तपाईँ त्यस्तो महिलामा पर्नुहुन्छ कि तपाईँले एउटा ठूलो भावनात्मक बोझ आफ्नो विवाहमा बोकिरहनु भएको छ तर त्यसको बारेमा तपाईँले आफ्नो श्रीमानसँग कुरा गर्नुभएको छैन, त्यसको बारेमा चाहिँ केही छलफल गर्नुभएको छैन भनेदेखि म दुःखको साथमा यो कुरा मैले भन्नुपर्ने हुन्छ कि सम्भवतः तपाईँको विवाहमा चाहिँ एउटा दूरी आएको छ। हामी आफैले त्यो कुरा अनुभव गर्न सक्ने कुरा हो। त्यसकारण यदि तपाईँ अहिले यो कुरा सुन्दै हुनुहुन्छ र आफ्नो विवाहको बारेमा तपाईँ सोच्दै हुनुहुन्छ भने एकचोटि यो प्रश्नहरू आफैलाई सोध्नुहोस् कि
के म साँच्चै मेरो श्रीमानबाट या मेरो वैवाहिक सम्बन्धमा दूरी आएको छ कि हामी टाढा भएका छौं अथवा के हामीले प्रेमपूर्वक कुरा गर्न छोडेका छौं। तपाईँ सम्झिनुहोस्, तपाईँले दुईजना बसेर प्रेमपूर्वक कहिले कुरा गर्नुभएको थियो अथवा के हामीले हामी किन यो विवाहमा जोडिएका थियौं भन्ने कुरा हामीले बिर्सेका हौ कि भनेर पनि आफैलाई चाहिँ प्रश्न हामीले गर्न सक्छौ। तर खुसीको कुरा के हो भनेदेखि भत्किएको विवाहको जग पनि पुनर्निर्माण गर्न सकिन्छ। यो अत्यन्तै खुसीको कुरा हो। म जान्दिनँ यो कार्यक्रम सुन्दै गर्दा यदि तपाईँ त्यो खालको अवस्थाबाट गुज्रिनु भएको छ या तपाईँको वैवाहिक जीवनमा एउटा दरार आएको छ कि छैन म जान्दिनँ, तर यदि आएको छ भने पनि यो एउटा खुसीको कुरा तपाईँको लागि हो कि ती कुरालाई पुनर्निर्माण गर्न सकिन्छ। परमेश्वरले कमजोर भएको कुरालाई पुनर्स्थापित र पुनः बलियो बनाउन सक्नुहुन्छ। विवाहको सबैभन्दा बलियो पक्ष मध्ये एक मित्रता हो। श्रीमान र श्रीमतीले केवल एउटै घर मात्र बाँड्ने होइन, उनीहरूले आफ्नो जीवन पनि एकअर्कासँग बाँड्नुपर्छ। सोच्नुहोस्, के तपाईँहरू सँगै हाँस्नुहुन्छ? के तपाईँहरू आफ्ना सपनाहरूको बारेमा कुरा गर्नुहुन्छ एकअर्कासँग? के तपाईँहरू एकअर्काको साथ मन पराउनुहुन्छ? के तपाईँ दुईजना मात्रै एकअर्कासँग समय बिताउन मन पराउनुहुन्छ? धेरै वर्षको विवाहपछि कहिलेकाहीँ दम्पतिहरूले केवल जिम्मेवारीहरूको मात्रै कुरा गर्ने गर्छन्। मलाई लाग्छ हामी मध्ये धेरैजना यो कुरासँग एकदम प्रत्यक्ष सम्बन्ध राख्न सक्छौँ, प्रत्यक्ष हामी रिलेट गर्न सक्छौँ कि विवाह भएको केही वर्षसम्म त हामी माथि हामीले गरेका प्रश्नहरूको उत्तर हामी रमाएर दिन्छौँ होला होइन, सँगै हाँस्ने, सपनाको बारेमा, योजनाहरूको बारेमा कुरा गर्ने हामीले गर्थ्यौँ होला, एकदमै एकअर्कासँग समय बिताउने हामी गर्थ्यौँ होला। तर विवाह भएको पाँच वर्ष, दस वर्ष, पन्ध्र वर्षपछि अब तपाईँहरू दुईजना सँगै बसेर कुरा गर्ने भने को बिलहरूको बारेमा के कहाँ कहाँ तिर्न बाँकी छ, यो महिना हामीले कहाँ कहाँ पैसा बुझाउनु पर्नेछ, तिर्नु पर्नेछ, हामी बच्चाहरूको विषयमा कुरा गर्छौँ, बच्चाहरूको स्कुलको बारेमा, कलेजको बारेमा, फलानु थोक, यो थोक, ऊ यसो गर्नुपर्नेछ, यहाँ लानुपर्नेछ, बच्चा बिरामी हुन्छ, बच्चालाई यो कुरा चाहिएको छ, हामी खानेकुराहरूको विषयमा कुरा गर्छौँ कि महिनाको रासनको विषयमा हामी कुरा गर्छौँ, के खाने, कति खर्च गर्ने, के पकाउने, दिनदिनै सम्भवतः के तरकारी पकाउने भन्ने विषयमा केही कुरा होला, र सबैभन्दा बढी हामी जीवनका चुनौती र समस्याहरूको विषयमा कुरा गर्छौं। यी कुराहरू गर्न हुँदैन भन्न खोजेको होइन, तर यी जिम्मेवारीहरू निभाउने क्रममा हाम्रो मित्रता बिस्तारै हराउन थाल्छ। स्वस्थ विवाहलाई मित्रता चाहिन्छ नै चाहिन्छ। साना कुराहरूले हामी फेरि त्यो मित्रतालाई चाहिँ पुनर्निर्माण गर्न सक्छौँ। यसको लागि एकदमै ठूलो केही गर्नुपर्छ अथवा फेरि जेरोदेखि सुरु गर्नुपर्छ भन्ने होइन। तपाईँको विवाह भएको पन्ध्र, अठार, बीस वर्ष भइसकेको छ, अब तपाईँ फेरि कसरी नयाँ विवाह भएको जस्तो एकैचोटि त्यसरी सुरु गर्न सक्नुहुन्छ? सक्नु हुँदैन। तर साना साना कुराले फेरि विवाहमा चाहिँ मित्रतालाई हामी फेरि बढाउँदै लैजान सक्छौँ। उदाहरणको लागि, अब तपाईँहरू खाना खाने बेलामा मोबाइल समातेर भन्दा पनि एकअर्कासँग कुरा गरेर या सँगै बसेर खाना खाने बानी सुरु गर्नुहोस्। सँगै वकमा जानुहोस्। यदि तपाईँको श्रीमान बिहान बेलुका हिँड्न जानुहुन्छ भने तपाईँ पनि छोटो समय निकालेर श्रीमानसँगै कहीँ कतै हिँड्न जानुहोस्, तरकारी किन्न जानुहोस्, केही सामान किन्न जानुहोस् होइन, अनि श्रीमानले पनि यी कुराहरू याद गर्नुहोस् कि तपाईँ कतै जाँदै हुनुहुन्छ र सम्भव भएसम्म तपाईँको श्रीमतीलाई लान मिल्ने ठाउँ छ भने आफ्नो श्रीमतीलाई लिएरै जानुहोस्। सँगै हिँड्नु, सँगै केही काममा जानुले पनि ठूलो एउटा अन्तर ल्याउने गर्छ। अर्को साधारण कुरा, एकअर्काको दिनको बारेमा सोध्नुहोस्। तपाईँको दिन कस्तो भयो, तिम्रो दिन कस्तो भयो, दिनभरि तिमीले के गर्यौ, अथवा आजको दिनको राम्रो कुरा के थियो, अथवा आजको दिनमा के त्यस्तो कुरा थियो जसले तिमीलाई तिम्रो मुड अफ गरेको छ। हामी सामान्य रूपमा यस्ता कुराहरू सोध्न सक्छौ। अर्को कुरा, हाम्रो बोली नम्र हुनु पर्यो। हामी कुनै पनि कुरा गर्दैछौँ भने नम्रतापूर्वक कुरा गर्नाले त्यसको मिठासलाई अझै थपिदिन्छ होइन। हामी नम्रपूर्वक बोल्ने र सबैभन्दा महत्वपूर्ण कुरा, एकअर्काको निम्ति बसेर सँगै एकअर्काको निम्ति प्रार्थना गर्ने बानीको हामी विकास गर्न सक्छौँ।
हामी विश्वासी परिवारमा धेरै समय प्रार्थनामा बिताउँछौं, परिवारको लागि हाम्रो घरमा दैनिक संगति हुन्छ, तर श्रीमान र श्रीमती मात्रै बसेर एकअर्काको लागि प्रार्थना गर्नुको एउटा छुट्टै महत्व छ र यसको असर पनि छुट्टै नै छ। यो कुरा यदि तपाईँले ट्राई गर्नु भएको छैन भने म यहाँहरूलाई इन्करेज गर्न चाहन्छु, म यहाँहरूलाई हौसला दिन चाहन्छु कि तपाईँको घरमा तपाईँले दैनिक प्रार्थना गर्ने समयदेखि बाहेक, तपाईँको घरमा हुने संगतिहरू बाहेक, दुईजना श्रीमान र श्रीमती मात्रै बसेर केवल एकअर्काको लागि र तपाईँहरूको विवाहको लागि प्रार्थना गर्ने बानी बसाल्नुहोस्। अनि त्यो कुराले कति धेरै ठूलो परिवर्तन ल्याउनेछ त्यो तपाईँहरू आफैले महसुस गर्नुहुनेछ। हामी महिलाहरूमा भौतिक वस्तुभन्दा भावनात्मक सम्बन्धको चाहना बढ़ी हुन्छ, यो कुरा श्रीमानहरूले पनि बुझ्नु पर्यो। कहिले काहीँ तपाईँको श्रीमानले तपाईँका भावनात्मक आवश्यकताहरू बुझ्न सक्दैनन् जबसम्म तपाईँले कोमल र इमान्दार रूपमा त्यो कुराहरू व्यक्त गर्नुहुँदैन। हामी धेरैचोटि श्रीमान सँग हामी गुनासो गर्छौं कि उहाँले कस्तो मेरो मनको कुरा बुझिदिनु भएन, तर धेरैचोटि उहाँहरूको पनि गल्ती हुँदैन, उहाँहरू आफैमा त्यो कुराहरू बुझ्न नसक्ने पनि हुन सक्नुहुन्छ। त्यो कारणले गर्दा हामीले आफ्नो कुराहरू प्रष्ट तरिकाले नम्र भएर यी कुराहरू हामीले राख्यौं भने उहाँहरूलाई पनि अगाडि कसरी मैले ट्रिट गर्नुपर्छ, मैले अगाडि कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराहरू थाहा हुन सक्छ। मित्रता हाम्रो दैनिक साना साना कार्यहरूद्वारा चाहिँ बन्दै जान्छ, बढ्दै जान्छ विवाहमा। त्यस कारणले गर्दा एकदम ठिक समयको प्रतीक्षा नगर्नुहोस् कि म चाहिँ यो सुरुदेखि जेरोदेखि सुरु गर्छु अथवा म चाहिँ मेरो विवाहलाई फेरि डे वानदेखि पहिलो दिनदेखि म सुरु गर्छु, त्यसरी नसोच्नुहोस्, त्यो सम्भव छैन। तर हरेक दिन आजै बाज कदम चाल्नुहोस् र हरेक दिन सानो सानो कुराहरूबाट तपाईँको विवाहमा मित्रतालाई चाहिँ तपाईँले बढाउँदै लैजानुहोस्। अब हामी एकछिन कुरा गरौं विवाहमा विश्वास र सम्मान निर्माण गर्ने बारेमा। विश्वास भनेको काँच सिसा जस्तै हो, एकपटक फुटेपछि त्यसलाई पूर्ण रूपमा जोड्नको लागि समय लाग्छ, या भनौ त्यो ठ्याक्कै पहिले जस्तै हुँदैन भन्ने एउटा भनाइ छ। विश्वास तब बढ्छ जब शब्द र कामहरू मिल्न थाल्छन्। यदि तपाईँ आफ्नो विवाहमा एकअर्काप्रति विश्वासलाई बढाउने बारे सोचिरहनु भएको छ, त्यो काम गर्दै हुनुहुन्छ भने तपाईँले बोल्ने कुरा र तपाईँले गर्ने काम बीचमा चाहिँ समानता हुनु पर्यो। यदि तपाईँ श्रीमान श्रीमती जो कोही भन्ने कुराहरू धेरै भन्नुहुन्छ तर गर्ने काम गर्नुहुँदैन भने त्यसले एउटा अविश्वासको वातावरण सृजना गर्छ। त्यसकारण तपाईँको विवाहको एउटा बलियो जग बसाल्ने काम तपाईँ गर्दै हुनुहुन्छ भने अब तपाईँ आपसी विश्वासलाई र सम्मानलाई निर्माण गर्ने काम गर्नुहोस्। अर्को कुरा, यदि तपाईँले आफ्नो श्रीमतीसँग या आफ्नो श्रीमानसँग केही कुरामा वाचा गर्नुभएको छ, केही कुरा भन्नुभएको छ भने त्यो कुरालाई पूरा गर्नुहोस्। अर्को कुरा, इमानदारी चाहिँ एउटा अटुट एउटा कुराको रूपमा तपाईँको विवाहमा तपाईँले राख्नुहोस्। कुनै पनि कुरा, सानो भन्दा सानो कुरा किन नहोस्, तपाईँ त्यसमा इमानदार हुनुहोस्। हरेक निर्णय अथवा गर्ने काम या तपाईँले भेट्ने मानिस या तपाईँको व्यवहारको विषयमा चाहिँ तपाईँ इमानदार बन्नुहोस्। अर्को कुरा, सम्मानजनक व्यवहार कसरी गर्ने, परमेश्वरले तपाईँलाई दिनुभएको यो जीवन साथीलाई कसरी तपाईँ सम्मानपूर्वक व्यवहार गर्न सक्नुहुन्छ, त्यसलाई केवल मानिसहरूलाई देखाउनको लागि या बाहिरको लागि मात्र होइन तर सम्मानलाई चाहिँ दैनिक अभ्यास बनाउनुहोस्। हरेक दिन सम्मानजनक व्यवहार गर्नुहोस्, चाहे त्यो कुरा कसैले देखेको होस् या नदेखेको होस्, तपाईँहरूको बीचमा एउटा सम्मानजनक दैनिक अभ्यासले तपाईँले कायम राख्नुहोस्। यी कुराहरूले तपाईँको विवाहमा विश्वास र सम्मानलाई चाहिँ निर्माण गर्न सहायता गर्छ, किनकि विवाहमा सम्मान हुनु अत्यन्तै महत्वपूर्ण छ। कहिलेकाहीँ झगडाको समयमा या मनमुटापको समयमा चाहिँ श्रीमान श्रीमतीले एकले अर्कालाई चोट पुर्याउने शब्दहरू बोली पठाउँछन्। रिसमा बोलेका शब्दहरूले धेरै वर्षसम्म पनि एउटा घाउ हाम्रो हृदयमा छोडिराख्छ। स्वस्थ विवाहको अर्थ कहिले असहमत नहुनु अथवा कहिले पनि झगडा नपर्नु भन्ने चाहिँ होइन है। फेरि विवाहमा मनमुटाव हुन्छ, कहिलेकाहीँ भनाभन हुन्छ, यसको अर्थ उनीहरूले एकअर्कालाई नष्ट नगरी या भनौ एकअर्काको हृदयमा घाउ नपारी पनि आफ्नो असहमति जनाउन सक्छन् नि त भन्ने कुरा पनि हामीले सम्झिनु पर्यो। विवाहमा
मनमुटाव हुन्छन्। तर मनमुटाव भए भन्दैमा मान्छे एक्सट्रिम लेभलमा गएर एकदमै चोट पुर्याउने कामहरू चाहिँ गर्नु भएन। यदि तपाईँको विवाहमा विश्वास टुटेको छ, तपाईँले आफूले भनेका कुरा र गरेको काममा चाहिँ समानता ल्याउन सक्नु भएको छैन, त्यो बीचमा एउटा ठूलो फरक छ, तपाईँले आफूले भनेका कुराहरू पूरा गर्नु भएको छैन, जसको कारण तपाईँको विवाहमा चाहिँ एउटा विश्वास टुटेको समय छ भने त्यो पनि निको हुन सम्भव छ। त्यसलाई निको पार्नको लागि अब तपाईँले इमान्दारिता, धैर्यता, क्षमा, जिम्मेवारी बहन गर्ने कुरा र निरन्तर आफूलाई चाहिँ परिवर्तन गर्दै जाने कुरालाई चाहिँ निरन्तरता दिनु पर्यो। परमेश्वरले कठोर हृदयलाई पनि नरम बनाउन सक्नुहुन्छ, त्यसकारण आशालाई चाहिँ नगुमाउनुहोस्। तपाईँको जीवनमा कतिचोटि हामी जीवनसाथीहरूको विषयमा जीवनसाथीले गर्ने व्यवहारबाट हामी यति आजित भएका हुन्छौँ कि उहाँमा परिवर्तन कहिले आउँदैन होला जस्तो हामी सोध्छौँ, श्रीमानमा या श्रीमतीमा होइन, कहिले पनि त्यो कुराहरूबाट चाहिँ अब मैले परिवर्तनको आश मैले गर्नु नै बेकार भन्ने हामी सोचमा पुगेका हुन्छौँ। तर यदि हामीले हाम्रो विवाहको निम्ति निरन्तर प्रार्थना गर्यौँ, एकअर्काको कुरालाई सुन्यौं र परिवर्तन गर्ने इच्छा चाहिँ हामीमा छ भनेदेखि परमेश्वरमा ती कुराहरू असम्भव छैनन्। उहाँले मानिसलाई परिवर्तन गर्न सक्नुहुन्छ, व्यवहारलाई परिवर्तन गर्न सक्नुहुन्छ, हृदयलाई परिवर्तन गर्न सक्नुहुन्छ र तपाईँको विवाहको मिठासलाई पनि पुनः फर्काउन सक्नुहुन्छ।

विवाहको जगलाई बलियो बनाउनको लागि हामीले पटक पटक अहंकारलाई भन्दा एकतालाई रोज्नु पर्ने हुन्छ। अहंकारले धेरै सम्बन्धहरू नष्ट गर्छ। कहिलेकाहीँ श्रीमान श्रीमती दुवैले पहिले अर्को व्यक्तिले माफी मागोस् भनेर पर्खिराखेको हुन्छ, तर नम्रताले चाहिँ चंगाई ल्याउँछ। एकताको अर्थ सबै कुरामा सहमत हुनु होइन, यसको अर्थ बहस जित्नु भन्दा प्रेम रोज्नु हो। हामी धेरैचोटि गल्ती गरी पठाउँछौं कि हामीलाई आफू ठिक छु भन्ने कुरा साबित गर्नुपर्ने हुन्छ। हामी त्यो कुरामा यति धेरै अडान लिएर हामी बस्छौं कि हामी विवाहमा भएको प्रेम, समर्पण, परमेश्वरको उद्देश्यलाई नै भुलेर केवल आफू चाहिँ ठिक हुनुपर्छ भन्ने कुरामा हामी अडिराखेका हुन्छौं, जसले गर्दा त्यो अहंकारले गर्दा चाहिँ धेरै सम्बन्धहरू चाहिँ टुटेर गएको पनि हामीले देखेका छौं। विवाहमा कठिन दिनहरू आउँछन् अनि विवाहमा मिसअन्डरस्ट्यान्डिङका कुराहरू पनि आउँछन्, तर स्वस्थ दम्पतिहरूले, स्वस्थ वैवाहिक जीवन बिताउन इच्छा गर्ने दम्पतिहरूले चाहिँ एकअर्कासँग टाढा जानुभन्दा फेरि एकअर्कालाई नै रोज्ने छनौट गर्न सक्नुपर्छ। तनावको बीचमा, समस्याको बीचमा, एकअर्कासँग असहमतिका कुराहरू हुँदाखेरि पक्कै पनि हामीभित्र भएको अहंकार जाग्न थाल्छ। म त सही नै छु, उसले कुरा बुझेन, म त ठिकै छु, उसले पो आफ्नो तर्फबाट गरेन, होइन यो कुरामा म किन झुकेर जाउँ, म त ठिकै छु नि भन्ने कुराहरूतर्फ हामी लाग्छौं। तर यो कुरा यदि तपाईँको विवाहलाई नष्ट पार्ने कारणको रूपमा आएको छ भने तपाईँले यहाँनिर बुढा फेरि एकअर्कालाई नै रोज्ने छनौट गर्न सक्नुपर्छ। तनावको बीचमा, समस्याको बीचमा, एकअर्कासँग असहमतिका कुराहरू हुँदाखेरि पक्कै पनि हामीमा भएको

0: परमेश्वरले जुटाउनु भएको जीवन साथी गुमाउन सक्नुहुन्छ। परमेश्वरको योजना पूरा गर्नुको सट्टा तपाईँहरू दुईतिर लाग्न सक्नुहुन्छ। त्यसकारणले गर्दा हामी कहिले काहीँ आफ्नो अहंकारलाई दबाएर प्रेमलाई हामीले छनौट गर्नुपर्दछ। अब हामी आफैलाई पनि प्रश्न गर्न सक्छौ, आफ्नो जीवन साथीलाई दोष दिने, आफ्नो जीवन साथीको गल्तीहरू मात्रै देखिरहेको छौ भने अब हामी आफैलाई एकचोटि प्रश्न गरौं कि म के सुनिरहेको छु, के म मेरो श्रीमान या श्रीमतीको कुरालाई सुनिराखेको छु, के मैले क्षमा दिने काम गरिराखेको छु, के मैले दया देखाइराखेको छु, अथवा के साँच्चै मैले उसलाई बुझ्ने कोसिस गरिराखेको छु त भनेर आफैसँग पनि हामीले कतिवटा प्रश्नहरू सोध्नुपर्ने हुन्छ। किनकि हाम्रो बानी नै यस्तो बसिसकेको छ कि हामी केवल अरूमा मात्र दोष देख्छौं, अरूले मात्रै इनफ गरेन मेरो लागि भन्ने कुराहरू हामी सोचिराखेका हुन्छौं। तर यसलाई अब अलिकति रोकिएर आफ्नो तर्फबाट चाहिँ म के गर्दैछु भन्ने कुरा पनि हामीले केलायौं भनेदेखि विवाहमा अहंकार भन्दा प्रेमलाई रोज्न हामीलाई अलि सजिलो पर्नेछ। प्रिय दिदी बहिनी, यदि तपाईँ आफ्नो विवाह कमजोर भएको महसुस गरिरहनु भएको छ भने आशा नगुमाउनुहोस्। बलियो विवाह बनाउनको लागि अथवा विवाहको बलियो आधार तयार गर्नको लागि एक दिन मात्र पर्याप्त छैन, यो एकै दिनमा हुँदैन। यो दैनिक प्रेम, धैर्यता, क्षमा र प्रतिबद्धताद्वारा निर्माण हुन्छ। सानो सकारात्मक परिवर्तनले पनि चंगाई शुरूआत गर्न सक्छ। त्यसकारणले गर्दा तपाईँ हार नखानुहोस्, तर आजैबाट आफ्नो विवाहलाई बलियो बनाउनेतर्फ, आफ्नो विवाहमा अहंकारलाई छोडेर प्रेम रोज्नेतर्फ, आफ्नो विवाहमा चाहिँ तपाईँले एकता रोज्नेतर्फ र आफ्नो विवाहमा सम्मान अनि विश्वासलाई चाहिँ बढाउने अनि मित्रतालाई बढाउने कुरातिर तपाईँले ध्यान दिनुहोस्। हामी तपाईँको लागि निरन्तर प्रार्थना गर्नेछौ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र तपाईँको विवाहमा पनि आशिष दिनुभएको होस्। हामी तपाईँको पत्रहरू पाउँदा अत्यन्तै हर्षित हामी महसुस गर्छौं, तपाईँका मेसेजहरू पाउँदा। आजको विषयसँग पनि सम्बन्धित तपाईँको केही आशिष छ, केही कुराहरू छ जुन तपाईँ शेयर गर्न चाहनुहुन्छ, केही प्रश्नहरू छ, अथवा आज सुनेको कार्यक्रमको बारेमा तपाईँको केही सल्लाह सुझावहरू छ भने तपाईँले हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा तपाईँले हाम्रो सम्पर्क ठेगानाहरू पाउनुहुनेछ। हवस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन्छु। परमेश्वरले यहाँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह। मित्रहरू, विवाह विच्छेद बारे धर्मशास्त्रीय दृष्टिकोण के रहेको छ? पुनर्विवाह गर्नु उपयुक्त छ वा छैन? वचन यसबारे के भन्छ? आजको रेडियो कार्यक्रममा हामीहरूले यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गर्नेछौं। शुरूआतमा सदा एउटा प्रार्थना गर। हे पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं। धन्यवाद प्रभु सबै आशिषको लागि। हामीले जानी नजानी गरेका भूल अपराधहरू क्षमा गर्नुहोस् र प्रभु, जसै आज हामीले यो वचन अध्ययन गर्न गइरहेका छौं, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा। आमेन। मित्रहरू, विवाहका तीन दृष्टिकोणहरूको बुझाइले हामीलाई प्रशंसा गर्न सक्षम बनाउँछ। किन प्रभुले गम्भीर पापको रूपमा विवाह बन्धनको कुनै पनि भंगलाई दोषी ठहराउनु भयो। ती अब दुई होइनन् तर एउटै शरीर हुन्छ। त्यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। विवाह एउटा पुरुष र एउटा स्त्रीको जीवनभरिको मेल हो। उदाहरणको लागि, एउटा विवाहित स्त्री उसको पति बाँचुन्जेल आफ्नो पतिसँग खाने रूपमा बाँधिएकी हुन्छ। यसै गरी पति जीवित छँदै ऊ अर्को पुरुषसँग बस्न गई भने ऊ व्यभिचारिणी कहलाइन्छ। तर पति मर्यो भने ऊ त्यस कानूनबाट मुक्त हुन्छ र अर्को पुरुषसँग विवाह गरी भने पनि ऊ व्यभिचारी हुँदैन। यसको प्रकाशमा पापहरू मध्ये एउटा पाप जुन सातौं आज्ञाले दोषी ठहराउँछ त्यो सजिलै गरिने विवाह विच्छेदको अभ्यास हो। यद्यपि एउटा अथवा वैवाहिक साथीहरूको अनुरोधमा मानिसको व्यवस्थाले विवाह विच्छेद गर्न अनुमति दिन्छ, तर परमेश्वरको व्यवस्थाले यसलाई गल्ती ठहराउँछ। कुनै व्यक्ति वा मण्डलीलाई परमेश्वरको व्यवस्थाको खातिर मानिसको व्यवस्थालाई प्रतिस्थापना गर्ने अधिकार छैन। वचनले मृत्युको कारणले मात्र विवाह विच्छेदको निम्ति आदर प्रदान गर्दछ। यदि कसैले अर्को कारण विवाह विच्छेद गर्ने आदर प्रस्तुत गर्दछ भने त्यो व्यभिचार हो। यो एउटा नियम थियो जुन मोसाले उल्लेख गरे। आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने र यदि घर छोडेपछि त्यो अर्को मानिसकी स्वास्नी हुन्छ। व्यवस्था 24:1-2। प्रभु येशू ख्रीष्टले यस सिद्धान्तलाई सुदृढ गर्नुभयो। जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले त्यसलाई व्यभिचारिणी तुलाउँछ र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला त्यसले व्यभिचार गर्नेछ। त्यसै गरी मत्ती 19:9 उहाँले भन्नुभयो, जसले व्यभिचारको कारण बाहेक आफ्नी स्वास्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागेकीलाई विवाह गर्छ त्यसले पनि व्यभिचार गर्दछ। यसले बताएका कुरा अपवादत्मक वाक्यको ठिक अर्थ हुन्छ। विवाह विच्छेद गरेर फेरि दोस्रो विवाह गरिन्छ भने त्यो व्यभिचार। यदि व्यभिचारको कारणले गर्दा त्यसले अर्कोसित विवाह गर्दछ भने त्यो ठिकै हुन्छ। मृत्यु र व्यभिचार यी दुई कारणले मात्र ऊ विवाह बन्धनबाट स्वतन्त्र हुन्छ। यस्तो अवस्थामा विवाह अनुमति योग्य हुन्छ। पावलले 1 कुरन्थी 7 अध्यायमा व्याख्या गर्दछन्, इसाईहरूले विवाह विच्छेद गर्नु हुँदैन अथवा अलग हुनु हुँदैन, तर छुट्टिएर बसिहाले तापनि त्यसले विवाह नगरोस् अथवा मिलाप गरोस्। पावलको मुख्य उद्देश्य चाहिँ अविश्वासीहरूप्रति इसाई विवाहको समस्यालाई सम्बोधन गर्नु। ती कुराहरूमा जहाँ अविश्वासीले विवाहलाई कायम राख्न इच्छुक भइरहेको छ तिनले सिकाउँछन्, यदि कुनै स्त्रीको ख्रिस्टमा विश्वास नगर्ने पति छ भने त्यो उसित बस्न चाहन्छ भने तिनले आफ्नो पतिलाई नत्यागोस्। यो इसाई व्यवहारको मुख्य नियम। इसाईहरूका निम्ति अविश्वासी लोग्नेलाई त्याग्ने कुनै अनुमति छैन। प्राय इसाईहरू एक्लोपन र संगतिको कमीको महसुस गर्दछन् किनभने तिनीहरूका जीवन साथीले उद्धार पाएका हुँदैन। मण्डलीमा तिनीहरूले विपरीत लिङ्गका विश्वासीहरूलाई भेटाउँछ जससित तिनीहरू आकर्षित हुन्छ। उनीहरू विचार गर्न परीक्षामा पर्दछ। पछि तिनीहरूलाई विवाह गर्न अनुमति दिएको भए उनीहरू खुसी हुन्थे। पावलको आज्ञा नै पूर्ण छ, ऊ त्यसको पतिबाट छुटियोस्। यदि एउटा अविश्वासी पतिले इसाई विश्वास त्याग्छ भने वातावरण फरक हुन्छ, विश्वास नगर्ने चाहिँ छुटिन्छ भने छुटियोस्। यस्तो अवस्थामा त्यो इसाई पति अथवा पत्नी कुनै बन्धनमा रहने छैन, किनभने परमेश्वरले हामीलाई शान्तिमा रहन बोलाउनु भएको। कुनै बन्धनमा हुने छैन भन्नुको सामान्य अर्थ स्वतन्त्र हुन केबाट स्वतन्त्र हो त? प्रष्ट रूपले रोमी 7 अध्यायमा साधारण नियमद्वारा उल्लेख गरेको कुरा विवाह बन्धन र प्रतिबन्धनलाई पाइन्छ। छोड्नु जसरी पावलले यसलाई विचार गरे त्यो ग्रीक शब्द पोर्नियाको रूपमा थियो, किनभने यो एक अर्कासित सहवासको दृष्टिमा थियो। सातौं आज्ञाले विवाह पछिको सहवासलाई विरोध गर्दैन, तर विवाह अघिको शारीरिक सम्बन्धलाई भने खुला रूपमा विरोध गर्दछ। अर्कोसित सहवास गर्ने उद्देश्यले पत्नीलाई त्याग्छ भने त्यो पाप हो, यो एकदमै ठूलो पाप हो, अविश्वासीले गर्ने भन्दा पनि ठूलो पाप। एउटा इसाईले उच्च नैतिक मापदण्ड अनुसार जिउनु पर्दछ। विवाह विच्छेद र दोस्रो विवाहका बहानाका निम्ति इसाईहरूले सजिलै स्वीकार गर्दछ, तर उनीहरू परमेश्वरको वचनको सूक्ष्म परीक्षणमा खड़ा हुन सक्दैन। उदाहरणको लागि बारम्बार विवाह विच्छेदका निम्ति अयोग्यतालाई उद्धृत गरिन्छ, जहाँ मानिसहरूले यस्तो समस्यालाई विनम्रत साथ धर्मशास्त्री उपायलाई खोजी गरे भने परमेश्वरले तिनीहरूलाई अनुकूल बनाउन सक्नुहुन्छ भन्ने कुरा थाहा पाउनेछ। विवाह विच्छेदका निम्ति बेखुसीलाई अर्को कारण प्रदान गरिएको छ। बेखुसी विवाहका निम्ति साधारण प्रभावकारी आत्मिक उपचारहरू छन्, विशेष गरी जहाँ पति पत्नी दुवै विश्वासीहरू। एउटा बेखुसी विवाह दुःख लाग्दो हुन्छ, तर व्यभिचारमा खुसी हुनुभन्दा कानूनी विवाहमा बेखुसी हुनु उत्तम हो। जब पतिसित बस्ने अवस्था एकदमै असम्भव हुँदाको स्थितिमा उदाहरणको लागि मद्यपान आतंक अथवा पागलपनको कारणले गर्दा जे गर्नु पर्दछ परमेश्वरको वचन प्रष्ट छ। अब विवाहिताहरूले म कडा आज्ञा दिन्छु, मेरो आज्ञा होइन तर प्रभुको आज्ञा, पत्नी पतिबाट नछुटोस् तर छुटिएर बसिहाले तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्। पतिले आफ्नो पत्नीलाई नत्यागोस्, पहिलो कुरन्थी 7:10-11। अर्को शब्दमा तिनीहरूको अशुद्धताको कारणले गर्दा सँगै बस्ने अवस्था यद्यपि निश्चय नै कठिन छ भने यस्तो अवस्थामा विवाह विच्छेद र दोस्रो विवाह गर्ने धर्मशास्त्रीय आधारलाई विचार गर। व्यवस्था 24 अध्यायमा मूसाको व्यवस्थाबाट एउटा सत्यता उठ्छ, एउटी अशुद्ध भएकी स्त्रीलाई छोड्न सकिन्छ, विवाह विच्छेदमा त्यो दोषी पक्ष हो र एकपल्ट ऊ कानूनी रूपले विवाह विच्छेद गरिएकी छ। व्यभिचारको कलंक बिना ऊ आकर्षित विवाह गर्न स्वतन्त्र हुन्छ। अर्का पनि एउटा सत्य कुरा के छ भने विवाह विच्छेद भइसकेकी स्त्रीलाई दोस्रो विवाह गर्न अनुमति छैन, र दोस्रो लोग्ने पनि असन्तुष्ट भई त्यसलाई त्याग पत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै भन्यो भने त्यो अशुद्ध भएकी हुनाले त्यसलाई त्याग्ने पहिलो लोग्ने फेरि त्यसलाई आफ्नो स्वास्नी तुलाउन पाउने छैन। परमप्रभुको नजरमा त्यो एउटा घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलंक नल्याउनु भनेर व्यवस्था 24:3-4 पदमा उल्लेख गरेको छ। अब आउनुहोस् हेरौं सातौं आज्ञा पालना गर्ने सामर्थ्य। अनैतिकता आधुनिक प्रक्रिया होइन। पुरानो करारको समयमा रुबेन र बिल्हा, यहुदा र तामार, अब्राहम र सारा, दाउद र बेतसेबा सबैले तिनीहरूको वैवाहिक बन्धनको पवित्र सुन्दरतालाई अपवित्र पारेका थिए। नयाँ करारको समयमा कोरिन्थीको मण्डली अनैतिक पापबाट कष्ट भोग्नु पर्यो, तसर्थ तिनीहरूलाई पवित्र हुन आह्वान गरिन्छ। पावल प्रेरितले प्रस्तुत गर्दछन् कि तिनीहरू लगातार खतरामा रहेका थिए र तिनीहरूका नयाँ विश्वासीहरूले धेरै कुरालाई सामना गर्नु पर्यो। मण्डली इतिहासले विस्तृत फैलिएको अशुद्ध महारोगलाई साँची दिन्छ, जसले लगातार रूपमा मण्डलीको साँचीलाई चुनौती गर्यो। आधुनिक समाजमा पवित्रता कायम राख्न इसाईहरूको लागि पनि गाह्रो छ। बिल्कुलै हरेक क्षेत्रमा अश्लील तस्विरहरूले हामीलाई सताउँछ, चाहे काममा अथवा घरमा, सार्वजनिक स्थानमा अथवा गोप्य पत्र पत्रिकामा, टेलिभिजनमा र अहिले इन्टरनेटमा पनि यो समस्याको रूपमा उभिएको छ। यौन स्वतन्त्रताद्वारा हाम्रो समाजलाई व्याकुल पारिएको छ, यसले धर्मशास्त्रीय पवित्रताको सिद्धान्तलाई चुनौती दिन्छ। यसकारण इसाईको नाताले हामी यस चुनौतीसित सामना गर्न सक्षम हुनुपर्दछ। मानव जातिमा विपरीत लिंगमा शारीरिक आँकडा यौन चाहना हुनु चाहिँ सृष्टिमा नै परमेश्वरको वरदान हो। तिनीहरू ठिक छन् तर खराब होइन, जबसम्म तिनीहरूलाई गलत प्रयोग गरिँदैन र विवाह भन्दा बाहिर त्यो हुँदैन। यदि तिनीहरू यस्तै पापमा डुब्छन् भने तिनीहरूले दोष र चोटको गहिरो महसुस गर्दछ र कलंक बोकिरहन्छ। तर अपवित्र पापको क्षमा छ। एकदमै दुष्टहरूको दुष्टतालाई मनन गरेर पावलले बताउँछन्, तिमीहरू कोही यस्तै थियो तर तिमीहरू धोइयो, पवित्र गरियो, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा निर्दोष ठहराइयो। पहिलो कोरिन्थी 6:11। सुसमाचार परिवर्तन भएको छैन, परमप्रभु भन्नुहुन्छ अब आओ हामी सँगसँग बसेर आफ्ना कुराहरू छलफल गरौं। तिमीहरूका पापहरू सिन्दुरी रंगका भए तापनि ती हुँ ती हिउँ जस्तै सेता सेता हुनेछ, गाढा रंगका भए तापनि ती ऊन जस्तै हुनेछ। यसैया 1:18। यस प्रकारले ती क्षमा पाएकाहरूका लागि परमेश्वरले पापमाथि विजयको प्रतिज्ञा दिनुहुन्छ, जसलाई पहिले पापले अधिकार गरेको थियो। अब पापले तिनीहरूमाथि राज्य गर्ने छैन, किनकि तिनीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ। पावलको निश्चयता राम्ररी स्थापित भयो, यसै कारण केही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना बिति गएको छ, हेर नयाँ आएको छ। यस प्रकारले तिनले विजय इसाई जीवनको साधारण नियम राख्न सके, तर म भन्दछु पवित्र आत्माद्वारा हिँड र पाप स्वभावका लालसा पूरा नगर। कलसी 3 अध्यायमा परमेश्वरको मानिसहरूलाई आज्ञा गरेर ख्रिस्टलाई अथवा नयाँ स्वभाव धारण गर र पुरानो स्वभाव त्याग भनेर पावलले उही कुरा बताउँछ जहाँबाट इसाईहरूले विजय हुन शक्ति प्राप्त गर्दछ। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकाबाट जीवित पार्नुहुने नै तिमीहरूका बास गर्नुहुनेछ। उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यसैले त भाइयो, पाप स्वभाव अनुसार जिउनलाई हामी पाप स्वभाव प्रति बाध्य छैन, किनकि पाप स्वभाव अनुसार जिउँछौ भने तिमीहरू मर्छौ, तर यदि पाप आत्माद्वारा शरीरका कामहरू तिमीहरूले निर्मूल पार्यो भने तिमीहरू जिउनेछ। मित्रहरू, हाम्रा विचारहरू र प्रेमलाई ख्रिस्ट स्थापना गरेर हामीले अशुद्धतामाथि विजय पाउन सक्छौ। रोमी 13:14 पावले भन्दछन्, प्रभु येशू ख्रिस्टलाई धारण गर र पाप स्वभावलाई अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेऊ। जब मानिसले विचार र कामको शुद्धतामाथि विजय पाउने इच्छा जाहेर गर्दछ, तब जसका बारेमा उसले टेलिभिजनमा हेर्दछ र अनि उसले जे पढ्छ अथवा सुन्छ त्यसमा ऊ होसियारी हुनुपर्दछ। जसले आफ्नो विवेकलाई पवित्र राख्न त चाहन्छ तर अश्लील चित्र र अशुद्ध थोक हेर्दछ भने ऊ शुद्ध बन्न असफल हुन्छ। यदि उसले पाप स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान लगाउँछ भने उसले उसको अभिलाषा मात्र पूरा गर्दछ। यदि उसको अभिलाषा पूरा गर्दैन तर ख्रिस्ट र उहाँको सुसमाचारमा त्यसको विवेकलाई भर्दछ भने ऊ नैतिक पवित्रतामा जिउनेछ। अन्त्यमा भाइ हो, जो कुरा आदरणीय छ, जे कुरा न्यायसंगत छ, जे कुरा शुद्ध छ, जे कुरा प्रेम योग्य छ, जे कुरा कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराको विचार गर। फिलिपी 4:8। श्रोताहरू, अन्तत सातौं आज्ञा शुद्ध मानिसका निम्ति शक्तिशाली आज्ञा, जसले हृदयमा लुकेको दुष्टता र जीवनमा रहेको खुला दुष्टतालाई समेत प्रकट गर्दछ। यसले सरल शुद्ध धार्मिकतालाई वशमा राख्दछ र यसले हामीमा नै स्थान प्रदान गर्दैन। यसरी यसले हामीलाई सुसमाचारतिर डोर्याउँछ, सुसमाचारलाई ख्रिस्ट कहाँ पुर्याउँछ र ख्रिस्टले हामीलाई परमेश्वरको व्यवस्थामा प्रसन्न हुन सक्षम बनाउँछ र यसप्रति आज्ञाकारी भएर जिउन सहायता गर्दछ। हाम्रो आज्ञाकारिता पूर्ण छैन तर हाम्रो मुक्तिदाता पूर्ण हुनुहुन्छ। जब हामी उहाँ सँगसँगै हिँड्छौं तब उहाँले हामीलाई फस्नबाट बचाउनुहुन्छ, तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एउटा अर्कोसित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। पहिलो युहन्ना 1:7। यही नै आफूलाई पवित्र राख भन्ने पहिलो तिमोथी 5:22 आज्ञालाई पूरा गर्ने उत्तम उपाय हो। आमेन। श्रोताहरू, आजको वचनले तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई धेरैभन्दा धेरै आशिष मिलेको होस् भन्दै म बिदा लिन चाहन्छु। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजन।

श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिन्छु।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हैन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
2: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
3: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
4: मेरो एसी पनि सकियो,
5: मेरो प्लस टूको इक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
2: सही हो।
3: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
2: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
2: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा। ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4। फोन नम्बर हुनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि

0: 41 20 91 96
1: र सरिता महर्जन 98 41 19 10 94 98 41 19 10 94
2: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

जय मसीह तथा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। आज पनि कार्यक्रम पिताको इच्छा लिएर म तपाईँको रेडियो सेट अगाडि पास्टर साजनी पनि आइसकेको छु। श्रोता मित्र, म विश्वास गर्छु परमेश्वरको अनुग्रह र कृपाले गर्दा तपाईँ आराम कुशल हुनुहुन्छ र परमेश्वर पिताको इच्छा आफ्नो जीवनमा खोज्दै हुनुहुन्छ र पिताको इच्छा बमोजिम आफ्नो जीवन पनि जिराख्नु भएको छ। अब यो कार्यक्रममा निरन्तर पिताको इच्छालाई खोजी गरिराखेका छौँ र परमेश्वर पिताको इच्छालाई हाम्रो जीवनमा हामीले पूरा गर्नको लागि के गर्नुपर्छ, कसरी चाहिँ हामीले जिउनुपर्छ भन्ने कुरालाई पनि यस कार्यक्रममा हामीले अध्ययन गरिराखेका छौँ र यो कुरालाई हामीले मनन गरेर यो प्रकारले हामीले जीवन जिउनको लागि चाहिँ परमेश्वरबाट हामीले सहायता पनि मागिराखेका छौँ। र यस सिलसिलामा हामीले अघिल्लोचोटि अब्राहमको मृत्युको विषयमा वचनबाट केही कुराहरू हेरेका थियौँ र अब्राहमले साराको मृत्यु पश्चात अर्को एकजना स्त्रीलाई विवाह गरेका हामी पाउँछौँ। अतुरा नाम गरेको स्त्री उनी चाहिँ अब्राहमको दोस्रो श्रीमतीको रूपमा आउँदैछिन् र पछि याकुब र इसाकको पनि जन्म भएको कुराहरू हामी पाउँछौँ र अब्राहम चाहिँ 175 वर्षको उमेरसम्म बाँच्छन् र त्यसपछि उनको मृत्यु हुन्छ र इसाक र याकुबको बाल्यावस्थाको विषयमा पनि मैले केही कुराहरू गरेको थिएँ र इसाकको विवाह भएको 20 वर्ष पश्चात मात्र त्यहाँ इसाक र याकुबको जन्म भएको छ भनेको 20 वर्षसम्म उनले कुर्नु पर्यो सन्तान नहुँदाखेरि उनले आफ्नो पत्नी रिबिकाको लागि चाहिँ अन्तर्विन्दी गरेको थिए। अनि हामीलाई उत्पत्तिको पुस्तक 25:21 पदले यो कुरा भन्छ, तिनी बाजी भएको हुनाले इसाकले आफ्नो पत्नीको निम्ति परमप्रभुसँग प्रार्थना गरे र परमप्रभुले तिनको प्रार्थना सुन्नुभयो र रिबेका गर्भवती भइन् भनेर भन्छ। र यसरी चाहिँ 20 वर्ष पश्चात चाहिँ रिबेकाले गर्भ धारण गरेको कुरा हामी पाउँछ र हामीले कार्यक्रम हेरेको थियौँ दुईजना बालकहरू जुडुवा भनेको जम्ल्या सन्तानहरू दुईजना रिबिकाले जन्माउँछिन् र रिबिकाबाट जन्मेका दुईजना सन्तानहरू मध्ये याकुब चाहिँ अलि शान्त स्वभावका घरभित्रै बसिराख्ने पालभित्र बसिराख्ने स्वभावका थिए भने इसाक चाहिँ घरमा धेरै नबस्ने तर बाहिर बाहिर हिँड्ने वन जङ्गलतिर यसो हिँडिराख्ने र अलि डुलुवा प्रवृत्तिका थिए र शिकार खेल्न जाने व्यक्ति थिए। यसरी चाहिँ हामीले यो कुराहरूलाई हेरेका थियौँ र एकपटक चाहिँ इसाकले चाहिँ शिकार खेल्न गएर अब बाहिरतिर हिँडेर घरमा आउँदाखेरि धेरै भोक लागेको अवस्थामा चाहिँ आफूसँग खानेकुरा नहुँदा भाइसँग चाहिँ उसले खानेकुरा माग्दाखेरि चाहिँ भाइले एउटा शर्तमा मात्र खानेकुरा दिन्छु भनेर भनेका थिए, तपाईँले मलाई आफ्नो ज्येष्ठ अधिकार बेच्नु भयो भने मात्र म तपाईँलाई मैले पकाएको सुडुवा खान दिनेछु। त्यसपछि उनले भाइले भनेको कुरा शर्तलाई उनले मान्छन् र आफ्नो ज्येष्ठ अधिकारलाई चाहिँ दालको सुडुवा रातो दालको मा चाहिँ उनले बेचिदिन्छन् भाइ याकुबलाई र यसरी चाहिँ उनले आफ्नो ज्येष्ठ अधिकारलाई चाहिँ बेचिदिएको कुरा हामी पाउँछौ, लत्याएको कुरा हामी पाउँछौ र हामीलाई वचनले त्यही भन्दछ। 34 पदलाई हामीले पढ्यौं भने उत्पत्ति 25:34 यो कुरा स्पष्टसँग भनिएको छ, त्यसपछि याकुबले इसाकलाई रोटी र सुरुवा दिए र भनेको मतलब उनले आफ्नो ज्येष्ठ अधिकारलाई चाहिँ एउटा रोटी र सुरुवामा बेचिदिए अनि खानपिन गरेर इसाक आफ्नो बाटो लागे। यसरी इसाकले आफ्नो ज्येष्ठ अधिकारलाई लत्याए भनेर भन्छ र यो कुरालाई मैले अघिल्लोचोटि कार्यक्रममा अलिकति व्याख्या गरेर मैले बोलेको थिएँ। पिताको इच्छा के छ त, के गर्नुपर्ने हो त? अब हामीले इसाक र रिबिका अनि अब्राहम र इसाक याकुब यो एउटा परिवार एउटा घरानाको विषयमा हामीले वचन हामीले यी दिनहरूमा हेरिराखेका छौँ र पिताको इच्छालाई यो परिवारबाट यो घरानाबाट हामीले बुझ्नलाई कोसिस गरिरहेका छौँ र पत्ता पनि लगाइराखेको छौँ पिताको इच्छा के छ भन्ने कुरा। अब ज्येष्ठ अधिकारलाई त्यागेको कुरा हामीले अघिल्लो हप्ता हामीले गर्यौँ र अब हामीले पनि संसारका कति कुराहरूसँग चाहिँ स्वर्गीय अधिकारलाई चाहिँ हामीले त्यागेको हुन सक्छौँ अथवा लत्याएको हुन सक्छ, अब चाहिँ हामीले त्यस्तो गर्नु हुँदैन भनेको शिक्षामा चाहिँ मैले अघिल्लोचोटिको कार्यक्रममा दिएको थिएँ। यो एकदमै महत्वपूर्ण शिक्षा हो। एउटा क्षणिक भोजन, एउटा क्षणिक एउटा सन्तुष्टि पाउनको लागि, एउटा भोक मार्नको लागि एउटा ठूलो अधिकार, एउटा ठूलो एउटा स्वर्गीय कुरालाई नै बेचिदिने कुरा, यो कुरा चाहिँ एकदमै डरलाग्दो कुरा हो। यो कुरा चाहिँ हाम्रो जीवनमा कहिले पनि हुनु हुँदैन किनभने परमेश्वरको वचन रोमीको पुस्तकमा भनेको छ, परमेश्वरको राज्य खानु र पिउनुमा मात्र होइन तर पवित्र आत्मामा धार्मिकता शान्ति र आनन्द हो भनेर भनिएको छ। यस कारणले गर्दा परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, खानु र पिउनु मात्र होइन तर पवित्र आत्मामा चाहिँ धार्मिकता शान्ति र आनन्द हो। के कुराले हाम्रो जीवनमा धार्मिकता ल्याउँछ, के कुराले हाम्रो जीवनमा शान्ति ल्याउँछ, के कुराले हाम्रो जीवनमा आनन्द ल्याउँछ, के त्यो परमेश्वरकै कुरा होइन र एउटा येशु ख्रीष्टलाई विश्वास गर्ने मानिसको जीवनमा अरू के कुराले शान्ति दिन सक्छ र? प्रिय श्रोता, आज यो कुरालाई तपाईँले कसरी बुझिराख्नु भएको छ? है अब

0: एसावले त यो कुरालाई राम्रोसँग बुझ्न सकेनन्। प्रभुले आफ्नो ज्येष्ठ अधिकारलाई बिचिदिए, तर तपाईँलाई पनि परमेश्वर पिताले सन्तान बनाउनु भएको छ। मैले अघिल्लो चोटि नै भनिसकेको छु कि यो नायकको बारेमा भनेको छ, जतिले उहाँलाई विश्वास गरेर उहाँको नामलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। अधिकार त तपाईँले पनि पाउनु भएको छ, सन्तान हुने हक अधिकार तपाईँले पाउनुभयो, तर तपाईँले त्यो अधिकारलाई कसरी चाहिँ उपभोग गरिरहनु भएको छ या उपयोग गरिरहनु भएको छ, या त्यो अधिकारलाई तपाईँले लत्याउनु भएको छ कि, या त्यो अधिकारलाई तपाईँले सेफ राख्नु भएको छ, सुरक्षित राख्नु भएको छ कि बेचिदिनु भयो, यी कुराहरू छन् है। अब एसावले जस्तै रोटी र त्यो दालमा बेचेको कुरा त्यस्तो पो छ कि आज कतिजना विश्वासीको जीवन त्यस्तै छ, यो संसारको धन सम्पत्तिको लोभमा उनीहरू फसेका छन् र उनीहरूले कति कुरामा भ्रष्टाचार गर्छन् है। गर्न त अब हेर्दाखेरि परमेश्वरको सेवा गरे जस्तो लाग्छ यसो बाहिरबाट देख्दाखेरि, तर भित्रभित्र उनीहरू आफ्नो जीवन धान्नको लागि भनौँ, या परिवारलाई धान्नको लागि भनौँ, या अब भनौँ न अलि सुखशैलको जीवन जिउनको लागि भनौँ, एउटा परमेश्वरको राज्य भनेको कमाइ खाने भाँडो बनाएका छन् कतिजना व्यक्तिहरूले, कतिजना त्यस्ता संघ संस्थाहरू पनि छन्, एउटा आय आर्जन गर्ने एउटा भनौँ न एउटा बिजनेस जस्तो, एउटा भनौँ न पसल थापे जस्तो बनाएका छन्। तर परमेश्वरको वचन रोमीको पुस्तक के भन्छ नि, परमेश्वरको राज्य खानु र पिउनु मात्र होइन तर पवित्र आत्मामा धार्मिकता शान्ति र आनन्द हो। के धार्मिकता र शान्ति र आनन्दको खोजी गरिराखेको छौँ? पिताको इच्छा त त्यही छ, धार्मिकता शान्ति र आनन्द हो, तर मानिसले यो कुरालाई सिरियसली बुझ्न सकेको छैन, पिताको इच्छालाई उसले राम्रोसँग सिरियसली लिएको छैन। तर यो डरलाग्दो कुरा अहिले पृथ्वीमा रहँदाखेरि उसले सिरियसली लिँदैन, हेर्नुहोस्। तर न्यायको दिनमा त दिन खडा हुनै पर्छ, मृत्यु पश्चातको न्याय निश्चित गरिएको छ। हिब्रूको पुस्तकले हामीलाई स्पष्टसँग भन्दछ मृत्यु र न्याय मानिसको लागि निहित छ, यो चाहिँ कसैले पनि उम्कन सक्दैन, कोहीबाट पनि यो अलग गरेर सक्ने कुराहरू होइन। कसैले पनि म मर्दिन भनेर सुख छैन, सुख पाउँदैन, सबैले मर्नै पर्छ र न्यायमा पनि म न्यायमा पर्दिन भनेर सुख पाउँदैन, सबैजनाले आफ्नो लेखा दिने पर्छ। त्यतिखेर के भने त अब परमप्रभुको अगाडि उभिँदाखेरि हामी मत्तीको पुस्तक 25 अध्यायमा भने जस्तो त्यो भेडा र बाख्राको कुरा गरिएको छ त्यहाँ न्यायको दिनमा। हामी भेडाको दाहिने हातपट्टि उभिने मानिसहरूको गन्तीमा गनिन्छौँ कि देब्रेपट्टि बाख्राहरूको गन्तीमा गनिन्छौँ? तपाईँले आफ्नो अधिकारलाई के कुरासँग साट्नु भएको छ या बेच्नु भएको छ? त्यो यदि केही कुरामा संसारका कुराहरूमा लोभ लालचमा हिसाबले जस्तो रोटी र सुरुवामा बेचे जस्तै गरी धन सम्पत्ति कुराहरूमा होइन यस्तै यस्तै कुरामा, या भनौँ अब सांसारिक अभिलाषमा आफ्नै इच्छा पूरा गर्ने पिताको इच्छालाई चाहिँ ओझेलमा पार्ने हिसाबले त्यसरी त्यो प्रकारले परमेश्वर राज्यलाई लिइराख्नु भएको छ भने चाहिँ तपाईँ बाख्रापट्टि बाख्रा बस्नेपट्टि देब्रे हातपट्टि पर्न जानुहुनेछ। तर होइन, तपाईँले आफ्नो अधिकारलाई सुनिश्चित राख्नुभयो, धार्मिकता शान्ति र आनन्द परमेश्वरको राज्य रहेछ र यसकै खोजी गर्नुपर्ने रहेछ पवित्र आत्मामा भन्ने कुरा, पिताको इच्छा यो रहेछ भन्ने कुरा जानिसकेपछि तपाईँ त्यही धार्मिकताको पछि लागिराख्नु भएको छ, त्यही शान्ति परमेश्वरबाट आउने शान्तिको पछि लागिराख्नु भएको छ। म रोटी खाँदा पनि शान्ति आउँछ, भोक मर्छ, शान्त हुन्छ, होइन निद्रा लाग्छ तपाईँलाई, ऋतु पिट बोकेर कोही पनि सुत्न सक्दैन। तपाईँले एक दिन होला ल एक दिन नखाइकन तपाईँ बस्न सक्नु होला, तर दुई दिन पनि तपाईँले खान पाउनु भएन, राति पनि खानु भएन, दिउँसो पनि खानु भएन, बिहान पनि खानु भएन भने तपाईँलाई राति निद्रा लाग्दैन। दुई तिन दिनसम्म तपाईँको पेटमा अन्न परेको छैन भने तपाईँलाई निद्रा लाग्दैन। हो, तपाईँले खाना खाएपछि तपाईँलाई निद्रा लाग्छ, शान्ति हुन्छ, तपाईँको शरीरलाई शान्त गराउँछ त्यसले, अनि निद्रा लाग्छ, आराम दिन्छ, आनन्द दिन्छ। तर ती छेडी कुरा खाए पनि मान्छे मर्छ, नखाए पनि मान्छे मर्छ, हेर्नुहोस् होइन, पृथ्वीको जीवन हो यो चाहिँ, पृथ्वीको जीवनलाई मात्र हामीले महत्त्व दिएका छौँ त भन्ने कुरा हो। यही ठुलो हो त यसको लागि पृथ्वीको जीवन ठुलो भयो र उसले आफ्नो अधिकार लत्यायो। अब हामीलाई पनि परमेश्वर पिताले उहाँको सन्तान हुने हक र अधिकार त दिनुभएको छ। अब हामीले यो कुरालाई कसरी बुझ्ने त अब होइन, सिरियसली हामी लिने कि नलिने भन्ने कुरा हो। हामी त परमेश्वरको सन्तान बन्यौँ, सन्तान त भइसकेका छौँ, यीशु ख्रीष्टलाई ग्रहण गरेर विश्वास गरेर बप्तिस्मा लिएर हामी परमेश्वरको सन्तान त बन्यौँ, तर अब हक अधिकारलाई सुरक्षित राखेका छौँ कि छैनौँ? तपाईँले सुरक्षित राखिराख्नु भएको छ आफ्नो जीवनमा? त्यो परमेश्वरको डर छ, भएछ? तपाईँले बोल्दै गर्दा परमेश्वरको डरमा बोल्नुहुन्छ? तपाईँले केही काम गर्दै गर्दा परमेश्वरको डरमा काम गरिराख्नु भएको छ? तपाईँले केही कुरा सुन्दै गर्दा परमेश्वरको डर राखेर सुनिराख्नु भएको छ? पिताको इच्छा कि यसमा मैले सुनिराखेको कुरामा पिताको इच्छा छ त? कि तपाईँले कहिले यसरी सोच्नु भएको छ, कहिले यसरी प्रश्न गर्नुभएको छ आफूले आफूलाई, तपाईँले सुनिराख्दाखेरि जुन कुरा चाहिँ संसारिक कुराहरू हो, जुन कुरा चाहिँ पिताको इच्छामा पर्दैन, त्यो सुन्दै गर्दा तपाईँले कहिले यसरी प्रश्न गर्नुभएको छ कि पिताको इच्छा यही हो भनेर? र केही काम तपाईँले गलत काम गर्दै हुनुहुन्छ भने के पिताको इच्छा यही हो त भनेर कहिले क्वेसन गर्नुभएको छ? केही कुरा हेर्दै हुनुहुन्छ, गलत कुराहरू हेर्दै हुनुहुन्छ भने के यो पिताको इच्छा हो त भनेर कहिले प्रश्न गर्नुभएको छ? यो कुरालाई चाहिँ विचार गरौँ होइन प्रिय श्रोता। अब कसरी तपाईँले चाहिँ यो धार्मिकता, शान्ति र आनन्दलाई प्राप्त गरिराख्नु भएको छ आफ्नो जीवनमा? संसारकै कुराले धार्मिकता पाउन खोजिराख्नु भएको छ कि या संसारकै रोटीले, संसारकै सुरुवाले, दाल रोटी, अब बुझ्ने भाषामा भनौँ न आफूलाई मिठो मिठो लाग्ने खानेकुरा, लाउने कुरा, होइन अब राम्रो बन्ने कुरा, राम्री हुन पाए पनि हुन्थ्यो, या राम्री बनेर बस्ने, या राम्रो बनेर बस्ने, अनि अरूको अगाडि चाहिँ एकदमै स्मार्ट देखिन चाहने, इन्टेलिजेन्ट देखिन चाहने, यही हो त यो चाहिँ संसारिक इच्छा हो होइन, संसारको इच्छा हो। तर पिताको इच्छा यो होइन। पिताको इच्छा चाहिँ तपाईँ राम्रो भए पनि, राम्री भए पनि, नराम्रो भए पनि, नराम्री भए पनि, भोकै भए पनि, एकदमै मिठो मिठो खाएर बसे तापनि तपाईँले पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको खोजी गरेको चाहिँ परमेश्वर चाहनुहुन्छ। यो कुरा चाहिँ अब मैले अघि नै भने रोमीको पुस्तक 14 अध्यायको 17 पदले हामीलाई भन्दछ। अब यो रोमीको पुस्तक 14 17ले भने जस्तो जीवन जिराख्नु भएको छ भने पिताको इच्छा तपाईँको जीवनमा पूरा हुन्छ, मेरो जीवनमा पूरा हुन्छ। तपाईँ र म कसरी बाँचिराखेको छौँ? हिसाब जस्तो कि आफ्नो अधिकारलाई सुनिश्चित राख्ने व्यक्ति यीशु ख्रीष्ट जस्तो। मैले यीशु ख्रीष्टको पनि त्यो उदाहरण दिएको थिएँ अघिल्लो चोटि कार्यक्रममा। अधिकारलाई उहाँले सुनिश्चित राख्नुभयो। शैतानले परीक्षा गरेको थियो, रोटी बनाइदिनुहोस्, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने रोटी बनाइदिनुहोस् अनि मलाई दण्डवोध गर्नुहोस् र म तपाईँलाई यो सारा पृथ्वीको वैभवहरू दिनेछु, मलाई किनभने यो सुम्पिएको छ, जसलाई मलाई म उसलाई सुम्पिदिन सक्छु भनेर उसले यसरी यीशु ख्रीष्टलाई लोभ्याइराखेको थियो, परीक्षामा पारिराखेको थियो, भोक लागेको बेलामा, कष्टमा परेको बेलामा होइन, अब एकदमै कमजोर भएको बेलामा, संसारको चाहिँ म सम्राट हुन पाउँछु भनेर यीशुले त्यतिखेर सोचिदिनु भएको भए यीशु ख्रीष्ट शैतानको अधीनमा आउनुहुने थियो। किनभने यीशु ख्रीष्टले शैतानको बुलले भनेको कुरा मानिदिनु भएपछि त उहाँ त आदम र हव्वा जस्तै उनीहरूले चाहिँ जसरी परमेश्वरले भनेको कुरा नमानेर, शैतानले भनेको कुरा मानेर फल खाए, त्यसपछि उनीहरू त अन्धकारमा प्रवेश गरे, पिताको ज्योतिलाई गुमाए, हराए, आफ्नो जीवबाट महिमाको ज्योति हराए, गयो, सक्यो। र यीशु ख्रीष्टले पनि त्यही प्रकारले शैतानको कुरा सुनेर, शैतानको कुरा मान्नु भएको भए आफ्नो ईश्वरीय त्यो महिमा, पिताको महिमालाई उहाँले पनि गुमाउनुहुन्थ्यो, हराउनुहुन्थ्यो, र यसरी चाहिँ उहाँले आफ्नो अधिकार लत्याउने कुराहरू हुन्थ्यो र धेरै ठुलो ठुलो दुर्घटना हुन्थ्यो त्यतिखेर, होइन आत्मिक संसारमै ठुलो दुर्घटना हुन्थ्यो। तर त्यो कुनै पनि कुरामा यीशु ख्रीष्ट परीक्षामा पर्नु भने मानिस हुनुहुन्थ्यो, त्यही भएर नै उहाँ परीक्षामा पर्न सक्ने सम्भावना थियो। उहाँले आफ्नो त्यो ईश्वरत्वलाई त्यागेर आउनुभएको कारणले गर्दा चाहिँ मानिस भएर, एउटा कमजोर एउटा प्राणी भएर आउनुभएको कारणले गर्दाखेरि नै यो परीक्षामा पर्ने सम्भावनाहरू थिए। तर पनि उहाँ चाहिँ हिसाब जस्तो हुनु भएन, उहाँले संसारको वैभवलाई उहाँले ओ यो मेरै हुने रहेछ भनेर ल भनेर शैतानलाई ढोक्न जानु भएन। ढुङ्गालाई रोटी बनाइदिन्छु ल खान्छु अब भनेर उहाँले ढुङ्गालाई रोटी बनाएर तपाईँलाई कुमलुङ पारेर उहाँले खानु भएन होइन। अब यो कुरालाई हामीले राम्रोसँग विचार गर्नुपर्छ। श्रोता मित्र, तपाईँले र मैले कसरी सोचिराखेको छौँ, तपाईँले र मैले कसरी विचार गरिराखेको छौँ, यो कुरालाई चाहिँ हामीले राम्रोसँग स्पष्टसँग आफ्नो जीवनलाई हामीले चाहिँ निहालौँ। श्रोता,
1: यस कारणले गर्दा अब हामी कसरी चाहिँ विचार गर्छौँ त होइन, कसरी चाहिँ सोचेर आफ्नो जीवनलाई तपाईँले जिइराख्नु भएको छ, मैले जिइराखेको छु। हरेक दिन हामी उठ्छौँ, बिहान उठ्छौँ, अनि अब हाम्रो आफ्नै एउटा जिन्दगीको एउटा हिँडाइ छ, तपाईँको पनि एउटा हिँडाइ छ, मेरो पनि हिँडाइ छ, त्यो हिँड्नु नै छ, हिँड्नु नै पर्छ, पृथ्वीमा रहन्जेल हिँड्नै पर्ने हुन्छ, किनभने कति एउटा व्यवहारिक कुराहरू हुन्छन्, कति त्यो कुरालाई हामीले निभाउनै पर्ने हुन्छ, त्यो परमेश्वरले चाहनु पनि हुन्छ, तपाईँले काम गरेको परमेश्वर चाहनुहुन्छ होइन, तपाईँले विवाह गरेको परमेश्वर चाहनुहुन्छ, तपाईँले छोराछोरीहरू जन्माएको परमेश्वरले चाहनुहुन्छ, तपाईँले उन्नति गरेको, प्रगति गरेको, तपाईँ माथि गएको परमेश्वर चाहनुहुन्छ, तपाईँ भोगै बसेको, नागै बसेको, खाना नपाएको, कुपोषित हुनुभएको, कमजोर हुनुभएको, दुर्बल हुनुभएको, त्यस्तो परमेश्वर चाहनुहुन्न। परमेश्वरको इच्छा, पिताको इच्छा चाहिँ यही हो कि तपाईँ बलियो हुनुहोस्, तपाईँ शक्तिशाली बन्नुहोस्, तपाईँ सामर्थ्य बन्नुहोस्, तपाईँ चाहिँ एकदमै एउटा ठुलो गवाही बन्नुहोस्, शक्तिशाली साक्षी बन्नुहोस्, वृद्धि हुँदै जानुहोस्, परमेश्वरको राज्यमा धनी हुँदै जानुहोस्, एकदमै विकास हुँदै जानुहोस्, तपाईँको जीवन चाहिँ त्यो प्रकारको हुँदै जाओस्, तपाईँको परिवार बढ्दै जाओस्, तपाईँको आत्मिक उन्नति, आर्थिक उन्नति, भौतिक उन्नति, शारीरिक उन्नति, हरेक कुरामा उन्नति भएको देख्ने इच्छा परमेश्वरको इच्छा छँदैछ। यो छ, निश्चित रूपमा छ, यो कुरा छैन भन्ने कुरा होइन, छ। अब्राहमको जीवनमा थियो, इसाकको जीवनमा थियो, याकुबको जीवनमा थियो, अरू प्रभुका जनको जीवनमा थियो भने हाम्रो जीवनमा पनि छ। तर यी कुरामा मात्र परमेश्वर सीमित भएको कुरा चाहनुहुन्न। यो सीमित कुरा हो कि, यो चाहिँ सधैँभरि रहिरहने कुरा होइन, तर आत्माको कुरा चाहिँ सधैँभरि रहिरहन्छ। त्यस कुरालाई चाहिँ परमेश्वरले बढी मुख्य जोड दिनुहुन्छ, त्यसलाई चाहिँ बढी महत्व दिनुहुन्छ। कि पनि नष्ट भएर जाने भोजनको पछि नलाग भनेर प्रभुले आफैले भन्नुभएको छ। त्यो इनारको छेउमा बसेको बेलामा चाहिँ त्यो पानी भर्न आउनु भएको एकजना सामरी स्त्रीसँग कुरा गरिसक्नु भएपछि चेलाहरू आएर रोटी लिएर आउँछन्। रोटी लिएर आएर प्रभु रोटी हामीले लिएर आयौँ खानुहोस् भनेर भन्दाखेरि त्यहाँ यसको यसले भन्नुहुन्छ मैले रोटी खाइसकेँ भन्नुहुन्छ। यद्यपि उहाँले रोटी खानु भएकै थिएन, उहाँले त इनारको छेउमा बसेर चाहिँ सामरी स्त्रीसँग कुराकानी मात्र गर्नुभएको थियो। उनको जीवनका कति प्रस्ताव गर्नुपर्ने कुराहरू चाहिँ उहाँले देखाइदिनु भएको थियो र उनले प्रस्ताव पनि गरिन्, यसु ख्रिस्टलाई विश्वास पनि गरिन्। यसु ख्रिस्टले आफै म त्यो मसीह हुँ, ख्रिस्ट हुँ, जुन ख्रिस्टको तिमी खोजी गरिराखेको छ त्यो व्यक्ति मै हो भनेर उहाँले आफैलाई प्रकट गर्नुभएको थियो। र गाग्रो छोडेर उनी चाहिँ आफ्नो सहरमा गएर चाहिँ सबैलाई प्रचार गरिन् र त्यसपछि सबै गाउँले प्रभुलाई विश्वास गरे। र चेलाहरूले रोटी खानुहोस् भनेर भन्दाखेरि उहाँले रोटी खानु भएन, किनभने उहाँले त्यहाँ पिताको इच्छालाई पूरा गर्नुभयो र त्यही मेरो भोजन हो भनेर यसु ख्रिस्टले भनिदिनु हो। र चेलाहरूले सोचे कि उहाँलाई कसैले केही खानेकुरा दिएछ कि क्या हो भनेर उनीहरूले त्यहाँ एक आपसमा कुरा गरिराखेको थिए। तर प्रभु यसु ख्रिस्टले भन्नु होइन, अनि उहाँले भन्नुभयो पिताको इच्छा पूरा गर्नु नै मेरो निम्ति भोजन हो भनेर भनिदिनु भयो। र त्यसपछि उहाँले त्यहाँ चेलाहरूलाई भन्नुभएको छ नष्ट भएर जाने रोटीको पछि नलाग भनेर प्रभुले भन्नुभयो, नष्ट भएर जाने भोजनको पछि नलाग भनेर भन्नुभयो। प्रिय श्रोता, अब हामीलाई बाँच्नको लागि खानु नै पर्छ हेर्नुहोस्, तर बढी खानु भएन। इजरायलीहरूले त्यही समस्या भयो, इजरायलीहरूले मर्न त परमेश्वरले आकाशबाट वर्षाउनु भयो खान पाए, तर पिताले त्यहाँ के भन्नुभएको थियो भने तिमीहरूलाई जति आवश्यक पर्छ त्यति मात्र बटुल्नु, त्योभन्दा बढी नबटुल्नु भनेर भन्नुभएको थियो। तर मान्छेको हृदय लोभ लालचले भरिएर ओहो स्वर्गबाट मन्न बर्सेको छ, केही मेहनत गर्नु परेको छैन, अब यही हो मौका भनेर चाहिँ उनीहरूले आफूलाई चाहिने भन्दा बढी उनीहरूले बटुले र उनीहरू परीक्षामा परे र त्यो उनीहरूले आगे उल्लङ्घन गरे, नबटुल्नु भनेर भन्नुभएको थियो। उनीहरूले जति बढी बटुले त्यो चाहिँ कुहिएर गयो, खेर गयो। र विश्रामको दिनमा पनि नबटुल्नु भन्नुभएको थियो, तर उनीहरू विश्राम दिनमा पनि बटुल्न गए, किनभने अघिल्लो दिनमै म तिमीहरूलाई पुऱ्याएर दिन्छु भनेर भन्नुभएको थियो। यसरी इजरायलीहरू त्यहाँ परीक्षामा परेको कुरा हामी पाउँछौँ भने खाने विषयमा मानिसहरू धेरै कुरामा परीक्षामा पर्छन् र आफ्नो स्थानलाई भुलिदिन्छन्। जसरी एसाबले आफ्नो स्थानलाई भुलिदियो, ऊ जेठो थियो तर पनि उसले आफ्नो स्थानलाई बिर्सिदियो, तर याकुबले त्यो अधिकार पायो, ज्येष्ठ अधिकार याकुबले पायो। प्रेसोता, मैले त्यही कुरालाई नै मैले आज कन्टिन्यू गरेँ, किनभने मलाई त्यही कुरामै बोल्नको लागि पवित्र आत्माले प्रेरणा दिनुभयो। त्यसरी मलाई त्यही भएर आज मैले खास त अरू नै विषयमा बोल्छु भनेर सोचेको थिएँ, तर त्यही कुरालाई नै मैले कन्टिन्यू गरेँ। प्रेसोता, कसरी चाहिँ तपाईँले पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको खोजी गरिराख्नु भएको छ, त्यो चाहिँ यीशु ख्रिस्टमा मात्र पाउनुहुन्छ। यसप्रता तपाईँले खाने बिहानको दाल भात तरकारीमा पवित्र आत्माको शान्ति, धार्मिकता र आनन्द तपाईँले पाउनुहुन्न। होइन, अरू मिठो मिठो कुराहरू खानुहुन्छ होला, या मिठो कसैको घरमा नमिठो के पाक्छ, तर ती नै मिठो मिठो कुरा नै या भोक लागेको कुराहरूमा खाएर सन्तुष्ट हुने नै त्यो परमेश्वरको राज्य होइन, तर आत्माको कुराहरू चाहिँ परमेश्वरको राज्यका कुराहरू हुन्। त्यसको खोजी चाहिँ हामीले गर्नुपर्छ। आज यो कुरामा कति विश्वासहरू चुकेका छन् र परीक्षामा परेका छन्, खाने कुरामा, लाउने कुरामा, कमाउने कुरामा, घर बनाउने कुरामा, जग्गा जमिन जोड्ने कुरामा, इजरायलीहरूले जस्तै गरी चाहिँ चाहिने भन्दा बढी लिएका छन्, बटुलेका छन् र भ्रष्टाचारको परीक्षामा परेका छन् र आफ्नो स्वर्गीय अधिकारलाई एसावे जस्तै गुमाएका छन्, बेचेका छन् संसारका रुपियाँ पैसामा, यसरी चाहिँ स्वर्गीय अधिकारलाई बेचे बेच्दैछन् स्टिल नाउ। होइन, अहिले पनि मैले बोल्दै गर्दाखेरि पनि कतिको जीवन त्यस्तै छ, कतिले प्रस्ताव गरेकै छैन। न्यायको दिनमा देब्रे हातपट्टि त्यो बाख्राको त्यो एउटा समूहपट्टि उनीहरू हुन जान्छ, दाहिने हातपट्टि बस्ने भेडाहरूको स्थानमा उनीहरू बस्न पाउँदैन। तपाईँले परमेश्वर को आत्मामा धार्मिकता शान्ति र राज्यको खोजी गर्नुहुन्छ, त्यो आनन्दको खोजी गर्नुहुन्छ, त्यो शान्तिको खोजी गर्नुहुन्छ जुन यीशु ख्रीष्ट नै हो। तपाईँको लागि अरू शान्तिको कुराहरू छैन, अरू आनन्दको कुराहरू छैन, अरू धार्मिकताको कुरा छैन। यीशु ख्रीष्टले नै तपाईँलाई त्यो धार्मिकता दिने हो। तपाईँको निम्ति धार्मिकता भनेकै यीशु ख्रीष्ट हो। तपाईँको निम्ति धार्मिकता भनेकै, तपाईँको निम्ति आनन्द भनेकै यीशु ख्रीष्ट हो। तपाईँको निम्ति शान्ति भनेकै यीशु ख्रीष्ट हो, किनभने उहाँ शान्तिका राजकुमार हुनुहुन्छ। तपाईँको आनन्द यीशु ख्रीष्टमा मात्र पूर्ण हुन्छ, किनभने उहाँले चेलाहरूलाई पटक पटक भन्नुभएको छ, तिमीहरूको आनन्द ममा पूरा होस्। यसरी चाहिँ उहाँमा मात्र हाम्रो आनन्द पूरा हुन सक्छ। तपाईँको र मेरो आनन्द ख्रीष्टमा मात्र पूरा हुन्छ, न कि दाल भात तरकारी रोटीमा, माछा मासुमा, या रुपियाँ पैसा 1 लाख 2 लाख 1 करोड 2 करोड 1 रोपनी 2 रोपनी जग्गा जमिन 3 रोपनी यस्ता यस्ता जग्गा जमिनमा तपाईँको र मेरो जीवनमा हामीले आर्जन गर्ने हासिल गर्ने भौतिक कुरामा चाहिँ यो शान्ति आनन्द धार्मिक पाउँदैन, तर ख्रीष्टमा पाउँछौँ, यीशु ख्रीष्टमा पाउँछौँ, परमेश्वरका पुत्रमा पाउँछौँ। परमेश्वरका पुत्र ख्रीष्टमा मात्र आफूले आत्मामा धार्मिकता शान्ति र आनन्द पाउन सक्छौ। यो कुरालाई हामीले ख्याल गरौँ, आफ्नो जीवनमा यसलाई हामीले बलियोभरि पक्रिरहेको, आफ्नो अधिकारलाई नबेचौँ, अधिकारलाई नबेच्नुहोस्। आज तपाईँले यही अधिकारलाई पृथ्वीमा तपाईँले पक्रेर स्वर्ग जानुपर्छ। यहाँ तपाईँले त्यो अधिकारलाई आफ्नो हातबाट फुस्काउनु भयो भने तपाईँ स्वर्ग जान सक्नुहुन्न। हिसाबले जतिसुकै पछि प्रस्ताव गरे पनि त्यो अधिकार उसले पाएन। तपाईँ र मैले जतिसुकै प्रस्ताव गरे पनि त्यो न्यायको अगाडि, सिंहासनको अगाडि जतिसुकै प्रस्ताव गरे पनि यहाँ अधिकार फुस्काइसकेपछि त्यहाँ गएर पाउला भनेर प्रस्ताव गरेर पाउँछु भनेर हामीले कहिले पनि नसोचे हुन्छ। त्यही भगवान्ले प्रिय श्रोता, हामीले हाम्रो अधिकारलाई सुनिश्चित राख्नु जरुरी छ, सुनिश्चित राख्नु जरुरी छ। आफ्नो अधिकार सुनिश्चित राख्न आज संसारका राष्ट्रका कति मानिसहरूले कति लडाईँ गर्छन्, राज्यसँग लडाईँ गरिराखेका हुन्छन् आफ्नो अधिकारको लागि। भने हामीलाई पनि परमेश्वरले स्वर्गीय राज्यबाट अधिकार विश्वासद्वारा दिइसक्नु भएको छ। हामीले परमेश्वरसँग गएर लड्नु पर्दैन, उहाँले त्यो सिद्धैमा दिनुभएको छ। हामी योग्यता त थिएन, यीशु ख्रीष्टको परमेश्वरको सन्तान हुने अधिकार त हामीलाई त्यो योग्यको कुरा त होइन, किनभने हामी त पापैमा जन्म्यौँ, पापैमा हुर्क्यौँ, पापैमा बढ्यौँ, पापै गरिराखेका छौँ। हामी योग्य त छ नै छैन आफैमा सोच्ने हो भने, विचार गर्ने हो। तर पनि यीशु ख्रीष्टमा गरेको विश्वासद्वारा हामी परमेश्वरको सन्तान हुने हक र अधिकार हामीले पायौँ। हामीले कुनै लडाईँ झगडा गरेर, संसारका मानिसहरूले जस्तो राज्यसँग लडाईँ झगडा गरेर, आन्दोलन गरेर, हडतालहरू गरेर, बन्द गरेर त्यसरी चाहिँ हामीले पाउँदैनौँ, पाउनु सकिने कुरा पनि होइन। त्यो परमेश्वरले दिने त्यो त एउटा वरदान हो, एउटा सिद्धिको वरदान हो, ख्रीष्ट यीशुद्वारा मात्र आउँछ हो। त्यो अधिकार हामीलाई प्रभु परमेश्वरले फ्रिली दिनुभएको छ विश्वासद्वारा, सिद्धैमा दिनुभएको छ विश्वासद्वारा, तपाईँले गरेको ग्रहणद्वारा। भने अब तपाईँले चाहिँ गर्नुपर्ने कुरा के हो भने सुनिश्चित राख्ने कुरा, आफूले कुनै पनि बेलामा, कहिले पनि, कुनै पनि दिनमा हिसाबले जस्तो अधिकारलाई चाहिँ खाने पिउने कुरामा, लगाउने कुरामा, हेर्ने कुरा, जाने कुरा, संसारका कुनै पनि कुरा, कमाउने कुरा, रमाउने कुरा, होइन यस्ता यस्ता कुरामा कहिले पनि बेच्नु भएन, फुस्काउनु भएन, हातबाट फुस्काउने कुरा छैन, संसारलाई बेचिदिने कुरा छैन। नबेचौँ, बेच्दै हुनुहुन्छ प्रस्ताव गर्नुहोस्, बेच्दै हुनुहुन्न पवित्र आत्मामा धार्मिकता शान्ति र आनन्दको खोजी गर्दै हुनुहुन्छ, तपाईँ एकदमै आशिषित व्यक्ति हुनुहुन्छ, पिताको इच्छा तपाईँको जीवनमा पूरा भइराखेको छ, रमाहाट गर्नुहोस्, खुसी हुनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्। एक दिन तपाईँ पिताको दाहिने हातपट्टि बस्नुहुनेछ, यीशु ख्रीष्ट जस्तै सिंहासनमा बस्नुभएको हुनुहुनेछ। त्यो कति त्यो गर्वको दिन हो नि त, आफ्नो अधिकारलाई तपाईँले त्यतिखेर त्यहाँ चलाउन पाउनुहुन्छ, पृथ्वीमा पनि चलाउन पाउनुहुन्छ। तपाईँ आत्मामा धार्मिकता शान्ति र त्यो राज्यको खोजी गरिराख्नु भएको छ भने तपाईँ पृथ्वीमा पनि स्वर्गीय अधिकार चलाउनुहुन्छ, माथि पनि यो संसारको न्याय गर्दाखेरि माथि पनि तपाईँले चलाउन पाउनुहुन्छ। त्यो गर्वको कुरा हो नि त श्रोता। आज त्यो स्थानमा चाहिँ हामी पुग्नु जरुरी छ। पिताको इच्छा त्यही हो, तपाईँ र मैले जीवनमा पिताको इच्छालाई पुरा गरौँ। रोमी 14:17 भने जस्तै, किनभने परमेश्वरको राज्य खान र पिउनमा मात्र हुने होइन तर पवित्र आत्मामा धार्मिकता शान्ति र आनन्द हो। अनि 18 पनि भन्दछ, किनकि जसले यही किसिमबाट प्रभुको सेवा गर्दछ त्यो मानिस परमेश्वरको मनपर्ने र मानिसहरूबाट मन्जुर हुने हुन्छ। तब यसरी हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि लागौं भनेर भन्छ, होइन। त्यो भएको कारणले गर्दा प्रिय श्रोता, आज कार्यक्रमको समय सकिसकेको छ। मैले तपाईँबाट बिदा हुनुपर्ने समय भएको छ। अर्को हप्ता राति 8 बजेदेखि 4:30 बजेसम्म आइतबार फेरि पनि तपाईँको रेडियो सिट अगाडि त्यहाँको इच्छा लिएर म कार्यक्रम लिएर आउने नै छु। त्यतिखेर म पिताको इच्छाको विषयमा फेरि पनि बोल्ने नै छु। तर हामीले गर्नुपर्ने कुरा चाहिँ यही नै हो, इसाबको जीवन होइन तर यीशु ख्रीष्टको जीवन, यो जीवन चाहिँ हामीले जिउनु पर्यो र पवित्र आत्मामा धार्मिकता शान्ति र आनन्दको खोजी गरिराख्नु पर्यो। हस्, म बिदा हुन चाहन्छु। परमेश्वर पिताले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। पिताको इच्छा तपाईँको र मेरो जीवनमा पुरा होस्। जय मसीह।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

राजा यहोशापातले मूर्ति पूजा हटाए, व्यवस्था सिकाए र उपवास बसेर भजन गाउँदै युद्धमा ठूलो विजय पनि हासिल गरे। तर उनको एउटै गल्ती उत्तरी इजरायलको दुष्ट राजा अहाबको घरानासँग वैवाहिक सम्बन्ध गाँस्नु थियो। अठलिया नामकी एउटै बुहारी घरमा भित्रिँदा पुरै घर घराना विनाश भयो, राजकुमारहरूको हत्या भयो र जरैदेखि उखलिएको मूर्ति पूजा फेरि देशभरि फैलियो। यसले हामीलाई चेतावनी दिदछ कि हाम्रो सफलताको शिखरमा हुँदा पनि यदि हामीले आत्मिक पहरेदार राखेनौ भने र संसारसँग गलत सम्झौता गर्यौं भने हाम्रो सन्तान र घरानालाई विनाश हुन समय लाग्दैन। यसैले आउनुहोस्, आजै प्रभुको अगाडि आफ्नो शिर झुकाऊ र भनौं, प्रभु मलाई क्षणिक फाइदा वा सांसारिक सम्बन्धका लागि आत्मिक सम्झौता गर्नबाट जोगाउनुहोस्। मेरो घरमा भित्रिने हरेक सम्बन्ध र निर्णय तपाईँको इच्छा अनुसारको होस्, ताकि मेरो घरना सधैँ पवित्र रहोस्। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97।

0: जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँहरूको बीचमा आज पनि अन्तर्विन्तीसँग सम्बन्धित कुराकानी गर्नको निम्ति आएकी छु। आशा छ तपाईँहरू सबैजना चाहिँ आरामै हुनुहुन्छ र यो समय एउटा प्रश्न गर्न मन लाग्यो मलाई। तपाईँहरूको जीवनमा चुनौती के छ भनेर मैले सोधेँ भने थुप्रै चुनौती छ होला है। हुन त फेरि मेरो जीवनमा त चुनौती नै छैन भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला। समस्या आयो भने नै चुनौती हुने हो, कुनै पनि कुराको उपाय अथवा समाधान देखेन भने नै चुनौती हुने हो, गाह्रो भयो भने नै चुनौती हुने हो होइन। कतिजनाले फेरि एउटै कुरालाई पनि फरक तरिकाले हेर्नुहुन्छ कि कसैलाई त्यो चुनौती लाग्छ कसैलाई त्यो चुनौती लाग्दैन होइन। र पनि चुनौती भनेको चुनौती नै हो, तर चुनौती मात्रै हाम्रो जीवनमा छैन है। यसको एउटा उदाहरण समाधान के छ भन्दाखेरि चाहिँ चुनौतीलाई पनि समाधान गर्ने अथवा त्यो चुनौती आउन नदिने कुरा चाहिँ परमेश्वरसँगको प्रार्थना हो होइन। प्रार्थनाद्वारा चाहिँ सबै कुराहरू चाहिँ समाधान हुन्छ, त्यो कारणले गर्दा चाहिँ प्रार्थना गर्नु एकदमै आवश्यक छ। प्रार्थना नै हाम्रो हतियार हो भन्न चाहन्छु। र चुनौती त थुप्रै आइ नै रहन्छन् होला, तर तपाईँले त्यसलाई के रूपमा लिनुहुन्छ होइन, म बनिँदैछु यो ठिकै छ म गर्छु भन्ने हिसाबले लिनुहुन्छ कि अथवा चुनौती रहेछ भनेर बस्नुहुन्छ होइन। त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, चुनौती हरेकको जीवनमा छ। कतिजनाले त्यसलाई थाहा गरेर परमेश्वरको सामु लिएर जानु भएको छ र निस्किनु भएको छ, कतिजनाले चाहिँ फेरि अन्तै लिएर जानु भएको छ होइन, जहाँ लानुपर्ने हो नि त्यहाँ नलगिकन अन्तै लिएर जानु भएको छ, अनि चुनौतीमाथि चुनौती थपिएको पनि कतिपटक छ। कतिजनालाई भनिन्छ नि होइन, कतिवटा कुराहरूमा कस्तो गाह्रो भएको उसलाई, उसले त गर्नै सकेन, उसलाई त एकदमै गाह्रो भयो भन्छौ हामी। कतिपटक हामीले चाहिँ हाम्रो चुनौतीहरू लिएर जाने ठाउँ पनि थाहा गर्नुपर्छ। त्यो ठाउँ चाहिँ परमेश्वरमा नै हो, तर तपाईँ र मैले चाहिँ यो कुरालाई बुझ्नुपर्छ, परमेश्वरमा असम्भव भन्ने कुरा केही पनि छैन। परमेश्वर चाहिँ सम्भवको परमेश्वर हुनुहुन्छ र प्रार्थना गर्ने व्यक्ति हामी बन्नुपर्छ। धेरै ठुलो कुरा पनि होइन र सजिलो कुरा पनि होइन प्रार्थना भन्ने कुरा होइन। कतिपटक हामी प्रार्थनै गर्न सक्दैनौ नि होइन, कतिपटक चाहिँ प्रार्थना गरेर हुन्छ र भन्ने गर्छौ। प्रार्थना पनि हामीले चाहिँ फरक फरक प्रकारले, जस्तो होइन तपाईँको परिस्थिति अनुसार तपाईँले उपवास बसेर हुन्छ कि आफूभन्दा अग्रजहरूलाई आफ्नो प्रार्थनाका चुनौतीका विषयहरू सेयर गरेर हुन्छ कि कसरी हुन्छ, त्यहाँबाट बाहिर निस्किने प्रयास गर्नुपर्छ र परमेश्वरले तपाईँलाई त्यो चुनौतीबाट निस्किनमा सहायता गर्नुहुन्छ। यो चुनौतीमा चाहिँ जे पनि हुन सक्छ, पढाइका कुरा हुन सक्छ, कामका कुरा हुन सक्छन्, सम्बन्धका कुराहरू हुन सक्छन्, रोग बिमारका कुराहरू हुन सक्छन्, अप्ठ्यारो अपुगका कुराहरू हुन सक्छन् होइन। कहिलेकाहीँ त प्रशस्ततामा पनि चुनौती आउन सक्छ, सबै कुरा भएको जस्तो देखिने तर केही नभएको जस्तो पनि हुन सक्छ। जे होस् जस्तो सुकै चुनौतीमा तपाईँ हुनुहुन्छ, तपाईँलाई जुन सुकै कुरामाथि चाहिँ चुनौती हो मेरो लागि भन्ने लागिरहेको छ, तपाईँले चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुहोस् भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जयमसी नमस्कार।
1: अब प्रस्तुत छ कार्यक्रम आदम एन्ड इभको पुनः प्रसारण।

जयवासिनी नमस्ते, गुड न्यूज एफएम 105 थोप्लेक मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं। कार्यक्रम आदम इपको साथमा प्राविधिक मित्रसँगै म आइसकेको छु। आज बिहिबार हो, हामी 11 देखि 12 बजीसम्म यो कार्यक्रममा रहनेछौ। मिठा मिठा गीत संगीत त छँदैछन्, त्यसमा वैवाहिक सम्बन्धका कुराहरू, दाम्पत्य जीवनलाई कसरी सुखमय राख्ने भन्ने कुराहरू नै हामी गर्ने गर्छौ। मैले भन्दै गर्दाखेरि म विवाहको विज्ञ त पक्कै पनि होइन, तर बाइबलीय आधारमा हामीले विवाहलाई कस्तो किसिमले व्यवस्थापन गर्नुपर्छ भन्ने कुराहरूलाई सुनाउने गर्छु। यतिखेर भने निकै नै एउटा मिठो गीतबाट कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु।

निकै नै अर्थपूर्ण भजन सुनिसकेपछि कार्यक्रममा आदरणीयमा स्वागत गर्न चाहन्छु फेरि पनि श्रोता मित्र अविवाहित विवाहित दुवै व्यक्तिको लागि यो कार्यक्रम हो। तपाईँ अविवाहित हुनुहुन्छ भने पनि कस्तो किसिमले आफ्नो जीवनलाई विवाहको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुराहरू पनि हामी गर्ने गर्छौं र विवाहित हुनुपर्छ भनेदेखि सम्बन्धमा अमिलोपन आउनु हुँदैन, अडचन बाधाहरू आउनु हुँदैन जसले गर्दा बेमेलका कुराहरू उत्पन्न हुन्छन् भन्ने कुराहरू नै हामीले गर्ने गर्छौं। बाइबलले हामीलाई पति पत्नी बीचको सम्बन्ध चाहिँ आदमको बगैँचाबाट नै अदनको बगैँचाबाट नै शुरू गर्नुभएको हामीले थाहा पाउँछौं अनि परमेश्वरले जब आफ्नै प्रतिरूपमा एकजना पुरूष आदमलाई बनाउनुभयो र आदमको करणबाट स्त्रीलाई सृजना गर्नुभयो र त्यो स्त्रीलाई आदमको अगाडि ल्याउँदाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् र यो तिनलाई स्त्री भनिनेछ भनेर पनि यहाँ भनिएको छ र यो आदमले चाहिँ आफ्नो अङ्गलाई चिनेका कुराहरू हामी त्यहाँ पाउँछ। सदा मानिसको शरीरमा विभिन्न किसिमका अङ्गहरू हुन्छन् अनि विभिन्न किसिमका अङ्गद्वारा नै यो शरीर बनिएको हुन्छ र परमेश्वरले हामीलाई त्यसरी नै बनाउनु भएको छ र एक अर्का अङ्ग चाहिँ कुनै पनि अनादरको छैन, सबै अङ्गको काम आफ्नो आफ्नो किसिमको छ। खुट्टाले भुइँमा टेक्छ भन्दैमा खुट्टा चाहिँ अरू अङ्गभन्दा अलिकति भनौ न अलिकति आदर नदिनुपर्ने अङ्ग चाहिँ पक्कै पनि होइन, सबै अङ्ग नै बराबर छन्। त्यसैले आज आदमले पनि आफ्नो अङ्गलाई चिनेको छ भन्नाले चाहिँ जब आफ्नो अङ्गलाई चिन्दछ मानिसले अनि उसलाई प्रेम गर्नुपर्छ भन्ने कुरा नै परमेश्वरले सिकाउनुहुन्छ। विवाह कसैको नछुटोस्, विवाह छुट्याउने अनुमति पनि परमेश्वरले दिनुभएको छैन र विवाहमा यो जुन अहिले बढ़िरहेको पार्वाचोकीका कुराहरू छन्, डिभोर्सका कुराहरू छन्, यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। वचनले भन्दछ परमेश्वरले धेरै कुराहरूलाई घृणा गर्नुहुन्छ, यसमध्ये पार्वाचोकीलाई पनि परमेश्वरले अवश्य घृणा गर्नुहुन्छ। तर कस्तो किसिमको कण्डिसन र शर्तमा चाहिँ हामीले यस्तो गर्न सक्छौ भन्ने कुरा पनि पावलले हामीलाई प्रश्नसँग लेख्दछन् र यसै कारण मानिसले आफ्ना आफ्नो बुबालाई छोड्दछ, आमा बुबालाई छोड्दछ र पत्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै शरीर हुन्छन् भनेर भनिएको छ। अघि पनि भनियो करणबाट निकालिएको हुनाले एउटै शरीर हुनेछन् तर आज मानिसहरू यस्तो तरिकाले चाहिँ जीवन जिउन चाहँदैनन्। पवित्र विवाह जब हामी गर्छौं मण्डलीमा अथवा अहिले त पार्टी प्यालेसतिर पनि विवाह गर्ने चलन छ र पवित्र भनेर लेखिन्छ, त्यो विवाह कतिको पवित्र छ भन्ने कुरा चाहिँ त्यो त्यहाँका जुन सम्बन्धित व्यक्ति हुन्छ नि दुल्हा दुलही उहाँहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ र विवाह त्यहाँ कसरी गरियो, कुन स्थानमा लगेर गरियो भन्ने कुरा भन्दा पनि उनीहरूको हृदय कस्तो छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र वचनहरू त्यहाँ हामीले जस्तो किसिमका प्रतिज्ञाहरू गरेका हुन्छौं र मानिसले कति चाँडै ती प्रतिज्ञाहरू तोडेर चाहिँ आफूले आफ्नो खुशीमा हिँड्ने गर्दछ जसले गर्दा बेमेलका कुराहरू दाम्पत्य जीवनमा एकदम दुःख अप्ठ्यारा परिस्थितिहरू पक्कै पनि आउँछ। यो आउँदाखेरि चाहिँ हामी दुवैजना मिलेर प्रार्थना साथ बलियो हुनुपर्ने हो त त्यतिखेर नै छुट्यौं भने झनै व्यतिथिमा आउन सक्छ हाम्रो परिवार। त्यसैले तपाईँ विवाह नगरेका अविवाहित पुरूष अथवा स्त्री हुनुहुन्छ भने पनि विशेष गरी यङ्स्टरको लागि पनि म कुनै समय चाहिँ कार्यक्रममा भन्न चाहन्छु, आज यङ्स्टरको कारणले गर्दाखेरि उनीहरूको एउटा उत्तेजनाको कारणले गर्दा उनीहरूमा रहेको एउटा भनौँ न इमोसनल एट्याचमेन्टको कारणले गर्दाखेरि धेरै पापका कुराहरू पनि बढेका छन् जुन कुरा परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसैले विवाह अगावै तपाईँलाई जुन जुन कुराहरूको छुट छ ती कुराहरू मात्रै गर्न सक्नुहुन्छ। आज मानिसहरूले डेटिङको रूपमा एउटा किशोर किशोरीहरू चाहिँ एकान्त स्थानतिर डुल्न जाने यस्ता विभिन्न किसिमका कुराहरूले चाहिँ हामीलाई पापमा फसाउन सक्छ। त्यसैले गर्दा हामीले गर्ने डेटिङ चाहिँ संगति हो भनेर बुझ्नुपर्छ र विवाह अगावै पनि हामी परहेजमा रहने कुराहरू धेरै नै छन् सता, किनभने हामीलाई परमेश्वरले चुन्नु भएको एफिसिएको चार अनुसार चुन्नु भएको व्यक्तिहरू भएको हुनाले हामी संसारको चालमा हिँड्दैनौं। परमेश्वरले भन्नुभएको आवाजद्वारा हिँड्ने मानिसहरूले पक्कै पनि व्यथितिका कुराहरूलाई अँगाल्नु हुँदैन र विवाह गर्नको निम्ति कतिजना हतार गर्नुहुन्छ होला, कतिजनाले चाहिँ मेरो विवाह नै भएन भनेर पीर पनि मान्नुहुन्छ होला, ती सबै कुरा वचनले हामीलाई उत्तर दिएको छ। कसैलाई पनि जोडीको अभाव हुँदैन, फर्कनुपर्छ। यदि परमेश्वरको इच्छा तपाईँलाई विवाहमा नराख्ने इच्छा नै छ भने पनि त हामीले सहनै पर्छ, यो जीवन त एक दिन छोडेर जानुपर्छ। हामी अनन्तको घरमा जानको निम्ति चुनिएका व्यक्तित्वहरू हौं भनेदेखि हामी विवाहलाई नै त्यति साह्रो जोड़ दिएर मैले विवाह
कामना नगरी चाहिँ म सक्दै सक्दिनँ भन्नु पनि ठिक होइन। पावलले भन्दछन्, कामनाले जल्नुभन्दा विवाह गर्नु असल हो। आफूलाई मानिसले संयममा राख्न सक्दैनन् भनेदेखि चाहिँ विवाह गर्नुपर्छ भनेर भनिएको छ। तर कतिजना मानिसहरूले चाहिँ परमेश्वरको निम्ति पनि अविवाहित रहन ठिक हुन्छ भनेर चाहिँ भनिएको छ। कार्यक्रम आदमीमा हामी यस्तै कुराहरू गर्दै गर्छौं। यतिखेर फेरि पनि मिठो संगीतको पालो भएको छ। म गीत सुनाउँछु, त्यसपछि आउने नै छु।

निकै नै मिठो गीत हामीले विज्ञान बयालीको आवाजमा सुनाइरहेका थियौँ श्रोता। मलाई एकदम मनपर्ने सिंगर पनि हुनुहुन्छ उहाँ र उहाँले भन्दै हुनुहुन्थ्यो आज्ञाकारितामा हिँड्नुपर्छ हामी भन्ने कुराहरू गर्दै हुनुहुन्थ्यो भजनद्वारा। र वैवाहिक सम्बन्धलाई दाम्पत्य जीवनलाई सफल बनाउनको निम्ति चाहिँ परमेश्वरको आज्ञाकारितामा रहन चाहिँ एकदमै जरूरी छ। जब हामी आज्ञाकारितामा रहन्छौं सबै कुराहरूमा परमेश्वरलाई खुशी तुल्याउन सक्ने नै छौं। परमेश्वरको वचनले हामीलाई भन्दछ पतिले पत्नीलाई प्रेम गर्नुपर्छ र पतिले पत्नीलाई आदर गर्नुपर्छ किनकि पति चाहिँ शिर हुनुहुन्छ भनिएको छ। अनि पतिको चाहिँ शिर ख्रिष्ट हुनुहुन्छ भनेर भनिएको छ। यसरी शिर के हो भन्ने कुरा पनि हामीले जान्नुपर्ने हुन्छ। भन्नाले एउटालाई मात्रै प्रेम गर्ने अर्कोलाई प्रेम नगर्ने भन्ने परमेश्वरको त्यो एउटा किसिमको पार्सिलिटी भनेर भनिन्छ अङ्ग्रेजीमा। त्यो किसिमको व्यवहार परमेश्वरको छैन। परमेश्वरले चाहिँ बराबर प्रेम गर्नुहुन्छ तर पनि हामी जीवन जिउने क्रममा कसरी हाम्रो जीवनलाई सन्तुलनमा राख्ने भन्ने कुराले चाहिँ आदर र प्रेमका कुराहरू ल्याउँदछन्। श्रीमतीले श्रीमानलाई आदर गर्नुपर्छ पक्कै पनि, किनभने श्रीमान पक्कै पहिला सिर्जेका हुन्, आदम नै पहिले सिर्जेका हुन्। यो हेतुले कि आदममा बढ़ी अधिकार छ भन्न मैले खोजेको होइन, तर सिर्जिएको व्यक्ति चाहिँ परमेश्वरको स्वरूपमा सिर्जेको भएर उसलाई आफ्नो पतिलाई शिर मान्नुपर्छ अनि पत्नीलाई त्यतिकै प्रेम पनि गर्नुपर्छ। दुवैजनाको पारस्परिक प्रेम अनि सम्बन्ध आफूले गर्ने कर्तव्य चाहिँ सुधारिएको भयो भने जीवन राम्ररी चल्न सक्दछ भनिन्छ। एउटा रथको दुईटा पाङ्राहरू, एउटा पाङ्रो चाहिँ कमजोर भयो भने रथ चल्न सक्दैन भन्ने कुराहरूको उदाहरण हामी दिन्छौं। त्यो पक्कै पनि हो श्रोता, किनभने एकजना कमजोर हुँदा अर्कोले प्रार्थनाद्वारा उठाउने हो। तर आज के भइरहेको छ भन्दाखेरि दाम्पत्य जीवनमा बेमेलका कुराहरूले गर्दाखेरि त्यो एउटा चक्का चाहिँ कहिले पनि रिकभर हुन सकिरहेको छैन। त्यसैले आज हामीले परमेश्वरको वचनद्वारा चाहिँ कसरी हाम्रो सम्बन्धलाई प्रगाढ बनाइराख्न सक्छौ भन्ने कुरा कहिले पनि बिर्सन हुँदैन। एफिसीको पुस्तक 5:22 पति र पत्नी बीचको कुराहरूलाई म भन्न चाहन्छु। पत्नी हो प्रभुको अधीनमा रहे जस्तै आफ्नो पतिको अधीनमा बस्छ, किनभने पति पत्नीको शिर हो जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ, जुन मण्डली उहाँको शरीर हो र उहाँ स्वयं त्यसको मुक्तिदाता हुनुहुन्छ। तपाईँले बुझिसक्नु भएको छ श्रोता, साँच्ची नै पत्नीलाई जुन किसिमको कमाण्ड परमेश्वरले दिनुभएको छ अनि त्यस्तै अर्को सल्लाह चाहिँ पतिलाई पनि दिएको छ र पत्नीलाई चाहिँ पति शिर हुन् भनेर भनिएको छ, जसरी ख्रिष्ट मण्डलीको शिर हुन्छ भनेर भनिएको छ। एउटा कुरा, म पहिले जसरी संगतिमा रहँदाखेरि मण्डली चाहिँ दुलाई हौ प्रभुलाई पर्खिनुपर्छ भन्दाखेरि कसरी प्रभु र हाम्रो प्रकाशको पुस्तकमा जसरी 19 थोमाको विवाहका कुराहरू छन्, यसो चाहिँ हामीसँग वैवाहिक सम्बन्ध जोड्नको लागि आउँदै हुनुहुन्छ भन्दा कता कता मलाई अप्ठ्यारो लाग्दथ्यो। तर साँच्ची नै हो श्रोता, जब प्रभुको आगमन हुन्छ हामी दुलै जस्ता मण्डलीहरू पर्खिरहनेछौ। र यसले एउटा संज्ञा के दिन्छ भने जसरी हामीले श्रेष्ठ गीतमा पढ्छौं एकजना प्रेमी र प्रेमिकाको त्यो भनौँ एउटा प्रेमको वार्तालापका कुराहरू त्यहाँ पाउँछौ भनेदेखि परमेश्वर र मण्डलीको सम्बन्ध पनि त्यस्तै नै छ। भन्नाले एउटा भौतिकी रूपको विवाहलाई यहाँ भनिएको छैन कि तर हाम्रो आत्मासँग आत्माका कुराहरूलाई भनिएको छ, जुन चाहिँ प्रभु चाहिँ हाम्रो मण्डलीको शिर हुनुहुन्छ अथवा पति हुनुहुन्छ भनेर पनि हामी भन्न सक्छौ। र अगाडि लेखेको छ जसरी मण्डली ख्रिष्टको अधीनमा छ त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूको अधीनमा रहन् भनेर भनिएको छ। यो कुरा हामीले बुझिसकेका छौं र मण्डली पनि आफ्नो खुशी गर्नुहुँदैन, प्रभु ख्रिष्टको अधीनमा रहनुपर्छ र पत्नीले पनि आफूले खुशी गर्नुहुँदैन, पतिको अधीनमा रहनुपर्छ। यस्तै त हो नि मेलमिलापका कुराहरू जसले गर्दाखेरि राम्रा आशिषहरू हाम्रो जीवनमा आउन सक्छन्। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। र हाम्रो आफ्नो आफ्नो ड्युटी छ श्रोता, म जहिले पनि भन्ने गर्छु हामीमा भएको यो औंला पनि 5 औंलाहरू बराबर छैनन्। परमेश्वरले यस्तो अचम्म तरिकाले बनाउनु भएको छ। जब हामीले कुरिन्थीको पुस्तकमा हाम्रा वरदानका कुराहरू हेर्छौं भनेदेखि मलाई छुट्टै किसिमले चलाउनु भएको छ, तपाईँलाई छुट्टै किसिमले चलाउनु भएको छ, पतिलाई छुट्टै किसिमले परमेश्वरले चलाउन चाहनुहुन्छ, पत्नीलाई छुट्टै किसिमले, अनि तपाईँले गर्नु सक्ने काम म गर्न सक्दिनँ, मैले गर्ने काम तपाईँले गर्न सक्नुहुन्न, किनभने एकैजना सबैजनाले एउटै काम गरे भनेदेखि चाहिँ जीवन अगाडि बढ़न सक्दैन। त्यसैले नै परमेश्वरले सबै कुराहरू मिलाएर राख्नु भएको छ ताकि यसमा हामीले कोही अलिकति मैले यो जान्दछु त्यो जान्दिनँ भन्ने कुराहरू नै छैन, किनभने हामीलाई आफ्नो आफ्नो क्षेत्रमा परमेश्वरले सबल बनाउनु भएकै छ पक्कै पनि। र यस हेतुले कि
उहाँले त्यसलाई पानीले चोख्याएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको एउटा यस्तो कुनै एउटा कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस् भनेर यहाँ मण्डलीलाई पनि भनिएको छ। मण्डली पनि ख्रिष्टको अधीनमा रहनुपर्छ अनि चोखिएको हुनुपर्छ भन्ने कुराहरू हामीले थाहा पाउँछौं। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। आदमले त भनेका थिए नि पहिले नै, यो मेरै हाडको हाड मासुको मासु हो। यसरी चिनेर चाहिँ आफ्नो नाम पनि आफ्नो श्रीमतीको नाम पनि मानिसले नै दिएको छ। त्यसरी नै पतिहरूले पनि आफ्नो पत्नीलाई आफूलाई जस्तै प्रेम गरोस् भनेर भनिएको छ। अनि किनकि कुनै मानिसले कहिले आफ्नो शरीरलाई घृणा गर्दैन तर त्यसको कदर गरेर पालन पोषण गर्दछ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ भनेर भनिएको छ। र श्रोतामित्र, हामीले आफ्नो शरीरलाई घृणा कहिले पनि गर्दैनौं, किनभने परमेश्वरको वचनले पनि भन्दछ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, कसैले यो शरीरमाथि ढुङ्गा काठ परालका घरहरू बनाउँछन् भने म पनि उसलाई नष्ट गर्नेछु भनेर एउटा कठोर वचन भन्नुभएको छ। हामीले यस कुराले के थाहा पाउँछ भन्दाखेरि हाम्रो शरीर चाहिँ परमेश्वरको अगाडि पक्कै पनि पवित्र हुनुपर्छ। यसैले हामी सम्बन्धका कुराहरू गर्दै गर्नेछौं। बाइबलमा जे जे कुराहरू छन् ती कुराहरू हामी गर्दै नै गर्नेछौं। अहिले भने फेरि पनि कार्यक्रम आदमीमा मिठो गीतको पालो भएको छ, एउटा गीत सुनाउँछु त्यसपछि म आउने नै छु।

साथीहरू निकै नकारात्मक भजन हामीले एलबी बराइजीको आवाजमा सुन्यौं। गुड न्यूज एफएमको वर्षामा कार्यक्रममा आदमी सुन्दै हुन्छ। कार्यक्रम आदमी वैवाहिक सम्बन्धको कुरा गर्ने कार्यक्रम हो श्रोता मित्र, र विवाहलाई कसरी बलियो बनाउन सक्छौ, सम्बन्धलाई कसरी सफा र प्रगाढ बनाउन सक्छौ भन्ने कुरा नै हामीले गर्ने गर्छौं। यी सबै कुरा चाहिँ परमेश्वरको सहारा बिना हामी केही पनि गर्न सक्दैनौ श्रोता। मानिसले आफ्नो शक्ति अनि आफ्नो बलबुतोले चाहिँ गर्ने कुरा होइन यो। होला शरीरका कामहरू, हरेक कामहरू मानिसले गर्दछन्, ती कुराहरू सफल हुन सक्लान्, तर जुन वैवाहिक सम्बन्धका कुराहरू, आत्माका कुराहरू चाहिँ बिना परमेश्वर हामीले केही पनि गर्न सक्दैनौ। सम्बन्ध बलियो बनाउने क्रममा चाहिँ कति कुराहरू बेमेल भइदिँदाखेरि अप्ठ्यारो परिस्थितिहरू आउन सक्छ र हामी सफल नहुन सक्छौ। त्यसमध्ये चाहिँ जीवनमा आउने संकष्टका कुराहरू हुन्, जस्तै आर्थिक संकष्टहरू हुन सक्छ, अनि रोग बिमारका संकष्टहरू हुन सक्छ, होइन मानसिक तनावहरू हुन सक्छ, अनि पारिवारिक सामाजिक अप्ठ्याराहरू हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्धलाई चिस्याउने कामहरू हुँदछ। कहिलेकाहीँ घरमा अभाव भइरहेको छ, पति पत्नी मिलेर बस्नलाई गाह्रो हुन्छ, किनभने आजको समयमा तातो पानी मात्रै उमालेर खाउँ भन्ने त्यो किसिमको प्रविधिले जीवन चल्दैन। मानिसले जोसँग प्रशस्त धन सम्पत्ति छ त्यो व्यक्तिसँग मात्रै रहने निर्णय गरिसकेका छन् कति मानिसहरूले, किनभने मानिसले जब शरीरलाई हेर्दछ त्यो किसिमको चाहनाहरू हामीमा आउँदछ, र शरीरका कुराहरू हेर्दाखेरि चाहिँ त्यो व्यक्तिसँग धन सम्पत्ति छैन म किन बस्ने, बिना धन सम्पत्ति म के खाने के बोलाउने, यस्ता किसिमका कुराहरूले पनि हाम्रो जीवनमा बेमेल ल्याउन सक्छ दाम्पत्य जीवनमा। र जो मानिस प्रभुमा जिउने अठोट गरेको हुन्छ त्यो मानिसले चाहिँ दुःखमा सुखमा पनि साहस गर्न सक्छ। जीवनमा विभिन्न किसिमका काँडाहरू आउन सक्छन्, अनि ती काँडाहरूलाई पनि हामीले सहर्ष स्वीकार गर्दै त्यहाँ कसरी ती काँडाहरूको बीचमा पनि चल्ने भन्ने कुराहरू चाहिँ हामीलाई वचनले सिकाएको छ। काँडाहरूले हाम्रो विश्वासलाई जाँच गर्दछ। याकुब 1:2-4 यसरी लेखिएको छ, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। संघर्षहरूबाट भएर जाँदा हाम्रो विश्वासको जाँच हुन्छ र यसरी हामी झन परिपक्व हुन सक्छौ। यद्यपि काँडाहरू पीड़ादायी हुन्छन् तर तिनीहरूबाट हामीलाई वास्तवमा फाइदा नै भएको हुन्छ। काँडाहरूको सामना गर्नुपर्दा हामीले परमेश्वरको अनुग्रह र शक्तिको अनुभव गर्न सक्छौ। यसकारण पाउलले जब म कमजोर छु तब म बलियो छु भनेर दोस्रो कोरिन्थीको पुस्तक 12:7-10 दावी गर्दछन्। बाइबलमा पाउलको काँडाको विषयमा स्पष्ट रूपमा बताइएको छ। परमेश्वरबाट पाइएको प्रकाश दर्शनलाई लिएर घमण्ड नगरौं भनेर उनलाई एउटा शेषको दिइएको थियो, जसले गर्दा उनले उनलाई पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर जिउन सिकायो। त्यो काँडोको विषयमा कसैले आँखाको रोग, कसैले औलो रोग, कसैले झाडे रोग, कसैले विभिन्न किसिमका डेफिनेसनहरू दिए पाउलको रोगको विषयमा, तर पनि गलाती 4:13-14 उल्लेख गरिएको रोग भन्दछ भने कतिले जुन ठाउँमा सुसमाचार प्रचार गर्न जाँदा पनि सैद्धान्तिक बाधाको कुराहरू, सतावटका कुराहरू पनि गर्दछ, अनि पाउलले 3 प्रार्थना गर्नुभएका कुराहरू हामी पाउँछौ। धेरै मानिसहरूले परमेश्वरमा प्रार्थना गरेर चाहिँ राहत पाएका छन्, तर पाउलले प्रार्थना गरेको काँडो चाहिँ हटेको छैन, होइन? यसको लागि किन यो परमेश्वरले यथावत हुन दिनुभयो भन्दाखेरि चाहिँ परमेश्वरमा बलियो हुनको लागि नै रहेछ, परमेश्वरलाई नबिर्सियोस् भनेर नै रहेछ। तपाईँहरू मेरो जीवनमा पनि, दाम्पत्य जीवनमा पनि कहिलेकाहीँ आर्थिक संकष्टहरू, होइन सामाजिक संकष्टहरू, मानसिक तनावहरू आउन सक्छ। यी सबै कुरालाई हामीले व्यवस्थापन गर्नको निम्ति चाहिँ परमेश्वरको वचन नै काफी छ, र हामीले परमेश्वरलाई पारख गरेर हेर्नुपर्छ कति चाहिँ प्रेम हामीलाई गर्नु हुन्छ। पाउलले आफैले पनि त्यो काँडा के थियो भनेर स्पष्ट रूपमा बताएका त पक्कै पनि हामीलाई छैनन्, तर जे भए पनि त्यसलाई हामी कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलता वा कमजोरी भनेर बुझ्न सक्छौ। वास्तवमा हरेक विश्वासीहरूको जीवनमा कुनै न कुनै प्रकारको काँडो वा शारीरिक तथा मानसिक दुर्बलता अवश्य नै हुन्छ। सो त आज हामी मुखले भन्न सक्दैनौ, तर मेरो शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ यो समय, तपाईँको शरीरमा पनि कुनै अङ्ग दुखिरहेको छ,
मानिसलाई भनेर के गर्ने? हामीलाई थाहा छ हाम्रो प्रभुमा मात्र यो समाधान छ। यीशुलाई भन्नुपर्छ, यीशुलाई भन्नेछु। पहिले पहिले चाहिँ मलाई मन परेका मानिसहरू होइन मसँग मिल्ने साथीहरूलाई मनका पीड़ाहरू सुनाउँथे। लाग्दथ्यो उनीहरूलाई सुनाउँदा कम हुन्छ, तर होइन रहेछ। यो कुरा चाहिँ ठिक होइन रहेछ र सुनाउनु पर्ने चाहिँ यीशुलाई रहेछ भन्ने कुरा चाहिँ मैले बुझेपछि आज मानिसको अगाडि त्यति गनगन गर्न मन लाग्दैन। मलाई यो समस्या पऱ्यो, यो भयो, त्यो भयो भन्न मन लाग्दैन, किनभने मानिस चाहिँ के हो भन्दा परमेश्वरले बनाउनु भएको सृष्टि हो। अनि परमेश्वरले भन्नुभएको छ, नाकको पालमा सास हुने मानिसको भरोसा तैले नगर। अरूलाई आदर र प्रेम हामीले गर्नुपर्छ, पक्कै पनि सबैजनासँग सम्बन्धमा बस्नुपर्छ, तर जुन कुरा आवश्यक हो ती कुरा चाहिँ परमेश्वरसँग नै माग्नुपर्छ। जसले दिन सक्नुहुन्छ उसलाई नै माग्नुपर्छ। त्यसैले गर्दा श्रोता, हामी डराउने छैनौं किनभने विजयी प्रभु हाम्रो साथमा हुनुहुन्छ र हामीलाई हरेक कुराको जवाब चाहिँ वचनद्वारा नै दिनुभएको छ। जे भए पनि त्यसलाई हाम्रो कुनै न कुनै शारीरिक अथवा अन्य दुर्बलतामा कमजोरी सम्झेर बुझ्छौं। वास्तवमा हरेक विश्वासीको जीवनमा कुनै न कुनै प्रकारको काँडो मानसिक दुर्बलता हुन्छ भनेर मैले अघि पनि भने र परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उहाँको उद्देश्य योजना पूरा हुन सकोस् भनेर म आफ्नो जीवनलाई नै कहिलेकाहीँ चालेर हेर्न मन लाग्छ। श्रोता, आफ्नो जीवनका कालखण्डहरू पढ्दै जाँदाखेरि यो एज फ्याक्टरसम्म आइपुग्दाखेरि परमेश्वरले गर्नुभएका गुण कति धेरै छन्। तर म जब सजिलो अवस्थामा हुन्छु परमेश्वरलाई बिर्सिरहेको हुन्छु, यो चाहिँ एकदमै स्वार्थीपना छ मानिसमा। त्यसैले नै आज परमेश्वरको वचन बारम्बार हामीलाई चाहिएको, प्रार्थनाको खाँचो भएको, संगतिको खाँचो भएको। यदि ख्रिस्ट जस्तै हामी थियौं भने त हामीलाई संगतिको खाँचो पर्दैन थियो, किनभने हामी जहिले पनि हाम्रो सोच पवित्र हुन्थ्यो, हाम्रो जीवनमा कुनै पाप रहने थिएन। तर हामी चाहिँ आदमको ब्लडेड र आदमको घरानाबाट आएको हुनाले स्टिल हामीसँग पाप छँदैछ। हो, हामी उद्धार पाएका मानिसहरू हौ, तर त्यो उद्धारमा मुक्तिको बाटोमा हिँडिरहेका मानिसहरूले आज्ञाकारिता वा उल्लंघन गर्यो भने फेरि त्यो हराएर जान सक्छ। त्यसैले नै श्रोता मित्र, श्रीमान श्रीमती भनेर मात्रै हुँदैन, हामी प्रत्येकले आफ्नो आफ्नो लेखा दिनुपर्ने हुन्छ। परमेश्वर यस्तो तरिकाले आउँदै हुन्छ जो कि प्रत्येक व्यक्तिसँग लेखा लिनुहुन्छ। त्यसैले नै श्रीमान श्रीमती छोराछोरी सबैलाई हामी मण्डलीमा लान्छौं, परमेश्वरको सामु लगेर प्रार्थना गर्छौं, भजन गाउँछौं, उहाँलाई महिमा दिन्छौं। किन श्रीमानले मात्रै गर्दा हुँदैन थियो? तर हुँदैन। हामीलाई अगमवक्ताहरूको पुस्तकले भन्दछ, अमिलो अङ्गुर खाने बुबा दाँत कुडिने छोरो हुँदैन, जसले पाप गर्छ त्यही मर्छ। त्यसैले गर्दाखेरि श्रीमानले गरेको पापले धर्मले श्रीमतीलाई हुँदैन। त्यसैले हामी सबैले आफ्नो आफ्नो लेखा दिनुपर्छ। यो मेरो श्रीमान श्रीमती छोराछोरी भनेको त यो महान कुरो होइन, यो चाहिँ संसारमा रहन्जेल हामीलाई दिएको एउटा सम्बन्ध मात्रै हो। तपाईँले विचार गर्नुहोस् त, तपाईँको परिवारमा भएको कोही सदस्य बिरामी भयो भने तपाईँ आफैले निको पार्न सक्नुहुन्न, किनभने परमेश्वरको इच्छा बिना केही पनि हुन सक्दैन। त्यसैले गर्दाखेरि स्वतः हामी प्रत्येकले परमेश्वरमा आफ्नो आफ्नो लेखा दिनुपर्छ र यो सम्बन्धलाई चाहिँ हामीले त्यही तरिकाले हेर्नुपर्छ। त्यति साह्रो संसारको सम्बन्धमा मरिहत्ते पनि गर्नु हुँदैन, किनभने परमेश्वरसँगको सम्बन्ध राख्न चाहिँ हामी मरिहत्ते गर्नुपर्छ, जसले गर्दा हामीले जीवन पाउन सक्छौं र सबै कुराहरू अदृश्यमा हुने परमेश्वरले हामीलाई देख्नुहुन्छ र हाम्रा कामहरू पारक गर्नुहुन्छ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम आधारभूत सुन्दै हुनुहुन्छ। हामी वैवाहिक सम्बन्धका कुरा गरिनै रहनेछौ, अहिले पनि एउटा निकै नै मिठो गीत सुन्छौं।

निकै अर्थपूर्ण वचन हामीले सुनेका थियौं। परमेश्वरलाई महिमा दिने वचन सुन्यौं र कार्यक्रम आदरणीयमा छौं। हामीले काँडोको कुरा गरिरहेका छौं, जीवनमा आउने हरेक संकष्टका कुराहरू गरिरहेका छौं र हामीले यो पनि बुझ्नुपर्छ, हाम्रो जीवनमा आउने काँडाहरू पनि हामीलाई भलाइकै काम गर्दछ, एउटा शिक्षाको निम्ति आउँदछ हाम्रो जीवनमा समस्याहरू भनेर बुझ्नुपर्ने हुन्छ। हामी अहिले दुखित संसारमा छौं, गाह्रो परिस्थिति छ, घरबाट बाहिर निक्लिने बित्तिकै हामीले चाहे जस्तो कुराहरू केही पनि भेट्दैनौ। श्रोता, घरभित्र बस्दाखेरि हामीले परमेश्वरको महिमा गर्छौं, पति पत्नी मिलेर प्रार्थना गर्छौं, बाइबल पढ्छौं, छोराछोरीलाई भजन गाउन लाउँछौं, अनि घरभित्र चाहिँ हामीले एउटा आत्मिक माहौल बनाउँछौं भने जब घरदेखि बाहिर निस्कन्छौं संसार अर्कै छ। जहाँ चाहिँ एउटा पतित संसार, जहाँ पापमय संसार, जहाँ चाहिँ नराम्रा कामहरू भइरहेको हामी देख्छौं र यसकारण जीवन सहज पटक्कै छैन। हाम्रो जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आई नै रहन्छन्। सबैले दुःख, अभाव, रोग, शोक, भोक र समस्याको सामना गर्नुपर्ने नै हुन्छ। तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेरी जे भएर पनि जीवनमा आइदिन्छन्। संघर्षबाट उम्केर चयनको साहस फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौतीहरू अपझट फेरि आइलाग्छ। समस्या एकपछि अर्को एकपछि अर्को गर्दै आउँछ। मैले कतिपल्ट अनुभव गरेको छु हाम्रो यी घरमा पनि दुःख भन्दा सुख चाहिँ एकैछिन मात्रै बस्छ। दुःख चाहिँ आयो भने तीन दिन बस्छु, चार दिन बस्छु, पाँच दिन बस्छु, खानै नपाए पनि बस्छु, लाउनै नपाए पनि बस्छु भनेर दुःखले चाहिँ यति साह्रो जडा गरेर पाहुना भएर आउँदाखेरि बसिदिन्छ। सुख चाहिँ दुई दिन आउँछ गइहाल्छ र हामीलाई लाग्छ सुख चाहिँ लामो समयसम्म रहनुपर्ने हो। तर यही जीवनमा नै एउटा आनन्द छ, यही जीवनमा नै परमेश्वरको महिमा छ। आपद विपदमा गरिएको महिमा परमेश्वरले मन पराउनुहुन्छ। सहज जीवन हुँदाखेरि त जसले पनि प्रभु धन्यवाद भन्न सक्दछ, तर जब आपद विपदमा परमेश्वरलाई महिमा दिन्छौं त्यसले चाहिँ ठूलो आशिष हाम्रो जीवनमा पक्कै पनि ल्याउँछ। कहिलेकाहीँ आँधीबेरी झैं समस्याहरू आउँदाखेरि हामीलाई लाग्छ जब सबै कुराहरू सिद्धियो अब त सबै कुरा ठिक होला भन्ने अपेक्षामा पनि हुन्छ कति अवस्थामा, र सुन्दर भविष्यको कल्पनामा जिइरहँदा अचानक हामीलाई तर्साउने विपत्तिहरू आउँछ। तपाईँ र मैले पक्कै पनि यो अनुभव गरेका छौं। जीवनमा विभिन्न किसिमका अवस्थाहरूमा विपद आउँछन्। रोगको विपद, अभावको विपद, पेसा व्यवसायमा नोक्सानीको विपद आदि। मानिसको चाहना त असीमित छ, कहिले पनि पूरा हुन सक्दैन। स्वतः जस्तै उदाहरणको लागि भर्खरै मेरो छोरीले चाहिँ एसईई एक्जामिनेसन सकिन्, त्योभन्दा अगाडि परमेश्वरलाई धेरै मैले प्रार्थना गरे र उसको एक्जाम पनि सफल भएको छ अनि रिजल्ट आउन बाँकी छ। तर पनि अझै हाम्रा कति आवश्यकताहरू छन्, यो गर्छु त्यो गर्छु भन्ने हाम्रा योजनाहरू छन् र कहिले पनि मानिसको चाहना चाहिँ पूरा हुँदैन। तर सबै कुरा प्रभुमा राखिसकेपछि एक किसिमले ढुक्क पनि हुँदो रहेछ जीवनमा, र हामीले चाहना गरेका कुराहरू, सपनाहरू पूरा सबै हुन्छन् भन्ने छैन, पूरा हुनै पर्छ भन्ने पनि छैन। आमा बाबुले पनि हामीलाई हामीले मागेका सबै कुराहरू दिनुहुन्न। पहिले म सानो हुँदाखेरि पैसाको धेरै अभाव हुन्थ्यो, मेरो बुबा आर्मी हुनुहुन्थ्यो, उहाँसँग पैसा भए पनि मलाई दिनुहुन्नथ्यो अनि मलाई रिस पनि उठ्थ्यो कता कता, होइन, किनभने बुबालाई घर चलाउनु थियो, मलाई किन दिनुहुन्छ, होइन, मेरो आवश्यकता अनुसार उहाँले दिनुहुन्थ्यो नि मलाई। अब त्यतिखेरको समय अनुकूल एक रुपियाँ दिए पनि प्रशस्त हुन्थ्यो, त्यति नै मेरो लागि पर्याप्त थियो। मलाई हजार रुपियाँ दिएर चाहिँ मैले कुनै पनि ठूलो काम गर्न सक्दैन थिएँ, किनभने बुबाले जान्नुहुन्छ यसलाई के गर्नुपर्छ, के दिनुपर्छ, यसको भोको नाङ्गो मैले हेर्नुपर्छ भन्ने कुरा, सञ्चय कसरी गर्नुपर्छ, अलिकति लोभ पनि कसरी गर्नुपर्छ यिनीहरूको निम्ति भन्ने बुबा आमालाई थाहा हुन्थ्यो। त्यस्तै हाम्रो परमेश्वरलाई पनि थाहा हुन्छ र हामीले मागेका कुराहरू सबै पूरा हुनैपर्छ भन्ने चाहिँ पक्कै पनि छैन। तर परमेश्वरले समय अनुसार हामीलाई सबै कुराहरू दिनुभएको हुन्छ। वैवाहिक जीवनकै कुरा गर्नुपर्दा पनि धेरै पटक परमेश्वरको वचनको विपरीत गइरहेको हुन्छौं हामी र यसले गर्दा पनि भित्रभित्रै एउटा अप्ठ्यारो परिस्थितिहरू आइरहेको हुन्छ। हो श्रोता, जब जब इजरायलीहरूले परमेश्वरसँग गनगन गरे अनि परमेश्वरले चाहिँ विपत्ति पठाउनु भएको छ, म यसरी विश्वास गर्छु हाम्रो परमेश्वरलाई, उहाँ न्यायी परमेश्वर पनि हुन्छ। हामीले नचाहिँदा कुरामा गनगन गर्यौं भने हामीलाई दिनुहुन्न परमेश्वरले। कतिपटक हाम्रो शरीरमा दुष्ट आत्माहरूको आक्रमण पनि हुन सक्छ, कतिपटक हामीले आशा नै नगरेका समस्याहरू हाम्रो जीवनमा, शरीरमा, परिवारमा, मण्डलीमा आउन सक्छ। धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं र हाम्रो जीवनमा विपद आउँदा आर्थिक अभावको कारण समयमै
हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौ। जस्तै कतिजना मानिसहरूलाई सानो हुँदाखेरि हाम्रो घर अगाडि चाहिँ धेरै भरिया भन्थ्यो, हामी त्यतिखेर भारी बोक्ने व्यक्तिहरू हिँड्नुहुन्थ्यो, सानो बालकलाई पनि उसले सक्ने भन्दा बढ़ी भारी बोकाएको पैसाको निम्ति, र उनीहरू सकी नसकी पसिना चुहाएर त्यतिखेर मोटर गाड़ी नचलेको कारणले गर्दा हिँडिरहेका हुन्थे मानिसहरू। हामीलाई लाग्दथ्यो किन यस्तो गरेको होला। त्यसैले गर्दाखेरि परमेश्वरले चाहिँ हामीलाई यस्तो कष्ट चाहिँ दिनुहुन्न, हामीले चाहिने भन्दा बढ़ी परीक्षामा पनि पार्नुहुन्न भनेर भनिएको छ। तर हामीलाई चाहिँ कस्तो लाग्छ भनेदेखि हामीले बोकिरहेको भार चाहिँ सबैभन्दा गह्रौं छ जस्तो लाग्दथ्यो। तर परमेश्वर चाहिँ मानिस जस्तो हुनुहुन्न, हामीलाई ठिक्क भार मात्रै परमेश्वरले दिनुहुन्छ, त्यो पनि हाम्रो चेतावनीको निम्ति र हामीलाई ठिक बाटोमा ल्याउनको निम्ति। जब घरायसी सम्बन्धमा, पारिवारिक जीवनमा, वैवाहिक सम्बन्धमा, व्यापार व्यवसायमा, स्वास्थ्यको क्षेत्रमा, रोजगारीको क्षेत्रमा, सेवकाईको क्षेत्रमा, अध्ययनको क्षेत्रमा आदि मानव जीवनमा कष्ट आउन स्वाभाविकै हो, तर ती कष्टहरूमध्ये रोग, बिमार, दुर्बलताहरूको शिकार हुनु झन दुःख लाग्दो कुरा हो। कति मानिसहरू हाम्रै वरिपरि देखेका छौं सदा, आज राम्रै हिँडिरहेको ब्लड प्रेसरको कारणले गर्दाखेरि उहाँ ओछ्यानमा पर्नुभएको छ कतिजना मानिसहरू। भोलिको दिन कस्तो आउँछ हामी थाहा पाउँदैनौं, र हितोपदेशको वचनले पनि भन्दछ भोलिको घमण्ड नगर, आजको बुराई आजको निम्ति यथेष्ट छ, भोलिको फिक्री परमेश्वरले गर्नुहुन्छ। तर मानिसहरू भोलिका धाकहरू लगाउँछन्, भोलिका ठूल्ठूला तुजुकहरू देखाउँछन्। त्यसैले गर्दा परमेश्वरले हामीलाई हरेक पाइला पाइलामा सतर्कता दिनुभएको छ। पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग, बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ। अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु असल कुरा होइन भन्ने धारणा पनि राख्छन्। कतिजना मानिसहरूले चाहिँ पापको कारणले पनि रोग आउँछ, जस्तै हाम्रो मण्डलीमा कोही परिवार चाहिँ रोग बिमारमा रहिरहेको छ भने हामी तिनीहरूले पाप गरे होला नि, अनि रोग लाग्यो होला भन्ने एउटा भनाइ पनि छ, तर त्यो होइन। रोग बिमार भनेको चाहिँ एउटा श्राप हो, म चाहिँ त्यो भन्छु, किनभने हामीलाई परमेश्वरले अदनको बगैँचामा उनीहरूले आदम र हवाले गरेको अनाज्ञाकारिता तोडेको, आज्ञाकारितालाई तोडेको समयमा परमेश्वरले चाहिँ श्राप पठाउनु भयो, जुन मृत्यु थियो। मृत्युमा के पर्दछन्? विराम रोग पनि पर्दछन्। प्राय प्राय मानिसहरू मर्ने बेलामा कुनै न कुनै रोग लागेर नै मर्दछन्, होइन? अनि हामीलाई त्यो रोग कहाँबाट आयो त भन्दाखेरि हामी श्रापित छौं, र त्यो रोग लाग्छ नि, हामी पापी भएर होइन कि। परमेश्वरले हामीलाई यदि धर्मी बनाइसक्नु भएको छ भने चाहिँ हामीलाई साँच्चै त्यो परमेश्वरको ले चाहिँ हामी पापी भएर त्यो रोग दिनुभएको होइन। कहिलेकाहीँ शरीरमा आफ्नै कारणले पनि बिमार ल्याउँछौ हामी। याकुबको पुस्तकले भन्दछ धेरै जसो परीक्षाहरू तिनीहरूले आफ्नै तरिकाले ल्याउँछ, परमेश्वरले दिनुहुन्न। मानिस आफै परीक्षामा पर्दछ र परीक्षाले मृत्यु ल्याउँदछ भनेर भनिएको छ। जस्तै मैले मेरो शरीर परमेश्वरको मन्दिर हो भनेर जानेर पनि मादक पदार्थहरू सेवन गर्छु भने भोलिको दिनदेखि नै मेरो शरीरले बेग्लै किसिमको एक्टिभिटिजहरू देखाउन थाल्छ। त्यसैले गर्दा यो चाहिँ कति अवस्थामा चाहिँ हामी नै जिम्मेवारी छौं हाम्रो जीवनको, र त्यसले गर्दा पनि रोग ल्याउँछ। कहिलेकाहीँ चाहिँ त्यतिकै अनायासै पनि आउँछ, तर धेरै जस्तो रोगहरू चाहिँ खानपानको कारणले, मुख बार्न नसक्दा, होइन, राम्रो एक्सर्साइज नहुँदाखेरि पनि, अनि पोजिटिभ सोचाइ नहुँदाखेरि पनि आउन सक्छन्। र यस्ता विभिन्न किसिमका रोगहरू अब परमेश्वरले हामीलाई हालिदिनु भयो, म पापी भएको कारणले गर्दा आयो भन्न सुहाउँदैन। अब हामीले चाहिँ रोग बिमार भन्दाखेरि पनि जीवनको मुक्ति, आत्माको मुक्तितिर चाहिँ ढल्कनुपर्ने हुन्छ श्रोता, किनभने अब हामीलाई संसारमा रहन्जेल जस्तो दुःख अप्ठ्यारो आए पनि एक दिन त मर्नै छ। तर यो प्रार्थना चाहिँ गर्छु म चाहिँ मर्ने बेलासम्म पनि सहज होस्, होइन, परमेश्वरले बचाउनु भएको होस्, सुरक्षा दिनुभएको होस् भनेर हाम्रो भन्ने काम हो। अरू बाँकी काम त परमेश्वरले पक्कै पनि गर्नुहुन्छ। हामी कार्यक्रममा दाम्पत्य जीवनमा कसरी सफल बनाउन सक्छौं र यस्ता सूत्रहरू पनि भनिरहेका छौं। अहिले पनि कार्यक्रममा एउटा गीत सुनाउँछु, त्यसपछि म आउने नै छु।

त्यसैमा निकै नै मिठो गीत कर्णदासको आवाजमा राख्दा राख्दै समयले साथ दिएको छैन। छुट्टिन्छु श्रोता मित्र, जति पनि कुराहरू मैले गरेँ तपाईँलाई आशित तुल्याएँ जस्तो लागेको छ। र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रमबाट म छुट्टिन चाहन्छु। धन्यवाद।

0: म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता।
1: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्। आमेन।